0: FM 20.
1: यति बेला हाम्रो स्टुडियोको समय अनुसार बिहानको ठिक 6 बजेको छ।
2: परमेश्वर पिता, हामी तपाईँलाई हाम्रा मुक्तिदाता येशू प्रभुको नाउँमा धन्यवाद चढाउँछौ। तपाईँले उहाँलाई हाम्रो मुक्तिदाता बनाई यस संसारमा पठाउनुभयो। उहाँले हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनुभएको कारणले नै उहाँको बहुमूल्य पवित्र अनमोल रगतको दाम तिरेर तपाईँले हामी पापी अधर्मी मानिसहरूलाई मुक्ति दिनुहुन्छ। हामी तपाईँलाई कति धन्यवाद चढाउँछौ। तपाईँले यो अचम्मको प्रबन्ध गर्नुभएको छ, किनकि तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ। कुनै पनि प्राणी मरेपछि नरक कुण्डमा नजाओस्, सबै आत्मा बाँचोस्, सबै मरेकाहरूको आत्मा स्वर्गमा जाओस् भन्ने यो तपाईँको अघिदेखिको सनातनी इच्छा हो। अनि यसै कारण नै तपाईँले ख्रिस्ती येशु प्रभुलाई हाम्रो मुक्तिदाता बनाइकन यस संसारमा हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनलाई पठाउनु भएको हो। हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद धन्यवाद चढाउँछौ। अनि आज हामी प्रार्थना चढाउँछौ, प्रभु धेरै हाम्रा प्रियहरूले यो कुरो अझसम्म सुन्नु भएको छैन, यो कुरो जान्नु भएको छैन। अनि यसै कारण प्रभु हाम्रो प्रार्थना यही छ, तपाईँ आफैले नै यो प्रसारणद्वारा यो कुरो हाम्रा प्रियहरूलाई बुझाइदिनुहोस्। उहाँहरूले येशू प्रभुको सुसमाचार सुनेर प्रभु येशू ख्रीष्टलाई आफ्ना मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्न सकुन्। अनि जुन मुक्ति तपाईँले हामीलाई सित्तैमा दिनुभयो ख्रीष्टी येशू प्रभुमा विश्वास गर्नेहरूलाई यो सित्तैमा पाइने मुक्ति हाम्रा प्रियहरूले पनि पाउन सकुन् भन्ने हाम्रो यही प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौ। साथसाथै हाम्रो यो पनि प्रार्थना छ, हाम्रा विश्वासी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर त्यतिकै रहने होइन रहेछ, हामी त बढ्दै जान पर्ने बढ्दै जान पर्ने। यसकारण हामीलाई जुन प्रकारको वचनको खुराक चाहिन्छ, वचन चाहिन्छ, यो पनि तपाईँले प्रभु यस प्रसारणद्वारा जति पनि दिनुहुन्छ त्यसले हाम्रा भाइ बहिनीहरूको जीवनमा ख्रिस्टीय परिपक्वता आएको होस्, अनि मण्डली चाहिँ एकदमै बलियो हुँदै जाओस्। संख्यामा मात्रै ठूलो मण्डली होइन, तर आत्मिक जीवनमा पनि हामी चाहिँ एकदमै बलियो मण्डली बन्न सकौं भनी बिन्ती जनाउँछौ। यसै कारण तपाईँ आफैले नै पवित्र आत्मा खन्याउनुहोस् प्रभु, पवित्र आत्माद्वारा तपाईँ आफैले नै मानिसहरूलाई एकदमै यो कुरा सुनाएर बुझाएर विश्वासमा ल्याउनुहोस्, अनि धेरै आत्माहरू बाँच्न सकुन्। तपाईँ परमेश्वर पिताको महिमाको लागि हाम्रो यो प्रार्थना सुन्नुहोस्। हामी सबै कुरोको लागि तपाईँलाई धन्यवाद चढाउँछौ, प्रभु येशू ख्रीष्टको नाउँमा, आमेन।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
0: फोन नम्बर 01-4770-754, 01-4770-754 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-023-44-46, 98-023-44-46। अब प्रस्तुत छ कार्यक्रम जीवनको रोटी।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई गेत्समनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाईँ आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईंलाई वचनद्वारा साथ दिन गइरहेका छौ। तर यो समय कार्यक्रमको शुरूआत एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित

यो निकै नै मिठो गीतपछि तपाईंलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समय म उहाँलाई दिन चाहन्छु।

जय मसीह की गेत्सेमनी एयरपोर्ट चर्च परिवार साथै हामीसँग संगति गरिराख्नु भएको आदरणीय दाजुभाइ दिदी बहिनीहरू, म टेक दाहाल सधैँ झैं एउटा नयाँ विषयमा वचन लिएर तपाईँहरूको समक्ष उपस्थित भएको छु। आजको वचनको शीर्षक रहेको छ, के प्रार्थना दोहोराइराख्ने भन्ने चाहिँ आजको वचनको शीर्षक छ। र हामी सबैलाई यो प्रश्न छ कि हामीले प्रार्थना दोहोराइराख्ने त भन्ने हाम्रो मनमा प्रश्न छ। र लुकाको पुस्तक 18 अध्यायको जो एउटा दृष्टान्त प्रभु येशूले त्यस खण्डमा भन्नुभयो, त्यस खण्डमा भन्नुभएको दृष्टान्तको शीर्षक खुरन्दार लागे कि विधवा भन्छ। त्यो दृष्टान्तको शीर्षक यो छ। र यो दृष्टान्त पढेपछि हामी चाहिँ प्रार्थना गरेको गरेकै गरेको गरेकै एउटै विषयमा प्रार्थना दोहोऱ्याएको दोहोऱ्याएकै गर्नुपर्छ भन्ने हामी अधिकांशले बुझेका छौँ। तर प्रभुले यहाँ भन्न खोज्नु भएको कुरा फरक रहेको हामीले स्पष्ट यहाँ देख्दछौ। जब हामी यसको अन्त अन्ततर्फ जसरी 8 पदलाई राम्रोसँगले गहिरेर पढिएको खण्डमा हामी यो स्पष्ट देख्दछौ। यो खण्डलाई म पढेर तपाईँहरूको समक्ष सुनाउँदछु। यो खण्ड हुनेछ लुकाको पुस्तक 18 अध्यायको 2 पददेखि 8 पदसम्म। यो दृष्टान्त प्रभु येशूले भन्नुभएको हो, कुनै एउटा सहरमा परमेश्वरको भय नमान्ने र मानिसको वास्ता पनि नगर्ने एकजना न्यायाधीश थिए। न्यायाधीशको काम न्याय गर्ने हो र धार्मिकता अधार्मिकता छुटाउने हो। 3 पदले भन्छ, त्यसै सहरमा एउटा विधवा थिए, त्यो तिनी कहाँ आइरहन्थे र भन्थे, मेरो बादीको अघि मेरो न्याय गरिदिनुहोस्। तर 2 पदमै नै प्रभु येशूले यो मानिस न्यायाधीश हुन भए पनि ऊ परमेश्वरको पनि भय मान्दैन, मानिसहरूको पनि उसले वास्तै गर्दैन। यो खालको मानिस न्यायाधीश भएको छ। र त्यहाँ दुःख कष्टमा परेकी चाहिँ एकल महिला छिन्। र जब समस्यामा पर्यो उहाँ त्यो न्यायाधीश भएकोमा जानुभयो आफ्नो न्याय पाउनको लागि। 4 पदमा यहाँ यसो भनिएको छ, तिनले केही समयसम्म त मानेनन्, तर पछिबाट तिनले आफ्नो मनमा भने, म परमेश्वरको डर मान्दिन, मानिसको वास्ता पनि गर्दिन, तर यस विधवाले मलाई हैरान पारेको हुनाले म त्यसको न्याय गरिदिनेछु, नत्र त तिनी एकोरो आएर मलाई वाक्क बनाउनेछ। भनिकन यो न्यायाधीशले आफ्नो मनमा यसो भन्दछ, म परमेश्वरसँग डराउने मान्छे त होइन, मानिसको वास्ता गर्ने मानिस पनि त म होइन, तर पनि यसले मलाई वाक्क लगाएको कारणले गर्दा म यसको न्याय चाहिँ गरेरै छोड्छु। भनिकन उसले त्यो भन्दछ र उसले त्यो एकल महिलालाई न्याय दिलाई दिनुहुन्छ। 6 पदमा प्रभु येशूले भन्नुभयो, सुन ती अधर्मी न्यायाधीशले के भन्दछन्, के परमेश्वरले उहाँलाई रात दिन पुकार्ने आफ्ना

जसलाई असल पिता भनिकन प्रभु येशूले मत्तयको पुस्तक 7 अध्यायमा भन्नुभएको छ। उहाँमा भरोसा राख्ने जनहरूको अनुरोधलाई, छोरा छोरीहरूको अनुरोधलाई के उहाँले इन्कार गर्नुहोला त भनिकन त्यति भनिसक्नु भएपछि 8 पदमा म तिमीहरूलाई भन्दछु उहाँले चाँडै नै तिनीहरूको न्याय गरिदिनुहुनेछ। तापनि मानिसको पुत्र आउँदा के उसले पृथ्वीमा विश्वास भेटाउला र भनिकन उहाँले अन्तिममा प्रश्न गर्नुभएको छ। उहाँले यी सबै कुराहरू चाहिँ विश्वासको विषयमा बोल्नु भएको छ। एक अधर्मी मानिसले त दिगदार लगाए, मलाई वाक्कै लगाए भन्ने हिसाबमा न्याय गरेरै छोड्दछन्, मागेको कुरा दिएरै छोड्दछ भने एक धर्मी परमेश्वर, एक प्रेमिलो परमेश्वर, प्रेमिलो पिताले हामीले मागेको कुरालाई के उहाँले दिनुहुन्न होला त, के उहाँले ब्यालो गर्नु होला त भनिकन यस खण्डमा प्रभु येशूले भन्नुभएको छ। र आदरणीय ख्रीष्ट प्रेमी दाजुभाइ दिदी बहिनीहरू, यस खण्डमा प्रभु येशूले लुकाको पुस्तक 18 अध्यायमा जो खुरन्दर लागेकी विधवा भनेर चाहिँ जुन दृष्टान्त भन्नुभएको छ, यहाँ चाहिँ लगातार प्रार्थना दोहोऱ्याउनको लागि उहाँले प्रेरणा दिनुभएको होइन। उहाँले चाहिँ यहाँ भन्न खोज्नु भएको कुरा चाहिँ हाम्रो विश्वास नहराउनको लागि, के मानिसको पुत्र पृथ्वीमा आउँदाखेरि उहाँले मानिसहरूमा विश्वास पाउनु होला त भनिकन उहाँले अन्तिममा यो भन्नुभएको छ। त्यसले गर्दाखेरि यहाँ उहाँले चाहिँ आज तपाईँले प्रभु मेरो यो जग्गा बिक्री होस्, यानि प्रभु मलाई यो 4 आना जग्गा जुटाइदिनुहोस्, मैले राम्रो ठाउँमा जग्गा पाऊ भनेर चाहिँ त्यो प्रकारले प्रार्थना गर्दै हुनुहुन्छ भने, तपाईँले त्यही भोलि पनि प्रार्थना, पर्सि पनि प्रार्थना, निकोर्सि पनि प्रार्थना गर्दा गर्दा गर्दा गर्दा दुष्टात्माले तपाईँको हृदयबाट विश्वासै उडाओस् भन्ने प्रकारले प्रार्थना दोहोऱ्याइराख्नु भनेर उहाँले भन्नुभएको होइन। तर उहाँले यहाँ भन्नुभएको कुरा त, जब तपाईँले जेको विषयमा प्रार्थना गर्नुहुन्छ, प्रार्थना गरिसक्नु भएपछि तपाईँले त्यो कुरालाई विश्वासमा देख्न सक्नु पर्दछ। जब त्यो कुरा तपाईँले 4 आना जग्गाको लागि यसरी बाटोको छेउमा, यानि अलिकति अग्लो ठाउँमा लगायत यस्तो उस्तो जुन तपाईँको हृदयमा चाहना लागेको कुरा छ, स्वर्गमा परमेश्वरको द्वारलाई तपाईँले घचघचाउनु भयो, त्यो घचघचाउनु भए पछाडि तपाईँको हृदयमा मैले पाएँ भन्ने तपाईँलाई त्यो प्रकारको विश्वास भयो भने प्रभुले तपाईँलाई दिनुहुन्छ। र यहाँ प्रभुले यस खण्डमा चाहिँ के मानिसको पुत्रले मानिसहरूको हृदयमा विश्वास भेटाउनु होला त भनेर चाहिँ राखिएको प्रश्न चाहिँ, त्यो जो एकल महिला छिन्, अधर्मी न्यायाधीशको ढोका उहाँले गएर घचघचाउनु भएको छ, एकचोटि घचघचाए, दुईचोटि घचघचाएपछि विश्वास उडेपछि यो मानिसले, यो न्यायाधीशले मेरो चाहिँ न्याय नदिनु हुने रहेछ भनेर चाहिँ त्यो प्रकारले उहाँले सोच्नु भएको खण्ड र उहाँले चाहिँ विश्वास नराख्नु भएको खण्डमा उहाँ न्यायाधीश भएकोमा गइराख्नु हुन्थेन भनेर भने जस्तो नै, त्यो एकल महिलाको हृदयमा जो त्यो न्यायाधीशबाट म न्याय दिलाएरै छोड्छु, म न्याय पाएरै छोड्छु भन्ने जो दृढ विश्वास हो, त्यो विश्वासको विषयमा चाहिँ प्रभुले त्यो भन्नुभएको हो। तर यहाँ प्रभुले चाहिँ एउटै प्रार्थना हामीले दोराकै गर्नुपर्छ भनेर त्यो प्रकारले भन्नुभएको होइन। यदि उहाँले त्यो प्रकारले भन्नुभएको हो भने मर्कुसको पुस्तक 11 अध्यायको 24 पदमा यसो उहाँले भन्नुभयो, म यो खण्डलाई पढ्दिए, यो भनाई प्रभु येशूकै हो, यसकारण म तिमीहरूलाई भन्दछु तिमीहरूले प्रार्थनामा जेसुकै माग्छौ सो पाइसकेको छु भन्ने विश्वास राख र त्यो तिमीहरूको हुनेछ। तपाईँले कुनै पनि विषयमा जब प्रार्थना गर्नुभयो, प्रार्थना गरिसक्नु भएपछि त्यो चाहिँ मैले पाइसके, मेरो असल स्वर्गीय पिताले मलाई दिइसक्नुभयो भनिकन तपाईँले विश्वास राख्न सक्नुभयो भने त्यो तपाईँको हुनेछ भनेर चाहिँ प्रभु येशूले यहाँ मर्कुसको पुस्तक 11:24मा यो स्पष्ट गर्नुभएको छ। जब तपाईँले प्रार्थना गरेर मागिसक्नु भएपछि यो वचन अनुसारकै माग्नु हुनुपर्छ। अपराधमा, यानि लालसामा आदि इत्यादिमा मागेर चाहिँ हुँदैन, त्यो हामीले प्रार्थना सम्बन्धी विभिन्न खण्डहरूमा सिकेका छौँ। तर तपाईँको आवश्यकता अनुसारको कुरा जब तपाईँले माग्नुभयो, मागिसक्नु भएपछि तपाईँले आफ्नो विश्वासमा देख्न सक्नुपर्छ भनेर चाहिँ बाइबलमा प्रभुले भन्न खोज्नु भएको कुरा चाहिँ त्यो हो। र लुकाको पुस्तक 18:8 पदमा कि मानिसको पुत्रले मानिसहरूमा विश्वास भेटाउला नि त भनेर चाहिँ उहाँले भन्नुभएको कुराहरू चाहिँ यो प्रकारको माग हुनुपर्छ।
जब तपाईँले

0: कुनै पनि कुरा प्रभुको अघि लगेर माग्नुभयो, उहाँले तपाईँलाई पक्कै दिनुहुन्छ र मागिसक्नु भएपछि दिइसक्नुभयो भन्ने तपाईँको हृदयमा विश्वास हुनुपर्छ। र प्रार्थना पछि तपाईँले फेरि प्रार्थना दोहोऱ्याइराख्ने होइन, तर अब त प्रशंसा हो भनेर चाहिँ मर्कुसको पुस्तक 11:24 भनेको कुरा चाहिँ त्यो हो। तपाईँले चार्न जग्गा, असल जग्गा प्रभु मलाई जुटाइदिनुहोस्, यो यस्तो डाँडामा घमाइलो पूर्वतिर फर्किएको बाटोसँग जोडिएको यस्तो रुमाल आकारको भनेर तपाईँले जुन जग्गाको लागि प्रार्थना गर्नुभएको छ, तपाईँले अब त्यो जग्गा हृदयमा देख्न सक्नुपर्छ। बाइबलमा प्रभुले भन्नुभएको कुरा चाहिँ त्यो हो, हृदयमा देख्न सक्नु पर्दछ र विश्वासमा देखिसकेपछि पाउन भन्दा अगाडि नै मैले पाइसकेँ। प्रभु तपाईँलाई धन्यवाद, मैले जो चारना जग्गाको लागि मेरो घडेरीको लागि मैले प्रार्थना गरेको थिएँ तपाईँले दिइसक्नुभयो, त्यो जग्गा मेरो हृदयमा मैले देखिसकेँ, म तपाईँलाई धन्यवाद दिन्छु। भनेर अब तपाईँले धन्यवाद दिनु भएपछि तब चाहिँ प्रभुले तपाईँलाई जुटाउनुहुन्छ भनेर चाहिँ बाइबलमा त्यो भनिएको हो। मैले एउटा उदाहरण संसारको सबभन्दा ठूलो चर्चको पास्टर डेभिड एङ्गुचोको एउटा गवाई मैले सुनेको छु। उहाँको मण्डली सुरु हुँदाखेरि उहाँको जो अफिसमा बस्ने चियर थिएन, साथै कुर्सीहरू थिएन, टेबल थिएन, साथै उहाँलाई यताउता हिँडेर प्रचार प्रसारमा जानको लागि एउटा साइकल पनि थिएन। त्यो पछि उहाँले कति समय प्रार्थना गर्नुभयो पाउनु भएन। त्यसरी प्रार्थना दोहोऱ्याइराखेकोले गर्दा त्यो विश्वासको प्रार्थना होइन भनिकन प्रभुले उहाँलाई थाहा दिनुभयो। त्यसपछि उहाँले चाहिँ जो प्रार्थना गर्नुभयो अमेरिकामा बनिएको साइकल, त्यो फर्निचरहरू, कुर्सीहरू, साथै टेबल, साथै उहाँ पास्टरको एउटा घुम्ने मेच यानि चेयर, त्यसको लागि उहाँले प्रार्थना गर्नुभयो। प्रार्थना गरिसक्नु भए पछाडि उहाँले मैले पाइसकेँ भनेर विश्वास गर्नुभयो। विश्वास गरे पछाडि उहाँले एउटा सेवामा उहाँहरूको चर्चको सुरुवातको उसमा उहाँले भन्नुभयो, मलाई प्रभुले एउटा अमेरिकामा बनिएको गियरवाला साइकल जुटाउनु भयो, त्यस्तै एउटा मलाई कुर्सी दिनुभयो, टेबल दिनुभयो र यस प्रकारको अरू चियरहरू दिनुभयो भने चाहिँ उहाँले भन्नुहुँदाखेरि उहाँको मण्डलीको जवानहरूले चाहिँ उहाँलाई भनेछन् कि अब पास्टरबाबु देखाउनुहोस् भने चाहिँ उहाँको कोठामा उहाँहरू पछ्याउँदै आउनु भएछ। त्यस समय प्रभु म अप्ठ्यारोमा परे भनेर चाहिँ भन्नुहुँदाखेरि प्रभुले उहाँ जवानहरूलाई भन्नको लागि चाहिँ पास्टरलाई यो लगाउनु भएछ, के बच्चा आमाको पेटमा हुँदाखेरि तिमीहरूले देख्छौ, त्यस्तै म विश्वासमा गर्भवती भएको छु भनेर चाहिँ त्यसरी उत्तर दिनुभएछ। नभन्दै केही समय पछाडि त्यो टेबल, कुर्सीहरू, साथै त्यो साइकल पनि उहाँलाई प्रभुले जुटाउनु भएछ र जे कुराहरू हामी माग्दछौ त्यो पाइसकेका छौ भन्ने विश्वास गरिएको खण्डमा हामीलाई प्रभुले प्रार्थनाको उत्तर दिनुहुन्छ र हामीले प्रार्थना दोहोऱ्याएको दोहोऱ्याएकै गर्नु पर्दैन। हामीले प्रार्थना गरिसके पछाडि अब प्रशंसा गर्न सुरु गर्नुपर्छ भन्दै म टेक दाहाल आजको वचनबाट बिदा हुन्छु। जय मसीह की।
1: यो निकै नै आशिषमय वचन पछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ र श्रोता अब भने पालो भएको छ गवाहीको र यो समय आउनुहोस्, हामी अर्थपूर्ण गवाही सुन्नेछौ।
2: मैले मान्नुपर्ने नेपाली दाजुभाइ दिदीबहिनी अनि हाम्रो खिसमा आउने प्रभुको छोराछोरी सम्पूर्णलाई मैले जन्मसी गरे र नमस्कार। र साथै म शान्ता श्रेष्ठ अनि मेरो घर चाहिँ शङ्खसभा हो, पुर्ख्यौली घर, र अहिले हाल चाहिँ सानो ठिमी भक्तपुरमा बस्छु। र अनि सबै श्रोताहरूको माझमा मेरो कुराहरू ल्याउनु पर्दा, मेरो गवाईहरू बाँड्नु पर्दाखेरि चाहिँ प्रभुमा पाउनुभन्दा अगाडि धेरै गाह्रो थियो अनि धेरै हामी चाहिँ शङ्खसभाबाट आएको अनि त्यसपछि सँगसँगबाट आएर यहाँ शान्ति भक्तपुरमा घडेरी किन्यौं। घडेरी किनिसकेपछि त्यो अलिकता मान्छेको हेराइले चाहिँ त्यो घडेरी किनेको अशुभ भन्दो रहेछन्। त्यो घडेरी त हामीले त हेरिवरि छोडेको, तपाईँले त फेरि किन्नु भएछ, हामीले थाहा पाएको भए त नकिन भन्थ्यौं। त्यसको चाहिँ बहिना पनि माया मार्यौं, त्यो घडेरी तपाईँले लिएको घडेरी चाहिँ अशुभ छ भनेर त्यो थाहा पायौं र घडेरी पनि हामीले छोडिदिएको। त्यो बहिना सुधै तपाईँले त्यसैमा लिनुभएछ भन्नुभयो। अशान्ति आयो मलाई त्यसबाट अनि मैले त्यसले गर्दाखेरि प्रभुमा नआउँदाखेरि भन्दाखेरिको कुरामा अनि धेरै त्यहाँ पञ्चाङ वञ्चाङ गर्न मान्छेहरू ल्याउने, नाग पूजा गर्न लाउने अनि यिनीहरूतिर कता कता के गरिराख्नुहुन्थ्यो अनि त्यो गर्दा पनि अशान्ति आउने, घरमा झगडा आउने, हामी छोरी परिवार हो सानो चारजनाको परिवार, त्योमाथि पनि अशान्ति भएको भएकै हुने अनि त्यसपछि त्यो बिचमा के भइराखेको थियो भनेदेखि के गर्दा शान्ति आउला भन्ने अनि यता जाँदा उता जाँदा फाकफुक गर्न जाने कुद्ने अनि त्यसो गर्दा नि हुँदैन पैसा खर्च भइसकिसक्यो अनि लास्टमा हाम्रो डिसिसन के भयो परिवारमा भन्दाखेरि अब छोराको नि हुर्क्यो छोरीको नि हुर्क्यो अब हामी श्रेष्ठको जाति अब गुफा पनि राख्नुपर्छ व्रत पनि गर्नुपर्छ एकैचोटि भन्ने क्रममा अनि थियौं र सबै कुरा सामग्रीहरू जोडिसकेको थियो अनि घरमै चाहिँ अब बाहुन पढाएर गरौँ न त भनेर अनि त्यहाँनिर के भनेको थियो भने हेर्नु जाँदाखेरि सातवटा बाहुन पढाउनु पर्छ यो जग्गाको लागि, यो जग्गालाई पनि शान्ति गराउनु पर्छ अनि त्यसपछि छोरा छोरीको पनि त्यही गुफा पनि राख्ने अनि त्यहाँबाट व्रत पनि गर्ने भन्ने कुराहरू भएर सबै सामग्रीहरू तयारी गरेको थिए अनि त्यो चैतको महिना थियो अनि त्यो सामग्री घरभरि जम्मा गरिसकेपछि छलफल गर्यौँ कसो गर्ने कसो के गर्ने भन्ने कुरा आफ्नो छलफल गर्दै जाँदाखेरिमा अनि मलाई जिउभरि त्यो घाउ खटिएर आउने, दुख्ने, चिल्चिलाउने, झमझमाउने बहुत त्यस्तो भइरहने, बुट्टी लगायो बुट्टीले नि सन्चो हुँदैन के एकदमै गाह्रो हुने अनि त्यसै गर्दै जाँदाखेरि एकजना प्रभुको छोरी विश्वास गरेको रहेछ, ऊ त बाटो बाटोमा गीत गाउँदै हिँड्ने, हाँस्दै हिँड्ने, त्यस्तो बरबराउँदै हिँड्ने, म त लाग्यो यो मान्छे किन हाँसिरहन्छ किन खुसी छ भन्ने लाग्ने मलाई पसलमा बसिरहँदा अनि मेरो पसल थियो स्टेसनमा ठुलो छ सान्टिङमा, त्यहाँ बस्दाखेरि ऊ बरबराउँदै हिँडेको लाग्यो, अब ऊ त खुसीले रहेछ अनि कहाँ गएर आउनु भएको एकछिन यता आउन भनेर बोलाउँदा त म चर्चमा गएर आएको, म त खुसी छु, म परमेश्वरसँग भजन गाउँदै हिँडेको अनि त्यहाँ गएर कस्तो हुन्छ अनि आनन्दी हुन्छ मलाई चाहिँ आनन्दित छ भनेर उसले सबै कुरा बताउन थाल्नुभयो अनि मलाई पहिला मेरो ऋणहरू हुन्थ्यो बच्चा पढाउन सक्दिन थिए, मलाई यो के भन्छ पिपल पूजा गर्थे यसो गर्दा शान्ति भएन अनि त्यसैले गर्दाखेरि उहाँको गवाई सुनेर अनि म पनि उहाँसँगै चर्चमा गए अनि चर्चमा गए, चर्चमा जाँदा फर्स्ट सिटीमा चाहिँ अनि सबैजना हेरे त्यहाँनिर बडो आफ्नो आफ्नो तरिकाले रमाइलो गरेर जिरहनु भएको थियो अनि त्यसपछि म फर्केर आएँ अनि फेरि अर्को हप्ता नि गए अनि फेरि जाने गरे गर्दै जाँदाखेरिको क्रममा मलाई कस्तो लाग्थ्यो भनेदेखि त्यो जुन मैले पाँच दिन मात्रै भएको थियो बुटी नयाँ बुटी लगाइराखेको मेरो शरीरमा चाहिँ धेरै गाह्रो भएको थियो, बुटी बाँधेको थियो एकदम जान्ने त्यो माताकोमा गएर अनि त्यो बुटी धेरै गइरहेको थिएँ चर्चमा गइरहेको थिएँ अनि चर्चबाट फर्केर आउने टिका लाउने अनि फेरि चर्च जाने बेलामा टिका झिक्ने यस्तो गरेर तीन महिनासम्म मैले गरेँ, मलाई त्यो टिका लगाएको देखेर अनि कसैले टिका लाउनु हुँदैन भन्नु भएन, लाउनु पर्छ भने भन्नु भएन, तर आफैले चाहिँ त्यस्तै सोचे अनि टिका झिक्ने चर्च जाने फेरि चर्चबाट आउने टिका लाउने मेरो पसल थियो अनि तपाईँले टिका नलाएको देखेर कस्तो मुखै कालो भयो अधेर भयो भन्दै नै त्यस्तो गर्ने कि अनि त्यस्तो गरे अनि पछि चर्चमा गइसकिसकेपछि धेरै आनन्दको महसुस आयो, मलाई महसुस आयो अनि म भन्दा पहिला चाहिँ मेरो छोरा अगाडि गएको विश्वासमा अनि बाबुलाई चाहिँ कस्तो थियो भनेदेखि मेरो बाबु सङ्गतले गर्दाखेरि चुरोट खाने रहेछ, जाँड खाने रहेछ सात आठ क्लासमा पढ्दादेखि अनि मैले बाबुलाई कसरी तलाउन सक्छु होला भनेर एकदमै गाह्रो थियो अनि त्यो गाह्रो भइरहेको क्रममा त्यो एउटा विश्वासी साथी पाएछ र त्यही उनले त अर्कै चर्चमा लिएर गएको रहेछन् त्यो सल्लगारीको चर्चमा लगेर गएपछि दुई महिनामा त मेरो बाबु त कति परिवर्तन भयो त्यो चर्चमा गएपछि त अनि उसको जीवनहरू उसको व्यवहारहरू बोलीहरू रहन्छन् देख्दा त म त छक्कै परे अनि प्रभुको त त्यत्रो काम हुँदो रहेछ अनि बाबु चर्चमा गएर दुई महिना पछाडि त्यति राम्रो ज्ञानी भयो अनि ल अब बाबु गएकै ठाउँमा हामी जानुपर्छ भन्ने कुरा हामी बुढाबुढी सल्लाह गर्न थाल्यौँ अनि सल्लाह गर्दै जाँदा त अनि आमा मेरो आमाले भन्छ ओम शान्तिमा आऊ भन्नुहुन्छ अनि बाबु चर्चमा गएछ अनि हामी दुई बुढाबुढी कता जाने घरमा अब पूजा गर्ने भनेर सातवटा बाहुन पढाएर चाहिँ पूजा गरौँ भनेर हामी तयारी छौँ अनि त्यसपछि धर्मर भइरहेको थियौँ अनि नभन्दै बाबु गएको देखेर अनि लु चर्चै जाउँ अब होस् भनेर चर्च जाँदै जाँदाखेरिमा सबैलाई सोधपुछ गर्दै गएको त त्यहाँ चर्चको दिदी बहिनीले न्याहरूले पनि अब गर्नु पर्दैन पूजा आजा गर्नु पर्दैन यो सबै हटाइदिनुहोस् हामी चाहिँ श्रेष्ठ भए पनि यिनै बाइबली उसमा गराउनुहुन्छ सबै कुरा हुन्छ अनि छोराछोरीको नयाँ सबै कुरा हुन्छ तपाईँले चिन्ता गर्नु पर्दैन भन्नुभयो हामी सँगै संगति गर्यौं अनि त्यसपछि संगति गर्दै जाँदै क्रममा पाँच छ महिना पछाडि त मलाई कस्तो अगुवाई भयो भने घरमा आएर यो मन्दिरहरू राखेर चाहिँ काम छैन भन्ने लाग्यो अनि मन्दिरहरू झिक्दिनुहोस् मलाई भनेर भन्दाखेरि झिक्दिनु भयो फ्यालियो फ्यालिसकेपछि धेरै धेरै राम्रो हुँदै आयो जस्तै अब त्यो घरलाई जग्गा त्यही छ है त्यो संसारीको कुराहरूमा अब हामी कुराहरूबाट ल्याउँदाखेरि त हुँदैन बस्नु हुँदैन त्यहाँ चाहिँ बस्नै हुँदैन कि बेच्नु अनि त्यहाँदेखि हामी चर्चमा गइसकेपछि त्यसैलाई नै हामीले चखन्दाखेरि प्रार्थना गरेर हामी त्यहीँ छौँ आज त्यहीँ बसेर हामी चाहिँ छौँ प्रभुको सेवा सङ्गतिमा हामी त्यहीँनिर बस्न सकेको छौँ प्रभु एकदम आशिष भएको छ र हाम्रो परिवारलाई पनि अनि चर्च जाँदै जाँदै क्रममा अनि सबैजना प्रभुमा बढ्न सक्यौं, असल भयो, शरीरलाई पनि सुस्वस्थ हुन सक्यौं अनि बच्चाहरू पनि राम्रो हुँदै आयो र विश्वमा यसरी एयरपोर्ट गेस्ट मुनि टेकदाल बुवाको चर्चमा आएको छु। म आएको 6-7 वर्ष भयो अनि यहाँ कसरी आए भन्दाखेरि यही गुड न्युज एफएम सुनेर म आइपुगेको हो। एकजना आमा मर्फतबाट यहाँ मण्डलीमा आउने वातावरण बनाउनु भयो, उहाँले बाटो देखाइदिनु भयो यहाँ। तर वचन सुनेर गुरुबाको वचन सुन्ने अनि यो गुड न्युज एफएममा सुन्दाखेरि यो चर्च कहाँ होला अनि टेकदाल पास्टर कहाँ बस्नुहुन्छ होला, साह्रो मिठो वचन बाँड्नुहुन्छ, यस्तो सोच आउँथ्यो अनि उहाँलाई भेटाउँदा त कस्तो हुन्छ होला, आशिष हुन्थ्यो होला भन्ने लाग्थ्यो। अनि नभन्दै एकजना आमाले लालमाया आमा श्रेष्ठले ल्याइदिनु भयो र उहाँ भेटाइदिनु भयो। म यो चर्चमा सधैँ आउन सके अनि यहाँ आएपछि झन् आशिष जीवन पाएको छु। हाम्रो आदरणीय टेकदाल गुरुबाको वचनद्वारा अनि शिव संगतिद्वारा हरेक बोली वचनद्वारा हामीले चाहिँ एकदमै आनन्दित पाउन सकेको छौं। सबै परिवार, सबै मण्डली, सबै नेपाल दाजुभाइ दिदी बहिनी, देश विदेशमा रहनुहुने दाजुभाइ यो वचन सुनेर धेरै आत्मिक फाइदा लिन सक्नु भएको छ। आज पनि हामीले एकदमै आशिषी पाउन सकेको छौं गुरुबालाई अनि मण्डलीको परिवार सम्पूर्णलाई हामी धन्यवाद पनि भन्छौं। आशिष यो मण्डली प्रभुले पनि जुटाइदिनु भयो र अनि असल मण्डली सदस्य गुरुबाजनहरू अनि पाउन सकेकोमा पनि धन्यवाद भन्छौ। अनि यहाँ आएको कारणमा चाहिँ हामी धेरै आशिषीको जीवन भएको छौं। बाँकी सबैजनाले सुनेर आशिषी हुनुहोला। जय मसीह। सबैजनालाई नमस्कार।
1: आदरणीय श्रोता, आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौ र कार्यक्रमप्रति सल्लाह तथा सुझाव सँगसँगै भेटी दिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईंले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 97-66-41-88। हवस् श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौ। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु। हवस् त, जय मसीह, नमस्कार। तपाईँको दिन आशिषमय रहोस्।

0: चेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर। यहाँ ग्रिल, गेट, स्टिलको रेलिङ, ट्रस, फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ। थप जानकारीको लागि जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर, प्रोप्राइटर राजकुमार थापा मगर, 97 49 88 6 96 9, 97 49 88 6 96 9। के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन्, वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन्, वा ठाउँको अभाव भइरहेको छ, वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटेन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सबैको लागि रहनेछ, र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर बुद्धनगर, काठमाडौँ, नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01 49 62 461, 01 49 62 461, र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98 49 83 16 84, 98 49 83 16 84, र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@atenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।
1: सौन्दर्य भ्रमात्मक हुन्छ र सुन्दरता उडी जाने हुन्छ, तर परमेश्वरको भय मान्ने स्त्रीको नै प्रशंसा गरिनुपर्छ।
2: कार्यक्रम नारी आवाज प्रस्तुता ज्ञानु अधिकारीको साथमा हरेक आइतबार बिहान 10 देखि 11 बजेसम्म सुन्न

0: इस्लामा सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
1: हो र? होइन होला त्यस्तो त।
2: सोइता, तिमीहरूको के खासकुस कुरा हुँदैछ? के भयो भन त?
3: केही भएन मिस,
2: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
3: हुन्छ मिस।
4: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: ए याकुब दाजु, कता हो हतार हतार गर्दै?
7: कहाँ उनी नानी, आज भोलि किस्ता बन्दीमा ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ रे। त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडे पनि ठ्याक्क पारेन।
6: याकुब दाजु, यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि।
7: ए हो र? ल, म त हिँडे सिर्जना इलेक्ट्रोनिक सप खोज्दै ठ्याक्क पारेर।
6: हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
7: थप जानकारीका लागि
6: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 98510-9625, 98510-9625 र 98624-82-10, 98624-82-10।
7: सिर्जना इलेक्ट्रोनिक्स झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
2: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश
3: आत्मिक मार्गहरू तेस्रो भाग त्रैमासी आज आइतबार जून 28 तारीक असार 14 गते। आजको बाइबल खण्ड भजन संग्रह 119 59 पदबाट रहेको छ र यहाँ यसरी लेखेको छ, मैले आफ्नो आचरणको विषयमा विचार गरेको छु। सेवाको मार्ग। सेवाको मार्गमा जब तपाई अरूलाई मदत गरिरहनु भएको हुन्छ तब तपाईले परमेश्वरको उपस्थिति सबैभन्दा ठोस रूपमा देख्नुहुन्छ। तपाई येशूका यी वचनहरूसँग परिचित हुनुहुन्छ, तिमीहरूले यी मेरा भाइहरू मध्ये सबैभन्दा सानामा एकजनालाई जे जति गर्यो त्यो तिमीहरूले मलाई नै गर्यो। यो कुरा तपाईले मत्तीको पुस्तक 25 अध्यायको 40 पदमा हेर्न सक्नुहुन्छ। अनि तपाईले यस्तो अवस्थामा असहज महसुस गर्न सक्नुहुन्छ जहाँ तपाईसँग खेल्नको लागि भूमिका वा सेवाको अवसर हुँदैन। यसको उदाहरण दोरकास हुन्, जसको बारेमा बाइबलले भन्दछ तिनी असल काम गर्न र दान दिनमा लागिरहन्थिन्। यो कुरा तपाईले प्रेरितको पुस्तक 9 अध्यायको 36 पदमा हेर्न सक्नुहुन्छ। मदर टेरेसा दोरकासको आधुनिक रूप हुन् भन्न सकिन्छ। तिनले भनेकी छिन् कि तिनी सेवामा यति धेरै संलग्न हुनुको मुख्य कारण यो तिनले गर्नुपर्ने काम थिएन, तर यसले उनमा आनन्द ल्याउँथ्यो। जब तिनी एक्लै हुन्थिन् तब तिनले प्राय आफ्नो अयोग्यता महसुस गर्थिन्, तर तिनले आफूले सेवा गरेकाहरूको उपस्थितिमा चाहिँ यीशुको उपस्थिति सबैभन्दा बढी महसुस गर्थिन्। राष्ट्रपति जिमी कार्टरले सम्भवत पूर्व राष्ट्रपतिको रूपमा आफू पदमा हुँदा भन्दा धेरै मानिसहरूलाई प्रेरित गरेका छन् किनभने उनले हेबिटेट फर ह्युम्यानिटी जस्ता संस्थाहरू मार्फत सेवामा आफ्नो जोशका कारण प्रेरणा दिएका छन्। यस मार्गमा रहेका मानिसहरूले यदि तिनीहरू चर्च जान्छन् तर सेवा गर्ने कुनै ठाउँ पाउँदैनन् भने परमेश्वर टाढा हुनुभएको महसुस गर्न थाल्छन्। तिनीहरूलाई केही सेवाको काममा जोड्नु आवश्यक छ। यदि तपाईँ सेवा गर्ने मार्गमा हुनुहुन्छ भने दुईवटा जोखिम छन्। पहिलो, तपाईँ तिनीहरूको न्याय गर्ने परीक्षामा पर्नुहुनेछ जसले तपाईँले जति सेवा गरिरहेको देखिँदैन। दोस्रो, तपाईँ परमेश्वरको सेवक हुने कुरामा यति धेरै फस्न सक्नुहुन्छ कि तपाईँ उहाँको प्रिय र उद्धार गरिएको सन्तान हुनुहुन्छ भन्ने कुरा बिर्सन सक्नुहुन्छ। त्यसैकारण तपाईँले अरूलाई सहायता गर्न र प्रेम दिनका साथसाथै अरूबाट प्रेम प्राप्त गर्न सिकेर आफ्नो बुझाइलाई विस्तार गर्नुपर्छ। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
2: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
4: मोबाइल नम्बर 98082048 70।
2: इमेल ठेगाना mos.radioministry@gmail.com।
4: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
2: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह।
5: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: हामी छौं तपाईको साथ, तपाईं हुनुहुन्छ हाम्रो साथ, हाम्रो साथ, हाम्रो साथ। तपाईं अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत छ कार्यक्रम धन्यवाद बिहानी।
8: यो समय हो धन्यवाद बिहानी।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम धन्यवाद बिहानीमा। आदरणीय श्रोता, कार्यक्रम धन्यवाद बिहानी लिएर म पुनम उपस्थित भइसकेकी छु र आज कार्यक्रम मार्फत कृतज्ञता नै चुन्नुहोस् भन्ने विषयमा केही कुरा राख्न गइरहेकी छु र श्रोता, भजन संग्रहको पुस्तक 103 अध्यायको 2 पदले भन्छ, हे मेरो प्राण परम प्रभुको प्रशंसा गर र उहाँका सबै उपकारहरू नबिर्से। एकजना मानिस पार्कमा यति निराश भएर बसिरहेको थियो कि एउटा प्रहरीले उसलाई सान्त्वना दिने प्रयास गर्यो। कुनै समस्या पर्यो कि? हो, उसले जवाफ दियो। केही महिना पहिले मेरो बाजे बित्नु भयो। उहाँले मेरो निम्ति 5 करोड रुपियाँ र तेलका केही कुवाहरू छोडेर जानुभयो। त्यो प्रहरीले भन्यो, यो त निराश हुनुपर्ने कुरै होइन। त्यो मानिसले जवाफ दियो, हो तर तपाईँले सबै कुरा सुन्नु भएकै छैन। अघिल्लो महिना मेरो काकाले पनि मेरो निम्ति 10 करोड रुपियाँ छोड्नु भयो। त्यो प्रहरीले टाउको हल्लाउँदै भन्यो, मैले कुरा बुझिन, तपाईँ किन यति निराश हुनुहुन्छ? उसले जवाफ दियो, यो महिना त कसैले पनि मलाई केही दिएको छैन। अचम्म, दुःखको कुरा। त्यो व्यक्ति ती मानिसहरू मध्येमा पर्दछ जो आफूसँग जेसुकै भए तापनि दुखी हुन्छन्। धन्यवादी स्वभावको आत्मा विकास गरेर अधन्यवादी धारणामाथि कसरी विजय हुने भनी भजन संग्रहकर्ताले हामीलाई देखाएका छन्। वचनले भन्छ, हे मेरो प्राण परम प्रभुको प्रशंसा गर र उहाँका सबै उपकारहरू नबिर्से। ध्यान र धन्यवाद सँगसँगै जान्छन्। सम्झनाले आराधनाको लागि उत्प्रेरकको काम गर्छ। एउटा पुरानो भजनले भने चाहिँ, फर्केर हेर्छु विगत दिनहरू, आशिषको झरी जीवनै भरि बर्सेको थाहा गर्छु। भजनकारले पहिला 3 कुरा गर्न हामीलाई प्रोत्साहन दिन्छन्। पहिला, परमेश्वरले हामीलाई के दिनुभएको छ त्यसको बारेमा विचार गर्ने, उहाँको क्षमादान, चंगाई, सुरक्षा, छुटकारा, प्रेम र दया। दोस्रो, परमेश्वरले हामीलाई के दिनुभएको छैन त्यसको बारेमा विचार गर्ने, हाम्रो पापको दण्ड उहाँले हामीलाई दिनुभएको छैन। तेस्रो कुरा, परमेश्वरले हामीलाई के दिनुहुनेछ त्यसको बारेमा विचार गर्ने। तर परमप्रभुको करुणा आफ्ना भक्तहरूमा माथि अनन्तदेखि अनन्तसम्म रहन्छ भनेर वचनले नै भन्दछ। जब तपाईँले आफ्नै कार्यमा होइन तर ख्रिस्टको कार्यमा भरोसा राख्नुहुन्छ, तब परमेश्वरले तपाईँलाई ग्रहण गर्नुहुन्छ। यसकारण हरेक बिहान ऐनामा हेर्नुहोस् र भन्नुहोस्, हे मेरो प्राण परम प्रभुको प्रशंसा गर र उहाँका सबै उपकारहरू नबिर्से। र यसरी निरन्तर उहाँमा प्रत्येक दिन धन्यवादी हुँदै, प्रत्येक कुराहरूमा धन्यवादी हुँदै अगाडि बढ्नुहोस् भन्दै कार्यक्रम धन्यवाद बिहानीबाट म पुनम बिदा हुन चाहन्छु। जय मसीह, नमस्कार।

गुर्नीच एफएम 105.1 मेगा हर्जको रेडियो तरंगलाई सुनेर साथ दिइरहनुभएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्तुता जनाथन गिरीतर्फबाट हार्दिक स्वागत तथा न्यानो अभिवादन चढ़ाउन चाहन्छौ। प्राविधिक कक्षबाटका प्राविधिक मित्र सुजन घिमिरेजीका साथ कार्यक्रम हो प्रेयर टावर। आदरणीय श्रोता, यो कार्यक्रम हरेक हप्ता आइतबार, मंगलबार, बिहिबार र शुक्रबार मात्र गुड न्यूज एफएम 105.1 मेगा हर्जको रेडियो तरंग काठमाण्डु र 105.6 मेगा हर्जको रेडियो तरंग पोखरा मार्फत तपाईँले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी प्रार्थनासँग सम्बन्धित विषयवस्तुहरूमाथि कुराकानी गर्नुको साथसाथै हामीले प्रार्थना किन गर्नुपर्छ, कसरी गर्नुपर्छ भन्ने विषयमा कुराकानी गर्दछौ र साथसाथै प्रार्थना गर्नको लागि हामी तपाईँलाई उत्साह दिने गर्दछौ। खास गरी हाम्रो यस कार्यक्रमको मुख्य उद्देश्य भनेको तपाईसँग प्रार्थनामा सहकार्य गर्नु र प्रार्थनामा उत्साहित हुनु र उत्साहित गराउनु हाम्रो कार्यक्रमको एकमात्रै उद्देश्य रहेको छ। आदरणीय श्रोता, त्यही अनुरूप आज पनि सदाको बिहान झैं तपाईँको घर आँगनमा यस गुड न्यूज एफएम 105.1 मेगा हर्जको रेडियो तरंग मार्फत आइपुगिसकेका छौं। आदरणीय श्रोता, आउनुहोस् अबको आधी घण्टा हामी सँगै मिलेर आजको यो बिहानलाई प्रार्थनामय बनाऊ र हामी सँगै मिलेर विभिन्न विषयहरूमाथि प्रार्थना गर्दै यो आधी घण्टाको समय आशिषमय बनाऊ। तादनी श्रोता, यदि तपाईसँग कुनै प्रार्थनाका अनुरोधहरू छ र हामीले प्रार्थना गरिदिएको तपाई चाहनुहुन्छ भने हामीले तपाईँका प्रार्थनाका अनुरोधहरूलाई टिप्नको लागि हामीले हाम्रो स्टुडियोको टेलिफोन नम्बरहरूलाई खुल्ला गरिसकेका छौ, जुन रहेको छ 01-47-70-754। हाम्रो ल्याण्डलाइन नम्बर रहेको छ भने हाम्रो वाट्सएप नम्बर रहेको छ 977-98-23-44-646। हजुर, 977-98-23-44-646।

हजुर श्रोता, अनि साथै हाम्रो फेसबुक पेज पनि रहेको छ, गुड न्यूज एफएम 105.1 मेगाहर्ज। श्रोता, यदि तपाईँ टेलिफोन मार्फत अथवा तपाईँ वाट्सएप अथवा फेसबुक मार्फत तपाईँले हामीलाई आफ्नो प्रार्थनाको अनुरोध टिपाउँदै हुनुहुन्छ भने, फोन मार्फत तपाईँ प्रत्यक्ष फोन गरेर हामीलाई आफ्नो प्रार्थनाको अनुरोध टिपाउन सक्नुहुन्छ भने, वाट्सएप अथवा फेसबुक मार्फत गर्दै हुनुहुन्छ भने त्यहाँ चाहिँ तपाईँले भोइस मेसेज अथवा टेक्स्ट गरेर हामीसँग तपाईँले आफ्नो प्रार्थनाको अनुरोध टिपाउन सक्नुहुनेछ। र अवश्य पनि हामी कार्यक्रमको अर्को भागमा हामी अवश्य पनि तपाईँका प्रार्थनाका अनुरोधहरूलाई लिएर हामी प्रार्थना गर्नेछौं। आदरणीय श्रोता, भने तपाईँ आफ्नो फोन उठाएर हामीलाई प्रार्थनाको अनुरोधहरू टिपाउँदै रहनुहोस् र म भने प्रार्थनासँग सम्बन्धित विषयवस्तुमाथि यही समय कुराकानी गर्न गइरहेको छु। आदरणीय श्रोता, प्रार्थनाको विषयमा हामीले कुराकानी गर्दै गर्दाखेरि यदि हाम्रो प्रार्थना सृष्टिकर्तासम्म पुग्न सकेन भने त्यसलाई हामीले प्रार्थना भन्न र भन्न सक्दैनौ। त्यो चाहिँ एउटा केवल मनको भावनालाई हावामा पोख्ने एउटा माध्यम मात्रै भनेर भन्न सकिन्छ। हामी कहिलेकाहीँ मानिसहरूलाई बाटोमा हिँड्दै गर्दा एक्लै खोइ के भन्दै बरबराउँदै हिँडेको देख्छौ नि, त्यो चाहिँ यो एक प्रकारको मनोवाद हो र त्यो मनोवाद त्यो चाहिँ आफूले आफैलाई आफ्नो कुराहरू आफ्नो दुःखहरू व्यक्त गर्दै ती सबै कुरा चाहिँ हावामा बोलेको जस्तै मात्रै हो। त्यस्ता प्रकारको कुराहरू सृष्टिकर्ता परमेश्वरको कानसम्म पुग्दैन। तर जब हामी प्रार्थना गर्छौं त्यही कुरालाई पूरा विश्वास र नम्रताको साथ सृष्टिकर्ता परमेश्वरलाई सम्बोधन गर्दै हामी त्यही तरिकाले भनौं त्यही मनोवाद गरेकै जस्तो तरिकाले हामी जब हामी बोल्दछौं त्यसपछि त्यो आवाज चाहिँ सृष्टिकर्ता परमेश्वरसम्म पुग्दछ। श्रोता, यस्ता मनोवादहरू विभिन्न परिस्थितिहरूमा विभिन्न तरिकाले निस्कन सक्छ। कहिलेकाहीँ मानिस अत्यन्तै खुशी भएको अवस्थामा उसले धेरै राम्रो सफलता पाएको अवस्थामा पनि ऊ आफूले आफूसँगै मनोवाद गर्दछ र कहिलेकाहीँ आफूले आफूलाई बधाई दिँदछ अनि कहिलेकाहीँ ऊ असफल हुन्छ, ऊ धेरै निराश र हताश हुन्छ, दुःख र कष्टले उसलाई घेरेको हुन्छ, त्यतिखेर पनि उसले आफूले आफूलाई धिक्कार्न सक्छ। अब यसलाई हामीले प्रार्थना हो भनेर भन्न सक्दैनौ। तर ठिक यही तरिकाले सृष्टिकर्ता परमेश्वरसँग प्रभु येशु ख्रिस्टको नाउँमा प्रभु येशु ख्रिस्टलाई सम्बोधन गर्दै उसले आफ्नो सफलतामा केही कुरा बोल्दछ भने त्यो उसको बोलाई उसका शब्दहरू प्रभु येशु ख्रिस्टको नजरमा उहाँलाई धन्यवाद चढाइएका शब्दहरूको रूपमा उहाँसम्म पुग्न सक्छ। हो श्रोता, जसले सृष्टिकर्ता परमेश्वरलाई सम्बोधन गरेर त्यही तरिका शब्दहरू बोल्दछन् त्यो चाहिँ परमेश्वरलाई धन्यवाद दिएको हो भन्ने अर्थात धन्यवादका शब्दहरू बन्न पुग्दछ भने, अर्को तपाईँको जब दुःख कष्टले घेरेको अवस्थामा असफलताहरूले घेरेको अवस्थामा त्यस बेलामा पनि सृष्टिकर्ता परमेश्वर परम पवित्र जो मुक्तिदाता हुनुहुन्छ जो उद्धारकर्ता सबैको प्रार्थना सुनेर जवाफ दिनुहुने येशू ख्रिस्ट हुनुहुन्छ उहाँलाई उहाँको नाउँलाई सम्बोधन गरेर
कसैले आफ्ना मनको वेदनाहरू पोख्दछ भने हो त्यो चाहिँ सृष्टिकर्ता परमेश्वरको सामु उसको हृदयको सुस्केरा बन्न पुग्दछ। आदरणीय श्रोता, हामीले उहाँलाई सम्बोधन गरेर कुनै पनि कुरा बोल्दछौं भने त्यो नै प्रार्थना हुन पुग्दछ र हामीले त्यो एउटा धर्मविधिको रूपमा मात्रै गरेका छैनौ र साँच्चीकै विश्वास र सम्पूर्ण नम्रतामा पूर्ण आशाको साथ यी कुराहरू गर्दैछौ भने त्यो नै वास्तवमा परमेश्वरसँगको एउटा संवाद बन्न पुग्छ र त्यही संवाद पछि गएर यसलाई प्रार्थना भनेर परिभाषित गर्न सकिन्छ। श्रोता, हामीले प्रस्थान 2:23 हामीले यहाँ देख्यौं भने एउटा घटना लेखिएको छ। धेरै दिनपछि मिश्रको राजा मरे, इसरायली जातिले दासत्वको कारण सुस्केरा हालेर पुकारा गर्न लागे। दासत्वको बन्धनमा तिनीहरूले गरेको पुकारा परमेश्वर कहाँ पुग्यो? 24 परमेश्वरले तिनीहरूको सुस्केरालाई सुन्नुभयो र अब्राहम, इसाक र याकुबसित गर्नुभएको आफ्नो करारलाई सम्झनुभयो। यसैले परमेश्वरले इसरायलीहरूमाथि आफ्नो नजर राख्नुभयो र उहाँ तिनीहरूको अवस्थामा चिन्तित हुनुभयो भनेर उल्लेख गरिएको छ। आदरणीय श्रोता, हामीले बाइबल धर्मशास्त्रमा प्रस्थानको पुस्तक 1 अन्तिमतिर हामीले हेर्छौं भने 1:14 कठोर भन्दा कठोर कामहरू लगाएर मिस्रीहरूले इसरायलीहरूलाई जीवन नै तितो बनाइदिएको कुराहरू उल्लेख गरिएको छ। आदरणीय श्रोता, केवल आधीपेट खानाको भरमा सम्पूर्ण ईट र मसलाका कामहरू गर्नुपर्दथ्यो भनेर उल्लेख गरिएको छ। प्रेसवता, वास्तवमा उनीहरू परमेश्वरका मानिसहरू थिए। त्यसरी अत्याचार गर्नु उनीहरूको भूल थियो, उनीहरूको मूर्खता थियो। अब उनीहरूले त्यो तातो मरूभूमिमा काम गर्नुपर्दा र काम पश्चात आफ्नो भोकलाई पूर्ण रूपले मेट्न नपाउँदा उनीहरूले आफूले आफूलाई धिक्कार्न थालिसकेका थिए। उनीहरूले आफ्नो जीवन बिना अर्थको एउटा कमारा कमारी बन्नको लागि जन्मेको हुँ भनेर ठानिरहेका थिए। प्रेसवता, वास्तवमा तिनीहरू चाहिँ करारका सन्तानहरू थिए। सृष्टिकर्ता परमेश्वरले उनीहरूलाई राजकुमार र राजकुमारीहरूको दर्जा दिनको लागि छान्नु भएको एउटा समुदाय थिए ती। तर वास्तवमा उनीहरूले आफ्नो पहिचानलाई मिश्रको दासत्वको कारणले गर्दा भुलेका थिए। प्रेसवता, अनि उनीहरूको जीवनबाट उनीहरूको मुखबाट सधैँ सधैँभरि सुस्केरा क्रन्दन जस्ता कुराहरू आउँदथ्यो। आदरणीय श्रोता, अनि सायद उनीहरूले आफ्नो एउटा कुनै विशेष समय निकालेर सृष्टिकर्ता परमेश्वरसँग उनीहरूले प्रार्थना गरेका थिएनन्। तर उनीहरूले के गर्दथे? जब जब उनीहरूले काम गरिरहन्थे त्यतिखेर पनि उनीहरूले सृष्टिकर्ता परमेश्वरको नाउँमा सुस्केरा मारेर पुकारा गर्दथे। प्रेसवता, मिश्रको राजा फारोले जुन दिनसम्म
उनीहरूले उनीहरूलाई असल व्यवहार गरे, उनीहरूले सुख पाए। ती दिनहरूमा उनीहरूले सम्भवत न त धन्यवाद नै चढाए, न त सृष्टिकर्ता परमेश्वरसँग कुनै प्रार्थना गर्ने कुरा, र सायद परमेश्वरलाई नै बिर्सी होला हामी थाहा गर्न सक्छौ। उनीहरूलाई त्यहाँ अब मिश्रको संस्कृति मन पर्न थालेको थियो, मिश्रका देवताहरू प्रिय लाग्न थालिसकेका थिए। प्रेसवता वास्तवमा ती इसरायली समुदायहरू उनीहरू योग्य अथवा परमेश्वरप्रति वफादार र धर्मी भएको कारण परमेश्वरले उनीहरूको प्रार्थनालाई सुन्नुभएको होइन। त्यो त उहाँले अब्राहम, इसाक र याकुबसँग गर्नुभएका प्रतिज्ञालाई सम्झेर उनीहरूमाथि आफ्नो निगाह टिकाउनु भएको हो। श्रोता, साँच्चै भन्नुपर्दा एक हिसाबले उनीहरूमाथि त्यो संकष्ट आइपर्नुको पछाडिको कारण भनेको उनीहरूको सृष्टिकर्ता परमेश्वरसँगको एउटा सम्बन्ध टुटेको कारणले पनि हुन सक्छ। जब तपाईँ हामीलाई सृष्टिकर्ता परमेश्वरसँगको सम्बन्ध टुट्दछ, ख्रिस्ट येशूसँगको सम्बन्ध टुट्दछ, त्यसपछि तपाईँ र हाम्रो जीवनमा संसार र संसारका कुराहरूले प्रभुत्व जमाउन थाल्दछ र हामीलाई त्यसैको कमारा बनाउन थाल्दछ, अनि त्यसपछि जब हामी संसार र संसारका कुराहरूप्रति दासत्व हुनमा पर्न थाल्छौ, भनौँ भन्न खोजिएको पापको कुराहरूप्रति, यहाँ हामीले संसार र संसारका कुराहरू भन्नाले पाप र पाप स्वभावका कामहरूलाई हामी बुझ्न सक्छौ। जब यिनीहरूको दास हामी बन्छौं, यिनीहरूले हामीलाई कुनै पनि दया माया बिना नै आफ्नो कमारा कमारी बनाउँछन् र तपाईँ हाम्रो आत्मिक फेरि त्यसपछि भौतिक जीवनलाई तितो बनाउने काम गर्छन्। प्रेसवता, त्यसपछि तपाईँ र हाम्रो जीवनको दुर्दशाका दिनहरू शुरूआत हुँदछ। त्यसकारणले गर्दाखेरि तपाईँ हामीले चाहे सुखमा हौ, चाहे दुःखमा हौ, चाहे कष्टमा हौ, हर समय सृष्टिकर्ता परमेश्वरसँग प्रार्थनाद्वारा हामीले सम्बन्धलाई स्थापित गरेर मजबुत बनाइराख्नु पर्दछ। जब जब तपाईँ र मेरो जीवनमा सृष्टिकर्ता परमेश्वरका कुराहरू रहिरहन्छ, तब तब हामीमा पाप र पाप स्वभावका कुराहरूले दासत्व अर्थात भनौँ प्रभुत्व जमाउन पाउँदैन, र अनि त्यसपछि तपाईँ हाम्रो सुख शान्ति उन्नति र आरोग्यता भन्ने कुरा चाहिँ सदैव कायम भइरहन्छ। श्रोता, त्यसकारणले गर्दाखेरि तपाईँ र मैले निरन्तर प्रार्थना गर्नुपर्छ। प्रस्थान 3:7 परमेश्वरले मोसालाई भन्नुहुन्छ, मिश्रमा भएका मेरो प्रजाको दुःख मैले देखेको छु र कामदारहरूको अत्याचारमा तिनीहरूले गरेको पुकारा मैले सुनेको छु र तिनीहरूको दुःख मलाई थाहा छ। अनि 9 अब हेर, इसरायलीहरूको पुकारा म कहाँ आइपुगेको छ र मिश्रीहरूले तिनीमाथि गरेको अत्याचारलाई पनि मैले देखेको छु। 6:5 यसबाहेक मिश्रीहरूले दासत्वमा राखेका इसरायलीहरूको कष्टहरू सुस्केर मैले सुनेको छु र मलाई मेरो करारको सम्झना भएको छ। श्रोता, यी सबै खण्डहरूलाई हामीले हेर्ने हो भने यदि हाम्रो सम्बन्ध ठिक हुन्छ, यदि हामीले आफ्नो सम्बन्ध सृष्टिकर्ता परमेश्वरसँग बनाउँछौ भने उहाँले हाम्रो मात्रै होइन, हाम्रो हजारौं पुस्ताका हाम्रा सन्तान दर सन्तानहरूमाथि उहाँले आफ्नो निगाह
राख्नुहुन्छ भन्ने कुरा हामी थाहा गर्न सक्छौं। वास्तवमा परमेश्वरले अब्राहम, इसाक र याकुबको कारणले मात्रै इसरायलीहरूलाई उहाँले सम्झनु भएको थियो र उनीहरूले सृष्टिकर्ता परमेश्वरको करारलाई पालन गरेर उहाँलाई खुशी पारेका थिए। त्यही कारणले गर्दा इसरायलका बाह्र कुलका यी सन्तानहरूले परमेश्वरको दया र कृपा पाउन सके। श्रोता, यसबाट हामीले के बुझ्न सक्छौं भने हामी पनि एक हिसाबले करारका सन्तान हौ। अब्राहम, इसाक र याकुब चाहिँ खतनाका करारका सन्तान हुन् भने तपाईँ र म चाहिँ प्रभु येशु ख्रिष्टको अनमोल रगतद्वारा स्थापित करारको सन्तान हौ। अब खतनाका करारका सन्तानहरूलाई परमेश्वरले सम्झनुभयो, उनीहरूको दुःखलाई देख्नुभयो, उनीहरूको कष्ट र सुस्केरालाई सुन्नुभयो र उनीहरूलाई त्यसबाट निकाल्नको लागि उहाँले आफ्नो हात उठाउनुभयो र कदम चाल्नुभयो। अब विचार गर्नुहोस्, हामी त झन् उहाँको एकलौटे पुत्र येशू ख्रीष्टको रग हौ। अब खतनाका करारका सन्तानहरूलाई परमेश्वरले सम्झनुभयो, उनीहरूको दुःखलाई देख्नुभयो, उनीहरूको कष्ट र

हामीले झन बढी कति धेरै दया, अनुग्रह र कृपा पाउन सक्छौ होला। कल्पना गर्नुहोस्, इसरायलीहरूको दुःख कष्ट र सुस्केरालाई सुन्नुहुने परमेश्वरले उहाँले झन बढी कति गरेर हाम्रो मुखबाट, हाम्रो अन्तस्करणबाट निस्केका शब्दहरूलाई सुनेर जवाफ दिनुहुन्छ होला। कल्पना गर्नुहोस्, इसरायलीहरूलाई परमेश्वरले भन्नुभयो, तिनीहरू मेरो प्रजाहरू, तर तपाईँ र मलाई चाहिँ उहाँले आफ्नो प्रजाहरू भन्नुहुन्न। के भन्नुहुन्छ? आफ्नो छोरा छोरी भन्नुहुन्छ। अब कल्पना गर्नुहोस्, एउटा राजाले आफ्नो दरबारभित्र भएको आफ्नो छोराछोरी अर्थात् राजकुमार र राजकुमारीहरूको कुरा बेसी सुन्नुहुन्छ अथवा जनताको आवाज सुन्नुहुन्छ? यस प्रश्नको उत्तर स्पष्ट छ। एउटा राजाले पहिला आफ्नो राजकुमार र राजकुमारीको कुरा सुन्नुहुन्छ अनि फेरि जनताको आवाजलाई सुन्नुहुन्छ। भनाएको अर्थ, तपाईँ र हाम्रो प्रार्थना चाहिँ परमेश्वरले इसरायलीहरूको भन्दा विशेष ध्यान र विशेष नजरका साथ उहाँले सुन्नुहुन्छ। तपाईँ हाम्रो हरेक दुःख सुखमा उहाँको नजर, उहाँको दया र उहाँको कृपा रहिरहन्छ। तपाईँ हामीलाई लाग्छ, त्यसो भए हामीले चाहिँ किन दुःख भोग्नु परेको? अब तपाईँलाई फेरि म स्मरण गराउन चाहन्छु, इसरायलीहरूले जब दुःख कष्टमा परमेश्वरलाई पुकारे, उहाँले पहिला सृष्टिकर्ता परमेश्वर कहाँ त्यो पुकारलाई पुग्नलाई समय लाग्यो र त्यो पुकारलाई बल्ल सुन्नुभयो अनि फेरि उनीहरूको माथि दृष्टि गर्नुभयो अनि फेरि अब काम गर्नको लागि प्रक्रियाहरू शुरू गर्दै जाँदा 40 वर्ष लागेको हामी देख्न सक्छौं। सृष्टिकर्ता परमेश्वरले हाम्रो दुःख देख्नुभयो, हाम्रो प्रार्थना सुन्नुभयो, यसको मतलब अहिले भर्खरै एकै चुड्कीको भरमा हाम्रो सबै दुःखहरू गायब हुनुपर्छ भनेर हामीले अपेक्षा राख्न सक्दैनौं। यदि कसैले त्यस्तो अपेक्षा राख्छ भने तपाईँले, म भन्छु, परमेश्वर कुनै म्याजिसियन अथवा जादुगर हुनुहुन्न। उहाँ जे गर्नुहुन्छ वास्तविक काम गर्नुहुन्छ र पूर्ण रूपमा जेन्युन काम गर्नुहुन्छ जसले समय लिन्छ र त्यो काम गर्ने अवधिभर हामीले गर्नुपर्ने एउटै काम, उहाँले काम गर्दै गर्दा जुन प्रतिफल आउँछ त्यो प्रतिफलको प्रतीक्षा। सृष्टिकर्ता परमेश्वरको राज्यमा जो प्रार्थना गर्दै प्रार्थनाको उत्तरको प्रतीक्षा गर्न सक्दैन, ऊ वास्तवमै आफ्नो विश्वासमा टिकिरहन सक्दैन। हो श्रोता, धैर्यतापूर्वक प्रार्थनापछि धैर्यतापूर्वक प्रतीक्षा गर्न सक्नु एउटा ईसाई व्यक्तिको एउटा स्वभाव हुनुपर्दछ। तब मात्र उसले आफ्नो प्रार्थनाको उत्तरहरू पाउन सक्छ। आदरणीय श्रोता, त्यसकारणले गर्दाखेरि आज म बिहान तपाईँलाई म के उत्साह दिन चाहन्छु भने, तपाईँ जुनसुकै अवस्थामा किन नहुनुहोस्, उहाँलाई पुकारा गर्नुहोस् र उहाँलाई आफ्नो खुसीका पलहरू बाँड्नुहोस्, उहाँसँग उहाँलाई धन्यवाद चढाउनुहोस्। तपाईँ यदि दुःख कष्ट समस्यामा हुनुहुन्छ भने उहाँलाई त्यही कुराहरू सुनाउनुहोस् र आफ्ना सुस्केराहरू उहाँको सामु पुर्याउनुहोस्। अवश्य पनि तपाईँको प्रार्थनालाई सुनेर उहाँले काम गर्नुहुन्छ भन्दै अब कार्यक्रममा एउटा मिठो गीतको साथ दिने बेला भइसकेको छ। गीतपछि म पुनः आउनेछु। अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर अर्थपूर्ण गीतपछि पुनः स्वागत छ कार्यक्रम प्रेयर टावरमा र म छु कार्यक्रम प्रस्तोता जनाथन गिरी र प्रविधिमा हुनुहुन्छ सुजन घिमिरे ज्यू। तादरणीय श्रोता, अब भनी कार्यक्रमको यो दोस्रो तथा अन्तिम भागमा पुनः स्वागत गर्न चाहन्छौ र अब भनी तपाईँ श्रोता र टिपाउनु भएका प्रार्थनाका अनुरोधहरूलाई लिएर प्रार्थना गर्ने समय भइसकेको छ। र आजको यो बसाईमा एकजना श्रोताको प्रार्थना मेरो हातमा परेको छ र उहाँ हुनुहुन्छ उत्तम शिवाकोटीज्यू र उहाँको प्रार्थनाको अनुरोध रहेको छ। मेरो आज धादिङबाट काठमाडौँ तर्फको यात्रा छ र यात्रा सफल भएको होस् भनेर उहाँले यात्राको निम्ति प्रार्थना माग्नु भएको छ। तादनी श्रोता, अब भने आउनुहोस् हामी सँगै मिलेर एकसाथ उहाँको निम्ति प्रार्थना गर्नेछौ। सर्वशक्तिमान जीवित अनि दयालु परमेश्वर पिता, हामी तपाईँको चरणमा आउँदछौ र तपाईँ राजाहरूको राजा अनि प्रभुहरूका प्रभु हुनुहुन्छ। तपाईँ महिमाका योग्य परमेश्वर हुनुहुन्छ। तपाईँ त्यो परमेश्वर हुनुहुन्छ जसले हाम्रा हरेक प्रार्थनालाई सुनेर जवाफ दिँदै आइराख्नु भएको छ र जवाफ दिनुहुन्छ। पिता, हामी आज पनि सदा झैं तपाईँ परमेश्वरको चरणमा एउटा प्रार्थनाको अनुरोध लिएर आएका छौं। प्रभु, हामी प्रार्थना गर्दछौ उत्तम शिवाकोटीज्यू जो आज धादिङबाट काठमाडौँतर्फ आउँदै हुनुहुन्छ, तपाईँ परमेश्वरले उहाँलाई यात्रामा सहायता गर्नुभएको होस्। उहाँले प्रयोग गर्ने सवारी साधनमा तपाईँ हुनुहोस् र पिता परमेश्वर, ती सवारी साधनका हरेक यन्त्र पूर्जाहरूमा तपाईँको सुरक्षा रहन सकेकोस्। प्रभु, उहाँलाई तपाईँ परमेश्वरले सम्पूर्ण रूपले यात्रामा सुरक्षा साथ काठमाडौँ आउन सहायता गर्नुहोस्। उहाँले प्रयोग गर्ने सवारी साधनको चालकसँग पनि तपाईँ हुनुहोस् अथवा उहाँ आफै आफ्नो सवारी साधनमा हिँड्दै हुनुहुन्छ भने पनि प्रभु त्यो स्टेरिङ लगायत सम्पूर्ण कुराहरूमा तपाईँ रहनुहोस्। धन्यवाद पिता परमेश्वर। र हामी विश्वास गर्छौं तपाईँ पवित्र प्रभु येशू ख्रिस्टले आफ्नो सेवकलाई प्रभु तपाईँले सुरक्षा साथ काठमाडौँ धादिङ, धादिङ काठमाडौँ गराउनुहुनेछ भन्ने हामी विश्वास गर्दछौ। जसरी जाने बेला तपाईँले सुरक्षा दिनुभयो, आउने बेलामा पनि तपाईँले सुरक्षा दिनुहुनेछ र उहाँको आशिषलाई, उहाँको यात्रालाई आशिषपूर्ण पारिदिनुहुन्छ भन्ने हामी विश्वास गर्दछौ। धन्यवाद पिता। सबै आदर महिमा प्रशंसा हामी तपाईँलाई चढाउँदछौ। प्रभु, तपाईँ परमेश्वरले हाम्रो प्रार्थना सुनेर जवाफ दिनुभयो। धन्यवाद। सबै आदर महिमा प्रशंसा तपाईँको होस्। येशु प्रभुको नाउँमा आमेन। अवश्य श्रोता, यिनै प्रार्थनाको अनुरोधको साथसाथै अब भने आजको कार्यक्रम प्रेयर टावरबाट विदा लिने समय भइसकेको छ। प्रविधिमा सुजन घिम्रेज्यूका साथ प्रस्तोता जनाथन गिरीलाई अर्को कार्यक्रमसम्मको लागि आज्ञा दिनुहोस्। तबसम्म गुड न्यूज एफएम सुन्दै रहनुहोस् र आजको यो दिन तपाईँको आशिषमय बित्न सकेको होस्। अवश्य जय मसीह।

0: तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ट्ज।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जीवन र स्वास्थ्य, मानव शरीरको रहस्य।
2: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम जीवन र स्वास्थ्य मानव शरीरको रहस्यमा। र कार्यक्रम तपाईँ प्रत्येक हप्ता आइतबार बिहान 7:30 देखि 8 बजेसम्म सुन्दै आइरहनु भएको छ। यस कार्यक्रम मार्फत साइकोलोजिस्ट फार्मासिस्ट महेन्द्र खड्काज्यूबाट स्वास्थ्यसँग सम्बन्धित कुराकानीहरू सुन्न सक्नुहुनेछ। र यो समय हामी कार्यक्रमको शुरूआत एउटा मिठो गीतबाट गर्न चाहन्छौ। गीतपछि उपस्थित हुने नै छौ।

0: यो निकै नै मिठो गीतपछि स्वागत गर्न चाहन्छौ र अब भने पालो भएको छ साइकोलोजिस्ट तथा फार्मेसिस्ट महेन्द्र खड्काज्यूबाट स्वास्थ्यसँग सम्बन्धित कुराकानी सुन्ने र यो समय म उहाँलाई दिन चाहन्छु।
1: आदरणीय श्रोताहरू, जय मसिंह। सदाको आइतबार चाहिँ आज पनि हामी तपाईँहरूको माझमा आएका छौं। विभिन्न स्वास्थ्य सम्बन्धी जानकारीमूलक र ज्ञानवर्धक कार्यक्रम हामीले निरन्तर दिए आएका छौं। त्यसै अनुरूप आज पनि हामी तपाईँको माझमा अत्यन्तै आवश्यक र अहिले हामीले बुझ्नुपर्ने, जान्नुपर्ने र सचेत हुनुपर्ने जुन बजारमा अहिले समस्याहरू देखिएको छ त्यसलाई हामी बर्ड फ्लू पनि भन्ने गर्छौं र त्यसलाई कसरी हामी त्योसँग बस्न सक्छौ त भन्ने बारेमा चर्चा गर्नेछौ। यो एउटा महत्वपूर्ण रोग नै भन्नुपर्छ अहिले चाहिँ, यो चाहिँ एकदमै यसबारे हामीले जानकारी लिनुपर्छ। एभियन इन्फ्लुएन्जा भन्ने एउटा बर्ड फ्लूको एउटा प्रकार हो, यसको बारेमा हामी जानकारी दिनेछौ। आज हामी यो कार्यक्रममा निम्न विषयवस्तुहरूमा रहेर हामी कुरा सुन्नेछौ, सुनाउनेछौ तपाईँहरूको लागि। आदि श्रोताहरू, बर्ड फ्लू भनेको के हो, यो कसरी शुरू भयो, यो कसरी सर्छ, यो मान्छेमा सर्छ कि सर्दैन, यसको उपचार छ कि छैन, अहिले बर्ड फ्लू चलिरहेको समस्यामा कुखुराको मासु खान मिल्छ कि मिल्दैन र यसबाट कसरी सुरक्षित रहने भन्ने बारेमा हामी कुराहरू गर्नेछौ। अन्त्य चाहिँ हामी महत्वपूर्ण बाइबलको केही पदहरूबाट गर्नेछौ। आदि श्रोताहरू, आउनुहोस्, बर्ड फ्लू भनेको के हो? बर्ड फ्लूलाई एभियन इन्फ्लुएन्जा भनिन्छ, यसको नाम त्यसरी हामी यसलाई बुझ्न सक्छौ। यो इन्फ्लुएन्जा ए भाइरसका विभिन्न प्रकारबाट हुने एउटा संक्रामक रोग हो जसले मुख्य रूपमा मानिसहरूलाई सर्ने माध्यमहरू भनेको एउटा कुखुरा भयो अनि हाँस अनि बट्टाई टर्की अनि जंगली चराहरूले हामीलाई संक्रमित बनाउन सक्छ। धेरै जसो अवस्थामा यो चराहरूमा सीमित हुन्छ तर केही प्रकारका भाइरस मानिसहरूमा पनि सरेको हामी पाउँछौ। इन्फ्लुएन्जा ए भाइरसको इन्फेक्सन विभिन्न कुराहरूले हुने पुष्टि भएको छ। आउनु श्रोताहरू, यहाँलाई बर्ड फ्लूको उत्पत्ति कहाँ भयो भन्ने बारेमा हामी केही छोटकरीमा जानकारी गराउनेछौ। बर्ड फ्लू यो आजको आजै आएको यो नयाँ रोग त होइन, तर वैज्ञानिकहरूले यसलाई सन् 1878 इटलीमा कुखुरामा गम्भीर रोग देखिएको उल्लेख गरेका छन्। पछि सन् 1997 हङकङमा पहिलो पटक H5N1 भाइरस मानिसमा सरेको पुष्टि भयो। त्यसपछि दक्षिण एसियाका अरू मुलुकहरूमा, युरोप, अफ्रिका र अमेरिकामा धेरै देशहरूमा यसको प्रकोप देखिँदै आएको छ। बेला बेलामा यो समाचार आइरहन्छ। यो किन फैलिन्छ भन्ने कुरा हामीले बुझ्नुपर्ने हुन्छ। बर्ड फ्लू फैलिनुका प्रमुख मुख्य कारणहरूमा चाहिँ संक्रमित चरा चुरुङ्गी पशु पक्षीहरू चराहरूसँग हाम्रो सम्पर्क नै हो। महत्वपूर्ण कुरा यसमा बिमारी कुखुराको दिशा, त्यो कुखुराको ऱ्याल अनि नाकबाट निस्किने त्यो श्राप, दूषित पानी, दूषित दाना र कुखुरा राख्ने उपकरणहरू जुन हामीले राख्ने कुराहरू छ ती कुराहरूबाट यो सर्छ र यसलाई जंगली चराहरूले निकै लामो लामो दूरीसम्म पनि यसलाई फैलाउन सक्छन्। जंगली चराहरूले पनि आउनु श्रोताहरू, मानिसहरूमा कसरी सर्छ भन्ने बारेमा पनि हामी तपाईँहरूलाई जानकारी गराउनेछौ। सामान्य अवस्थामा मानिसबाट मानिसमा सजिलै सरेको त पाइँदैन, तर संक्रमित कुखुराहरू कुखुरा काट्दा होस्, कुखुरा सफा गर्दा होस्, कुखुराको प्वाख टिप्दा होस्, दिशा सफा गर्दा होस् र धेरै नजिकको सम्पर्कमा हामी जब यी चराहरू कुखुराहरूमा आउँछौ अनि हामी संक्रमित हुन सक्छौ। यसको लक्षणहरूमा चाहिँ यसको यो रोग हामीमा आयो भने, बर्ड फ्लू हामीमा सर्यो भने चाहिँ उच्च किसिमको ज्वरो आउने हुन्छ, धेरै ज्वरो आउने, खोकी लाग्ने, घाँटी दुख्ने, शरीर दुख्ने अनि श्वास फेर्न एकदमै गाह्रो हुने र धेरै जसो मान्छेहरूमा चाहिँ कमजोरी हुने, अत्याधिक कमजोरी हुने, छातीकै बिमारी हुने, निमोनिया हुने र कसै कसैमा पखला पनि भएको हामी पाउँदछौँ। तर गम्भीर अवस्थाको बिरामीहरू देखियो भने चाहिँ आइसियूमै पनि पुगेको हामी पाउँछौँ, आइसियूमैलाई उपचार गरेको पनि देखिएको छ यो बिरामीहरूमा। यो बर्ड फ्लूको संक्रमण भयो भने शरीरको कुन अङ्गमा असर पर्छ होला भन्ने कुराहरू तपाईँलाई जिज्ञासा लाग्न सक्छ। मुख्य असर यसले गर्ने भनेको सबैभन्दा बढी फोक्सोमा असर गर्छ यसले र श्वास प्रश्वास प्रणालीले छेदविच्छेद गरिदिन्छ। गम्भीर अवस्थामा पुगेको अवस्थामा चाहिँ त्यसपछि बिस्तारै मृगौला, मुटु, मस्तिष्क अनि कलेजोमा समेत प्रभाव पारेको हामी पाउँदछौँ। यो रोग मान्छेमा सर्यो भने, फ्लू हामीलाई भयो भने के गर्न सकिन्छ त भन्दा, यसको उपचारहरू पनि नभएको त होइन, उपचारहरू भइरहेको पनि छ, तर बर्ड फ्लूको शंका लागेमा तुरन्त पहिलो त हामी अस्पताल जानुपर्दछ। शुरूआती 48 घण्टाभित्र उपचार शुरू गरेमा धेरै प्रभावकारी हुन सक्छ। यदि हामीले 48 घण्टाभित्र यसको उपचार पायौं भने हाम्रो ज्यान बच्न सक्छ। चिकित्सकको आवश्यकता अनुसार भाइरस विरुद्धका औषधिहरू खुवाउनु पर्ने हुन्छ। डाक्टरहरूले तपाईँहरूलाई आवश्यक औषधिहरू दिन सक्नुहुन्छ अनि अक्सिजनको मात्रा कमी हुन सक्छ, अक्सिजन दिनुपर्छ र तरल पदार्थ प्रशस्त रूपमा पिउनुपर्छ तथा अन्य सहयोगी उपचार पनि आवश्यक पर्न सक्छ। तर आफ्नै निर्णयमा औषधि सेवन गर्नु चाहिँ हुँदैन, चिकित्सकको निगरानीमै हामीले गर्नुपर्ने हुन्छ। तपाईँहरूलाई लाग्न सक्ला आधुनिक श्रोताहरू कुन उमेरलाई बढी असर गर्छ होला भन्ने पनि तपाईँहरूमा जिज्ञासा हुन सक्छ। तर जोखिम बढी हुने समूह भनेको चाहिँ वृद्ध वृद्धा जो अलि उमेर हल्किसक्नु भएको छ अनि साना नानी बाल बालिकाहरू गर्भवती महिला र दीर्घ रोग भएकाहरू जसलाई निरन्तर औषधि खानुपर्छ त्यस्ता व्यक्तिहरू र कुखुराको फर्ममा काम गर्नेहरू चाहिँ यसबाट बढी संक्रमित हुने समस्यामा पर्ने देखिन्छ। तर कुनै पनि उमेरका व्यक्तिमा यो संक्रमण हुन सक्छ, यो यही उमेर यही वर्ग भन्ने छैन। आधुनिक श्रोताहरू अहिले काठमाडौँमा पनि बर्ड फ्लू एकदमै बढेको छ। समाचारहरूका अनुसार विभिन्न कुखुराका फर्महरूमा चाहिँ कुखुराहरूको नष्ट गर्ने कार्यक्रमहरू चलिरहेको छ, एकदमै फैलिरहेको छ यो। यस्तो अवस्थामा हामीले मासु खान हुन्छ कि हुँदैन? तर यसलाई हामीले हो, यदि राम्रोसँग पकाइएको कुखुराको मासु र अण्डा चाहिँ हामीले खान मिल्छ, यसमा केही शंका मान्नु पर्दैन। यदि मासुको भित्री भाग राम्रोसँग पाकेछ भने, गुलाबी भाग बाँकी छैन भने, काँचो मासु छोएपछि हात राम्ररी साबुन पानीले धुनु पर्दछ अनि काँचो र पाकेको खाना छुटछुटै राखेको हुनुपर्दछ भने संक्रमणको जोखिम निकै कम हुन्छ। यसलाई पकाएको मासु र काँचो मासुलाई सँगसँगै राख्नु हुँदैन, किनकि त्यसबाट फेरि सर्ने सम्भावना हुन्छ। त्यसकारण यसलाई एकदमै शुद्ध तरिकाले सफा गरेर पकाएर एकदमै राम्रोसँग पाकेर मात्र हामीले खानुपर्छ। काँचो कुरा अहिले खानु हुँदैन, अण्डा पनि एकदमै पाकेको हुनुपर्छ। बिरामी वा अचानक मरेकाको कुखुराको मासु पनि खानु हुँदैन। यदि तपाईँहरू मासु कुखुराको खाँदै हुनुहुन्छ भने जिउँदो कुखुरा आफ्नै आँखा अगाडि काटेको छ भने तपाईँहरू त्यसलाई खान सक्नुहुन्छ, तर एकदमै राम्ररी पकाएर मात्र। जुनसुकै समस्या पनि आउन सक्छ तर त्यसबाट बस्ने उपायहरू पनि पक्कै पनि हुन्छन्। त्यसकारण हामी आज यस समस्याबाट बस्ने उपायहरू के हुन्छ हामी केही कुराहरू तपाईँहरूको माझमा गर्नेछौ। साबुन पानीले निरन्तर हातहरू धुनुपर्छ। हामीले दिनमा कम्तीमा पनि तीन चार पटक साबुन पानीले हात धुनुपर्दछ अनि बिरामी चरासँग सम्पर्क नगर्ने, कुखुरा होला, हाँस होला, बट्टाई होला, अन्य चराहरू होला, त्यस्तो कुराहरूसँग सम्पर्क नगर्ने। आजभोलि मैले मेरो टोलमा हेर्दा बाटोमा मरेको कागहरू पनि देखिरहेको छु। ती कागहरू सम्भवतः बर्ड फ्लूले पनि मरेका हुन सक्छन्। त्यसकारण मृत कुखुरालाई नछुने, पशु पक्षीलाई नछुने, मासु राम्रोसँग पकाएर खाने, अण्डा पनि एकदमै पकाएर खाने, फार्ममा कुखुरा फार्ममा व्यक्तिगत सुरक्षा सामग्री मास्क पन्जा आदि प्रयोग गर्ने, बिरामी कुखुराको जानकारी सम्बन्धित निकायलाई दिने ताकि त्यहाँ अरू अन्य फैलिन नपाएको होस्। यदि तपाईँहरूको कुखुराको फार्ममा कुनै कुखुराहरू मरेको छ, हाँसहरू मरेको छ भने त्यसलाई तुरन्त त्यसको स्वास्थ्य परीक्षण गरेर त्यसको पोस्टमार्टम गरेर अन्य कुखुराहरूलाई पनि सर्न सक्ने हुन्छ। र यदि त्यो कुखुरा तपाईँहरूको फार्ममा मरेको छ भने त्यसलाई बाहिर कुनै पनि हालतमा नलानुहोस्, किनकि तपाईँको कारणले सानो तपाईँको लोभले गर्दा अन्य मान्छेहरूमा सर्छ, अन्य बजारमा धेरै समस्याहरू हुन जान्छ। त्यसकारण मानवता पनि ठूलो कुरा हो। त्यसकारण लाग्न सक्छ तपाईँलाई यसको भ्याक्सिन छ कि छैन, त यो बर्ड फ्लू विरुद्ध हामीले भ्याक्सिन पाउँछौ कि पाउँदैन। कुखुराको लागि केही देशहरूमा बर्ड फ्लूको त खोप दिने गरिन्छ, तर हामीका नेपालमा दिए जस्तो लाग्दैन। मानिसका लागि नियमित रूपमा सबैलाई लगाइने बर्ड फ्लूको खोप चाहिँ उपलब्ध छैन। विशेष जोखिमको अवस्थामा वा महामारीको तयारीका लागि केही देशहरूले सीमित प्रयोगका खोपहरू विकास गरेको हामी पाउँछौ र भण्डार गरेका पनि हामी न्युजहरू पाउँछौ, तर हामी नेपालमा चाहिँ त्यसको उपलब्धता छैन। अहिले त्यसको समस्या हामीले तत्कालै समाधान गर्न सक्ने अवस्था छैन। त्यसकारण आदरणीय श्रोताहरू, कुनै पनि समस्या त्यत्तिकै आउँदैन। यदि त्यो एक ठाउँमा देखेको छ, त्यसलाई हामीले कन्ट्रोल गर्न सक्यौँ भने त्यसलाई फैलिनबाट हामी बचाउन सक्छौँ। त्यसकारण आदरणीय श्रोताहरू, तपाईँहरूले कहीँ देख्नुभयो, कहीँ यसलाई यस्ता कुराहरूको कसैको फर्ममा मरेको अवस्था छ, तपाईँले सम्बन्धित ठाउँमा जानकारी गरिदिनुपर्ने हुन्छ। त्यसकारण यसले फैलिनबाट हामीले यसलाई बचाउन सक्छौँ। आज हामी बर्ड फ्लूको रोग गम्भीर रोग हुन सक्छ। यदि यो कार्यक्रम सुनिरहेर पनि तपाईँले यदि तपाईँले हेल्थचेकलाई गर्नु भने तपाईँको जीवनलाई समस्या हुन सक्छ। यो गम्भीर प्रकारको रोग हो, सर्ने रोग हो। त्यसकारण सही जानकारी अनि सही सरसफाई, सुरक्षित खाद्य अभ्यास र समयमै उपचारले जोखिमलाई हामी कम गर्न सक्छौ, जोखिमबाट हामी बच्न सक्छौ। तर अफवाह भन्दा, बजारको कुरा भन्दा, सोसियल मिडियाको कुरा भन्दा वैज्ञानिक जानकारीमा विश्वास गर्नु महत्वपूर्ण हुन्छ। त्यसकारण बर्ड फ्लू हुँदैमा कुखुराको मासु खानु हुँदैन भन्ने छैन, तर त्यसलाई मजाले पकाएर चाहिँ हामी खान सक्छौ। आदरणीय श्रोताहरू, बाइबलले हामीलाई डरमा होइन विश्वास र बुद्धिमानीका साथ जीवन बिताउन सिकाउँछ। हामी प्रार्थनामा रहनुपर्छ मुलुकका लागि अनि यो विभिन्न भाइरलहरू फ्लूहरूबाट बच्नलाई परमेश्वरले हामीलाई सिकाउनु भएको छ। त्यसकारण यसै यहाँ 41:10 यहाँहरूले हेर्न सक्नुहुन्छ, पढ्न सक्नुहुन्छ। त्यहाँ भनेको छ, नडरा किनकि म तेरो साथमा छु। आदरणीय श्रोताहरू, महामारी वा रोगको समयमा डर स्वाभाविक हो, डर आउँछ किनकि हामी मानव स्वभावमा छौँ, मानवीय त्यो स्वभाव पनि हो। शारीरिक रूपमा हामी यस पृथ्वीमा छौँ। महामारी हुँदा, कुनै पनि फ्लू हुँदा हामीमा डर हुनु स्वाभाविक हो, तर परमेश्वरले हामीलाई आशा दिनुहुन्छ, परमेश्वरले हामीलाई भरोसा दिनुहुन्छ। परमेश्वरमाथि विश्वास गर्नु भनेको चिकित्सा उपचारलाई अस्वीकार गर्नु होइन, बरु परमेश्वरले दिनुभएको ज्ञान, बुद्धि, स्वास्थ्य कर्मी, औषधि र उपचारको सही उपयोग गर्नु पनि जिम्मेवार विश्वासको भाग हो। परमेश्वरले नै सबै कुराहरू बनाउनु भयो। यो सृष्टिमा जति पनि सबै कुराहरू छन् परमेश्वरको अनुग्रहमा, परमेश्वरले हामीलाई दिनुभएको त्यो आशिषहरू हुन्, यिनीहरूलाई हामीले चलाउनु पर्ने हुन्छ। यस्तो महामारीको समयमा प्रार्थनाका साथ तपाईँ हामीले अगाडि बढ्नु नै हाम्रो बुद्धिमानी हुन्छ। त्यसकारण बाइबलमा लेखिएको छ, बुद्धिमान मानिसले विपत्ति देखेर आफूलाई जोगाउँछ। मूर्खले मात्र अनदेखा गर्छ। त्यसकारण रोगबाट बच्न, सावधानी अपनाउन, सरसफाई गर्न, स्वास्थ्य सम्बन्धी सल्लाह पालना गर्न र अरूको पनि सुरक्षा गर्न हामीलाई प्रेरित गर्दछ। तपाईँ र म, मेरो परिवार मात्र सुरक्षित हुने होइन, हामीले हाम्रो मण्डली, हाम्रो देश, हाम्रो समाज र यो संसारलाई सुरक्षित राख्नुपर्नेछ। परमेश्वरले त्यो ज्ञान र बुद्धि अहिले संसारमा तपाईँ र मलाई दिनुभएको छ। ज्ञान बुद्धि भएका ठुल्ठुला वैज्ञानिकहरूलाई दिनुभएको छ। उहाँहरूले दिनुभएका यी ज्ञान बुद्धिहरूलाई प्रयोग गर्दै, औषधि उपचार गर्दै, सरसफाई गर्दै हामी अगाडि बढ्नुपर्ने हुन्छ। आदरणीय श्रोताहरू, बर्ड फ्लूबाट बस्ने सबैभन्दा प्रभावकारी उपायहरू हुन् सही जानकारी, सरसफाई र सुरक्षित रूपमा पकाएको कुखुरा मासुको सेवन, अण्डाहरूको सेवन, बिरामी चरासँग सम्पर्क नगर्ने, लक्षण देखेमा तुरन्त स्वास्थ्य संस्थामा पुग्नु नै अहिलेको हाम्रो बुद्धिमानी हुन्छ। फेरि अर्को समस्याहरू त बजारमा आइरहन्छन्, तर ती समस्याहरूसँग लड्न जुझ्न हामीलाई परमेश्वरले फेरि सहायता दिनुहुन्छ, फेरि बल दिनुहुन्छ। त्यसकारण परमेश्वरमा भर परौं, परमेश्वरको अगाडि घुँडा टेकौं, प्रार्थना गरौं। पक्कै पनि हामीलाई यस्ता समस्याहरूबाट परमेश्वरले आजसम्म बचाउनु भएको छ, भोलि पनि बचाउनु हुनेछ। यो पृथ्वी रहेसम्म परमेश्वरको महिमा हुनुपर्छ। तपाईँ र हामी सदा सर्वदा प्रार्थनामा शक्ति छ, प्रार्थनाले सबै कुराहरू ठिक गर्न सक्छ, किनकि हामीले सुनेका छौँ, पढेका छौँ, बाइबल देखेका छौँ र जीवन्त उदाहरणहरू आज पनि जिउँदा मान्छेहरू मण्डलीमा जीवित जिउँदा मान्छेहरू तपाईँ हामी छौँ र कति मरेका लासहरूलाई पनि परमेश्वरले जीवित गर्नुभएको उदाहरणहरू छन्। बिरामीहरू निको भएका छन्, रोग लागेकाहरू, क्यान्सर लागेकाहरू, तपाईँको विभिन्न विभिन्न समस्याहरूबाट मान्छेहरू आज जीवित हुन पाएका छन्, किनकि परमेश्वरमा आशा अनि भरोसा छ, उहाँमा नै सबै कुरा सम्भव छ। त्यसकारण आदि श्रोताहरू, फेरि अर्को स्वास्थ्य सम्बन्धी सचेतनामूलक कार्यक्रममा हामी भेट्नेछौ। तबसम्मको लागि यहाँसँग विदा माग्दछौ। यहाँहरूको दिन शुभ होस्, परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। जय मसीह।
0: आदरणीय श्रोता, तपाई अहिले कार्यक्रम जीवन र स्वास्थ्य, मानव शरीरको रहस्य सुन्दै हुनुहुन्छ र आज बाँडिएका स्वास्थ्यसँग सम्बन्धित जानकारी तथा कुराकानी तपाईलाई कस्तो लाग्यो? आशा गर्दछौ तपाई आशिषित हुनुभएको छ र कार्यक्रमप्रति तपाई कुनै सल्लाह, सुझाव, प्रतिक्रिया दिन चाहनुहुन्छ, साथै कुनै जानकारी प्राप्त गर्न चाहनुहुन्छ भने हाम्रो फोन नम्बर रहेको छ 98511030 83, 98511030 83। हवस् श्रोता, अब चाहे भने हामी कार्यक्रमको अन्तिमतिर आइसकेका छौं र यहाँहरूबाट विदा माग्नुपर्ने बेला पनि भइसकेको छ र अर्को श्रृंखलामा भेट्ने आशाका साथ आजलाई भने कार्यक्रमबाट म पुनम विदा हुन चाहन्छु। जय मसीह।

0: आज त तिमी धेरै मलिन थकी देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ए याकुब दाजु, कता हो हतार हतार गर्दै?
6: कहाँ हुनु नि नानी, आज भोलि किस्ता बन्दिन ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ रे। त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडेको नि ठ्याक्क पारेर।
5: याकुब दाजु, यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि। हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
6: थप जानकारीका लागि
5: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 9851096625, 9851096625 र 9862424210, 9862424210।
6: सिर्जना इलेक्ट्रोनिक्स झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।

0: कार्यक्रम विश्वासको वचन सुन्न नभुल्नुहोला। प्रत्येक आइतबार साँझ 6 बजेदेखि 36 सम्म र पुनः प्रसारण शनिबार साँझ 6 बजेदेखि 36 सम्म पास्टर अनिल सुनामको साथमा।
1: ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाछुट नगर। आज कति दिन रे?
2: 3 दिन भयो।
1: तिमीलाई थाहा छ दिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
2: केही हुन्न मुआ, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
1: जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
2: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
3: हो, तिमीले ठिक भन्यो बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
4: महिनावारीलाई मर्यादित बनाए, विभेद अन्त्य गर्नु।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: के तपाईँहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
7: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्,
6: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
7: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त,
6: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा,
7: चर्च, सोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
6: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
7: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 9854124141, 9854124141। र यस नम्बरमा तपाईँले कल, एसएमएस, व्हाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.leednepal.com।
8: टाइम चेक, यति बेला बिहानको 8 बज्यो।

0: तपाईँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम क्रुसको यात्रा।
1: अनि साथै आज प्रभुको वचन सुन्नलाई उपस्थित यहाँ सम्पूर्ण प्रभुका जनहरूलाई हार्दिक न्यानो अभिवादन अनि जय मसीह। आज चाहिँ प्रभु भोजको विधि भएकोले अनि आज हामी प्रभु भोजको विधिको स्थापना भन्ने बारेमा वचन सुन्नेछौ। अनि यो प्रभु भोज चाहिँ येशु ख्रिस्टले निस्तार चाडको बदलीमा स्थापना गर्नुभएको हो र लुका 22 अध्यायको 7 पदमा हामीले हेर्यौं भने प्रभुको वचनले भन्दछ, अखमेरी रोटीको चाडको दिन आयो जुन दिन निस्तार चाडको थुमा बलि चढाइनु पर्थ्यो। यहाँबाट चाहिँ प्रभु भोजको बारेको सन्दर्भ सुरु हुन्छ। अघि हामीले बीचमा पढ्यौं तर यहाँ 7 पददेखि हेर्यौं भने प्रभु भोजको सन्दर्भ चाहिँ यहाँ छ। यो निस्तार चाड भन्ने चाड चाहिँ परमेश्वरले जब इजरायलीहरूलाई मिश्र देशको दासत्वबाट निकाल्दै हुनुहुन्थ्यो त्यो दिन चाहिँ उहाँले एउटा भेडाको थुमाको बलि चढाउने अनि रगत चाहिँ त्यो ढोकाको चौकस हुन्छ दुईतिर छाप लगाउने अनि त्यसको मासु चाहिँ पोलेर तितो साग र खमिर नहालेको जसलाई अखिमिरी रोटी भन्छ होइन अखमिरी रोटीसँग खाने चाहिँ उहाँले आज्ञा दिनुभयो। अनि परमेश्वरले यस चाडलाई चाहिँ निस्तारको चाड भनेर नाम दिनुभयो। परमेश्वर आफैले दिनुभएको नाम हो। यदि हामीले प्रस्थान 12 अध्यायको 11 पदमा पढ्यो भने त्यहाँ परमेश्वरले भन्नुभयो मसालाई, पटुका कसेर खुट्टामा जुत्ता लाएर हातमा लौरो लिएर र हतार हतार गरी तिमीहरूले त्यो खानु। यो परम प्रभुको निस्तार चाड हो। परमेश्वरले मसालाई भन्दै हुनुहुन्छ, उहाँ आफैले यो चाडको नाम चाहिँ निस्तार चाड हो भनेर नामकरण गर्नुभयो। अब यो अङ्ग्रेजी शब्द पास ओभरबाट चाहिँ ल्याइएको हो र निस्तार भनेको के शब्द हो अझै पनि मैले त्यो हेर्न बाँकी नै छ, अझै मैले राम्रोसँग बुझेको छैन कुन शब्द हो यो, किनभने निस्तार भनेको चाहिँ प्राय हामी नेपालीमा प्रयोग गर्दैनौ। तर यो बाइबलमा हामीले हेर्यौं भने यो निस्तार भन्ने शब्दको प्रयोग चाहिँ छोडेर जानु, बचाउनु, छुटकारा दिनु भन्ने अर्थमा चाहिँ प्रयोग भएको हामी पाउँछौ। प्रस्थान 12 अध्यायको 23 पदमा हामी त्यहाँ पढ्यौं भने वचनले भन्दछ, जब परमप्रभु मिश्रीहरूलाई प्रहार गर्न देश भएर जानुहुनेछ तब उहाँले चौकसको माथिल्लो भाग र दुवैतिरका खम्बामा रगत देख्नुहुनेछ र त्यस ढोकालाई छोडेर निस्तार गरी विनाश पार्नेलाई तिमीहरूका घरमा तिमीहरूलाई पस्न दिनुहुने छैन। यहाँ चाहिँ छोडेर जाने कुरा, ढोकालाई छोडेर भनेको मतलब चाहिँ निस्तार भनेको छ अनि मार्न दिनुहुने छैन। त्यो दिन चाहिँ फारो राजादेखि लिएर मिश्र देशको सम्पूर्ण मिस्त्रीहरूको जेठो छोरा चाहिँ परमेश्वरले मार्नुभयो। तर जब इजरायलीहरूको घरमा चाहिँ त्यो रगतको छाप जुन त्यो थुमाको छाप लगाएको थियो त्यो चिन्ह देखेर चाहिँ उहाँले छोडिदिनु भयो होइन, पास ओभर गरिदिनु भयो होइन, त्यहाँ चाहिँ हानि गर्नु भएन, त्यहाँ मर्न दिनु भएन। यसरी चाहिँ हामी बाइबलमा हेर्यौँ भने त्यो बचाउने कामलाई चाहिँ निस्तार भनिएको छ है। निस्तारको चाड बचाउनु भयो, मृत्युदेखि बचाउनु भयो अथवा छुटकारा दिनुभयो। अनि त्यो रात चाहिँ सम्पूर्ण मिस्रीहरूको चाहिँ जेठो छोरा अनि उनीहरूको पशुको जेठो पनि मृत्यु भएको कारण सारा मिश्रवासीमा चाहिँ रुवावासी चल्यो। अनि फारो राजाले मसालाई बोलाएर ल अब तिमीहरू चाहिँ हाम्रो देशबाट गइहाला भनेर छोडिदियो, स्वतन्त्र गरिदियो। अनि त्यो छुटकारा पाएको दिनको सम्झना गर्नको लागि चाहिँ इजरायलीहरूले हरेक वर्ष त्यही दिन निस्तार चाड मनाउँदै आइरहेको थियो। अनि त्यही निस्तारको चाडको दिन चाहिँ येशु ख्रिस्ट चाहिँ बलि हुनु भएको कारणले गर्दाखेरि अब चाहिँ हामीले बलि चढाउनु पर्दैन, किनकि त्यो थुमाको बदलीको साटोमा येशु ख्रिस्ट नै बलि हुनुभयो। अनि त्यही निस्तार चाडको सन्दर्भ अघि हामीले पढ्दै थियौं, त्यही निस्तार चाडको समयमा चाहिँ येशुले चेलाहरूलाई भन्नुभयो लुका 22:15 उहाँले तिनीहरूलाई भन्नुभयो, मैले दुःख भोग्न अघि नै यो निस्तार चाडको भोजन तिमीहरूसँग खाने ठूलो इच्छा गरेको थिएँ। भनेको त्यसको अर्थ चाहिँ दुःख भोग्न अघि नै भनेको छ है, प्रभु येशु ख्रीष्ट क्रुसमा मर्न अघि होइन, उहाँ बलि हुन अघि चाहिँ उहाँले यो भोज खाने ठुलो इच्छा गर्नुभयो। अर्थात् येशु ख्रीष्टले चाहिँ यो प्रभु भोजको विधि स्थापना गर्नको लागि चाहिँ भित्र हृदयदेखि नै ठुलो इच्छा राख्नुभयो। अब यसै गरी हामी 19 र 20 पदमा पनि हामी अलि अगाडि पढ्यौँ भने त्यहाँ येशुले भन्नुभयो, अनि उहाँले रोटी लिनुभयो र धन्यवाद चढाउनु भएपछि त्यो भाँच्नुभयो र तिनीहरूलाई यसो भन्दै दिनुभयो, तिमीहरूका निम्ति दिइएको यो मेरो शरीर हो, मेरो सम्झनामा यो गर्ने गर। यसै गरी खाइसक्नु भएपछि उहाँले कचौरा लिनुभयो र भन्नुभयो, यो कचौरा तिमीहरूका निम्ति बगाइएको मेरो रगतमा स्थापित गरिने नयाँ करार हो। अनि येशूले मेरो सम्झनामा गर्ने गर भन्नुभएकोले अबदेखि चाहिँ हामी निस्तार चाडको बदली प्रभु भोज गर्छौँ। निस्तार चाडमा चाहिँ परमेश्वरले पोलेको मासु, तितो साग अनि खमिर नहालेको अखमिरी रोटी खाने आज्ञा गर्नुभएको थियो, तर जब उहाँले प्रभु भोजको स्थापना गर्नुभयो त्यो बेला चाहिँ उहाँले रोटी र जुसको प्रयोग गर्नुभयो। जब हामी यो प्रभु भोजमा, आज यहाँ प्रभु भोज छ, यो भोजमा हामी सहभागी हुन्छौँ अनि परमेश्वरले चाहिँ हाम्रो जीवनमा आशिषको झरी बर्साउनुहुन्छ, अनि त्यसैले सबैजना आशिषको सहभागी बन्न सकुन् भनेर हामी चाहिँ एक हप्ता अगाडि नै प्रभु भोजको सूचना गर्छौँ। तपाईँहरू तयारी भएर आउनुहोला, अर्को हप्ता प्रभु भोज छ भनेर चाहिँ अगावै सूचना गरिन्छ, ताकि सबै विश्वासी जनहरू चाहिँ प्रभुले यो प्रभु भोज विधिद्वारा जुन आशिष हन्याउनुहुन्छ त्यो आशिषको सहभागी होस् भनेर। र प्रभु भोजमा सहभागी हुनाले ल्याउने आशिषहरू के हो त? अहिले चाहिँ हामी प्रभुको वचनबाट दुई तिनवटा कुराहरू हामी हेर्नेछौँ कि प्रभु भोजमा सहभागी हुनाले ल्याउने आशिष। पहिलो कुरा चाहिँ छ कि येशूसँगको सम्बन्धलाई घनिष्ठ बनाउँछ है। प्रभु भोजले चाहिँ यो आशिष हाम्रो जीवनमा ल्याउने भएकोले हामी हरेक विश्वासी चाहिँ प्रभु भोजमा सहभागी हुन अति नै जरुरी छ। यौहन्ना 6 अध्यायको 56 पदमा प्रभु येशूले भन्नुभयो, मेरो देह खाने र मेरो रगत पिउने चाहिँ ममा रहन्छ र म त्यसमा रहन्छु। येशू चाहिँ हामीमा अनि हामी चाहिँ प्रभुमा रहनु, त्यो भनेको चाहिँ घनिष्ठ सम्बन्धमा जोडिनु भनेको, पिउने र खाने ममा रहन्छ र म त्यसमा रहन्छु, त्यो चाहिँ एकदमै घनिष्ठ सम्बन्धमा रहनु हो। र प्रभु भोज विधिले चाहिँ यही घनिष्ठ सम्बन्ध जोड्ने काम गर्छ। प्रभु येशु आफैले भन्नुभयो कि प्रभु भोजको विधि भनेको चाहिँ परमेश्वरको अनुग्रहको छाप र चिन्ह हो होइन। यहाँ फुटबल खेलाडीहरूले चाहिँ एउटा टिमले चाहिँ रातो जर्सी लगाएको छ अनि अर्को टिमले चाहिँ सेतो जर्सी लगाएको छ। अब यो रातो जर्सीले चाहिँ उसको खुट्टामा बल पायो भने उसले रातो जर्सीलाई मात्रै पास गर्छ, अनि त्यसै गरी सेतो जर्सीको खुट्टामा बल पुग्यो भने उसले सेतो जर्सीलाई मात्रै पास गर्छ। अब उनीहरूको चाहिँ त्यो एउटा रङ हुन्छ होइन, त्यो रङ चाहिँ उनीहरूको चिन्ह हो। सेतो टिमको लागि सेतो रङ एउटा चिन्ह भयो, रातो टिमको लागि रातो रङ चाहिँ उनीहरूको चिन्ह भयो, अनि त्यो चिन्हले चाहिँ आफ्नो टिमको सदस्य, आफ्नो टिमको मान्छे भएको जनाउँछ, आफ्नो मान्छे हो भनेर जनाउनको लागि चाहिँ उनीहरूले यसरी रङको प्रयोग गरेको हुन्छ, चिन्ह राखेको हुन्छ। अनि यस्तै प्रभु येशु ख्रीष्टले पनि त्यही विधि, त्यही चिन्ह हामीलाई दिनुभयो होइन। प्रभु भोजको चिन्हले पनि हामी चाहिँ परमेश्वरको टिमको मानिसहरू हौ है भन्ने जनाउँछ। जब तपाईँहरू यो प्रभु भोजमा सहभागी हुनुहुन्छ, यसले चाहिँ प्रभु येशु ख्रीष्टको आफ्नै मानिस भएको चाहिँ जनाउँछ। अब हामी प्रभु भोजमा अहिले रोटी लिन्छौँ अनि त्यो रोटी चाहिँ येशु ख्रीष्टको शरीरको चिन्ह हो। त्यसै गरी हामी अङ्गुरको जुस लिन्छौँ, त्यो जुस पनि हामी त्यो पनि एउटा चिन्हको रूपमा हामी स्वीकार गर्छौँ, जसले चाहिँ येशु ख्रीष्टको रगतलाई जनाउँछ। अनि जब हामी प्रभु भोजको विधिमा सहभागी हुन्छौँ अनि येशु चाहिँ हामीमा रहनु भएको अनि हामी चाहिँ प्रभु येशु ख्रीष्टमा रहनु भएको त्यो चाहिँ घनिष्ठ सम्बन्ध यसले स्थापना गर्दछ। अनि जब हामी येशुमा र येशु हामीमा रहनुहुन्छ अनि हाम्रो जीवनले फलहरू फलाउँछ, प्रभु येशु ख्रीष्टले यहोन्ना 15:5 भन्नुभयो, ममा रहो र म तिमीहरूमा रहन्छु र तिमीहरूले फल फलाउनेछौ भन्नुभएको छ है। अनि फलहरू भनेको चाहिँ दुई किसिमको हुन्छ, एउटा प्रभु येशू ख्रीष्टको निम्ति नयाँ आत्मा जित्नु होइन, सुसमाचार सुनेर नयाँ आत्मा जित्ने एउटा फल हो भने, अर्को चाहिँ पवित्र आत्माको फलहरू चाहिँ हाम्रो चरित्रमा झल्कनु चाहिँ, त्यो चाहिँ फल फलाउनु हो। पवित्र आत्माको फल चाहिँ प्रेम, आनन्द, शान्ति, धीरज, दया, भलाइ, संयमता हुन्। अनि यो दुवै किसिमको फलहरू चाहिँ हामी आफ्नै शक्तिले प्रयासले फलाउन सक्दैन। अनि जब हामी येशूमा र येशू हामीमा रहनुहुन्छ तब मात्रै प्रभुको अनुग्रहले हाम्रो जीवनमा ती फलहरू फल्छन्। अन्यथा प्रभुको अनुग्रह बिना हामीले ती फलहरू फलाउन सक्दैन। अनि प्रभु भोजले चाहिँ हामीलाई त्यही येशू ख्रीष्टसँगको सम्बन्धमा, घनिष्ठ सम्बन्धमा जोड्दछ। अनि यहाँ मैले लेखेर राखेको छु कि प्रभु भोज विधि परमेश्वरको अनुग्रहको छाप र चिन्ह हो। प्रभु भोजको विधिमा सहभागिताले हामीहरू परमेश्वरको आफ्नै भएको जनाउँछ। अनि प्रभु भोज विधिद्वारा परमेश्वरले हाम्रो जीवनमा अनुग्रह खनाउनुहुन्छ है। यसकारण हामी चाहिँ प्रभु भोजमा सहभागी हुनुपर्छ। जब हामी रोटी लिन्छौँ, येशूले मेरो निम्ति आफ्नो शरीर क्रुसमा बलिदान गर्नुभयो भनेर सम्झन्छौँ। अनि जब हामी जुस लिन्छौँ, अनि प्रभु येशूले मेरो पाप धुनलाई आफ्नो रगत बगाउनु भयो भनेर हामी स्मरण गर्छौँ। अनि जब हामी त्यो स्मरण गरेर हामी लिन्छौँ, परमेश्वरले आफ्नो अनुग्रह हामीमा खन्याउनुहुन्छ। अनि परमेश्वरको अनुग्रहको शक्तिमा अनि हामीले चाहिँ हाम्रो जीवनबाट फलहरू फलाउँछौँ। अनि परमेश्वरको अनुग्रह बिना चाहिँ त्यो फलहरू फलाउन सक्दैन। मैले चिनेको एकजना विश्वासी चाहिँ 32 लिएपछि पनि धेरै उहाँ चाहिँ बियर पिउनुहुन्थ्यो। अहिले अस्ति विदेश जाँदाखेरि भेट भयो अनि उहाँले भन्दै हुनुहुन्थ्यो, कोही दिन त उहाँले एकै दिनमा 12 बोतल बियर पनि पिउनु भएको रहेछ। अनि तर अहिले चाहिँ पूर्ण रूपमा छुटकारा पाउनु भएको छ। अनि उहाँको श्रीमतीले भन्दै हुनुहुन्थ्यो कि मेरो श्रीमान चाहिँ धेरै धैर्यवान हुनुहुन्छ, उहाँको अगाडि चाहिँ म चाहिँ एकदमै रिसाएको छु, मेरो श्रीमान धेरै धैर्य गर्ने व्यक्ति हुनुहुन्छ उहाँले मलाई भन्दै हुनुहुन्थ्यो। अनि यो परिवर्तन चाहिँ कसरी उहाँमा आयो त, कि उहाँ श्रीमानले भन्नुभयो कि एक दिन प्रभु येशू ख्रीष्ट क्रुसमा झुन्डिएको कुरा उहाँले स्मरण गर्दै हुनुहुन्थ्यो। अनि त्यो दिन चाहिँ उहाँ यति ठुलो डाको छोडेर रुनु भएछ कि जीवनमा अहिलेसम्म त्यत्रो ठुलो डाको छोडेर उहाँ रुनु भएको छैन अरे, त्यति साह्रो उहाँ चाहिँ त्यो दिन रुनु भयो। त्यो येशू ख्रीष्टको क्रुसमा टाएको कुरा चाहिँ आफ्नै अगाडि झल्झल आएकोले गर्दा, अनि उहाँले त्यो दिन चाहिँ पश्चाताप गरेर प्रार्थना गर्नुभयो। अनि त्यो दिनदेखि उहाँलाई रक्सी खाने मन कहिले पनि आएन, अनि आजसम्म पनि उहाँलाई त्यो मन आएको छैन। हो, आफ्नो बलले उहाँले धेरै प्रयास गर्नुभयो, सक्नु भएन, तर परमेश्वरको अनुग्रह उहाँले पाएपछि उहाँको जीवनले चाहिँ अहिले फलहरू फलाउँदैछ। प्रिय प्रभु भोज भनेको के हो? प्रिय प्रभु भोज त्यही अनुग्रह पाउने एउटा माध्यम हो। यसकारण अब बिरामी नै छ, विशेष काम छ भने त्यो परमेश्वर जान्नुहुन्छ, तर बहाना बनाएर यो प्रभु भोज विधिमा सहभागी नहुनु भनेको चाहिँ आफैलाई परमेश्वरको अनुग्रहदेखि अलग्याउनु हो। यो तर यसकारण प्रभुले यो विधि स्थापना गर्नुभएको छ, योद्वारा परमेश्वरले आफ्नो अनुग्रह तपाईँको जीवनमा बगाउनुहुन्छ। जब तपाईँले त्यो स्मरण गर्नुहुन्छ, परमेश्वरको अनुग्रह तपाईँको जीवनमा बास गर्छ, तपाईँको जीवनबाट फलहरू फल्छ। अनि तपाईँ छिमेकीको छेउमा जिउँदाखेरि उनीहरूले तपाईँको जीवनमा येशू ख्रीष्टलाई देख्छ, यो ख्रिस्टियन कति मिठो बोली, यसो कति राम्रो आचरण, तपाईँ त्यो छिमेकीको निम्ति एउटा ज्योति बन्नुहुन्छ। प्रभुको अनुग्रहले तपाईँलाई त्यो सक्षम बनाउँछ। अनि यो भनेको चाहिँ प्रभुको अनुग्रह पाउने माध्यम हो। त्यसकारण हामी सूचना गर्छौँ सबैजना तयारीको साथ आउनु होला। यो आशिष चाहिँ प्रभु भोजको विधिद्वारा प्रभुले हाम्रो जीवनमा खन्याउनुहुन्छ। अनि यो पहिलो आशिष थियो। अनि यसै गरी दोस्रो आशिष चाहिँ छ, विश्वासलाई नवीकरण गराउँछ। अब नागरिकता फोत्रो भयो भने, त्यो पुरानो भयो भने त्यसको अक्षर चिनिँदैन, अनि त्यो नागरिकता चाहिँ रिन्यू गर्नुपर्छ, नवीकरण गर्नुपर्छ। अनि जिल्ला कार्यालय चाहिँ नयाँ नागरिकता बनाइदिन्छ, अनि त्यो नयाँ नागरिकतामा चाहिँ प्रष्ट अक्षरहरू आउँछ। होइन, अनि यो संसारमा जिउँदै गर्दाखेरि तपाईँ र मेरो विश्वास पनि थोत्रो हुँदै जान्छ, पुरानो हुँदै जान्छ, अनि त्यसलाई चाहिँ नवीकरण गर्नुपर्ने हुन्छ। अनि जब हामी येशु ख्रिस्टले गर्नुभएको कामलाई भुल्दै जान्छौँ, हाम्रो विश्वासहरू चाहिँ थोत्रो हुँदै पुरानो हुँदै जान्छ। अनि इजरायलीहरूले पनि परमेश्वरले गर्नुभएको काम चाहिँ नभुलोस् भनेर मोसा चाहिँ यो पृथ्वीबाट बिदा हुन अगाडि परमेश्वरले गर्नुभएको काम चाहिँ स्मरण गर, याद गर, याद गर भनेर इजरायलीहरूलाई त्यो मरुभूमिमा चाहिँ सम्झाइरहे, उनीहरूले भनिरहे है। व्यवस्था 8 अध्यायको 2 पदमा त्यहाँ मोसा भन्छन्, यी 40 वर्षभरिको उजाड स्थानको यात्रामा परम प्रभु तिमीहरूका परमेश्वरले कसरी तिमीहरूलाई डोर्याउनु भयो सो स्मरण गर है। हामी बाइबल पढ्दा थाहा लाग्छ, उनीहरूले 40 वर्षसम्म उनीहरूले लगाएको लुगा फाटेन, जुत्ता फाटेन, उनीहरूलाई मन्न 40 वर्षसम्म परमेश्वरले स्वर्गबाट मन्ना गाडिदिनु भयो। जब मिस्रीहरूले खेद्दै आए लाल समुद्रमा उनीहरू आत्तिए, परमेश्वरले लाल समुद्रलाई 2 फ्याक पारेर सुक्खा भूमिमा हिँडाउनु भयो, कहिले नभएको आश्चर्यकर्म। अनि जब मिस्रीहरू तर्न खोजे, समुद्र सबै जोडियो र फारो राजाका सबै रथहरू डुबेर गए, उनीहरू मरुभूमिमा तिर्खा लाग्यो। परमेश्वरले मसाले चट्टानमा ढुङ्गा हान, चट्टानबाट पानी निस्क्यो, परमेश्वरले कसरी डोर्याउनु भयो स्मरण गर। जब उनीहरूले स्मरण गरेन भने चाहिँ उनीहरूको जीवनमा खतरा आउने थियो। त्यो खतरा चाहिँ के हो त भन्दाखेरि व्यवस्था 8 अध्यायको 12-13-14 पदले भन्छ, नत्रता जब तिमीहरू, नत्रता भनेको यदि तिमीहरूले स्मरण गरेनौ भने, भनेको त्यो प्रभुले के काम गर्नुभयो तिम्रो जीवनमा, त्यो स्मरण गरेनौ भने तिमीहरू खाएर तृप्त हुनेछौ र राम्रा राम्रा घर बनाएर बस्नेछौ। जब तिमीहरूका बगाल र बथानका वृद्धि भएर जानेछ र तिमीहरूका सुन चाँदी र तिमीहरूसित भएका सबै थोक प्रशस्त हुनेछन्, तब तिमीहरू अहंकारी भएर तिमीहरूलाई दासत्वको देश मिश्रबाट ल्याउनु हुने परमप्रभु तिमीहरूका परमेश्वरलाई भुल्ने छौ। मोसाले भने स्मरण गर, स्मरण गर भने चाहिँ खाएर तृप्त हुनेछौ, अहंकारी हुनेछौ, भने परमेश्वरलाई भुल्नेछौ, यो खतरा छ। तर परमेश्वरले जे नगर भनेको थियो इजरायलीहरूले त्यही गरे। होइन, जब उनीहरू दूत र मह बग्ने देशमा पुगे, उनीहरूले चाहिँ परमेश्वरलाई भोले, परमेश्वरको आशिषले मोटाए, अनि परमेश्वरलाई भोले, अनि उनीहरू आफ्नै धन सम्पत्तिमा घमण्ड गर्न लागे, अनि परमेश्वरप्रतिको भरोसा अनि विश्वासमा चाहिँ उनीहरू सेलाउँदै गए। अनि यही कुरा विश्वासीको जीवनमा पनि हुन सक्छ, त्यो रोगहरू हाम्रो जीवनमा पनि सर्न सक्छ, विश्वासीहरूले पनि परमेश्वरलाई भुल्न सक्छन्। जब हामी विश्वासमा नयाँ हुन्छौँ, टाढो टाढोबाट प्रार्थना गर्न आउँछ, अनि उनीहरू बाइबल बिहानी पनि पढ्छ, बेलुका पनि पढ्छ, बाइबल सिरानीमै राखेर सुत्छ। अब यो बाइबललाई यसो हिँड्दाखेरि कहीँ लात्तीले छोयो भने प्रभु क्षमा गर्नुहोस् भन्दै त्यो बाइबल पनि ढोक्छ। अनि कति देखेको छु मैले, कोही बेला त अब प्रभु क्षमा गर्नुहोस् भन्नुको बदलीमा नयाँ नयाँ विश्वासी हुन्छ, विष्णु विष्णु भनेर त्यो नयाँ नयाँ त्यो तृष्णा हुन्छ है। अनि आधा रातमा भिउँदैन भने उनीहरू प्रार्थना गर्छ, उनीहरूले गवाई दिन्छ, जसै अनि बिरामी निको हुँदै जान्छ, अनि प्रभुको आशिषले मोटाउँदै जान्छ। अब यो सिरानीमा हुने त्यही यो बाइबल चाहिँ भारी हुन्छ, कुनामा फन्किन्छ, एउटा कुनामा सङ्गति, घरेलु सङ्गतिमा त खोज्दा खोज्दा हुन्छ, अब कहाँ हराएको छ है। अनि के हुन्छ त्यहाँबाट खाँदै मोटाउँदै गएपछि चाहिँ तातो न चिसो होइन, लुकवाम, त्यो उत्साह, त्यो तृष्णा हुन्छ है। अनि आधा रातमा भिउँदैन भने उनीहरू प्रार्थना गर्छ, उनीहरूले गवाई दिन्छ, जसै अनि बिरामी निको हुँदै जान्छ, अनि प्रभुको आशिषले

यसै हाम्रो विश्वासलाई चाहिँ नयाँ बनाउँछ, नवीकरण गर्छ। जब हामी यो रोटी लिन्छौ अनि सम्झिन्छौ, प्रभु तपाईँले मेरो निम्ति क्रुसमा आफ्नो शरीर बलिदान गर्नुभयो। जब हामी जुस लिन्छौ, अब तपाईँले मेरो पाप धुनलाई आफ्नो रगत क्रुसमा बगाउनु भयो। जब हामी त्यो स्मराउँछौ, परमेश्वरले आफ्नो अनुग्रह जीवनमा खनाउनुहुन्छ अनि त्यो थोत्रो नागरिकता नयाँ बनाए चाहिँ परमेश्वरले हाम्रो विश्वासलाई ताजा एकदमै नयाँ नवीकरण गर्नुहुन्छ। त्यस कारण यो विधि प्रभुले स्थापना गर्नुभएको तपाईँहरू, त्यस कारण हामी पहिला अगाडि नै प्रभु भोज आउनुहोस् भनेर हामी सूचना गर्छौँ। प्रभुको टेबलले चाहिँ, प्रभु भोजले चाहिँ यसरी हाम्रो जीवनमा आशिषहरू ल्याउँदछ अनि हरेक विश्वासी प्रभु भोजमा सहभागी हुन आवश्यक छ। अनि तेस्रो आशिष छ, येशूको प्रेममा वृद्धि गराउँछ। प्रभु भोजमा जब हामी सहभागी हुन्छौँ, यसले चाहिँ हामीलाई येशू ख्रीष्टको प्रेममा चाहिँ वृद्धि गराउँदै लैजान्छ। अनि सबैभन्दा ठुलो आज्ञा चाहिँ कुन हो भनेर येशू ख्रीष्टलाई प्रश्न गरे भिडबाट, अनि येशू ख्रीष्टले भन्नुभयो मत्ती 22:37 चाहिँ, तैले परमप्रभु आफ्ना परमेश्वरलाई सारा हृदयले, होइन सारा प्राणले र सारा समाजले प्रेम गर्नु। यहाँ त कतिजना तपाईँहरू आमा बुवा हुनुहुन्छ, हरेक आमा बाउको भित्री चाहना के हुन्छ भन्नुहोस् त छोराछोरीप्रति, कि छोराछोरीले मलाई माया गरोस्, होइन हरेक आमा बाउको भित्र चाहना हुन्छ। अनि हामी पनि परमेश्वरको छोराछोरी हौँ अनि परमेश्वरको पनि चाहना के हुन्छ कि मलाई चाहिँ हरेक विश्वासीले हृदयदेखि नै प्रेम गरोस्। परमेश्वरले पनि त्यो चाहना राख्नुहुन्छ। अनि मत्ती 22:37 येशू ख्रीष्टले त्यही भन्नुभयो। त हरेक आमा बाबुको चाहना भए पनि अब सबै छोराछोरीहरूले चाहिँ आमा बाबुलाई माया गर्दैन। आज वृद्ध आश्रम कति धेरै वृद्धि हुँदै जाँदैछ भन्नुहोस् त, पहिला पहिला थियो थिएन। अब आमा बाबुलाई माया गर्ने भए त्यो वृद्ध आश्रम खोल्नु पर्ने थिएन, त सबै आमा बाबुलाई माया गर्ने छोराछोरी हुँदैन। त्यही भएर वृद्ध आश्रमहरू चाहिँ वृद्धि हुँदै जाँदैछ। तर सबै छोराछोरीले माया नगरे पनि होइन, कुनै कुनै छोराछोरीले चाहिँ असत्य माया गरेको हामी देख्छौँ, होइन। जुन छोराछोरीले चाहिँ मेरो आमाले मलाई 9 महिना गर्भमा बोक्नु भएको छ, होइन न्यानो काखमा सुताउनु भएको छ, अनि मलाई पालन पोषण गर्न शिक्षा दीक्षा दिन मेरो बुवाले दुःख कष्ट उठाउनु भएको छ भनेर उसले सधैँ स्मरण गर्छ, त्यो छोराछोरीले आमालाई माया गर्छ अनि उसले वृद्ध आश्रममा पठाउँदैन, होइन। तर जसले आमा बाबुको दुःखलाई सम्झँदैन, बिर्सिन्छ, उनीहरूले चाहिँ प्रेम पनि गर्दैन अनि आमा बाबुको वास्ता पनि गर्दैन। अनि प्रभु येशू ख्रीष्टलाई प्रेम गर्ने कुरामा पनि यही लागू हुन्छ प्रेयर हो। अहिले अब फेसबुक, युट्युब, टिकटकको जमाना आएको छ, हामीलाई फुर्सदै हुँदैन, एकदमै त्यो मिडियाले हामीलाई व्यस्त बनाउँछ। एकछिन टाइम बाट चुसुक्क बस्यो, त्यही आइहाल्छ, होइन। अनि कति हामी आफ्नै कामले पनि त्यो काम हुन्छ, कामले पनि व्यस्त बनाएको हुन्छ अनि प्रभुले मेरो जीवनमा के गर्नुभयो त्यो सोच्ने फुर्सद पनि हामीलाई हुँदैन। त्यो परमेश्वरको प्रेमलाई चाहिँ हामीले स्मरण नगरेको कारणले गर्दाखेरि हाम्रो प्रेमहरू चाहिँ सेलाउँदै जानुको कारण चाहिँ त्यही हो, होइन। अन्त्यको दिनमा प्रेम सेलाएर जानेछ भन्नुभएको छ नि। आज जुन देशले सुसमाचार ल्यायो हाम्रो देशमा, त्यो देशमा जानुहोस् त, चर्चहरू खाली छ। म त कति गएँ, चोक्कै पछि चर्च कत्रो भवन ठुल्ठुलो छ, तर आइतबार छैन, चाबी लागिरहेछ। प्रेम चाहिँ सेलाएर, उनीहरूलाई थाहै छैन कि येशू ख्रीष्टले मेरो जीवनमा के गर्नुभयो, त्यो कुरा उनीहरूले भुलेर गएका छन्। अनि तर जब हामी चाहिँ यो प्रभु भोजमा आउँछौँ अनि प्रभु भोजले चाहिँ हामीलाई येशू ख्रीष्टको प्रेमलाई स्मरण गराउँछ, अनि जब प्रभु येशू ख्रीष्टको प्रेमले हाम्रो हृदयलाई ताजा बनाउँछ अनि उहाँलाई प्रेम गर्ने कुरामा चाहिँ हामी वृद्धि हुँदै जान्छौँ। किनकि प्रभु येशू ख्रीष्टको प्रेम चाहिँ चान्चुने प्रेम होइन प्रियहरू, प्रभु येशू ख्रीष्टको प्रेम चाहिँ ईश्वरीय प्रेम हो। अनि जुन प्रेमले हाम्रो हृदय ओगट्छ अनि हाम्रो हृदय त्यो कठोरतालाई चाहिँ बगाल्छ, त्यो जब हामी स्मरण गर्छौँ, त्यो ईश्वरीय प्रेमले, प्रभुको प्रेमले चाहिँ हाम्रो
कठोर हृदयलाई पकाल्छ।

यहाँ यसैया 49 अध्यायको 15 पदमा परमेश्वर भन्नुहुन्छ, के कुनै आमाले आफ्नो दुधे बालकलाई बिर्सन सक्छ र आफूले जन्माएको बालकलाई के त्यसले टिठाउँ दिन र त्यसले बिर्सन पनि सक्छ? तर म त तँलाई बिर्सन सक्दिन। अब हामीले यो सरासरी पढ्दाखेरि यसको गहिराईलाई हामीले बुझ्नु पनि त्यति सक्दैन प्रियहरू। एउटा आमाले दुधे बालकलाई कति माया गर्छ त्यो यो वचन पढेर हामीले त्यो महसुस गर्न सक्दैनौँ। आमाले आफ्नो दुधे बालकलाई बिर्सन सक्छ र त्यो कुरा चाहिँ त्यो दुध खुवाउने आमाले मात्रै महसुस गर्न सक्छ के, त्यो दुधे बालकलाई चाहिँ त्यो आमालाई कति माया हुन्छ भन्ने कुरो हो कि त्यो दुध खुवाउँदै गरेको आमालाई उसले मात्रै त्यो महसुस गर्न सक्छ, त्यो कुरै त्यस्तै छ। त्यो साधारण हामीले यो पढ्दाखेरि हामीले यसको गहिराई अर्थ बुझ्न सक्दैनौँ। संसारमा जिउँदा हामीलाई सङ्घर्ष हुन्छ, बिरामी, अभाव, निराशा अनेक कुराले घेर्छ, आफन्तले वास्ता गर्दैन, त्यो बेला हाम्रो जीवन कस्तो हुन्छ? मलाई त कसैले पनि माया नगर्ने रहेछ, अब एक्लो महसुस हुन्छ प्रिय। तर त्यो बेला पनि यीशु ख्रीष्ट भन्नुहुन्छ, कसैले माया नगरे पनि म तिमीलाई माया गर्छु। तपाईँले सम्झिनु भएको खै, कोही बेला तपाईँ त्यस्तो डेस्परेट एकदम निराशाको खाडलबाट जानुभएको छ, सम्झिनुहोस् यसले के भन्नु, परमेश्वर के भन्छ, दुधे बालकको आमाले बिर्सन सक्छ तँलाई बिर्सन सक्दिन। तपाईँले परमेश्वरलाई सम्झिनुहोस्, आफन्तले त्यहाँ संसारले माया नगरोस् तर एक व्यक्तिले त माया गर्नुहुन्छ नि, त्यो व्यक्ति चाहिँ यीशु ख्रीष्ट हुनुहुन्छ। तपाईँ र मलाई सधैँ माया गर्नुहुन्छ, उहाँले तपाईँ र मलाई कति माया गर्नुहुन्छ त्यो चाहिँ हामीले शब्दमा वर्णन गर्न सकिँदैन। तपाईँले चाहिँ क्रुसमा झुन्डिएको यीशुलाई नै हेर्नुपर्छ, उहाँले कति माया गर्नुहुन्छ। उहाँको शिरमा काँडाको मुकुट लागेको छ, हातमा काँटी छ, कोखामा भालाले घोचिएको छ, खुट्टामा काँटी छ, माथि शिरदेखि तल पाउसम्म रगत बगेको छ, दिउँसो 3 बजे छ, टन्टलापुर घाम लागेको छ, त्यो दर्तानक पीडामा यीशुले के भन्नुभयो, हे पिता, पिता तपाईँले मलाई किन त्याग्नुभयो? तपाईँ र मैले गरेको पाप चाहिँ उहाँले आफैले बोक्नु भएको थियो आफ्नो शरीरमा, यसकारण परमेश्वरबाट उहाँ तपाईँ र मेरो खातिर त्यागिनु भयो। के यो चान्सुने प्रेम हो र? तपाईँ र मलाई अनन्त जीवन दिन उहाँ मर्नु भयो, तपाईँ र मैले भोग्नुपर्ने दुःख यीशुले भोगिदिनु भयो, त्यहाँ अथाह पीडा थियो उहाँलाई, तपाईँ तपाईँ र मेरो निम्ति चाहिँ उहाँले चुपचाप सहिदिनु भयो, उहाँले एक थोपा रगत पनि आफ्नो लागि साँच्नु भएन, आफ्नो लागि साँचेर राख्नु भएन, तर तपाईँको पाप मेरो पापको लागि सबै बगाउनु भयो। विचार गर्नुहोस् कस्तो अचम्मको प्रेम भयो।

0: जय मसी तथा नमस्कार, म गायिका मुना ठटाल। यहाँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz। म त सुन्छु, तपाईँहरू पनि सुन्नुहोस् है।
1: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
2: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति। कार्यक्रम बाइबललाई बोल्न देऊमा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशु ख्रिष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौ। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ। र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु।

परमेश्वरलाई धन्यवाद दिँदै आजको पाठ तपाईँ श्रोताहरूको निम्ति शुरू गर्न चाहन्छु। आज मैले पवित्र धर्मशास्त्र बाइबलबाट सुसमाचार लुकाको 21 अध्यायको 34-36 पदसम्म यहाँहरूको निम्ति छानेको छु। यसमा यसरी लेखिएको छ, तिमीहरू आफ्नो विषयमा होसियार रहो, नत्र त भोग विलास मतवालीपन र जीवनको फिक्रीले तिमीहरूको मन दलिएला र तिमीहरू माथि 81 त्यो दिन पासो झै आई पर्ला, किनकि यसरी नै सारा पृथ्वीमा बास गर्ने सबै माथि यो आई पर्नेछ। तर आई पर्ने यी सबै कुराहरूबाट उम्कन र मानिसको पुत्रको सामुन्ने खडा हुन सामर्थ्य हुनलाई सबै समय प्रार्थना गर्दै जागर हो। यो वचन प्रभु येशूले एक अवसरमा आफ्ना चेलाहरूसँग बातचित गरिरहनु भएको बेला भन्नुभएको हो। प्रभु येशूले भन्नुभएको यो वचन संसारको अन्त्य हुने कुराको विषयमा थियो। पवित्र बाइबलमा यस संसारको अन्त्यको सम्बन्धमा धेरैवटा भविष्यवाणीहरू गरिएका छन्। श्रोता मित्रहरू, भविष्यवाणी भनेको भविष्यमा घट्ने घटना हो, यसले आउने दिनहरूको बारेमा कुरा गर्दछ। ती भविष्यवाणीहरू यस्ता चिन्हहरूको रूपमा बताइएका छन् जसद्वारा संसारको अन्त्य भइरहेको संकेत हामीले पाउन सक्छौ। प्रभु येशू फेरि यस संसारमा कहिले आउनुहुनेछ भन्ने कुरा कसैले पनि बताउन सक्दैन, तर पनि विगतका दिनहरूमा र अहिले संसारमा जुन घटनाहरू भइरहेका छन् तिनलाई विचार गर्दा अब उहाँको आगमन धेरै टाढो छैन भन्ने अनुमान पनि हामीले लगाउन सक्दछौ। विगत शताब्दीमा हामी ठूला ठूला दुर्घटनाहरू, हत्याहरू, युद्धहरू, अनिकालहरू, महामारीहरू, भल पहिरो जस्ता प्राकृतिक प्रकोपहरूका साक्षी भयौं। यस्ता घटनाहरू सायद संसारको उत्पत्तिदेखि अहिलेसम्म कहिल्यै पनि भएको थिएन होला। हुन त यी घटनाहरूलाई हामी प्रभु येशू ख्रिस्टको दोस्रो आगमनको आधार चाहिँ बनाउन सक्दैनौ, तापनि पवित्र बाइबलले अनि प्रभु येशू आफैले भन्नुभएका वचनहरूले हामीलाई प्रभुको आगमनको निम्ति सधैँ तयार भएर बस्नु भनी चेतावनी दिदछ। येशूले भन्नुभएको छ, यस कारण तिमीहरू पनि तयार रहो, किनकि मानिसको पुत्र तिमीहरूले नचिताएको बेलामा आउनेछ। मत्ती 24 अध्यायको 44 पदमा पढ्न सकिन्छ। आदरणीय श्रोता मित्र, मैले यति बेला तपाईँसँग येशू ख्रिस्ट संसारमा फेरि आउँदै हुनुहुन्छ भन्ने कुरा गरिरहेको छु। त्यसको लागि हामी तपाईँ अनि म तयार भएर बस्नु पर्दछ। उहाँ कति बेला आउनुहुन्छ त्यो कुरा हामीलाई थाहा छैन र बाइबलले पनि समयको कुरा गर्दैन, तर एउटा निश्चयता के छ भने येशू ख्रिस्ट संसारमा फेरि आउँदै हुनुहुन्छ अथवा उहाँको दोस्रो आगमन एकदमै नजिक रहेको छ। संसारको अन्त्य र उहाँको दोस्रो आगमनको विषयमा येशूले भन्नुभएको कुरा पवित्र बाइबलबाट तपाईँलाई पढेर म सुनाउन चाहन्छु, कृपया ध्यान लगाएर सुन्नु होला। त्यसबेला येशूका चेलाहरूले उहाँलाई यसरी प्रश्न गरेका थिए, हामीलाई भन्नुहोस् यी कुरा कहिले हुनेछन् र तपाईँको आगमन र यस युगका अन्त्यको चिन्ह के हुनेछ। तब येशूले तिनीहरूलाई जवाब दिनुभयो, होसियार रहो, कसैले तिमीहरूलाई भ्रममा नपारोस्, किनभने धेरैजना मेरो नाउँमा म नै ख्रिस्ट हुँ भन्दै आउनेछन् र धेरैलाई बहकाउनेछन्। तिमीहरूले युद्धहरू र युद्धहरूका हल्ला सुन्नेछौ, न घबराओ, किनकि यी हुनु आवश्यक नै छन्, तर अन्त्य त्यति नै बेला हुँदैन प्रिय मित्र, किनभने जातिको विरुद्धमा जाति र राज्यको विरुद्धमा राज्य उठ्नेछ र ठाउँ ठाउँमा अनिकाल र भूकम्प जानेछन्, तर यी सब प्रसव वेदनाको सुरु मात्र हो। तब तिनीहरूले तिमीहरूलाई संकष्टका गाली सुम्पिदिनेछन् र तिमीहरूलाई मार्नेछन् र मेरो नाउँको खातिर सबै जातिहरूले तिनीहरूलाई घृणा गर्नेछन्। तब धेरैजना भड्किएर जानेछन्, विश्वासलाई त्याग्नेछन्, ठेस खानेछन् र
र एउटाले अर्कोलाई विश्वासघात गरेर सुम्पी दिनेछन् र घृणा गर्नेछन्। त्यति बेला धेरै झुटा आगम वक्ताहरू पनि खडा हुनेछन् र धेरैलाई बहकाउनेछन्। दुष्टता बढेको हुनाले धेरैको प्रेम सेलाएर जानेछ, तर आखिरी सम्म स्थिर रहने चाहिँ बचाइनेछ। अनि राज्यको यो सुसमाचार सारा संसारलाई सबै जातिहरूका लागि गवाहीको रूपमा प्रचार गरिनेछ, त्यसपछि अन्त्य हुनेछ। श्रोता मित्र, मैले तपाईँलाई ख्रिस्ट येशु दोस्रो पटक आउँदै हुनुहुन्छ भनेर यस रेडियो मार्फत प्रचार गरिरहेको छु। उहाँले भन्नुभयो उहाँ आउनु हुनेछ, तर आउनु भन्दा केही अगाडि त्यहाँ थुप्रै घटनाहरू घट्नेछन् जुन मैले भर्खरै तपाईँको निम्ति पढेर सुनाएको छु। मेरो आवाज सुनिरहनु भएको प्रिय मित्र, पवित्र बाइबलमा भनिएको यो कुरा के हामीले हाम्रो समयमा पूरा भइरहेको देखेका छैनौ र? विचार गर्नुहोस् त एकछिन। अहिले पनि संसारमा धेरै जस्तो देश र स्थानहरूमा लडाईहरू चम्किरहेका छन्। मानिसहरूले ठूलो दुःख कष्ट सहनु परेको छ। अफ्रिकाको कुनै कुनै शहरमा धेरै समयदेखि अनिक्याल परेर मानिसको जीवन नाश भएको छ। मानिसको अस्तित्व वास्तवमा संकष्टमा परेको छ मित्र। मानिसको ज्यान बचाउने भोजन भन्दा बढी मानिसको जीवन नाश पार्ने हात हतियारहरू उत्पादन भइरहेका छन्। भूकम्पले लाखौं मानिसको जीवन समाप्त गरेको छ। समुद्रमा आएको सुनामीले अनगिन्ती मानिसको ज्यान लियो। हिसाबै गर्न नसकिने धन मालको हानि गर्यो। यी कुराहरू के त्यसै अचानक हुन आएका हुन्? होइन मित्र, यो संसारको अन्त्यको चिन्ह हो। पवित्र बाइबलमा यो कुरा अघिबाटै बताइएको छ। संसारको अरू कुनै पनि किताबमा यी घटनाहरूको भविष्यवाणी गरिएको छैन। कुनै पनि साहित्यले यस्ता घटनाहरू हुनेछन् भनेर व्याख्या गरेको छैन, तर पवित्र शास्त्र बाइबलमा यस्ता कुराहरूको भविष्यवाणी गरिएको छ। किनभने पवित्र बाइबल मानिसको ज्ञानद्वारा रचिएको पुस्तक होइन, तर परमेश्वरले उहाँको आत्माद्वारा लेखाउनु भएको पवित्र ग्रन्थ हो। येशूले भन्नुभयो, स्वर्ग र पृथ्वी बितेर जानेछ तर मेरो वचन बितेर जाने छैन। मत्ती 24 अध्यायको 35 पदमा यसरी लेखिएको छ। त आदरणीय श्रोता मित्र, म तपाईँलाई प्रभु येशूको बारेमा किन भनिरहेको छु? मैले किन प्रभु येशू ख्रिस्टलाई तपाईँको रेडियो मार्फत तपाईँलाई प्रचार गरिरहेको छु? यसको एउटा कारण छ, प्रभु येशूले तपाईँलाई प्रेम गर्नुहुन्छ। यस संसारमा रहँदा तपाईँको जीवन पापद्वारा नाश नहोस् भन्ने उहाँले इच्छा गर्नुहुन्छ। आफ्नो पाप स्वीकार गर्नेहरू र पापमा लागिरहने आफ्नो पाप स्वीकार नगर्नेहरूले अझ भयानक दिनहरूको सामना गर्नुपर्नेछ। ती भयानक दिनहरू अब आउनै लागेका छन् मित्र। अहिले हामी जिइरहेको समय पनि सुरक्षित र शान्तिले पूर्ण कहाँ छ र? यो समय पनि भयानक छ, तर पापी मानिसहरूले अझै डरलाग्दा दिनहरूको सामना गर्नुपर्नेछ, किनकि संसारको अन्त्य हुने दिन आइरहेको छ। बाइबलका वचनहरू पूरा हुँदैछन्। प्रभु येशू ख्रिस्टले भन्नुभएको छ, संसारको यस्तो विकराल र विकट अवस्था हुँदा पनि मानिसहरूलाई सुसमाचार सुन्ने मौका दिइनुपर्छ, ताकि उनीहरूले सत्य परमेश्वरलाई कि त स्वीकार गर्ने वा इन्कार गर्ने एकचोटि मौका पाउनुपर्छ। त्यसै कारण म रेडियोद्वारा तपाईँलाई प्रभु येशूको सुसमाचार सुनाउँछु। यो मैले तपाईँलाई धर्म प्रचार गरेको होइन, तर सत्य र जीवित परमेश्वरको बारेमा तपाईँलाई बताएको हुँ, जसले तपाईँलाई पापदेखि अनि आउने दिनको भयानक कष्ट र पीडाबाट बचाउनु हुनेछ। संसारमा दुःख कष्ट चरम सीमामा पुग्नुभन्दा अघि नै प्रभु येशू आफ्ना विश्वासीहरूलाई लिन बादलमा आउनुहुनेछ। उहाँमाथि विश्वास गर्नेहरूले संसारमा एउटा ठूलो संकष्टको सामना गर्नुपर्ने छैन। परमेश्वरको वचनमा विश्वास गर्नुहोस्, प्रभु येशू फेरि आउँदै हुनुहुन्छ। त्यो दिन तपाईँको निम्ति कस्तो होला? अहिले नै विचार गर्नुहोस् श्रोता मित्र, किनभने जब अन्त्य हुन्छ त्यति बेला निकै ठूलो भयानक कष्ट तपाईँ र मैले सामना गर्नु पर्दछ।
त्यसबाट उम्किनको लागि एउटै मात्र विकल्प छ, त्यो विकल्प भनेको प्रभु येशु ख्रिस्टमा विश्वास गर्नु हो। र त्यही येशुमा विश्वास गरेर आज तपाईँ आफ्ना सबै कष्ट दुःख पापबाट स्वतन्त्र हुन सक्नुहुन्छ। परमेश्वरले तपाईँलाई आशिष दिउन्। हामी कार्यक्रमको अन्त्यतिर छौँ। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशू ख्रीष्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com, paulgko@gmail.com। हस् त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।

नमस्ते आदरणीय मित्र, दुवै हात जोडेर आज तपाईँलाई यस कार्यक्रममा स्वागत गर्न पाउँदा मलाई धेरै खुशी लागेको छ। नयाँ कुरा एउटा उत्सुकताको विषय हुन्छ, के होला, कसो होला, के गर्ने होला, के हुन्छ होला भन्ने प्रश्नहरू मनमा आउँछन्। कतिपल्ट त यो एउटा चिन्ता र डरको विषय पनि बन्छ, विश्वासको जीवन पनि यस्तै हुन्छ। आज हामी विश्वासको जीवन बारे चर्चा गर्नेछौ। आउनुहोस्, म तपाईँको आफ्नै भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ बिलिभर चर्च समुदायको तर्फबाट प्रस्तुत तपाईँको आफ्नै नौलो नेपाली कार्यक्रम आत्मिक यात्रा।

आराधनीभित्र परमेश्वर भला हुनुहुन्छ। यो कार्यक्रमको उद्देश्य तपाईँलाई परमेश्वरको प्रेममा डोर्याउनु हो। यदि यो कार्यक्रम सुनेर तपाईँको धित मर्दैन भने अन्य जानकारीको निम्ति तपाईँले हामीलाई अवश्य नै लेख्न सक्नुहुनेछ। निसंकोच लेख्नुहोस्, यही नै हाम्रो अनुरोध छ। पत्र व्यवहारको निम्ति हाम्रो ठेगाना यस कार्यक्रमको अन्तमा अवश्य नै प्रसारण गरिनेछ। आउनु सधैँझै आज पनि एउटा मधुर अर्थपूर्ण गीत संगीत सुन्दै आजको सन्देशको निम्ति हाम्रो हृदय

एउटा नयाँ दिन हामीले पाएका छौँ। दिनको 24 घण्टामा के होला कसो होला हामी जान्दैनौ। हामीलाई चिन्ता पनि लाग्छ। धेरै मानिसहरू आफ्नो जीवनको बारेमा के कसो होला भनी जान्नको निम्ति ज्योतिषीहरू कहाँ जान्छन्, जोखाना हेराउँछन्। यसरी मानिसको मनमा विभिन्न विषयमा जिज्ञासा र प्रश्नहरू हुन्छन्। आफूलाई जुन कुरा राम्ररी थाहा हुँदैन त्यसको विषयमा डर, शंका र विश्वास हुन्छ। आफ्नो बाहेक अरूहरूको विषयमा पनि जिज्ञासा हुन्छ। जसलाई वास्ता गरिन्छ उसको जीवनको राम्रा कुराहरूले खुशी दिन्छ, नराम्रा कुराहरूले दुखी बनाउँछ। मानिसको जीवन यस्तै हो। यो जीवनमा सबै कुराहरू हामी जान्न सक्दैनौ। एउटा प्रश्नको उत्तर पाइन्छ, फेरि अर्को प्रश्न र जिज्ञासा मनमा उत्पन्न हुन्छ। एउटा शंका हट्छ अनि फेरि अर्को शंका, अविश्वास उत्पन्न हुन्छ। यो जीवन भनेको सिक्दै जाने, बुझ्दै जाने एउटा यात्रा हो। जीवनभरि नै मानिस एक विद्यार्थी जस्तो भएर जान्छ, एउटा यात्री जस्तो भएर अगाडि बढ्छ। परमेश्वरको विषयमा पनि त्यस्तै हो। हामीले उहाँको बारेमा सिक्नुपर्छ, बुझ्नुपर्छ। परमेश्वरले हामी हरेकलाई बुद्धि दिनुभएको छ। हाम्रो आफ्नो व्यक्तिगत विवेक छ, बुद्धि छ। हामीलाई किन त्यसरी व्यक्तिगत रूपले बुद्धि दिएको छ? ताकि हामीले त्यो आफ्नो निम्ति प्रयोग गरौं भनेर नै हो। हामीले आफ्नो निम्ति आफै सोच विचार गर्नुपर्छ। अरूले सोचिदिएर हामी बाँच्ने होइन, अरूले निर्णय गरिदिएर हाम्रो व्यक्तिगत जीवनको निम्ति हामी अघि बढ्ने होइन। ससाना नानीहरूका निम्ति मात्र त्यसो गरिन्छ। हामीले आफ्नो बुद्धि र विवेक लगाएर आफ्नो जीवनका निम्ति निर्णयहरू लिनुपर्छ। आज धेरै मानिसहरूमा येशु ख्रिस्टको बारेमा गलत धारणाहरू छन्। उनीहरूले अरूहरूबाट सुनेका कुरामा विश्वास गरेर येशु ख्रिस्टको बारेमा गलत विचारहरू राखेका छन्। येशु ख्रिस्टको कुरा उनीहरूको निम्ति नयाँ कुरा हुन्छ। येशूमा विश्वास गर्नु उनीहरूको निम्ति अनौठो कुरा हुन्छ। तर एउटा कुरा म तपाईँलाई बताउन चाहन्छु कि धेरै मानिसहरूमा वर्षौं वर्षदेखि येशूको बारेमा गलत धारणा र विचारहरू रहेका छन्। वास्तवमा उहाँ को हुनुहुन्छ, किन मानिसले उहाँमा विश्वास गर्नुपर्छ, यो कुरा म तपाईँलाई संक्षिप्तमा बताउन चाहन्छु। बाइबलको एउटा खण्डले भन्छ, परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, उहाँमाथि विश्वास जसले गर्छ त्यो नाश हुँदैन तर त्यसले उद्धार पाउँछ। येशू यो संसारमा किन आउनुभयो? उहाँ मानिसहरूलाई तिनीहरूको पापबाट मुक्ति दिनको निम्ति आउनुभयो। मानिसहरूबाट साँचो र शुद्ध धर्म उत्पन्न हुनका निम्ति पहिले उनीहरूको जीवनको पाप हट्नुपर्छ। मानिसले त्यही पाप हटाउनका निम्ति त अनेक किसिमका कुराहरू गर्छ, तर पापी मानिसले गरेको आफ्नो प्रयास धर्म कर्महरूबाट पवित्र परमेश्वरको अगाडि यी सबै कुरा स्वीकार योग्य हुँदैनन्। येशु संसारमा आएर क्रूसमा मर्नुभयो, उहाँ पापी मानिसहरूको साटो त्यसरी क्रूसमा मर्नुभयो। मानिसले उहाँको बलिदानमा विश्वास गर्नुपर्छ। कोही कोही भन्छन् येशु त 2000 वर्ष अगाडि मात्र आउनु भएको हो। बाइबलले भन्छ उहाँ सनातनका परमेश्वर हुनुहुन्छ, उहाँ सनातनदेखि नै हुनुहुन्छ। उहाँले नै पृथ्वीको जग बसाल्नुभयो, ब्रह्माण्ड र अन्य सबै थोकहरू बनाउनुभयो, मानिसलाई पशु प्राणीलाई बनाउनुभयो। उहाँको विषयमा बाइबलले भन्छ कि पापी मानिसलाई बचाउन येशु तोकिएको समयमा यो संसारमा आउनुभयो। उहाँले मानिसलाई जीवन दिनुहुन्छ, उहाँले सारा पृथ्वीलाई मानिसहरूलाई आफ्नो नियन्त्रणमा राख्नुहुन्छ। उहाँ आदिकालदेखि हुनुहुन्थ्यो, तर आजभन्दा 2000 वर्ष अघि उहाँ मानिसको रूप धारण गरेर यो धरतीमा आउनुभयो। बाइबलले भन्छ परमेश्वर देहधारी हुनुभयो, मानिसले उहाँलाई देखे, उहाँको शिक्षा सुने, उहाँबाट आशीर्वाद पाए। इतिहासले यो कुराको प्रमाण दिँदछ। येशु संसारमा एक दिन जिउनु भएको थियो। उहाँ मानिसको कल्पना वा सिद्धान्तको व्यक्ति हुनुहुन्न, तर एक वास्तविक ऐतिहासिक व्यक्ति हुनुहुन्छ। कसै कसैले सम्झे जस्तो येशू हाम्रो धर्मनाश पार्न वा खान नहुने मासुहरू खुवाउन वा मार्न नहुने पशुहरू मार्न सिकाउनको निम्ति आउनु भएको होइन। प्रिय मित्र, येशूमा विश्वास गर्ने धेरै मानिसहरू छन् जो मासु वा कुखुराका अण्डाहरू समेत खाँदैनन्। नखाएकै राम्रो हो। त्यो नखाँदा तिनीहरू धेरै धर्मी बन्ने होइन।
मासु खानु वा नखानु एक व्यक्तिको आफ्नो इच्छा हो। मैले सुनेको भारत देशको उत्तरी पूर्व राज्यमा मानिसहरू कुकुरको मासु खान्छन् रे। यीशुमा विश्वास गर्नेहरूले साथै अरू धर्म मान्ने मानिसहरूले पनि कुकुरको मासु खान्छन् रे। साँप, भ्याकुतो, किरा, फटेङ्ग्रा, चरा चुरुङ्गीहरू केही पनि बाँकी राख्दैनन् रे। त्यो क्षेत्रमा बस्ने सबै आस्था र समुदायका मानिसहरूले ती कुराहरू खान्छन्। के कुनै धर्मशास्त्रमा ती कुराहरू खानु भने लेखिएको छ र? बाइबलमा त लेखिएको छैन। हामीलाई ती मानिसहरूले त्यस्ता कुराहरू खान्छन् भनेको सुन्दैमा बान्ता आउन खोज्छ, होइन र? बाइबलमा फलानु पशु मारेर खानु भनिएको छैन। एकपल्ट प्रभु येशूको समयमा धर्मगुरूहरूले उहाँसित खाने कुराको विषयमा केही कुरा सोधे। तिनीहरू आफ्नो खानपानको विषयमा अति होसियार थिए। तिनीहरू पनि केही कुरा खाँदा मानिस अशुद्ध हुन्छ र केही कुरा खाँदा मानिस अशुद्ध हुँदैन भन्ने विश्वास गर्थे। आज पनि यस्ता विचार भएका मानिसहरू धेरै छन्। येशूले तिनीहरूलाई जवाब दिनुभयो, मत्ती 15:11 खण्ड, जे मुखभित्र पस्छ त्यसले मानिसलाई अशुद्ध पार्दैन, तर जे मुखबाट बाहिर निस्कन्छ त्यसैले मानिसलाई अशुद्ध पार्छ। वास्तवमा उहाँले के भन्न खोज्नु भएको? उहाँले यो बुझाउन खोज्नु भएको कि मानिस उसले खानेकुराद्वारा अधर्मी वा अपवित्र हुँदैन, तर उसका मनका विचार उसको बोली वचनद्वारा अपवित्र हुन्छ। यसले ती धर्मगुरूहरूलाई खानेकुराको विषयमा धेरै ध्यान नदेऊ, तर तिमीहरूका आचरण र व्यवहारमा ध्यान देऊ भन्नुभयो। परमेश्वरका दास पावलले पनि यसो भनेका छन्। 1 कोरिन्थी 8:8 खण्डमा, खानेकुराले हामीलाई परमेश्वरको दृष्टिमा बढ़ी ग्रहण योग्य बनाउँदैन, न खाँदैमा कुनै हानि छैन र खाँदैमा कुनै लाभ छैन। प्रभु येशूले भन्नुभयो, तिमीहरूले आफ्नो प्राणको निम्ति के खाउला र शरीरको निम्ति के पहिरौ भनी चिन्तित नहौ, किनकि प्राण भोजनभन्दा र शरीर वस्त्रभन्दा ठूलो हो। लुका 12:22 खण्ड। प्रभु येशूले यही भन्नुभएको हो कि हामीले खानेकुरा भन्दा बढी आत्माको चिन्ता गर्नुपर्छ, हाम्रो विचारको चिन्ता गर्नुपर्छ। त्यसैकारण मेरो अनुरोध छ, विश्वास गर्ने व्यक्तिहरूले के खान्छन् के खाँदैनन् भन्ने सोचेर उहाँले दिनुहुने महान मुक्तिको कुरालाई नपन्साउनुहोस्। हामी केही खान्छौ भने त्यो शरीरको निम्ति हो, आत्माको निम्ति होइन। अचल त बरू मानिसहरूले तिनीहरूका रोगको कारण पो धेरैवटा थोकहरू खान छोडेका छन्। कसैले रक्तचापको कारण नुन खानु हुँदैन, कसैले चिनी रोगको कारण गुलियो मिठो खानु हुँदैन, कोही धेरै मद्यपान गरेको कारण कलेजो कुहिएर थन्केका छन्, कोही पान सुपारी गुटखा खैनी सुर्ती चुरोट पिएर क्यान्सरको शिकार भएका छन्। मेरो मनमा एउटा प्रश्न छ, के साँचो धर्म गर्ने मानिसहरूले सुपारी पान गुटखा खैनी सुर्ती चुरोट जाँड रक्सी रम उस्की ब्रान्डी सेवन गर्नुहुन्छ? के यस्तो कुराले मानिसलाई अशुद्ध पार्दैन? किन मासुको मात्र कुरा गर्ने? यस्ता कुराहरूको विषयमा पनि विचार गरौं न। यसबारे तपाईँको विचार कस्तो छ? तपाईँको मनमा धेरै कुराहरू खेलिरहेका होलान्। याद गर्नुहोस्, यीशु एउटा नयाँ जीवन दिन यो संसारमा आउनुभयो। उहाँमा विश्वास गरेर जिउनु नै क्रिस्टियन जीवन हो। मानिसहरूले के भन्छन् त्यस कुरामा ध्यान नदिनुहोस्, तर येशूले के भन्नुहुन्छ त्यस कुरामा ध्यान दिनुहोस्। येशू हाम्रा पापका निम्ति बलिदान हुनुभयो र उहाँको बलिदानद्वारा हामी पापको क्षमा पाउँछौ भने विश्वास गर्नुपर्छ। यही नै विश्वासको जीवन हो। याद गर्नुहोस्, विश्वास गर्नेहरूको निम्ति कुनै कुरा असम्भव छैन। यो जीवन तपाईँको, आफ्नो जीवनको निम्ति असल कुरा, लाभदायक कुरा रोज्नु तपाईँको आफ्नै हक, अधिकार र कर्तव्य पनि हो। मिठो कुराकानी गर्दा गर्दै समयले डाँडा काटिसकेको छ, तर पनि यदि आजको कुराकानी सुनेर तपाईँसित कुनै प्रश्न छन्, जिज्ञासा छन् भने मलाई निसंकोच लेख्नुहोस्, म तपाईँलाई अवश्य नै जवाब दिनेछु। पत्र व्यवहारको निम्ति मेरो ठेगाना हो कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ।
मलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। परमेश्वरले तपाईँलाई प्रशस्त आशीर्वाद दिउनु।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: आज शुरू गर्ने उत्तम समय हो। जेमिसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अंक 48 यहाँहरूलाई स्वागत छ। धेरै पटक मानिसहरू आफ्नो जीवनमा हासिल गर्न चाहने महत्वपूर्ण लक्ष्यहरूमा कदम चाल्ने निर्णय गर्नु अघि उत्तम क्षण नआउन्जेल पर्खन चाहन्छन्। सत्य यो हो कि शुरू गर्ने त्यो उत्तम समय कहिले आउँदैन, सधैँ कुनै न कुनै बहाना हुन्छ। तपाईँले दिन सक्ने कुनै उचित कारणले तपाईँलाई ढिलाइ गरिरहन बाध्य पार्छ। त्यसपछि तपाईँ आफ्नो बुढेसकालमा फर्केर हेर्नुहुनेछ र महसुस गर्नुहुनेछ कि तपाईँले ती लक्ष्यहरू कहिले प्राप्त गर्नु भएन जुन तपाईँको लागि सबैभन्दा महत्वपूर्ण थिए। आफूलाई त्यस्तो हुन नदिनुहोस्। उत्तम समयको प्रतीक्षा गर्नुहोस्, बरु हरेक समयलाई उत्तम बनाउनुहोस्। र तपाईँले प्रत्येक समयलाई उत्तम बनाउने तरिका भनेको आफ्नो लक्ष्यहरूमा तुरुन्तै कदम चाल्नु हो। आजदेखि त्यसमा लाग्न शुरू गर्नुहोस्। दोस्रो राजा 4 एउटी महिलाले छोरा जन्माएको विवरण छ। छोरा ठूलो भयो। एक दिन छोरा खेतमा काम गरिरहेको बेला उसको टाउको साह्रै दुख्यो। बुबाले आफ्नो नोकलाई केटोलाई आमा कहाँ लैजान भने। दोस्रो राजाहरूको पुस्तक 4:20। त्यस नोकले ठिटालाई उठाएर आमा कहाँ पुर्याएपछि त्यो ठिटो आफ्नो आमाको काखमा मध्य दिनसम्म बसिरह्यो र त्यसपछि त्यो मर्यो। आमाले आफ्नो छोरालाई उछ्यानमा सुताइन् अनि उनी तुरुन्तै बाहिर गइन्। दोस्रो राजाको पुस्तक 4:22-24। तब तिनले आफ्ना पतिलाई बोलाएर भनिन्, कृपा गरी मलाई एउटा नोकर र एउटा गडा पठाइदिनुहोस् र म जति सक्दो चाँडो परमेश्वरका जन कहाँ गएर फर्कनेछु। उनले सोधे, आज किन जानु पर्यो? आज न त औसी हो न सबात हो। तिनले भनिन्, ठिकै छ। तिनले गदामा जिन काठी कसिन् र आफ्नो नोकरलाई भनिन्, मैले नभरुन्जेल धपाउँदै जा र ढिलो नगर। ती महिलाको पतिले आफ्नो पत्नीलाई भन्दै थिए कि यो परमेश्वरको मानिसलाई भेट्नको लागि सही समय होइन। उनले तुरुन्तै जाने आफ्नो निर्णयको बारेमा व्याख्या गर्न पनि समय निकालिनन्। उनले आफ्नो पतिलाई भनिन्, म जाँदैछु, अलविदा। उनलाई थाहा थियो कि परमेश्वरको मानिसलाई खोज्ने उनको लागि अहिले नै उत्तम समय हो। उनी इलिसा कहाँ पुगिन् र उनलाई तुरुन्तै उनको मृत छोरालाई भेट्न आग्रह गरिन्। इलिसाले उनको इच्छा पालना गरे र इलिसाले परमेश्वरबाट चमत्कार गरे, उनको छोरालाई मृत्युबाट बिउताए। तपाईँको लक्ष्य कति जरूरी छ? अब ती लक्ष्यहरूमा कार्य गर्न शुरू गर्नुहोस् र तपाई आफ्नो सफलतालाई वास्तविकतामा ल्याउन सक्नुहुन्छ। प्रसिद्ध बास्केटबल खेलाड़ी माइकल जोर्डनले एक पटक भनेका थिए, म असफलता स्वीकार गर्न सक्छु। सबैजना कुनै न कुनै कुरामा असफल हुन्छ, तर म प्रयास नगरी असफलता स्वीकार गर्न सक्दिन। मत्तीको पुस्तक 4:18-20। गाली समुद्रको किनारमा हिँड्नुहुँदा उहाँले पत्रुस भन्ने सिमोन र तिनका भाइ आन्द्रियास दुवै भाइलाई समुद्रमा जाल हानिरहेका देख्नुभयो र तिनीहरू मछुवा थिए। उहाँले तिनीहरूलाई भन्नुभयो, मेरो पछि लाग, म तिमीहरूलाई मानिसहरूको मछुवा तुल्याउनेछु। तब उत्तिनखेरै जालहरू छोडेर तिनीहरू उहाँको पछि लागे। यीशुले आज तपाईँलाई पनि उहाँलाई पछ्याउने अवसर दिइराख्नु भएको छ, ताकि तपाईँले आफ्नो भविष्यको जीवनको लागि उहाँले राख्नुभएको अद्भुत लक्ष्यहरू पूरा गर्न सक्नुभएको होस्। पत्रुस र आन्द्रियासले यीशुले दिनुभएको निमन्त्रणालाई स्वीकार गर्न हिचकिचाएनन्। तिनीहरूले तुरुन्तै यीशुलाई पछ्याउने छनौट गरे। यूहन्नाको पुस्तक 10:27-28। मेरा भेडाहरूले मेरो स्वर सुन्छन् र तिनीहरूलाई म चिन्छु र तिनीहरू मेरो पछि आउँछन्। तिनीहरूलाई म अनन्त जीवन दिन्छु र तिनीहरू कहिले नष्ट हुने छैनन् र कसैले तिनीहरूलाई मेरो हातबाट खुसी लैजाने छैन। प्रिय श्रोता, यीशु ख्रीष्टले तपाईँको लागि राख्नुभएको योजनाहरू पालना गर्ने छनौट गर्नुभन्दा ठूलो कुरा तपाईँले आफ्नो जीवनमा गर्न सक्ने अरू केही छैन। उहाँलाई पछ्याउन भोलिसम्म नपर्खनुहोस्। भोलि कहिले आउँदैन। उहाँले तपाईँको हृदयमा राख्नुभएको दर्शनमा विश्वासका साथ हिँड्न आज कदम चाल्नुहोस्। आजको वचन सुनाईद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक शोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
4: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
2: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्।

0: नमस्ते तथा नमस्कार, म हुँ गायक दाउद खालिङ राई। यहाँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम बदलिएको जीवन शैली।
2: जय मसीह तथा नमस्कार। TWR नेपालद्वारा प्रसारित आत्मिक कार्यक्रम बदलिएको जीवन शैलीमा यहाँहरूलाई स्वागत छ।
3: प्रिय मित्रहरू, आज पनि हाम्रो जीवनसँग, हाम्रो स्वभावसँग सम्बन्धित एउटा विषयमा हामी कुराकानी गर्न गइरहेका छौं। विश्वास गर्दछु आजको कार्यक्रम यहाँहरूको लागि आशिषमय हुनेछ। तर परमेश्वरले योनालाई भन्नुभयो कि लौकाको कारण रिसाउनु तेरो हक छ। तिनले भने, मेरो हक छ, म मरुन्जेलसम्मै रिसाउँछु। योना 4:9। आजभोलिको समयमा सबैजना तनावमा छन्। चाहे तपाईँ तेहरान, टोकियो वा लस एन्जलस वा काठमाडौँको कुनै शहरमा किन नबस्नुहोस्, तपाईँ इतिहासकै सबैभन्दा तीव्र समयावधिमा बाँचिरहनु भएको छ। दिक्कै लाग्ने ट्राफिक, दैनिक जीवनको दबाव र तनाव, पारिवारिक तनाव जसले तपाईँको खुन गरम गराउँछ र जब यसले तपाईँको सहन शक्तिको सीमा नाग्छ तब तपाईँ विस्फोट हुनुहुन्छ। विस्फोटपछि तपाईँ आफ्नो बचाउमा भन्न सक्नुहुन्छ कि मैले त आफूभित्रको तनावलाई अलिकति पोखेको मात्र हुँ। तर यसो विचार गर्नुहोस् त, तपाईँभित्रको रिसले तपाईँलाई कति बलियो गरी अट्ठ्याएको छ। जब रिस तपाईँको नियन्त्रण बाहिर जान्छ र सोही अनुरूप तपाईँ प्रतिक्रिया जनाउनुहुन्छ, त्यस लगत्तै तपाईँ लज्जित र निराश महसुस गर्नुहुन्छ, किनभने तपाईँलाई थाहा छ तपाईँले अरूलाई चोट पुर्याउनु भएको छ। यसलाई अलिकति स्वार्थी दृष्टिकोणबाट हेर्ने हो भने तपाईँले अरूलाई मात्र होइन तर तपाईँले आफैलाई र आफ्नो भविष्यलाई पनि चोट पुर्याउनुहुन्छ। प्रियहरू, हामीहरू जो यस्तो कडा भावनात्मक भावनाहरूसँग संघर्ष गरिरहेका छौ वा सरल भाषामा हामी जो रिसलाई नियन्त्रण गर्न सकिरहेका छैनौ, हाम्रो लागि बाइबलले केही सुझाव दिएको छ। Ephesians 4:26 पदमा लेखिएको छ, क्रोध गर तर पाप नगर, घाम अस्ताउन अघि नै तिमीहरूको रिस मरोस्। अर्को शब्दमा, यदि तपाईँ रिसाउनु भएको छ भने यो कुरामा विशेष ध्यान दिनुहोस् कि तपाईँको रिस सीमा भन्दा बाहिर नजाओस् र रिसको झोंकमा कुनै खराब कार्य तपाईँबाट नहोस्। रिससँगै आफ्नो विस्तारामा गएर शैतानलाई मौका नदिनुहोस्। यही सल्लाहलाई इंगित गर्दै एक व्यक्ति बताउनुहुन्छ कि कसरी एक दिन उहाँ एउटा गिफ्ट पसलमा जानुभएको थियो र त्यहाँ एउटा बोतलमा राखिएको ढक्कनले उहाँको ध्यान खिच्यो। त्यो ढक्कनलाई प्लास्टिकको रत्नहरूले सजाइएको थियो र एउटा बक्समा सजाएर मजाले राखिएको थियो। अनि त्यो बक्सको छेउमा एउटा कार्डमा लेखिएको थियो, विस्फोटमा उडेको तपाईँको टाउको माथिल्लो भागको लागि। यो अति नै रमाइलो, चतुर र व्यङ्ग्यात्मक तरिका हो मानिसहरूलाई याद गराउने कि रिसमा जब तपाईँ विस्फोट हुनुहुन्छ, जब तपाईँ पड्किनुहुन्छ, त्यसले अरूलाई होइन तर तपाईँलाई नै हानि गर्छ या त्यो तपाईँकै टाउको दुखाइको विषय हो। आफ्नो पुस्तक नन अफ दिज डिजिजेसमा डाक्टर एसआई म्याकमिलनले एउटा खण्ड समावेश गर्नुभएको छ जुन म यहाँहरूको बीचमा बाँड्न चाहन्छु, जहाँ रिस र यसले हामीलाई कसरी शारीरिक रूपमा असर गर्छ भन्ने बारेमा लेखिएको छ। डाक्टर म्याकमिलनले 80 वर्षकी एक आमाको बारेमा बताउनु भएको छ जो प्राय उहाँको ब्लड प्रेसर चेक गर्नको लागि डाक्टर कहाँ आइरहनुहुन्थ्यो। सामान्यतया आमाको ब्लड प्रेसर 200 आसपास हुन्थ्यो, तर एक दिन 230 देखेपछि डाक्टरले अलिकति सशंकित हुँदै, अलिकति आफ्नो कञ्चन देखाउँदै उहाँलाई सोध्नुभयो के कारणले आज प्रेसर बढ्यो भनेर। मुस्कुराउँदै ती आमाले बताउनुभयो, यसको कारण म मजाले तिमीलाई बताउन सक्छु, म भर्खरै बाहिर एउटा अर्को बिरामीसँग बहस गरेर आउँदैछु। डाक्टर म्याकमिलन भन्नुहुन्छ, सोच्नुहोस् त, ती सुसंस्कृत बौद्धिक वृद्ध महिलाले रिसको कारण झण्डै हृदयघातलाई निम्त्याउनु भएको थियो। के को लागि त? केवल यसको लागि कि उनी त्यो अर्को बिरामीसँग मौखिक रूपमा बराबरीको बहस गर्न चाहन्थिन् वा त्यो व्यक्ति भन्दा कम वा सानो हुन उनलाई मन भएन। रिसाऊ तर पाप नगर भन्ने बाइबलको सल्लाह कति आधुनिक छ त? तपाईँ सोध्न सक्नुहुन्छ कि आज यो वचन हाम्रो निम्ति पनि काम लाग्छ र? परमेश्वरले सबै क्रोध पाप हो भनी भन्नुभएको छैन, तर क्रोध तपाईँको आत्मा र शरीरको लागि विष हो। त्यसकारण बाइबलले तपाईँलाई आफ्नो प्रणालीबाट, आफ्नो शारीरिक प्रणालीबाट रिसलाई बाहिर निकाल्न सल्लाह दिन्छ। र यसको मतलब कसैलाई तपाईँले उसको बारेमा के सोच्नुहुन्छ त्यो भनेरै रिस पोख्नुपर्छ भनेको होइन। यीशु ख्रीष्टले आफ्नो जीवनद्वारा देखाउनु भयो कि हाम्रो जीवनमा रिसको पनि ठाउँ छ। तपाईँ चाहनुहुन्छ भने यसलाई धर्मी आक्रोश पनि भन्न सक्नुहोला। ख्रीष्ट मानिसमा भएको कपट र स्वार्थ जुन पाप नै हो त्यससँग रिसाउनु भयो। सामान्यतया हाम्रो समस्या हामी आफै हौं। हामी डराउँछौ कि कसैले हाम्रो फाइदा उठाउनेछ वा अरू कसैले हामीले पाउनु पर्ने प्रशंसा प्राप्त गर्न सक्नेछ, त्यसैले हामी रिसाउँछौ। प्रिय मित्रहरू, क्रोध र द्वेषले घृणा र पापलाई जन्माउन दिनुको सट्टा बाइबलले भन्दछ कि प्रेमलाई बढाउनु पर्छ। प्रेम एक उत्प्रेरक हुन सक्छ जसले गलत स्थानमा र अनुचित रिस हटाउन सक्छ। यो सल्लाहलाई आफ्नो जीवनमा लागू गर्नुहोस्। एफिसी 4:31-32 पदमा लेखिएको छ, सबै तितोपना, क्रोध र रिस, हो हल्ला र निन्दा, सबै किसिमका डाहा समेत तिमीहरूले त्यागिदेऊ। जसरी परमेश्वरले ख्रीष्टमा तिमीहरूलाई क्षमा गर्नुभयो, त्यसरी नै एउटाले अर्कालाई क्षमा गरेर तिमीहरू एक अर्काप्रति कोमल मनका र दयालु हो। यो सल्लाहले हामीलाई सही जीवनको लागि दिशा निर्देशहरू दिन्छ, तर संसारको सबैभन्दा राम्रो सल्लाह बेकार हुन्छ जबसम्म तपाईँले त्यो सल्लाह पालन गर्नुहुन्न। यदि तपाईँसँग उग्र भयानक स्वभाव छ भने यसलाई स्वीकार गर्नुहोस्। त्यो स्वभावलाई जित्नको लागि परमेश्वरको मदत माग्न नहिचकिचाउनुहोस्। तपाईँले प्रत्येक दिन यो प्रार्थनाद्वारा सुरु गर्न सक्नुहुन्छ, परमेश्वर तपाईँ आज मसँग हुनुहोस् र मलाई मेरो जीवनमा तपाईँको उपस्थिति झल्काउने कुराहरू गर्न र बोल्न मदत गर्नुहोस्। तपाईँले आफ्नो जीवन र रिसालु स्वभाव परिवर्तन गर्न परमेश्वरको शक्ति पाउनुहुनेछ। प्रिय मित्रहरू, आजको लागि हाम्रो कार्यक्रमको निर्धारित समय सकिसकेको छ। म आशा गर्दछु यहाँहरू पक्कै आजको कार्यक्रमबाट आशिषित हुनुभयो होला। हाम्रो अर्को कार्यक्रममा भेट हुने नै छ, तबसम्मको लागि बिदा दिनुहोस्। जय मसीह तथा नमस्कार।

प्रिय श्रोताहरू, कार्यक्रम बदलिएको जीवनशैली तपाईँलाई कस्तो लाग्यो? अधिक जानकारीको लागि हाम्रो ठेगाना रहेको छ: TWR नेपाल, जी

काठमाडौँ नेपाल। साथै हामीलाई तपाईँले फेसबुक, युट्युब, टिकटक र व्हाट्सएपमा पनि सम्पर्क गर्न सक्नुहुन्छ। हामीलाई एसएमएस तथा फोन कलको लागि हाम्रो नम्बर रहेको छ 9813300690। थप जानकारीको लागि हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन पनि गर्न सक्नुहुन्छ।

0: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
1: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू।
2: त्यो दिन खेर गएको सम्झनुहोस्। नमस्ते तथा जयमसी, म जोनी एरिक्सन टाढा। आज म अनन्त इनामको बारेमा केही कुरा गर्दैछु। मलाई थाहा छ हामी मध्ये धेरैलाई स्वर्गमा पाइने वा नपाइने इनामहरूको बारेमा कुरा गर्न त्यति मन पर्दैन। पहिलो कुरा त यो सबै अलि अस्पष्ट जस्तो लाग्छ, होइन त? र बुझाउन पनि गाह्रो छ। दोस्रो कुरा, एक क्रिश्चियनका रूपमा हामीलाई इनाममा ध्यान नदिन सिकाएको हुन्छ, जुन म बुझ्न सक्छु। हाम्रो ध्यान त सधैँ प्रभु येशूको सेवामा हुनुपर्छ, होइन र? किनकि जब त्यो महान दिन आउनेछ, त्यो मुख्य गरी उहाँको दिन हुनेछ, हाम्रो होइन। तरै पनि सम्पूर्ण पवित्र शास्त्रभरि हामीलाई निरन्तर रूपमा काम गर्न सम्झाएको छ, किनकि रात आउँदैछ। फसलका लागि दाखबारीमा परिश्रम गर्न र यसरी निर्माण गर्ने कि तपाईँको घर परीक्षा र आदिमा पनि दृढ रहोस्। पहिलो कोरन्थी 9 समेत भनिएको छ कि हामी मुकुट प्राप्त गर्ने आशामा धावक र खेलाड़ी झैं अनुशासनका साथ अभ्यास गर्नुपर्छ। पद 25 भनिएको छ, खेलाड़ीहरू नाश हुने मुकुट प्राप्त गर्नका लागि यस्तो गर्छन्, तर हामी चाहिँ कहिले नाश नहुने सधैँ रहने मुकुट प्राप्त गर्नका लागि गर्छौ। र फिलिपी 3 हामीलाई यसरी उत्साहित गर्छ, ख्रिस्ट येशूमा परमेश्वरले स्वर्गतर्फ बोलाउनु भएको इनाम जित्नका लागि लक्ष्यतर्फ अघि बढ़िरह। हो मित्र, आफ्नो जीवन ख्रिस्टको राज्यमा लगानी गर्ने विश्वासीका लागि इनामहरू हुनेछन्। पहिलो कोरन्थी 3 यी इनामहरूको बारेमा पढ्नका लागि सबैभन्दा उत्तम ठाउँ हो। महान अमेरिकी धर्मशास्त्री जोनाथन एडवर्ड्सले स्वर्गका इनामहरूलाई क्षमता भनेर वर्णन गर्नुभएको छ। स्वर्गमा आनन्द मनाउने, आराधना गर्ने र सेवा गर्ने क्षमता। तपाईँले देख्नुभयो त, जब हामी यस पृथ्वीमा आज्ञाकारी हुन्छौं, तब हामी स्वर्गमा अझ धेरै आनन्द, अझ धेरै आराधना र अझ धेरै सेवा गर्नका लागि आफ्नो आत्माको क्षमतालाई बढ़ाउँदै गरेका हुन्छौं। जोनाथन एडवर्ड्सले भन्नुभयो कि हामीले यस पृथ्वीमा गर्ने हरेक कुराको सीधा सम्बन्ध आउने संसारको हाम्रो अनन्त आनन्द, आराधना र सेवासँग हुन्छ। मित्रहरू, म इनामहरूको बारेमा सोचेर निकै उत्साहित छु। म त्यो दिनको पर्खाइमा छु जब मैले मुकुटहरू पाउनेछु। यसको अर्थ यो हुनेछ कि येशूको चरणमा चढ़ाउन मसँग अझ धेरै मुकुटहरू हुनेछन्। के यो रमाइलो विचार होइन र? मैले यहाँ पृथ्वीमा जे गरे त्यो सबै परमेश्वरको अनुग्रह र ख्रिष्टको महिमाको लागि थियो। त्यसैले काम गर्नुहोस्, किनकि रात आउँदैछ। त्यसैले आज स्वर्गका लागि आफ्नो आत्माको क्षमता बढ़ाउनुहोस्, ख्रिष्टको ज्योति चम्काउनुहोस्, अपाङ्गता भएका वा वृद्ध वृद्धाहरूको सेवा गर्नुहोस्, निराश भएकाहरूलाई उत्साहको वचन दिनुहोस्, साना कुराहरूमा येशूको आज्ञा पालन गर्नुहोस्, गरीबहरूलाई मदत गर्नुहोस्, परीक्षाहरूमा धन्यवाद दिनुहोस्, अस्पतालमा भएका कसैलाई बाइबलको पद सहितको चिठी लेख्नुहोस्, गनगन गर्न छोड्नुहोस्, खाँचोमा परेकाहरूको सेवा गर्नुहोस्। अनन्त इनाम थुपार्ने धेरै तरिकाहरू छन्। यस कवितालाई सुन्नुहोस् जसमा भनिएको छ, यदि घाम अस्ताउने बेला तिमीले दिनभरि गरेका कामहरू गन्छौ र गन्दै जाँदा कुनै एउटा यस्तो निस्वार्थ काम भेट्छौ, कसैको मनलाई शान्ति दिने एउटा शब्द वा कसैको जीवनमा घामको किरण बनेर परेको एउटा दयालु दृष्टि, तब तिमीले सम्झन सक्छौ कि त्यो दिनको राम्रो सदुपयोग भयो। तर यदि दिनभरि तिमीले कसैको मनलाई खुसी बनाएनौ, यदि तिमीले कसैको अनुहारमा मुस्कान ल्याउने कुनै काम गरेनौ, यदि कसैको आत्मालाई मदत पुग्ने कुनै सानो काम पनि तिमीबाट भएन भने त्यो दिनलाई हराएको भन्दा पनि खराब सम्झनुहोस्। आमेन।
1: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाढाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स अर्थात् जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 9802840470। आशाको सन्देश नेपाल, नक्खु, ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौं। अहिलेलाई भने बिदा हुन्छौं। जय मसीह।

0: ओए साथी हेर न यो के खतरा समाचार आइसक्यो। बाफ्रे अब चाहिँ के हुने हो?
1: खोइ खोइ के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन यसो त जसले नि लेखिहाल्छ नि।
0: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
1: तिमीलाई थाहा थिएन?
0: थाहा थिएन।
1: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
0: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
1: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
2: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
4: नेपाल सरकार विज्ञापन हो।
5: सूचना के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन्, वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन्, वा ठाउँको अभाव भइरहेको छ, वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटेन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ, र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर, बुद्धनगर, काठमाडौँ, नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461, र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-49-83-16-84, 98-49-83-16-84, र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@artenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।
6: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
7: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
6: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
7: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
6: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
7: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
6: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्छ। नमस्कार उपप्रमुखज्यू।
8: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
6: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो, खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
8: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
7: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू।
8: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
7: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
6: अनि के गर्नु त अब? उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
3: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
9: कार्यक्रम बाइबल पाठ प्रत्येक आइतबार 3:30 देखि 4 बजेसम्म सुन्न नभुल्नुहोला। प्रस्तुता पुनमको साथमा।

0: गुड न्यूज एफएम 105.1
1: विभिन्न कारणले गर्दा तपाईँको बाइबल कलेज पढ्ने सपना अधुरो छ, अब हामी पूरा गर्छौं तपाईँको बाइबल कलेज पढ्ने सपना।
2: इन्टरनेशनल लोगोस बाइबल कलेजमा सीटीएच, बीटीएच, एमडी, पीएचडीमा भर्ना खुलेको जानकारी गराउँदछौ।
1: नेपाली भाषामा अनुवाद गरी तयार पारेको अन्तर्राष्ट्रिय यूटीए मान्यता प्राप्त उच्च स्तरीय कोर्स घरमा बसी अध्ययन गर्ने अवसर नगुमाउनु होला।
2: तपाईँ स्वदेश अथवा विदेशमा जहाँ भए तापनि कोर्स मगाएर अध्ययन गर्न सक्नुहुनेछ।
1: अधिक जानकारीका लागि
2: प्रभुको सेवामा कुमार अब्राहम सुनाम, मोबाइल 9141687602, 9141687602 र 9818251240, 9818251240।
3: किन आँखा मिचेको मिचे गरेको
4: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
3: धेरै समय मोबाइल चलाएपछि क्या
4: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
3: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
4: ए, त्यसो भए जोगिन के गर्ने त?
3: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
4: बुझेँ।
3: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
5: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: ओहो, यो विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन हुँदा भरपर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ।
8: होइन दाई, किन चिन्ता लिनुहुन्छ? सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स छँदैछ नि।
7: कहाँ छ?
8: हजुर, विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
7: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
8: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर, महालक्ष्मी स्थान 4, फोन नम्बर 9841201996, 9841201996
7: र सरिता महर्जन 9841191094, 9841191094। ओहो, भरपर्दो र विश्वासिलो क्याटरिङ त यो सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स पो रहेछ त। अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो ठ्याक्क पारेर।
9: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
10: के भयो बोलादै, के गुनगुनाइरहेको?
9: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
10: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो, उसलाई अडियो या भिडियो कल गर्नु,
9: यति सजिलै?
10: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
0: FM 105.1।
2: अब प्रस्तुत छ कार्यक्रम नारी आवाज।

जय मसीह, नमस्कार। साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम ट्युन गरेर बस्नुभएका सम्पूर्ण श्रोता मित्रमा। कार्यक्रम नारी आवाज लिएर प्राविधिक मित्र सुजनजीसँगै म ज्ञानु हामी उपस्थित भइसकेका छौं र अबको लगभग एक घण्टा हामी तपाईँहरूलाई साथ दिनेछौ। र नारी आवाज आइतबार बिहान यसै समयमा तपाईँहरूले सुन्दै आइरहनु भएको छ। र यदि तपाईँहरू फेसबुक युजर हुनुहुन्छ भने चाहिँ तपाईँहरूले योभन्दा अन्य समयमा पनि आफ्नो फुर्सदको समयमा पनि सुनेर साथ दिन सक्नुहुनेछ। त्यसको लागि चाहिँ गुड न्यूज एफएम 105.1 मेगाहर्ज तपाईँले गर्नुपर्ने हुन्छ, सर्च गर्न सक्नुहुन्छ। हाम्रो पेजलाई तपाईँले लाइक फलो पनि गर्न सक्नुहुनेछ। अनलाइन मार्फत सुन्ने श्रोता तपाईँहरूको लागि www.goodnewsfm.com.np गर्नुभयो भने संसारको जुन सुकै ठाउँमा हुनुहुन्छ तपाईँहरू 24/7 नै गुड न्यूज एफएमको प्रसारणलाई सुनेर साथ दिन सक्नुहुनेछ। रेडियो मार्फत सुन्नको लागि चाहिँ 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट सुनेर साथ दिन सक्नुहुनेछ। हाम्रो पात्रमा पनि छौ हामी गुड न्यूज एफएम गर्नुहोस्, तपाईँहरूले गुड न्यूज एफएमको प्रसारणलाई सुनेर साथ दिन सक्नुहुनेछ। र नारी आवाजमा छौ, नारीसँग सम्बन्धित कुराकानी त अवश्य पनि हामी गर्ने गर्छौं, तर त्यसको साथसाथै यो कार्यक्रम नारीहरूको लागि मात्रै पक्कै पनि होइन। यो कार्यक्रम चाहिँ हामी सबैजनाको लागि हो, जसले सुन्दै हुनुहुन्छ तपाईँहरू सम्पूर्णको लागि हो। मैले भन्न खोजेको दाजुभाइ दिदी बहिनीहरू सबैजनाको लागि हो, आमा बुवा सबैजनाको लागि हो। किन भन्दा फेरि चाहिँ परमेश्वरले हामीलाई कुनै कुराहरू चाहिँ भनौँ न एक किसिमले चाहिँ छुट्टाएर भन्दा पनि सँगै हुँदा चाहिँ एउटा अर्थ हुन्छ भनेर बनाउनु भएको छ कि, एउटा सिक्काको दुईटा पाटो जस्तो कुराहरू पनि कतिवटा कुराहरू बनाउनु भएको छ। त्यसमध्येमा चाहिँ नारी र पुरूषलाई परमेश्वरले सृष्टि गर्दामा नै सुरुवातमा नै पुरूष बनाउनु भयो अनि नारी सँगसँगै बनाउनु भएको छ। र त्यो हेर्दा सुन्दर भएको कुराहरू हामीले उत्पत्तिको पुस्तकमा पक्कै पनि पाउँछौ। र एउटा नारी अगाडि बढ्नको लागि अथवा नारीको कुनै पनि कुराहरू छ भने त्यसमा पुरूष पनि सहभागी हुनुहुन्छ कि कतिवटा कुरामा, र पुरूषको कुरामा नारी अभ्यस्ती हुनुहुन्छ। एउटा मानिस संसारमा आउनको लागि हामी हेर्छौं भने शारीरिक रूपमा पनि नारी र पुरूषको पक्कै पनि आवश्यकता पर्छ। र कसैको आमा, कसैको होइन छोरी, कसैको बहिनी, कसैको केही न केही माइजू भाउजू, आफ्नो देश र आफ्नो ठाउँ आफ्नो परिवेश अनुसार नारी कसैको कोही न कोही से हुन्। त्यो कारणले गर्दा मैले गर्न खोजेका कुराकानीमा तपाईँहरूले यो चाहिँ नारीको लागि रहेछ भनेर रेडियो अथवा तपाईँ जहाँबाट सुन्दै हुनुहुन्छ त्यसलाई बन्द गरेर नजानुहोस्। किन भन्दा फेरि चाहिँ यो कुराबाट पनि हामी चाहिँ उत्साहित हुनेछौँ, आश्वासित हुनेछौँ। तपाईँसँग तपाईँको आमालाई कसरी मैले उहाँको शुभकायमा सहायता गर्ने, मैले मेरो बहिनीलाई कसरी उत्साह दिने, मैले मेरो छोरीलाई कसरी उत्साह दिने, अथवा भनौँ परिवारमा जो जति सदस्यहरू हुनुहुन्छ उहाँहरू पनि परमेश्वरमा विशेष हुनुहुन्छ, र मैले मेरो असल सहयोगीको रूपमा चाहिँ उसलाई प्रभुमा कसरी डोराउन सक्छु, सँगसँगै हामी कसरी जान सक्छौ, मण्डलीमा एउटा आमा दिदी बहिनीहरूलाई कसरी अवसर दिन सकिन्छ, अथवा कसरी चाहिँ उहाँहरूलाई पनि सहभागी गराउन सकिन्छ कुनै पनि काम गर्ने ठाउँहरूमा, महिला पुरूषहरू कसरी मिलेर काम गर्न सकिन्छ र हामी के कुरामा फरक छौं र त्यसलाई हामीले कसरी चाहिँ समावेश गरेर लिएर जानुपर्छ, कसरी मिलाउनुपर्छ, कसरी बुझ्नुपर्छ भन्ने कुरा चाहिँ हामीले थाहा पाउनुपर्छ भन्ने उद्देश्यको साथ यो कार्यक्रम केही वर्षदेखि तपाईँहरूको बीचमा मैले लिएर आइरहेकी छु। मलाई आशा छ तपाईँहरू एकदमै आश्वासित भइरहनु भएको छ। र अघि मैले भनिसकेकी छु यसमा चाहिँ हामी सबैजनाले चाहिँ सुन्नु पर्दछ, बुझ्नु पर्दछ भनेर मैले गएको समयहरूमा चाहिँ तपाईँहरूको बीचमा चाहिँ विभिन्न व्यक्तित्वहरूको विषयमा कुराकानी गरेँ अनि हामी नारीहरूको अस्तित्वको विषयमा कुराकानी गरेँ। मेन फोकस भनेको चाहिँ हामी सबैजनाले अथवा विशेष गरी हामी आमा दिदी बहिनीहरूले चाहिँ अहिलेसम्म बुझेका छैन भने बुझ्नुपर्छ है, हामी पनि परमेश्वरको उद्देश्यमा छौँ, हामीले पनि परमेश्वरको महिमा गर्नुपर्छ, हाम्रो पनि जिम्मेवारी छ। होइन, म त नारी हो, म त गर्न सक्दिनँ, अब केटाकेटी मान्छे, केटी मान्छे कहाँ त्यहाँ जान सक्छु, त मलाई बुझ्दैन, यो गर्दैन त्यो गर्दैन भनेर हाम्रो चाहिँ एउटा बिचरापना छ नि त, होइन, एउटा भनौँ न एक किसिमले समाजले परिवारले पनि हामीलाई त्यो किसिमको कुराहरू सिकाइरहेको छ नि। एउटा भनिन्छ नि राम्रा कुराहरू पनि ट्रान्सफर हुन्छ अरे मान्छेहरूमा, त ट्रमाहरू पनि ट्रान्सफर हुन्छ अरे क्या, कतिवटा एन्जाइटीका कुराहरू, कतिवटा डरका कुराहरू, कतिवटा एक्सिडेन्टका कुराहरू, कतिवटा कुराहरू चाहिँ जस्तो छोरी मान्छे भएर यसो गर्नु हुँदैन भनेर मलाई मेरो
अगाडिको पुस्ताले भनिरहनु भएको छ भने म भोलि मेरो पुस्ताहरूलाई पनि त्यो हस्तान्तरण गर्दै जान्छु रे कि। छोरी मान्छे भएर तिमीलाई खाना पकाउन आउँदैन, त लुगा धुन आउँदैन, भाँडा मल्न आउँदैन भनेर मैले पहिला सुनेको थिएँ भने अब मैले मेरो पछाडिको जेनेरेसनलाई पनि त्यो किसिमको ओहो म त केटी मान्छे भनेर एक किसिमको डर, एक किसिमको यो कुराहरू चाहिँ ट्रमाहरू पनि ट्रान्सफर गर्छौँ अरे क्या हामीले। त्यो कारणले गर्दा सिक्ने कुराहरू पनि छ अनि अहिलेको समयसम्म आइपुग्दा चाहिँ धेरै कुरा परिवर्तन भएको छ। के कारणले गर्दा भन्दाखेरि पुस्ता हस्तान्तरणको कारणले गर्दा कि। परमेश्वरको वचनमा जति पनि फिमेलहरूको विषयमा लेखिएको छ अनि त्यो फिमेलहरूबाट हामीले कति धेरै कुरा सिकेर आज परमेश्वरको महिमा गरिरहेका छौँ अनि भोलिको दिनमा त फेरि हामीबाट पनि सिकेर कतिजनाले प्रभुको सेवकाई गर्नु छ नि त होइन। प्रभुमा आउनु छ, डोराउनु छ, हेर त फलानु व्यक्तिलाई, हेर त फलानु आमालाई, फलानु दिदीलाई उसले कसरी प्रभुको सेवकाई गर्यो, कसरी प्रभुसँग स्थिर रह्यो, कस्तो कस्तो परिस्थितिमा उसले चाहिँ सहायता गर्यो मण्डलीमा। योभन्दा पहिला त कोही आमा दिदी बहिनीले मण्डलीमा सेवकाई गरेको थिएन, म कसरी गर्ने, यो पोजिसनमा त कोही आएकै थिएन, तब यो गरेको थिएन भन्नुभन्दा पनि परमेश्वरले वरदान दिनुभएको छ अनि त्यो वरदानलाई बुझ्नुपर्छ है आमा दिदी बहिनीहरूले भन्नुको लागि पनि हामीले सिक्नुपर्छ भन्ने उद्देश्यको साथ हामीले कुराकानी गरिरहेका छौँ। र आज म तपाईँहरूलाई चाहिँ आमा दिदी बहिनीहरूले चाहिँ एकअर्काबाट सिक्न सकिने सकारात्मक पाठहरूको विषयमा कुराकानी गर्न गइरहेकी छु। सिकाइ चाहिँ कहिले पनि सकिँदैन, सिकाइको अन्त नै छैन। त्यो कारणले गर्दा चाहिँ अब हामीले के सिक्न सक्छौँ भन्ने विषयमा कुराकानी गर्नेछु। एउटा गीतको साथ दिन चाहन्छु अनि गीत पछि भने तपाईँहरूसँग कुराकानी गर्नको निम्ति म आउने नै छु। तपाईँहरू भने रेडियो सुन्दै गर्नुहोला।

असनेकिने आशिषमय गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु र भर्खरै मात्र रेडियो ट्युन गर्दै हुनुहुन्छ भने चाहिँ यो हो गुड न्यूज एफएमको प्रसारणमा कार्यक्रम नारी आवाज। म ज्ञानो तपाईँहरूलाई साथ दिइरहेकी छु र आज मैले तपाईँहरूको बीचमा चाहिँ हामीले एकअर्काबाट पनि सिक्नुपर्छ भन्ने विषयमा कुराकानी गर्न गइरहेकी छु। यो नयाँ विषय त पक्कै पनि होइन, हामीले सुनेका छौं होइन पुस्ता हस्तान्तरण गर्ने क्रममा अथवा कुनै पनि कुराहरू हस्तान्तरण हुँदै आइरहेको छ अनि परमेश्वरले वचन मार्फत हामीलाई यो कुराहरू सिकाइरहनु भएको छ नि होइन। किन आज त्यहाँ रुथ मरियम अनि हब्बाको विषयमा साराको विषयमा लेखिरहनु पर्थ्यो र पृथ्वीमा आइसकेका नारीहरू पछि फेरि आइहाल्थे नि भन्ने लाग्न सक्छ हामीलाई। तर उहाँहरूको जीवनीलाई हेर्दै गर्दा फेरि चाहिँ जब हामी निराश हुन्छौं अन्धाले प्रार्थना गर्दा उत्तर पाएकी थिइन् भने मैले पनि त उत्तर पाउँछु होइन। सारा त्यति लामो समयसम्म निसन्तान थिइन्, उनले परमेश्वरबाट सन्तान पाइन् भने मैले पनि त पाउँछु। एउटा आँट एउटा साहस हामीलाई परमेश्वरले राखिदिनु भएको छ, यो चाहिँ सिक्ने कुरा रहेछ अनि सिकाइ कति धेरै महत्वपूर्ण कुरा छ भन्ने कुरा चाहिँ एकदमै हामीलाई परमेश्वरको वचनले पनि एकदमै सिकाउनु भएको छ कि। अनि हामी हेर्छौँ भने परमेश्वरको वचनमा धेरै स्त्रीहरूको बारेमा उल्लेख गरिएको छ र परमेश्वरको वचनका स्त्रीहरू बारे अध्ययन गर्दा कसै कसैले चाहिँ खराब आचरण भएका वा खराब काम गरेका महिलाहरूको बारेमा मात्रै कुरा गर्छन् कि। कहिलेकाहीँ हामी सुन्छौँ नि कहिलेकाहीँ वचन प्रचार गर्दा कहिलेकाहीँ अरूलाई सिकाउँदै गर्दा कतिजनाले चाहिँ खराब त्यो एउटा पोइन्टलाई लिएर महिलाले महिलालाई नभने पनि पुरुषहरूले पनि हुनसक्छ यो कुरा होइन। त्यो फल खुवाउने त स्त्री हो नि, पापको सुरुवातबाट त स्त्रीले सुरुवात गरेको हो नि भनेर त्यहाँबाट सुरुवात गरिरहेको हुन्छ कि। कतिजनाले चाहिँ उत्साह दिनुको सट्टा चाहिँ निरुत्साह बनाउने प्रयास पनि भइरहेको हुन्छ। कतिजनाले चाहिँ त्यो एङ्गललाई चाहिँ नेगेटिभ एङ्गलबाट हेरिरहेको पनि देखेको छौँ कि हामीले। तर होइन एउटा सन्तानको सुरुवात अथवा प्रथम महिला होइन आफ्नो श्रीमानको एउटा भनौँ न सँगसँगै र रमाएको महिला परमेश्वरसँग कुराकानी गर्ने स्त्री परमेश्वरले मन पराउनु भएको स्त्री भनेर त हामी त्यो पाटोबाट हेर्दैनौँ नि त कति पटक होइन। अनि मैले धेरै पटक सङ्गतिहरूमा अनि महिला पुरुषहरू भइरहेको समयमा चाहिँ यो कुरा मैले धेरैचोटि सुनेको छु कि केटीहरू जिद्दी हुन्छन् होइन, केटीहरूले चाहिँ गलत कुराहरूलाई प्रोत्साहन दिन्छन्, पापमा फसाउँछन् भन्ने कुराहरू गलत प्रकारको व्याख्याहरू गरिएको देखिन्छ। तपाईँलाई लाग्छ तपाईँको घरमा हुनुभएको आमा दिदी बहिनीहरू सबैजनाले त्यही गरिरहनु भएको छ, तपाईँको वरिपरि हुनुभएको महिलाहरूले स्त्रीहरूले त्यही नै गरिरहनु भएको छ अथवा त्यही हो स्त्रीको व्याख्या तपाईँले बुझाउनु पर्ने होइन। कहिलेकाहीँ स्त्रीले पनि भनिरहेको देखिन्छ, स्त्रीले पनि भनेको सुनेको छु मैले कतिपटक, स्त्रीहरूको कारणले पाप आउँछ पाप फैलाउँछन् भनेर चाहिँ यो खालको प्रचार गरेको देखिन्छ। कसैले चाहिँ फेरि असल काम गरेका महिलाहरूबाट मात्रै वर्णन गरिरहेका हुन्छन् कि, आफूले बुझे अनुरूप आफ्नै किसिमका टिका टिप्पणीहरू चाहिँ मानिसहरूमा छन् कि। तपाईँलाई जे खालको बुझाइ छ त्यो खालको तपाईँ टिप्पणी गर्नुहुन्छ नि त होइन। एउटा लिटल नलेज लिटल लो भन्छ नि होइन, ज्ञान चाहिँ पूर्ण भन्नाले सबभर चाहिँ पूर्ण रूपमा लिनुपर्छ कि भन्नाले एउटा कम्प्लिट लिनुपर्छ कि कुनै पनि कुराको, आधी गिलास भरी अथवा आधी गिलास खाली भनेको जस्तो कन्फ्युजन चाहिँ हामीमा हुनुहुँदैन। परमेश्वरले त्यसरी कन्फ्युज हुने कुरा बनाउनु नै भएको छैन, तर हामी मोस्ट अफ द टाइम चाहिँ कन्फ्युज नै हुन्छौँ कि। यसलाई यसरी नै व्याख्या गर्छौँ, मैले जे बुझेँ नि साँच्ची कि। मैले एकजना केटी साथी भेटेको थिएँ, मलाई त केटी साथी बनाउनै मन पर्दैन, केटा साथी मात्रै छ मेरो त भनेर सिधै मलाई भन्नुभएको थियो कि। अनि मलाई कस्तो गाह्रो भयो होला त्यो ठाउँमा उहाँसँग साथी बन्ने कि नबन्ने, उहाँलाई त केटी मनै पर्दैन। त्यो भएको थियो केही एक्सिडेन्ट अथवा केही कुरा भएको थियो होला उहाँलाई। हामी आफ्नो पोइन्ट अफ भ्यूबाट हेर्छौँ नि आफूसँग घटेको घटना एउटालाई जोडेर चाहिँ त्यसपछि सबैलाई एउटै काँटामा तुलना गर्छौँ, यो राइट हो पक्कै पनि होइन। तर वास्तवमा चाहे पुरुष होस् वा महिला, यस संसारमा कोही पनि सिद्ध छैन भन्ने कुरा तपाईँलाई मैले
पर्फेक्टली रूपमा बुझ्नुपर्छ कि कोही पनि पर्फेक्ट छैन। महिला मात्रै होइन, स्त्री मात्रै होइन पुरुष पनि, र पुरुष मात्रै होइन स्त्री पनि। एउटा कुनै घटनालाई लिएर सबैलाई जज गर्न मिल्दैन, तर यति बुझ्नुपर्छ कि महिला र पुरुष फरक प्रकारले सृष्टि भएका छौं। परमेश्वरले बनाउनु भएको कुरालाई हेरौं न हामी, र अनि असिद्ध र अपूर्ण मानिसको जीवनमा सिद्धता खोज्नु पनि त बुद्धिमानी होइन। कोही पनि पूर्ण छैन भन्ने कुरा हामीलाई थाहा हुँदाहुँदै पर्फेक्ट खोज्नु चाहिँ बुद्धिमती होइन, बुद्धिमान होइन। थाहा छ हामीलाई हामी कोही पनि सिद्ध छैनौं भन्ने कुरा, त्यसो भन्दैमा फेरि गलत गरिरहनुपर्छ भन्ने छैन, जानी जानी त्यो गर्नुपर्छ भन्ने छैन। खोजाई रोजाई बुझाई र सोचाई हाम्रो नितान्त व्यक्तिगत कुरा हो। परमेश्वरको वचनमा उल्लेख भएका महिला पात्र मध्ये कोही आफ्नो दुष्ट र भ्रष्ट चालचलनको कारण पतन पनि भए। कोही पनि पूर्ण छैन भन्ने कुरा हामीलाई थाहा हुँदाहुँदै पर्फेक्ट खोज्नु चाहिँ बुद्धिमती होइन, बुद्धिमान होइन। थाहा छ हामीलाई हामी कोही पनि सिद्ध छैनौं भन्ने कुरा।

भनेको चाहिँ असल आचरण, असल व्यवहार अनि सहयोगी विचार भएका महिला पनि थिए। उदाहरणको लागि एउटा नारीको प्रस्तुतिले सारा समुदायमा शान्ति, सुरक्षा र उद्धार पनि ल्याउन सक्दछ, जस्तै एस्तर महारानीले आफ्ना पति महाराजसँग गरेकी प्रस्तुतिले सारा यहुदीहरूलाई चाहिँ विनाशकारी निर्णयबाट चाहिँ जोगाउने काम गर्यो। त्यसै गरी एकजना खराब मानिससँग विवाह भएर पनि अबिगेलले एउटा ठूलो दुर्घटनाबाट उनी र उनका घरनालाई जोगाउन ठूलो भूमिका निभाएकी छन्। तर रिबेकाले चाहिँ के गरेकी छन् भन्दा फेरि चाहिँ आफ्ना सन्तानहरूलाई झूट बोलेर आफ्ना पितालाई छल गर्न सिकाएकी छन् अनि त्यस कामको परिणाम तिनले पनि भोगेकी छन्। एक नारीले आफ्ना पतिलाई उनको उद्देश्य पूर्तिमा सहायता गर्न पनि सक्छिन् अथवा बाधा पुर्याउन पनि सक्छिन्। एउटा श्रीमानलाई मात्र नभइकन परिवारका सदस्यलाई, दाजुभाइ, बाबु, मण्डलीको परिवारलाई पनि एउटा नारीले सहायता पनि गर्न सक्छिन्, एउटा नारीले बाधा पनि पुर्याउन सक्छिन्। रोजाई तपाईँ र मेरो, अनि हामीले कसरी जज गर्न सक्छौ कि सबै नारीहरू काम छैन भनेर, मूर्ख भनेर हामी कसरी भन्न सक्छौ? नारीहरूले कुनै पनि हालतमा आफ्ना होइन सहयोगीलाई अथवा परिवारलाई खुशी र सुखी राख्ने आफ्नो कर्तव्य पूरा गर्ने उद्देश्य राखेका हुन्छन् अनि आफ्ना परमेश्वरलाई पूरा तन मन धन र ध्यानले रिजाउने तथा खुशी पार्ने सर्वोत्तम अनि आदर्श नारी बन्ने चाहना पनि गर्न सक्छिन्, होइन? यो पनि उनले गर्न सक्छिन्। परमेश्वरको वचनमा असल नारीहरू पनि पापमय स्वभाव नै लिएर जन्मिएका थिए, तर धेरैजनाले कठिन परिस्थितिहरूमा चाहिँ परमेश्वरमा भरोसा राख्दै अनि आफूलाई उहाँमा समर्पण गर्दै केही महिलाहरूका असल व्यवहारबाट सिक्दै उनीहरू अगाडि बढेको पनि हामी देख्न सक्छौ। हामी सबैजना यो चाहिँ भनौँ न परमेश्वरका सन्तानहरू हौ र हामी जन्मिँदा नै कोही पनि सिद्ध छैनौ। कसैले पछि गएर सिकेका छन्, कहिले पहिला नै सिकेको हुनुपर्छ, होइन? कसैले बालककालदेखि नै एकदम असल काम गर्दै आइरहनु भएको छ होला, कसैले युवा भइसकेपछि आफ्नो जीवनमा आएका केही कुराहरूले तपाईँले सिक्नु भएको छ होला। असम्भव त छैन नि त, छुचो मान्छे सधैँ छुचो हुनुपर्छ भन्ने छैन नि, होइन? एकचोटि मिस्टेक गरेको व्यक्तिले अर्कोचोटि पनि मिस्टेकै गर्नुपर्छ भन्ने छैन नि, अनि त्यही दृष्टिमा त्यो स्त्रीलाई हेर्नै पर्छ भन्ने छैन नि। सबैले गल्ती गरेका छन्, तर कसले कहाँ गएर रियलाइज गर्यो र कसरी फर्कियो र कसरी सुध्रियो भन्ने कुरा चाहिँ सबभन्दा महत्वपूर्ण कुरा हो। अनि हामी मानिसको हौ एकअर्काको जज गर्ने, होइन? धेरै पटक हामी जज गर्छौँ कि उसले त फलानु समयमा यस्तो गरेको थियो नि, ऊ त यस्तो भएको नि, हामीलाई थाहा छैन भने पनि अरूहरूले पनि बताउनुहुन्छ कि फलानु त यस्तो थियो नि पहिला त, उसले त मेरो लाइफ बिगारिदिएको छ नि उसले त भन्छौँ कि हामी। जसले भन्दै हुनुहुन्छ तपाईँ पनि कुनै समय कुनै न कुनै कुरामा तपाईँले पनि गलत गर्नुभएको थियो होला, आफूले गरेको गल्ती चाहिँ मतलब सानो गल्ती गरेको, मैले त्यो टाइममा गरेको यो टाइममा गरेको भन्ने छैन नि त, गल्ती त गल्ती नै हो। मैले अघि भने नि कोही पनि पर्फेक्ट छैन र हामी पर्फेक्ट खोज्नेतिर पनि नलागौँ, तर परमेश्वरको वचनले के भन्छ भन्दा फेरि चाहिँ गल्ती गर्नु पाप होइन, तर गल्तीलाई थाहा पाइसके पछाडि पनि त्यहाँबाट नफर्किकन त्यसलाई कन्टिन्यू गर्नु चाहिँ त्यो चाहिँ पाप हो। यो चाहिँ एकदम महत्वपूर्ण कुरा छ र थुप्रो महिलाहरू हुनुहुन्छ कि, जस्तो योकेबेद भन्ने महिला जो चाहिँ हामी हेर्छौँ भने मोसाको आमाको विषयमा एकदमै कस्तो अचम्म लाग्छ कि, कतिपटक अहिलेको समयमा चाहिँ अहिलेका आमा दिदी बहिनीहरूले बच्चाहरूलाई वास्तै गर्दैनन्, हेर्दै हेर्दैनन्, होइन? निष्ठुरी हुन्छन् केटी मानिसहरू, जिम्मेवारीबाट विमुख हुन्छन् भन्ने कुराहरू धेरैले बताउनुहुन्छ कि हामी मोसाको आमा जस्तो बन्न सक्दैनौँ र त्यही मोसाको आमा जसलाई परमेश्वरले सृष्टि गर्नुभएको एउटा नारी थिइन्, आज तपाईँ र मलाई पनि त्यही परमेश्वरले सृष्टि गर्नुभएको हो। यदि हामी खराब भएर एकदमै क्रूर आमा बनेका छौँ भने चाहिँ सायद हामीले परमेश्वरको प्रेमलाई अनुभूति नै गरेका छैनौँ, परमेश्वरको वचनले यादै गरेका छैनौँ।

यस्तो समयमा मूसाको जन्म भएको छ जुन समयमा चाहिँ केटा मान्छे जन्मियो भने चाहिँ मारिदिनु भन्ने आज्ञा दिएको छ त्यहाँको नर्सहरूलाई अथवा सुरेनीहरूलाई। होइन, त्यो समयमा आफ्नो छोरा जन्माउँदै गर्दा युकेवेदलाई कस्तो भएको थियो होला, आफ्नो सन्तान 9 महिनासम्म होइन गर्भमा राखेर बाहिर निकालिसकेपछि त्यस्तो उर्दी हुँदै गर्दा फेरि त्यो बच्चालाई 3 महिनासम्म घरभित्र नथापाउने गरेर लुकाउने आमा पनि छैनन् र आफ्नो सन्तानको प्रोटेक्ट गर्ने स्त्रीहरू पनि छैनन् र होइन आफ्नो दाजुभाइको आफ्नो होइन मण्डलीको थुप्रो ठाउँमा छ महिलाहरूले पुरुषहरूलाई जोगाएको। अनि हामी देख्छौँ कि कसरी हाम्रा हिराहरू फसे भनेर टाइटल लेखेको कतिचोटि देख्छु कि म अचम्म लाग्छ मलाई। एक दुईजना त्यस्तो भयो भन्दैमा सबै गल्ती स्त्रीहरूको मात्रै हुन्छ भन्ने छैन नि। हेर्नुहोस् त बाइबलमा प्रष्टै लेखिएको छ त स्त्रीहरूले पुरुषहरूको प्रोटेक्ट गरेको आफ्नो छोराहरूको सन्तानको दाजुभाइको असल व्यक्तित्वहरूको अगुवा लिडरको थुप्रो ठाउँमा छ। होइन, वार पर्दा फेरि पुरुषहरूको ज्यान जोगाउन गाह्रो हुँदा फेरि झुट बोलेर उनीहरू परमेश्वरको सन्तानलाई स्त्रीहरूले जोगाएका छन् घरभित्र राखेका छन्। मुसाकी आमाले युकेवेदले आफ्नो सन्तानलाई 3 महिनासम्म घरभित्र लुकाएकी छन्। यो त एउटा इक्जाम्पल हो, थुप्रै इक्जाम्पलहरू छन् कसरी ती सबै स्त्रीहरूले चाहिँ पुरुषहरूलाई फसाए त सबैले फसाएको छैन नि। त्यो कारणले गर्दा एउटा स्टोरीलाई एउटा इक्जाम्पललाई किन राख्यो त्यहाँ त्यो इक्जाम्पल त्यो पनि हामीले बुझ्न आवश्यक छ। दृष्टान्त यत्तिकै राखिँदैन, उदाहरण यत्तिकै राख्नु भएको छैन नि। परमेश्वरले पाठ सिकाउनु राख्नु भएको छ अनि एउटा खण्डलाई लिएर होइन हब्बाले फल खुवाइन् होइन सिमसोनलाई फसाइन् भन्ने खालको त्यो 2-3 स्टोरीलाई लिएर हामीले चाहिँ महिलाहरूमाथि प्रश्न गर्नु जायज होइन। त्यस्तो हो भने त बाइबलभरि पुरुषहरूले पनि थुप्रो ठाउँमा अब स्त्रीहरूले दाउदले व्यभिचार गरे यो गरे त्यो गरे भनेर फेरि त्यो लडाई मात्रै गर्ने त हामीले त्यो होइन नि त। होइन, हामीले एकअर्कालाई आदर गरौँ न, पोजिटिभ वे बाट पनि सिकाउन, अनि नेगेटिभ कुरा भएको छ भने त्यहाँबाट पनि हामीले असल कुरा सिकौँ यो चाहिँ गलत रहेछ यो चाहिँ गर्नुहुँदो रहेछ भन्ने कुरा। आमा बुवाहरू आफ्नो सन्तानको भलाइको लागि कुनै पनि मूल्य चुकाउन पछि पर्दैनन्। आफ्ना सन्तानलाई जोगाउन बचाउन हुर्काउन पढाउन पालन पोषण गर्न सुख सुविधा दिन अनि आदर्श व्यक्ति बनाउन जस्तो सुकै कदम पनि चाल्न सक्छन् उनीहरू। प्रस्थानको पुस्तकको प्रारम्भमा नै हामीले मूसाको जन्म अनि कसरी उनी सबै हिब्रू बालक शिशुहरूलाई जन्मनासत मारिदिने फारो राजाको ठाडो आदेशबाट बचे भन्ने हामी पढ्न सक्छौ नि त्यहाँनिर। धेरै वर्ष पहिला याकुबले आफ्ना छोरा योसेफको निमन्त्रणामा आफ्ना परिवारका 70 जना सदस्यहरू मिश्र देश लगेका थिए। त्यो कारणले गर्दा चाहिँ हामीले कुनै पनि कुराहरूको प्रचार गर्दैछौ होइन सुनाउँदैछौ भने चाहिँ तपाईँलाई मनपर्ने व्यक्तिको नेगेटिभ वेबाट मात्रै प्रचार नगरौं। होइन, केही कुरा त राम्रो छ कि भन्ने वेबाट हेरौँ, यदि छैन भने उहाँको निम्ति प्रार्थना गरिदिउँ। कतिजनाको सिकाइ चाहिँ फेरि त्यही गलत कुराहरू मात्रै छ कि मान्छे त स्वार्थी बन्नु पर्दो रहेछ त्यो त्यत्तिकै भनेको त होइन रहेछ बाइबलमा त्यत्तिकै त्यो भनेको त होइन रहेछ भनेर हामीले त्यो कुरा इक्जाम्पल दिएर आफ्नो जीवनमा पुस नगरौँ आफूलाई। यसरी चाहिँ हामीले हाम्रो व्यक्तित्व विकास र अरूलाई पनि उत्साह दिन मिल्दैन त्यो हुँदैन पनि भन्दै यो समारा गीतको साथमा तपाईँहरूलाई दिन चाहन्छु। गीतपछि भने म आउनु नै छु।

श्रेष्ठमा एकपल्ट फेरि पनि स्वागत गर्न चाहन्छु। यीशुको रगतले किनिएको गीतको बोल रहेको थियो र यो समय तपाईँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम नारी आवाज। म ज्ञान तपाईँहरूलाई साथ दिइरहेकी छु र हामीले सिक्नुपर्छ, नारीहरूबाट नारीहरूले सिक्न सक्नुहुन्छ, पुरूषहरूले सिक्न सक्नुहुन्छ अनि पुरूषबाट नारीहरूले पनि सिक्न सक्नुहुन्छ। तपाईँले कुनै पनि कुरालाई गलत भन्नुभन्दा अगाडि त्यसमा सोच्नुपर्ने हुन्छ क्या। हामी मानिसहरू फरक छौं, हरेक मानिसहरू स्त्रीहरूसँगै मिल्नुहुन्न कि कतिवटा कुरामा, पुरूष पुरूषहरूसँगै मिल्नुहुन्न। तर परमेश्वरले हामीलाई बनाउनु भएको छ जुन उद्देश्यको साथ, त्यो उद्देश्य पूरा गर्नको लागि नै बनाउनु भएको। तर हाम्रो परिस्थिति र कतिवटा मानिसको सिकाइबाट चाहिँ हामी गलत पनि भएका छौँ होला कतिवटा। त्यसमा त्यो व्यक्ति मात्रै गलत नहुन सक्छ, उसँगैको अर्को व्यक्ति पनि गलत हुन सक्छ, परिस्थिति गलत हुन सक्छ। तर पनि त्यो अवस्थाबाट निस्किएर कोही व्यक्ति आउँछ अथवा कोही त्यस्तो व्यक्तिहरू छ जसको जीवनबाट चाहिँ हामी सिक्न सक्छौँ, म ऊ जस्तो स्त्री बन्न सक्छु नि म पनि भनेर भन्न सक्छौँ भने चाहिँ त्यो चाहिँ एकदम बुद्धिमानी कुरा हो होइन। अघि मैले तपाईँहरूको बीचमा भनेको थिएँ सन्तानलाई माया गर्नेहरू पनि छन् र सन्तानलाई गलत एउटा फाटो ल्याइदिने जस्तो रिविकाले गरेकी छन् नि होइन। दुईटा सन्तानहरूको बीचमा फाटो आएको छ, कति लामो समय उनीहरू फरक ठाउँमा बस्नु परेको छ, भूमिका कति धेरै महत्वपूर्ण रहेछ एउटा स्त्रीको होइन। कसैले आफ्नो छोराछोरीको कसरी प्रोटेक्ट गरेको छ एकबेदले चाहिँ आफ्नो छोरालाई, र त्यसै गरी हामी हेर्न सक्छौँ भने आफ्ना पतिबाट गल्ती हुँदा उनलाई जोगाउने पत्नी भनेर चाहिँ सिपोरालाई भनिन्छ होइन। कतिपटक चाहिँ भनिन्छ नि हामी केटी मान्छेहरूले फसाउँछन् मात्रै जोगाउँदैनन् भन्ने कुराहरू गर्छौँ नि हामी। परमेश्वर भन्दै हुनुहुन्छ स्त्रीहरूले जोगाउन सक्छ, जोगाएको छ प्रमाण हेर भनेर होइन। त्यो टाइममा प्रमाण नदेखाएको भए त अहिलेको प्रमाण त मानिसहरूले मान्दैन थियो होला, मानिसहरू त त्यो के थाहा कसले देखाएको छ र भन्छ नि त अहिले पनि होइन। अहिले पनि मानिसहरू अविश्वास गर्छन् कि, संसार त विश्वासमा टिकेको छ नि। तपाईँ अरूलाई विश्वासै गर्न सक्नुहुन्न, तपाईँले आफूलाई मात्र राम्रो देख्नुहुन्छ, आफ्नो कुरालाई मात्र राम्रो भन्नुहुन्छ भने त संसारमा कोही पनि पर्फेक्ट छैन। यो कुरालाई तपाईँले बुझ्नुपर्छ होइन। सबै राम्रो छन् भन्न खोजेको छैन नि मैले होइन, तर कतिजनाले राम्रो काम गरेका छन् उहाँहरूबाट पनि हामी सिक्न सक्छौँ। त्यस्तो स्त्रीहरू पनि हुनुहुन्छ, सबैजनालाई शङ्का नगर्नुहोस् भन्ने एउटा अनुरोध पनि हो मेरो। र अर्को कुरा हामी हेर्छौँ भने पुजारी इत्रोकी छोरी थिइन् सिपोरा। मुसाले 40 वर्षसम्म उजाड स्थानमा गोथालोको काम गरे अनि एउटा जलिरहेको पोथ्राको आगोमा एक दिन परमेश्वर उनी कहाँ देखा पर्नुभयो र उनलाई मिश्र देश फर्किएर जाने आज्ञा गर्नुभयो। उहाँको आदेश अनुसार उनी मिश्र जाँदै थिए अनि उनीसँग उनकी पत्नी सिपोरा र उनीहरूका छोराहरू पनि साथमा थिए। प्रस्थान 4 बीचमा हामी हेर्न सक्छौ, उनीहरू मिश्र देश जाँदै गर्दा बाटोमा बास बस्ने ठाउँमा परमप्रभुले मुसालाई मार्ने विचार गर्नुभयो। प्रस्थान 4:24 किनकि मुसाले उनको छोराको खतना गरेका थिएनन् र सिपोराले आफ्नो छोराको खलडी काटेर मुसाको पाउमा छुवाइन् अनि परमप्रभुले मुसालाई मार्नु भएन। वास्तवमा भन्यो भने प्रस्थान 4:25-26 हेर्यो भने वास्तवमा परमप्रभुले अब्राहमलाई यस्तो आज्ञा दिनुभएको थियो, तैले चाहिँ तेरो करार पालन गर्नुपर्छ, तँ र तेरा तँ पछि आउने सन्तानहरूले तिनका पुस्तौंसम्म मेरो र तेरो र तँ पछिका तेरा सन्तानहरूको बीचमा भएका सबैले पालन गर्नुपर्ने मेरो करार यही हो, तिमीहरू मध्येका हरेक पुरूषको खतना हुनुपर्छ भनेर चाहिँ परमेश्वरले आज्ञा गर्नुभएको थियो। उत्पत्ति 17:9-10 उहाँले अझै यसरी भन्नुभयो, तिमीहरूको आफ्नो खलडीको खतना गर्नु हुनुपर्छ, मेरो र तिमीहरूको बीचमा भएको करारको चिन्ह यही हो, पुस्तौंसम्म तिमीहरूको हरेक पुरूष 8 दिनको हुने बित्तिकै त्यसको खतना हुनुपर्छ भनेर त्यो समयमा लेखिएको थियो। यसरी त्यो करारलाई पालन नगरेको कारणले गर्दा खतना नगरेको जुनसुकै पुरूष जसको खलडीको खतना भएको छैन त्यो मानिसलाई खतना भएको छैन, त्यो मानिसलाई आफ्नो जातिबाट बहिष्कार गरिनेछ, त्यसले मेरो करार भङ्ग गर्नेछ भनेर चाहिँ परमेश्वर उत्पत्तिको पुस्तक 17:11-14 भन्नुभएको थियो। परमप्रभुले मुसालाई एउटा महान उद्देश्यपूर्तिको लागि प्रयोग गर्दै हुनुहुन्थ्यो तर मुसाले आफ्नो छोराको खतना गरेका थिएनन् अनि सिपोराले उनलाई बचाइन्। अपवाद बाहेक यसरी नै सबै पत्नीहरूले आफ्ना पतिलाई बचाउने प्रयास गर्छन्।
कसरी भन्छौ कि हामी सबैजनाले धोका दिन्छन्, कसैको विश्वासै हुँदैन भनेर चाहिँ हामी स्त्रीहरूलाई मात्रै किन त्यो खालको आरोप लगाउँछौ। अहिलेको सोसियल मिडियाहरूमा हेर्ने हो भने कसैको भरोसै लाग्दैन, हेर्ने हो भने चाहिँ त्यसरी चाहिँ मानिसहरूलाई उदाङ्ग बनाइएको छ। तर परमेश्वरको सृष्टिमा उहाँले सृष्टि गर्नुभएको थोकहरू उहाँले हेर्दै गर्दा भन्नुभएको थियो यो सबै सुन्दर छ, उहाँले त सुन्दर बनाउनु भएको, तर हामी कसरी चाहिँ कुरूप हुन गयौं भन्ने कुरा चाहिँ फरक कुरा हो। पेसा खराब तर परमेश्वरका जनलाई बचाउने महिला को थिइन् भन्दा राहाब, येशु ख्रिस्टको वंशावली यहुदी वंशावली भए तापनि त्यसमा पाँचजना महिलाहरूको नाम पनि उल्लेख छ। ती हुन् तामार, राहाब, रूत, उरियाकी पत्नी सोलोमनकी आमा र मरियम। यहुदी समाज पूर्व रूपमा पुरूषमुखी अर्थात पितृसत्तात्मक समाज थियो अनि महिलाका लागि कुनै स्थान हुँदैन थियो, यहाँसम्म कि उनीहरू गणनामा समेत पर्दैनथे। तर राहाबले गरेकी असल कामको कारण तिनी र तिनका घरमा मृत्युबाट बाँचेका थिए र तिनको नाम पनि येशु ख्रिस्टको वंशावलीमा परेको छ, तिनको बारेमा यसरी लेखिएको छ। त्यसै गरी राहाब वेश्याले पनि जब तिनले गुप्तचरहरूलाई सत्कार गरेर अर्कै बाटो पठाइदिन् तब कामहरूबाट तिनी धर्मी ठरेकी होइनन् र भनेर याकुब 2:25 भनिएको छ। हामी त कामद्वारा धर्मी ठहरिने रहेछ कि, मानिसहरूले कतिपटक हामीलाई विभिन्न किसिमको आरोपहरू लगाउनुहुन्छ। मलाई एउटा वचन चाहिँ एकदमै मनपर्छ, यही मैले अहिले भर्खरै भनिरहेको, येशु ख्रिस्टले होइन एकजना स्त्रीले अत्तर दल्दै गर्दाखेरि चाहिँ चेलाहरू रिसाएका थिए, ऊ त ठिक स्त्री होइन, तपाईँ कसरी गर्न सक्नुहुन्छ त्यो भन्दै गर्दाखेरि चाहिँ तिमीहरूमध्ये यदि ठिक छौ भने ठिक हुनेले यसलाई ढुङ्गाले हान भन्दै गर्दा कसैले पनि हानेको छैन। मानिसलाई थाहा छ, राम्रोसँग थाहा छ आफ्नो गल्ती कमजोरी, म पनि चुकेको छु, म पनि गल्ती गर्छु भन्ने थाहा छ, त्यो पनि हामीहरूलाई खोत लगाउन छोड्दैनौ होइन, अरूसँग तुलना हुन छोड्दैनौ, अरूलाई गिराउन छोड्दैनौ होइन। तर हामीलाई परमेश्वरले चाहिँ नम्रताको आत्माहरू अनि यस्तो आज्ञा पालन गर्यो भने कामद्वारा व्यक्त हौ तिमीहरू, कामद्वारा देखियो, कामबाट प्रकट हौ भन्ने कुरा छ। राहाब पनि कामद्वारा नै धर्मी ठहरेकी थिइन्। आज तपाईँलाई कसैले खराब छस् न बेकारको छस् न भन्दै हुनुहुन्छ भने चाहिँ नआत्किनुहोस्, आफ्नो कामद्वारा परमेश्वरको वचन अनुसार जिउनुहोस्, तपाईँलाई परमेश्वरले धर्मी ठहराउनुहुनेछ। यो समय र गीतको साथमा तपाईँहरूलाई दिन चाहन्छु, गीतपछि भने म आउने नै छु।

0: सुनेकिने श्रीष्मय गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्यूज एफएमको प्रसारणमा कार्यक्रम नारी आवाज। म गान तपाईँहरूलाई साथ दिइरहेकी छु र मलाई आशा छ तपाईँहरूले पनि मलाई सुनेर साथ दिइरहनु भएको छ, सुनिरहनु भएको छ र तपाईँहरू आशिषित भइरहनु भएको छ। किन भन्दा हामीलाई परमेश्वरले चाहिँ प्रेम गर्नुहुन्छ र उहाँले हामीलाई विशेष रूपमा बनाउनु भएको छ। यति मात्रै हो कि उहाँले चाहिँ तिमीहरू प्र्याक्टिकल बन, तिमीहरू आफ्नो कामबाट प्रकट हौ, तिमीहरू सक्छौ। त्यो समयमा पनि असल गर्नेहरू पनि थिए र तिमीहरूले पनि असल गर्न सक्छौ होइन। यदि तिमीहरू खराब गर्दैछौ भने त्यहाँबाट तिमीहरू फर्किन सक्छौ। तिमीहरू सिक, यतिकै इक्जाम्पलहरू दिइँदैन, यतिकै राखिएको होइन यी इक्जाम्पलहरू भनेर चाहिँ हामीलाई परमेश्वरले वचनबाट सिकाउँदै हुनुहुन्छ। जस्तो हामीले थुप्रै स्त्रीहरूको विषयमा हेरिरहेका छौँ परमेश्वरको वचनमा, त्यो समयमा परमेश्वरले राख्नुमा चाहिँ यस्तो यस्तो परिस्थितिहरू, यस्तो यस्तो कन्डिसनहरू आउन सक्छ है, त्यो समयमा पनि तिमीहरूले आफूलाई चाहिँ जोगाउनुपर्छ। तिमीहरूले यसरी चाहिँ तिमीहरूले परमेश्वरको महिमा गर्न सक्छौ, कामद्वारा तिमीहरू प्रकट हुन सक्छौ र हावले जस्तै तिमीहरू आफ्नो कामद्वारा धर्मी ठहरिन सक्छौ भन्ने कुरा चाहिँ त्यहाँनिर हामीलाई सिकाउनु भएको छ। जस्तो अहिलेको समयमा म्याक्सिमम सुनिने भनेको चाहिँ अहिलेको केटीहरू व्यावहारिक छैनन्, प्र्याक्टिकल छैनन् होइन, सम्बन्धलाई निभाउन जान्दैनन्, त्यस्तो देखिन्छ पनि कति पटक होइन, मौरन भन्ने ट्याग लागेको छ अनि सकिँदैन कि के हो भन्ने पनि देखिन्छ कि, सम्बन्धलाई निभाउन सकिँदैन कि, त्यो त पहिलाको समयमा निभाएको नि, अहिले त कहाँ हो र पनि भन्छौँ कि। परमेश्वरले यत्तिकै रुथलाई त्यहाँनिर राख्नु भएको छैन कि जसले चाहिँ आफ्नो सुख सुविधा भन्दा सासूको सेवामा समर्पित र त्यागी एउटा बुहारीको इक्जाम्पल बोकेकी छन्। तपाईँ सक्नुहुन्न, रुथले त सकेकी छन्, रुथ पनि नर्मल व्यक्ति नै हुन्। जस्तो तपाईँ हामी जन्मिएका छौँ त्यस्तै प्रकारले जन्मिएकी हुन् रुथ पनि। जस्तो रुथलाई परमेश्वरले बनाउनु भयो त्यस्तै नै तपाईँ र मलाई बनाउनु भएको छ। रुथले सकिन् नि त, किन सकिन् भन्दा उनी समर्पित भइन् कि, उनी दिलु ज्यानले त्यो म गर्न सक्छु, हार्ड वर्किङ एउटा नारीको रूपमा चिनिन्छ उनलाई। कस्तो शिलाबाला बटुलेकी छन् हेर्नुहोस् त। अनि तपाईँहरू हामी चाहिँ एकदमै थुप्रो थुप्रो कुराहरूमा चाहिँ खोजिरहेका हुन्छौँ, कतिपटक सानो सानो कुरामा इमान्दार हुने व्यक्तिलाई ठूलो ठूलो कुराहरू पाइन्छ भनेर परमेश्वरको वचनले प्रष्टै रूपमा दिनुभएको छ नि। सानो सानो त हाम्रो आँखै लाग्दैन, सानोतिनो कुरा त भनौँ न केयरै गर्दैनौँ कि हामी, सानो सानो कुरामा चुकिरहेका हुन्छौँ। एकले अर्कालाई आदर गर्न, आफ्नो कामहरू गर्न, यतिको त चलिहाल्छ नि भन्छौँ कि हामी। त्यो शिलाबाला शिलाबालाको मात्रै उदाहरण होइन नि, उनी सानो सानो कुरामा कति सिन्सियर भएको कुरा हामी देख्न सक्छौँ नि। सानो मोती जोडेर होइन एउटा माला बनेको कुराहरू छ नि, सानो सानो कुराबाटै सुरुवात गर्ने हो, त्यो बटुल्नुपर्छ अनि त्यो देखिने हो कि। मालालाई चुडालिदिनुहोस् न, त्यो एउटा एउटा सर्पष्ट भयो नि कहाँ माला देखिन्छ र त्यहाँ। तर त्यो सानो सानो दानाहरू उड्नेर नै त्यो माला बन्यो। आफ्नो होइन एउटा सासु नाओमीको सेवामा आफ्नो सर्वस्व त्याग गर्न तयार भएको कारणले नै यीशुको बजैको रूपमा आजसम्म हामीले पढिरहेका छौँ। त्यो त तिनले पछाडि कल्पनै गरेकी थिइनन्, उनले अगाडि भएको जिम्मेवारलाई चाहिँ 100% दिन्छु भनेर दिएकी थिइन्। अनि हामी नसक्ने भन्ने कुरा केही पनि छैन। म एउटा इक्जाम्पल दिएर आजको कार्यक्रमलाई अन्त गर्न चाहन्छु, धेरै समय त बाँकी छैन। मलाई लाग्छ त्यो स्टोरी सर्टमा भए पनि मैले तपाईँहरूको बीचमा बताउन सक्छु। मैले एउटा आशिषको रूपमा भन्नुपर्छ सुनेको यो, मैले अरू व्यक्ति जसले चाहिँ वचन प्रचार गर्ने अथवा उत्साह दिने व्यक्तिबाट रिसेन्टली सुनेको स्टोरी हो। तपाईँहरूले सुनिसक्नु भएको छ होला एलिजाबेथ रानी होइन, भन्ने बित्तिकै उनी एकदम सुन्दरी राम्री भनेर हामी चिन्छौँ, बेलायतकी रानी। अनि जसले चाहिँ एकचोटि के विचार गरिन्दे भन्दा जनताहरूको गुनासो फिडब्याकहरू त अब अरू अरू स्टाफहरूले ल्याइरहेको हुन्छ, तर म एकचोटि चाहिँ फिल्डमै जान चाहन्छु। लिडर भइसकेपछि चाहिँ त्यो हुन्छ नि एउटा लिडरसिप गर्ने गुणहरूमा चाहिँ एउटा चाहिँ मानिसहरूको माझमै पुग्न चाहन्छन् कि कतिपटक मानिसहरू के छ त कस्तो छ त भन्ने कुरा उनलाई पनि जनताहरूको घर घरमै जान मन लागेछ अरे। घर घरमा जाने कुरामा चाहिँ अब रानी मान्छे अब गाडीमा प्लेनमा जे को सुविधा छ त्यसमा हिँडिरहेको मान्छे उनलाई थाहा पनि भएन अब कसरी जानुपर्छ भन्ने कुरा। उनी रानी भएर गयो भने त उनलाई फोटो खिच्ने व्यक्तिहरू आउलान् होइन, अब म हाम्रो घर आऊ यो गर्लान् त्यो गर्लान् आदर सत्कारको कुरा होला, उनले त घुम्नै पाउँदैनन्, कस्तो कस्तो प्रकारको परिस्थिति छ देख्नै पाउँदैनन् नि त होइन। तर उनले चाहिँ नर्मल साधारण नचिनिने भेषमा उनी त्यो समाजमा गइछिन् रे के, जाँदा जाँदै पानी परेछ अरे। अनि पानी परिसकेपछि उनले गाडीहरू अथवा कुनै सहायता गर्ने व्यक्तिहरू पनि लगेकी थिएनन् रे, छाता पनि थिएन अरे। अनि हिँड्दा हिँड्दै एउटा घरमा पुगिन् रे, उनी त्यो घरमा पुगेपछि उनले भनिन् रे मैले म रानी भनेर भनिनन् कि, उनले के भनिन् म बजार घुम्न आएको अथवा यो ठाउँमा घुम्न आएको तर अचानक पानी पर्यो छाता बोकेको थिइनँ, यदि तपाईँले छाता मलाई दिनुभयो भने म भोलि घर पुगे आज घर पुगिसकेपछि भोलि चाहिँ तपाईँको छाता फिर्ता लिएर आउँछु नि भनेर उनले बाहिरबाट भन्दै गर्दा त्यो घरमा आमा हुनुहुन्थ्यो अरे, भित्रबाट हेरिरहनु भएको थियो अरे कि। अनि त्यो आमाले स्वर मात्रै सुनेर उनको घरमा छाताहरू त थुप्रो थियो अरे, अनि को बाटोमा हिँड्ने मान्छे एउटा छाता चाहिँ दिएहरू एउटा पुरानो छाता एकदमै खिया लाएको छाता, अनि त्यहाँ अब के त्यो माकुराको जालोसाल लाएको टकटकाएर ल भनेर ढोका पनि नखोलिन् फुत्त भित्रबाट बाहिर फालिदिन् रे कि त्यो आमाले फाल्नु भयो अरे। अनि त्यही छाता टकटकाएर अनि पुरानो छाता उडेर रानी एलिजाबेथ आफ्नो दरबार पुगिन्, अनि उनले भोलिपल्ट चाहिँ आफू गइनन् कि उनको काम गर्ने भारदारहरू अथवा उनको काम गर्ने व्यक्तिहरूलाई चाहिँ यो छाता फलानु घरमा फलाना आमाको पुर्याइदिनुहोस् है भनेर चाहिँ पुर्याउन पठाइन्दे के। अनि त्यो काम गर्नेहरू गएर हिजो आमा हिजो हाम्रो रानी एलिजाबेथ चाहिँ घुम्न आउनु भएको थियो पानी पर्यो अनि उहाँले चाहिँ छाता दिनुभएको रहेछ तपाईँले अनि त्यस पछाडि यो छाता हामीले फिर्ता गर्न आएको भनेर भन्दै गर्दा त्यो आमाको आवाजै बन्द भयो अरे, उनको आँखाबाट मात्रै आँसु आयो अरे कि। एलिजाबेथ रानी, उहाँले मलाई एलिजाबेथ रानी भनेर भनिदिएको भए मैले थाहा पाएको भए म उनलाई सबभन्दा राम्रो छाता निकालेर दिन्थेँ नि, एकदम बेस्ट छाता दिन्थेँ नि म भनेर रोइन् रे कि। अब त्यो मौका मैले पाउँदिनँ भनेर रोइन् रे कि। अनि हामी मानिस साथीहरू चाहिँ कस्तो छौँ भन्दाखेरि चाहिँ हामी मानिस हेरेर जज गर्छौँ, अनि हामी कतिवटा कुराहरूमा चाहिँ सम्मानका कुराहरूमा पनि मान्छेको सेवा गर्छौँ कि। कति फरक हामीले सेवा चाहिँ परमेश्वरको गर्ने हो नि त, त्यो हृदय भएको स्त्री अथवा पुरुष त राइट नाउ भन्छ नि एउटा तत्कालै भनियो कि प्रेजेन्ट पनि भनियो कि हामीले 100% जसको लागि पनि दिनुपर्छ कि। त्यो ला मैले त्यो समयमा 100% दिएको भए म यहाँ पुग्ने रहेछु त्यो पुग्ने रहेछ त्यो मान्छे रहेछ यो मान्छे, रिग्रेट गर्ने ठाउँ चाहिँ हामीले दिनु हुँदैन कि बनाउनु हुँदैन, हामीले हाम्रो 100% दिनुपर्छ। मान्छे हेरेर धोका खोल्ने, मान्छे हेरेर चाहिँ बिहेभ गर्ने, झुट बोल्ने होइन, त्यो खालको कुराहरू चाहिँ गर्नु हुँदैन। हामी प्रेजेन्टमा अथवा अहिलेको सिचुएसनमा करेन्ट सिचुएसनमा जहाँ छौँ जुन अवस्थामा छौँ रिग्रेट गर्ने ठाउँ नदिउँ, भोलि मौका आउँछ आउँदैन थाहा छैन नि त। हाम्रो सम्बन्धहरूमा हाम्रो कामहरूमा पनि हामीले अरूलाई जज गर्दा पनि होइन, यहाँ हामीले थुप्रो उदाहरण दिन्छौँ नि त, त्यो उदाहरण किन आएको बाइबलमा किन राख्नु भएको परमेश्वरले भन्दा चाहिँ तिमीहरूलाई चाहिँ रिग्रेट गर्ने ठाउँ नहोस्, तिमीहरूलाई चाहिँ आफ्नो 100% बेस्ट देऊ, समय फर्किएर आउँदैन, त्यसलाई सदुपयोग गर। तर फेरि एउटा उत्साह चाहिँ म अन्तमा के दिन चाहन्छु भन्दा परमेश्वरको ऋतु चाहिँ फर्किएर आउँदो रहेछ होइन, एउटा मौका आउँदो रहेछ, अनि आज चाहिँ तपाईँहरूलाई मौका छ, तपाईँहरूले आफ्नो 100% दिने र असल व्यक्तिहरू पनि हुनुहुन्छ, तपाईँ असल व्यक्ति मध्येमा पर्न सक्नुहुन्छ, त्यसको लागि चाहिँ तपाईँले आफ्नो बेस्ट 100% दिनुपर्छ भन्दै आजलाई भने मेरो कार्यक्रम यही नै अन्त गर्न चाहन्छु। कति हदसम्म मैले तपाईँहरूलाई उत्साह दिन सकेँ बुझाउन सकेँ, मलाई आशा छ तपाईँहरू केही हदसम्म भए पनि उत्साहित हुनुभयो होला भनेर। अर्को हप्ता यस्तै कुराकानी पक्कै पनि म गर्ने नै यसो र अन्य कार्यक्रमहरू सुनेर साथ दिनुहोला। सम्पूर्ण श्रोतालाई प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम नारी आवाजबाट म ज्ञानु विदा हुन चाहन्छु। जयमसी नमस्कार।
1: टाइम चेक यति बेला बिहानको 11 बज्यो।

0: गुड न्युज एफएम 105.1।
1: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
2: दिदी, म पनि बाह्रै वर्षमा बेची, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
3: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
4: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
3: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
5: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: के तपाईहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
8: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्।
7: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
8: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त,
7: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा,
8: चर्च, शोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
7: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
8: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 9514424141, 9514424141। र यस नम्बरमा तपाईँले कल, एसएमएस, व्हाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.ledinepal.com।
9: सामान
10: नभेटेर बेपत्ता
9: होइन, सामान चाहिँ के चाहिँ ल्याएको?
10: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो।
9: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रो ग्रेस इलेक्ट्रो वर्ल्ड छोडै छ नि।
10: कहाँ छ यो?
9: कलङ्की खर्का गाउँ एलआरआई स्कुलको नजिकै।
11: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घरायसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
7: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
8: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 9510744236, 9510744236
7: र फोन नम्बर 01513010 छ, 01513010 छ।
8: ग्रेस इलेक्ट्रो वर्ल्ड, कलङ्की खड्का गाउँ एलआरआई स्कुलको नजिकै।
10: ल है ल, घरियासी सामान एउटै छाता मुनि पाइन्छ, ठ्याक्कै पारेर।
12: जय मसी, म कलाकार आशा खड्का, तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz। म पनि सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोस् है।
13: अब प्रस्तुत छ कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाब।
14: यस कार्यक्रमलाई गिफ्ट ह्याम्पर प्रायोजन गरेको छ सालोम मिडिया होम काठमाडौँ।
15: कुनै पनि फिल्म, म्युजिक भिडियो, विज्ञापन, डकुमेन्ट्री बनाउनु परेमा, साथै गीत रेकर्ड गर्नु परेमा र कुनै पनि कार्यक्रम अथवा विवाहको भिडियो खिच्नु परेमा हामीलाई सम्झनुहोस्।
14: सालोम मिडिया होम मोबाइल 9841768602, 9841768602 र 9818251240, 9818251240।
15: तपाईको सन्तुष्टि नै हाम्रो पहिलो चाहना।
14: सालोम मिडिया होम काठमाडौँ।
16: जयमसी, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम बसिराख्नु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाफमा। आदरणीय श्रोता, कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाफ लिएर प्राविधिक मित्र विजय र म अब्राम उपस्थित भइसकेका छौं र अब भने एक घण्टाभरि म तपाईँलाई कार्यक्रममा साथ दिनेछु र तपाईँले पनि हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ र हामीलाई गिफ्ट ह्याम्पर प्रायोजन गर्नुभएको छ सालोम मिडिया होमले र कार्यक्रमको अन्तिममा एकजनालाई हामी विजेता बनाउनेछौ खोला प्रथाबाट र हाम्रो फोन नम्बर रहेको छ 4470754 अथवा 4770754। हाम्रो वाट्सएप नम्बर रहेको छ 9800234646, 9800234646। र कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाफमा आजको प्रश्न यस प्रकार रहेको छ, होसे चारको छ पदमा के उल्लेख गरिएको छ? होसे चारको छ पदमा के उल्लेख गरिएको छ? निनब्बे शहर वारपार गर्न कति दिन लाग्थ्यो? निनब्बे शहर वारपार गर्न कति दिन लाग्थ्यो? येशूले व्यभिचारी स्त्रीलाई के भन्नुभएको थियो? येशूले व्यभिचारी स्त्रीलाई के भन्नुभएको थियो? यो तीनवटा प्रश्न चाहिँ तपाईँको निम्ति कार्यक्रममा मैले राखिसकेको छु र तपाईँले पनि हामीलाई फटाफट फोन गरेर साथ दिन सक्नुहुन्छ। के थाहा, आजको विजेता तपाईँ नै पो कि? र विजेताहरू प्राप्त गर्नुहुनेछ रिचार्ज कार्ड र हामीलाई रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ सालोम मिडिया होमले। र फोन गर्नुहोस् है श्रोता, र हाम्रो फोन नम्बर एकचोटि 4470754 अथवा 4770754। हाम्रो वाट्सएप नम्बर रहेको छ 9800234646, 9800234646। र विशेष गरिकन कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाब, तपाईँ र मेरो आफ्नै कार्यक्रम हो र यो कार्यक्रमको एउटै उद्देश्य हो कुनै पनि बेला कसैले तपाईँलाई र मलाई प्रश्न सोधेको बेला जवाब दिन सकेन भने हामी अप्ठ्यारोमा पर्छौ, त्यो अप्ठ्यारोमा नपरौ भन्नकै लागि हो कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाब। र अहिलेलाई भने कार्यक्रमको शुरूआत गर्न चाहन्छु यो अर्थपूर्ण संगीतबाट। संगीतको अथवा गीतको बोल रहेको छ हजार कारण छ तपाईँलाई धन्यवाद दिनु बोलको गीत यतिखेर तपाईँको निम्ति कार्यक्रममा म राख्न चाहन्छु। हामीलाई भने तपाईँले फोन गरेर साथ दिन सक्नुहुन्छ।

0: निकै नै अर्थपूर्ण संगीतको साथ पछि भने यतिखेर फोन लाइनमा कोही मित्र उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो सर,
2: जय मसी पम्फाजी, आरामै हुनुहुन्छ? म पनि एकदमै ठिकठाक छु पम्पाजी, अहिलेसम्म हाँसेकै छु, बाँचेकै छु, नाचेकै छु भन्नुपर्छ हजुर। अनि हजुर प्रश्न राखौँ कि जवाब दिनुहुन्छ यतिखेर? हजुर होसे चारको छ पदमा के उल्लेख गरिएको छ? होसे चार अध्यायको छ पदमा के उल्लेख गरिएको छ?
1: मेरो प्रजा ज्ञानको कमीले गर्दा नष्ट भएका छन् भनेर भन्नुभएको छ।
2: निनवे सर वार पार गर्न कति दिन लाग्थ्यो?
1: तीन दिन भन्न चाहन्छु।
2: यसोले व्यभिचार स्त्रीलाई के भन्नुभएको थियो?
1: जाऊ तिमी पनि अब यस्तो पाप नगर भन्नुभएको थियो।
2: धन्यवाद, साथ दिनुभयो, खुसी लाग्यो हजुर। अहिलेलाई छुटौ।
0: जय मसी। उहाँ हुनुहुन्थ्यो पम्फा रोक्काजी, हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो भने तपाईँ पनि हामीसँग जोडिन सक्नुहुन्छ। के थाहा आजको विजेता तपाईँ नै पो हो कि, र विजेताले प्राप्त गर्नुहुनेछ रिचार्ज कार्ड, र हामीलाई रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ सालो मिडिया होमले। कोही हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो
3: हेलो,
2: जय मसी संगीता रिमालजी।
3: हजुर भन्नुहोस्।
2: कस्तो हुनुहुन्छ?
3: खाना भयो हजुरलाई?
2: मेरो भयो हजुर। तपाईँको?
3: मेरो पनि भयो हजुर।
2: अनि कतातिर हुनुहुन्छ हजुर?
3: कता, अहिले त कोठेमा छु हजुर।
2: कोठातिरै हुनुहुन्छ हजुर। हजुर अब संगीता रिमालजी प्रश्न राख्नु कि जवाब दिनुहुन्छ?
3: त्यो त मलाई आइरहेको हो अघि, म त अर्को चाहिँ प्रश्न कहाँ हो भनेर नबुझे। हो चाहिँ चारको छ, मेरो पर्दा ज्ञानको कमीले नाश भयो भने यसो तिन दिन लाग्यो होइन भनेको छ। अनि अर्को,
2: यसोले व्यभिचारी स्त्रीलाई के भन्नुभएको थियो?
3: अब फर्केर पाप नगर।
2: धन्यवाद, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौ।
3: हजुर हुन्छ, धन्यवाद।
0: जय मसी। संगीता रिमालजी हुनुहुन्थ्यो हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो, र तपाईँ भर्खरै रेडियो ट्युन गर्दै हुनुहुन्छ भने यो हो कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाब। र कोही हुनुहुन्छ यतिखेर फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो
4: हेलो, जय मसी भाइ।
2: जय मसी जेसवालजी, आरामै हुनुहुन्छ?
4: आरामै छु, तपाईँ कस्तो हुनुहुन्छ?
2: म पनि एकदमै ठिकठाक छु हजुर। तपाईँको लागि प्रार्थनामा सम्झिरहेको छु है, मैले चाहिँ बिरामी हुनुहुन्छ भन्ने सुनेको कारणले। अहिले कस्तो हुनुहुन्छ?
4: अहिले ठिकै छु।
2: ठिक हुनुहुन्छ होइन? ल, प्रभुलाई धन्यवाद होस्। हाम्रो प्रश्न तपाईँको जवाबमा हुनुहुन्छ, जवाब दिनुहुन्छ कि प्रश्न राखौँ?
4: प्रश्न राख्नुहोस् न।
2: होसे चारको छ पदमा के उल्लेख गरिएको छ?
4: मेरो प्रजा ज्ञानको कमीले नष्ट भएका छन्।
2: निनवे सहर वारपार गर्न कति दिन लाग्थ्यो?
4: तीन रात तीन दिन।
2: यसुले व्यभिचार स्त्रीलाई के भन्नुभएको थियो?
4: म पनि तिमीलाई दण्ड दिन्न, जाऊ फेरि पाप नगर।
2: धन्यवाद, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौ।
0: उहाँ हुनुहुन्थ्यो जेसवालजी, हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो भने तपाईँ पनि हामीसँग जोडिन सक्नुहुन्छ है। हाम्रो फोन नम्बर रहेको छ 4770754 अथवा 477075 छ। हाम्रो वाट्सएप नम्बर रहेको छ 9800244646। हजुर यतिखेर पनि फोन लाइनमा कोही मित्र, उहाँलाई स्वागत गरौं। हेलो
5: हेलो,
2: जय मसी चन्द्रमायाजी, आरामै हुनुहुन्छ? म पनि एकदमै ठिकठाक छु। म त आराम नभएको भए त सायद कार्यक्रममा पनि आउने थिइनँ होला नि त, होइन? जस तपाईँहरूको प्रार्थनाले हजुर हजुर हो, तपाईँहरूले सोध्ने नै त्यही हो नि त, तपाईँहरूको माया आज उहाँ किन आउनु भएन होइन, त्यतिबाट थाहा हुन्छ कति वास्ता गर्नुहुन्छ हामीलाई भनेर। चन्द्रमायाजी, अनि हजुरको जुनार भयो? हजुरको खाना जुनार भयो?
5: बाँकी छ सर, अब खाने हो।
2: हजुर हजुर हजुर, प्रश्न राखौँ कि जवाब दिनुहुन्छ?
5: प्रश्न राख्नुहोस् न सर।
2: होसे चारको छ पदमा के उल्लेख गरिएको छ?
5: मेरो पद ज्ञानको कमीले नष्ट भएको छ।
2: निनवे सहर वारपार गर्न कति दिन लाग्थ्यो?
5: तीन दिन भन्न चाहन्छु।
2: यीशुले व्यभिचारी स्त्रीलाई के भन्नुभएको थियो?
5: म पनि केही गर्दिन, जाऊ फेरि पनि पाप नगर भन्नु।
2: धन्यवाद हजुर, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौ।
0: हुन्थ्यो चन्द्रमाया मगर्जी, हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो र तपाईँ पनि हामीसँग जोडिन सक्नुहुन्छ। हाम्रो फोन लाइन एकदमै खुल्ला रहेको जानकारी मैले तपाईँलाई गराइसकेको छु र तपाईँ भर्खरै रेडियो ट्युन गर्दै हुनुहुन्छ भने यो हो कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाब। र कोही हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो
6: हेलो, जय मसी।
2: जय मसी हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
6: ललितपुर गोदावरीबाट सानु नगरको दी।
2: सानुजी आरामै हुनुहुन्छ?
6: हजुर आमै छु, परमेश्वरको कृपाले हजुर।
2: अनि खाना भयो हजुरको?
6: हजुर भर्खर।
2: मेरो पनि भयो हजुर, मजाले खाजा खाना एकैचोटि खाइयो। सानुजी अब प्रश्न राख्नु कि जवाब दिनुहुन्छ हजुर? होसे चारको छ पदमा के उल्लेख गरिएको छ?
6: मेरो पर्दा ज्ञानको कमीले नाश भयो भन्नु।
2: 99 सर वारपार गर्न कति दिन लाग्थ्यो?
6: 3 दिन लाग्यो।
2: यीशुले व्यभिचारी स्त्रीलाई के भन्नु भएको थियो?
6: म पनि दण्ड दिन्न, जाऊ फेरि पाप नगर।
2: धन्यवाद, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौ।
0: जय मस्ती। वहाँ हुनुहुन्थ्यो सानु नगरकोटीजी, हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो भने तपाईँ पनि हामीसँग जोडिन सक्नुहुन्छ। हाम्रो फोन लाइन खुल्ला रहेको जानकारी मैले तपाईँलाई गराइसकेको छु। तपाईँ भर्खरै रेडियो ट्युन गर्दै हुनुहुन्छ भने यो हो कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाब, प्रत्येक आइतबार 11 बजेदेखि 12 बजीसम्म। कोही हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो
7: हेलो, जय मसी दाई।
0: जय मसी हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
7: शान्ता
0: सुनुवार। शान्ताजी आरामै हुनुहुन्छ?
7: हजुर आरामै छु दाई, हजुर कस्तो हुनुहुन्छ?
0: म पनि एकदमै ठिकठाक छु शान्ताजी, अहिलेसम्म जिन्दगी चलिरहेको छ भन्नुपर्छ। हजुरको खाना भयो?
7: हजुर भइसक्यो दाई, हजुरको भयो?
0: मेरो पनि भइसक्यो शान्ताजी। प्रश्न राख्नु कि जवाब दिनुहुन्छ यतिखेर?
7: प्रश्न राख्नु न दाई, म प्रयास गर्छु।
0: होसे चारको छ पदमा के उल्लेख गरिएको छ?
7: मेरो पर्जा ज्ञानको कमीले गर्दा नष्ट भएको छ भनेको छ।
0: 99 सर वारपार गर्न कति दिन लाग्थ्यो?
7: 3 दिन।
0: यीशुले व्यभिचारी स्त्रीलाई के भन्नुभएको थियो?
7: व्यभिचारी स्त्रीलाई यीशुले के भन्नुभएको थियो भने भन्दाखेरि, म पनि तिमीलाई दोषी ठहराउँदिन, म पनि तिमीलाई के पो भनेको थियो सरी है, म पनि तिमीलाई दोषी ठहराउँदिन, जाऊ अब फेरि पाप नगर भन्नुभएको थियो।
0: धन्यवाद हजुर, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौ।
7: हस् त धन्यवाद।
0: जयमसी शान्ता सुनवारजी हुनुहुन्थ्यो, हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो र अहिलेलाई भने कोही मित्र फोन लाइनमा हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो
8: हजुर नमस्ते।
2: नमस्ते हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
8: म बलको कुमारी क्लबबाट सात्विक फुलदेव बोल्दैछु,
2: काठमाडौँबाट। प्रश्न राख्नु कि जवाब दिनुहुन्छ?
8: प्रश्न राख्नु।
2: होसे चारको छ पदमा के उल्लेख गरिएको छ?
8: मेरा प्रजा ज्ञानको कमीका कारण नष्ट भएका छन् भनेर।
2: 99 सर वारपार गर्न कति दिन लाग्थ्यो?
8: 3 दिन।
2: यीशुले व्यभिचारी स्त्रीलाई के भन्नुभएको थियो?
8: म तिमीले कुनै पनि दण्ड सजाय दिदिन, अब जाऊ फर्केर जाऊ अनि यस्तो पाप नगर भन्नुभएको थियो।
2: ओके, धेरै धेरै धन्यवाद सटीजी, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौ।
8: नमस्ते।
0: ओके, वहाँ हुनुहुन्थ्यो सटीजी, अहिलेलाई भने एउटा अर्थपूर्ण संगीतको साथ राख्न चाहन्छु, निकै नै मिठो गीतको साथ, छमछम नाचन कम्मर भाँची दाउ झैं नाचन हृदयदेखि बोलको गीत राख्न चाहन्छु। यो गीतपछि भने तपाईँले हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। हाम्रो फोन नम्बर रहेको छ 4770754 अथवा 4777075। हाम्रो वाट्सएप नम्बर रहेको छ 9893244646। अहिलेलाई भने छमछम नाचन कम्मर भाँची बोलको गीत तपाईँको निम्ति म राख्न चाहन्छु र विशेष गरिकन कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाब तपाईँ सुन्दै हुनुहुन्छ। यो कार्यक्रम प्रत्येक आइतबार 11 बजेदेखि 12 बजीसम्म हामी लिएर आउने गर्छौं र अहिलेलाई पनि अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

साफ तपाई सुन्दै हुनुहुन्छ। यो कार्यक्रम प्रत्येक आइतबार 11 बजेदेखि 12 बजेसम्म हामी लिएर आउने गर्छौं र अहिलेलाई पनि अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

0: भनेर लाभ हुन लाग्यो हौ। हामी त बिहानै खाएर आउँछौ नि त लक्ष्मीजी।
1: ए हजुर सर।
0: ल भन्नुहोस्, प्रश्न राखौँ कि जवाब दिनुहुन्छ?
1: म जवाब दिन कोसिस गर्छु सर।
0: हुन्छ हजुर, सुरु गर्नुहोस्।
1: पहिलो प्रश्न, मेरो पूर्वज ज्ञानको कमीले भस्म भएका छन्।
0: हजुर।
1: अनि दोस्रो प्रश्न तीन दिन भन्न चाहन्छु। तेस्रो प्रश्न रहेको छ, यसोले भन्नुभयो अनि तिमीलाई म पनि दण्ड दिने छैन, जाऊ र फेरि फर्केर अब पाप नगर।
0: धन्यवाद, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौँ।
1: हुन्छ सर, जयमस्ती।
0: जयमस्ती। लक्ष्मी मगरजी हुनुहुन्थ्यो, हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो भने तपाईँले पनि हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। हाम्रो फोन नम्बर रहेको छ 4470754 अथवा 4770754 हाम्रो फोन नम्बर रहेको छ। र अहिलेलाई भने कोही मित्र फोन लाइनमा हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो।
2: हजुर
0: हजुर, जयमसी। हजुर चित्रजी। चित्र मगरजी आरामै हुनुहुन्छ? म पनि एकदमै ठिकठाक छु। अनि कार्यक्रम सुन्दै हुनुहुन्छ? प्रश्न राखौँ कि जवाब दिनुहुन्छ? हुन्छ हजुर।
2: पहिलो चाहिँ मेरो प्रजा ज्ञानको कमीले नष्ट भएका छन्। दोस्रोमा तीन दिन।
0: हजुर।
2: तेस्रोमा जाउँ फेरि पाप नगर भन्न चाहन्छु।
0: धन्यवाद, साथ दिनुभयो, खुसी लाग्यो। हजुर अहिलेलाई छुटौँ।
2: जय
0: मसी। चित्र मगरजी हुनुहुन्थ्यो, भक्तपुरबाट जोडिनु भएको थियो भने तपाईँले पनि हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। फोन लाइन एकदमै खुल्ला रहेको जानकारी मैले तपाईँलाई गराइसकेको छु। र कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाफमा आजको प्रश्न यस प्रकार रहेको छ, होसे चारको छ पदमा के उल्लेख गरिएको छ? दोस्रो, निनब्बे शहर वारपार गर्न कति दिन लाग्थ्यो? तेस्रो प्रश्न, येशूले व्यभिचार स्त्रीलाई के भन्नुभएको थियो? हजुर, यो तीनवटा प्रश्न भने तपाईँको निम्ति कार्यक्रममा रहेको छ र तपाईँले हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ भने अहिलेलाई पनि राख्न चाहन्छु। निकै नै अर्थपूर्ण संगीतको साथ संसारैभरि हुरिने चलियो पोलको गीत तपाईँको निम्ति कार्यक्रममा राख्न चाहन्छु। निकै नै तर फोन लाइनमा कोही मित्र हुनुहुन्छ, पहिले उहाँको फोन म रिसिभ गर्न चाहन्छु, त्यसपछि भने संसारैभरि हुरिने चलियो बोलको गीत राख्न चाहन्छु। कोही हुनुहुन्छ? हेलो
3: सर।
0: जय मसी हरि बोल। धर्म विनोद बरालजी।
3: हजुर, आराम हुनुहुन्छ?
0: एकदम ठिकठाक छु। तपाईँ?
3: ठिकै छ।
0: अनि खाना भयो हजुरको?
3: भइसक्यो हजुरको।
0: मेरो पनि भयो हजुर। अनि प्रश्न राखौँ कि हजुर जवाब दिनुहुन्छ?
3: म जवाब दिन्छु होला।
0: हुन्छ, सुरु गर्नुहोस्।
3: पहिलोको, मेरो पर्दा ज्ञानै कमी नष्ट भएका छन्।
0: हजुर।
3: दोस्रोको, तिन दिन।
0: हजुर।
3: अनि यसैले त्यसको भने, ए नारी तिमीहरू कहाँ गए, के कसैले तिमीलाई जान दिएन, म पनि तिमीलाई जान दिन, जाऊ छोरी पाप नगर।
0: धन्यवाद, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौँ।
3: धन्यवाद।
0: जय मसी। पाटनबाट जोडिनु भएको थियो। अहिलेलाई भने संसारैभरि हुरिने चल्यो।

0: यतिखेर पनि फोन लाइन वा कोही मित्र हुनुहुन्छ, उहाँलाई कार्यक्रममा स्वागत गरौं। हेलो,
1: हजुर सर, जय मसी हजुर।
0: जय मसी हजुर, कहाँबाट?
1: म रामकोटदेखि।
0: ए, रामकोटदेखि भनेपछि त लक्ष्मी मगरजी नै हुनुहुन्छ।
1: हजुर सर, आरामै छु।
0: म एकदमै ठिकठाक छु, तपाईँ?
1: ठिकै छु सर, म पनि एकदमै।
0: अनि खाना भयो हजुरको?
1: होइन, हजुरहरूको भयो।
0: हाम्रो त अब खाजा

0: अब प्रस्तुत छ कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाफ।
1: यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र तपाईँदेखेर सुन्नुहुन्छ कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाफ। कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाफमा तीनवटा प्रश्न मैले तपाईँको निम्ति पस्किरहेको छु र पहिलो प्रश्न रहेको छ, होसे चारको छ पदमा के उल्लेख गरिएको छ? दोस्रो प्रश्न, निनब्बे सर वार पार गर्न कति दिन लाग्थ्यो? तेस्रो प्रश्न, येशूले व्यभिचार स्त्रीलाई के भन्नुभएको थियो? यो तीनवटा प्रश्न तपाईँको निम्ति कार्यक्रममा मैले राखिरहेको छु र तपाईँले पनि हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। हाम्रो फोन नम्बर रहेको छ 4770754 अथवा 4770754। हाम्रो वाट्सएप नम्बर रहेको छ 9893244646। प्राविधिक मित्रले भन्दै हुनुहुन्छ, कोही मित्र फोन लाइनमा हुनुहुन्छ, उहाँलाई स्वागत गरौं भन्दै थिए तर उहाँ बाहिरको जानकारी मैले पाइसकेको छु, केही छैन। र विशेष गरिकन कार्यक्रममा हाम्रो प्रश्न तपाईँको जवाब प्रत्येक आइतबार 11 बजेदेखि 12 बजीसम्म आउने गर्छ। यो कार्यक्रमको एउटै उद्देश्य हो, कुनै पनि बेला कसैले प्रश्न सोधेको जवाब दिन सकेन भने हामी साह्रै अप्ठ्यारोमा पर्छौं, त्यो अप्ठ्यारो नपरोस् भन्नेकै लागि हो कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाब। र यतिखेर पनि फोन लाइनमा कोही मित्र आएको जानकारी मैले पाइसकेको छु, उहाँलाई स्वागत गर्न चाहन्छु। हेलो
2: हेलो सर, जय मसी।
1: जय मसी हजुर, माया मगरजी।
2: हजुर सर,
1: जय मसी हजुर, कस्तो हुनुहुन्छ?
2: म त एकदम ठिक छु सर। हजुर कस्तो हुनुहुन्छ?
1: हामी पनि एकदमै ठिकठाक छौँ मायाजी। अनि खाना भयो हजुरको?
2: खाना भएको छैन।
1: प्रश्न राख्नु कि जवाब दिनुहुन्छ? हजुर
2: हजुर भन्छ नि सर।
1: होसे चारको छ पदमा के उल्लेख गरिएको छ?
2: मेरो प्रजातिको कमीले गर्दा नष्ट भएको छ।
1: निनब्बे सर वार पार गर्न कति दिन लाग्थ्यो?
2: तीन दिन।
1: यसले व्यभिचार स्त्रीलाई के भन्नुभएको थियो?
2: उहाँले यसैले भन्नुभयो, तिमीलाई कसैले केही गरेन, हजुर कसैले केही गरेन भने, अनि भन्नुभयो जाउ म पनि केही गर्दिनँ तिमीलाई।
1: धन्यवाद, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौ,
2: हस्
1: धन्यवाद। चाहिँ सेवा हुनुहुन्थ्यो माया मगरजी, हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो र तपाईँ पनि यतिखेर हामीसँग जोडिन सक्नुहुन्छ। फोन लाइन एकदमै खुल्ला रहेको जानकारी मैले तपाईँलाई गराइसकेको छु र अहिलेलाई भने एउटा अर्थपूर्ण संगीतको साथ कार्यक्रममा राख्न चाहन्छु। मेरो पनि छ पिताको घर बोलको गीत यतिखेर तपाईँको निम्ति कार्यक्रममा।

0: यस कार्यक्रमलाई गिफ्ट ह्याम्पर प्रायोजन गरेको छ सालोम मिडिया होम काठमाडौँ।
1: कुनै पनि फिल्म, म्युजिक भिडियो, विज्ञापन, डकुमेन्ट्री बनाउनु परेमा, साथै गीत रेकर्ड गर्नु परेमा र कुनै पनि कार्यक्रम अथवा विवाहको भिडियो खिच्नु परेमा हामीलाई सम्झनुहोस्।
0: सालोम मिडिया होम, मोबाइल 9841867602, 9841867602 र 9818251240, 9818251240।
1: तपाईको सन्तुष्टि नै हाम्रो पहिलो चाहना।
0: सालोम मिडिया होम काठमाडौँ।
2: यो छोटो व्यापारिक विश्राम पछि पनि फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र तपाईँ देखेर सुन्दै हुनुहुन्छ कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाब। कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाबमा तीनवटा प्रश्न मैले तपाईँको निम्ति पस्किरहेको छु। पहिलो प्रश्न रहेको छ, होसे चारको छ पदमा के उल्लेख गरिएको छ? दोस्रो, निनब्बे सर वार पार गर्न कति दिन लाग्थ्यो? तेस्रो प्रश्न, यीशुले बेविचार स्त्रीलाई के भन्नुभएको थियो? र कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाफमा तीनवटा प्रश्न भने यही रहेको छ र यो कार्यक्रमलाई गिफ्ट ह्याम्पर प्रायोजन गरेको छ सालोम मिडिया होमले। र यतिखेर भने कोही मित्र हुनुहुन्छ तर उहाँ बाहिरको जानकारी मैले पाइसकेको छु र कार्यक्रममा भने राख्न चाहन्छु यो अर्थपूर्ण संगीतको साथ इनारको पानी खोज्नेहरूलाई बोलको गीत। यतिखेर तपाईँको निम्ति गायक विज्ञान र शैलीको बराइलीको स्वरमा रहेको गीत तपाईँको निम्ति कार्यक्रममा पस्कने नै छु र तपाईँले पनि कार्यक्रममा हामीलाई फोन गरेर साथ दिन सक्नुहुनेछ। हाम्रो फोन नम्बर रहेको छ 4470754 अथवा 4770754। हाम्रो वाट्सएप नम्बर रहेको छ 9800244646 9800244646।

0: यस कार्यक्रमलाई गिफ्ट ह्याम्पर प्रायोजन गरेको छ। सालोम मिडिया होम काठमाडौँ।
1: कुनै पनि फिल्म, म्युजिक भिडियो, विज्ञापन, डकुमेन्ट्री बनाउनु परेमा, साथै गीत रेकर्ड गर्नु परेमा र कुनै पनि कार्यक्रम अथवा विवाहको भिडियो खिच्नु परेमा हामीलाई सम्झनुहोस्।
0: सालोम मिडिया होम, मोबाइल 9141687602, 9141687602 र 9818251240, 9818251240।
1: तपाईको सन्तुष्टि नै हाम्रो पहिलो चाहना।
0: सालोम मिडिया होम काठमाडौँ।
2: आदरणीय श्रोता, अब भने लगभग हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं र एकजनालाई विजेता मैले बनाइसकेको छु गोला प्रथाबाट, र त्योभन्दा अगाडि प्रश्नको जवाब पनि मैले दिनुपर्ने हुन्छ। होसे चारको छ पदमा के लेखिएको छ भने, मेरो प्रजा ज्ञानको कमीले गर्दा नष्ट भएका छन्। होसे चारको छ पद, निनब्बे सहर वारपार गर्न कति दिन लाग्थ्यो? तीन दिन। योना तीनको तीन पद, यसुले बेविचार स्त्रीलाई के भन्नुभएको थियो? म पनि तिमीलाई दण्ड दिन्न, जाऊ अनि तिमी फेरि पाप नगर। योहन्ना 8:11। र श्रोता, हामीलाई लगभग 11 जनाले नै फोन गरेर साथ दिनुभयो, 11-12 जनाले। सबैलाई त विजेता बनाउन सकिन्न, त्यो तपाईँलाई थाहा छ, तर गोला प्रथामा एकजनाको नाम रहेको छ विजेताको नाम। उहाँको नाम रहेको छ सानु नगरकोटी।
3: Congratulations.
2: सानु नगरकोटी जी, बधाई छ। तपाईँको नम्बर हाम्रो प्राविधिक मित्रलाई टिपाई दिनको लागि अनुरोध गर्न चाहन्छु। जो जतिले कार्यक्रममा फोन गरेर साथ दिनुभयो तपाईँलाई पनि धेरै धेरै धन्यवाद दिँदै, र प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै, र सालो मिडिया होमलाई पनि मनदेखि धन्यवाद दिँदै अहिलेलाई भने कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद। जय मस्ती। नमस्कार।

0: यीशुले भन्नुभयो, संसारको ज्योति म नै हुँ।
1: टाइम चेक। यति बेला मध्याह्नको 12 बज्यो।

0: गुड न्युज एफएम 105.1
1: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
2: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्। व्यक्ति वा संस्थालाई
3: किन खोज्नु भएको होला हजुर? को पर्नु भयो?
2: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
3: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
2: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
3: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
4: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
5: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
6: नेपाल सरकार विज्ञापन हो।
7: इमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
8: प्रोपाइटर सानु सापकोटा, 01-5208-54 र 98-5-11-25-6-38 98-5-11-25-6-38।
9: गाउन भाडामा,
10: गाउन भाडामा,
9: हे गाउन भाडामा।
7: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट, सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन ज्वेलरी बेल बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ।
11: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
7: अधिक जानकारीको लागि मोबाइल 98-41-87-68-02 98-41-87-68-02
8: र 98-18-25-12-40 98-18-25-12

0: ओसवाल्ड च्याम्बर्स सुसमाचार प्रचारक साथै शिक्षक भन्नुहुन्छ हामीले हाम्रा आँखा परमेश्वरमा लगाएर प्रार्थना गर्नुपर्छ, कठिनाईहरूमा लगाएर होइन।
1: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
2: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
3: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
4: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
5: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
6: कार्यक्रम शुरूआत सुन्न नभुल्नुहोला, प्रत्येक आइतबार 4 बजेदेखि 4:30 सम्म, प्रस्तुता श्याम काजीको साथमा।

0: ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
1: हो आमा, मैले पनि सुनेको हुँ। त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
0: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
1: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
0: ए हो र बाबु?
1: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
0: ए
1: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
0: हस् हस् बाबु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हेलो
1: हेलो बहिनी, सन्चै छौ?
0: हजुर, सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: पुग्ने छौ हामी विश्वासी अन्धारो बस्तीहरूमा, पुग्ने छौ

0: जय मसी, म गायक भक्त भण्डारी, तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। सुन्दै रहनुहोला।
1: नमस्कार सेनसेविका दिदी।
2: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
2: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
1: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
2: हो त,
3: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
2: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनुपर्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: खै जन्म दर्ता दिनुहोस् त।
1: जन्म दर्ता गरेको छैन नि म्याडम।
0: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
1: हो र, मलाई त थाहा नै थिएन म्याडम।
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
1: पहिला कसैले भनेनन्?
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1
1: मरेको के हो?
2: हेर त रगतै रगत भयो, छ्याम त त्यस्तो हेर्न नि सक्दिन।
1: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
2: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
1: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
2: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
3: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिउ।
4: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ए याकुब दाजु, कता हो हतार हतार गर्दै?
6: कहाँ हुनु नि नानी, आज भोलि किस्ता बन्दुना ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ रे। त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडेको नि ठ्याक्क पारेर।
5: याकुब दाजु, यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि। हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
7: थप जानकारीका लागि
5: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 98510-9625, 98510-9625 र 98624-82-10, 98624-82-10।
7: सिर्जना इलेक्ट्रोनिक्स झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।

होली ट्रिनिटी बिलिभर्स इस्टर्न चर्च बुरानिल कण्ठको प्रस्तुति कार्यक्रम ज्योतिमा पाइला प्रस्तुता सुश्री थिङको साथमा हरेक आइतबार बेलुका 4:30 देखि 5 बजेसम्म सुन्न नभुल्नुहोला। के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन् वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन् वा ठाउँको अभाव भइरहेको छ वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आचिन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर, बुद्धनगर, काठमाडौँ, नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461 र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-49-83-16-84, 98-49-83-16-84 र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@attenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।

0: जय मसी तथा नमस्कार, म गायिका मुना ठटाल। यहाँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। म त सुन्छु, तपाईँहरू पनि सुन्नुहोस् है।
1: अब प्रस्तुत छ कार्यक्रम गुड न्यूज अन्ताक्षरी।
2: यस कार्यक्रमलाई गिफ्ट ह्याम्पर प्रायोजन गरेको छ राइजिङ फ्रुट सेन्टर, बल्खु, कुलेश्वर, काठमाडौँ, सप नम्बर 2।
3: म्यानेजिङ डिरेक्टर राजन खड्की, फोन नम्बर 98-13-18-91-65, 98-13-18-91-65।

जयमती साथै हार्दिक स्वागत गर्न चाहन्छु। गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम गुड न्यूज अन्ताक्षरीमा आदरणीय श्रोता कार्यक्रम गुड न्यूज अन्ताक्षरी लिएर प्राविधिक मित्र सुजनजी र म पुनम हामी उपस्थित भइसकेको छौं र प्रत्येक हप्ता आइतबार 1 बजेदेखि 2 बजेसम्म हामी तपाईँलाई साथी आइरहेको छौं। हामी अन्ताक्षरीहरू खेल्छौं, भजन गीतहरू गाउँछौ, गुनगुनाउँछौ, प्रभुको महिमा गर्दै आइरहेको छौं र कार्यक्रममा तपाईँले पनि साथ दिन सक्नुहुनेछ, सहभागी हुन सक्नुहुनेछ, भजन गीतहरू गाउन गुनगुनाउन सक्नुहुनेछ र विशेष गरिकन हामी कार्यक्रमको शुरूआतमा चाहिँ एउटा गीत राख्छौं र त्यही गीतबाट तपाईँको लागि हामी एउटा अक्षर पनि दिन्छौं र जुन अक्षर तपाईँको भागमा पर्छ त्यही अक्षरबाट शुरू हुने भजन गीत गाएर तपाईँले हामीलाई साथ दिनुपर्ने हुनेछ। मानव तपाईँको भागमा अक्षर क परेको छ भने कसँग सम्बन्धित क का के होइन यी सबै कुराहरूबाट अब कुनै एउटा भजन शुरू हुन्छ भने त्यो भजन तपाईँले गाएर साथ दिन सक्नुहुनेछ र तपाईँले जुन अक्षर अन्तिममा छोड्नुहुनेछ त्यही अक्षरबाट फेरि हाम्रो अर्को श्रोताले भजन गीतहरूलाई चाहिँ गाउनुहुनेछ। यसरी हाम्रो श्रोताहरू माझमा नै अन्ताक्षरी अगाडि बढ्नेछ। कार्यक्रम अवधिभर यसरी नै हामी अन्ताक्षरीलाई निरन्तर अगाडि बढाउनेछौ। कार्यक्रमका केही नियमहरू छन्। एकजना श्रोताले 2 चोटिसम्म कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र सँगसँगै तपाईँले एउटा कोरस र एउटा अन्तरासम्म गाइदिनुभयो भने अन्य श्रोताले कार्यक्रममा सहभागिताको लागि समय प्राप्त गर्न सक्नुहुनेछ र फोन गर्नुहुने मध्येबाट एकजना श्रोतालाई हामी कार्यक्रमको अन्तिममा लकी ड्र गरेर विजेता बनाउँछौं र उहाँले प्राप्त गर्नुहुनेछ रिचार्ज कार्ड। कार्यक्रममा रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ राइजिङ फ्रुट सेन्टरले र श्रोता अब मिलेर भजन गीतहरू गाउनेछौ हामी अन्ताक्षरीलाई अगाडि बढाउनेछौ। एउटा गीतबाट कार्यक्रमको शुरूआत हामी गर्न चाहन्छौ र यही गीतबाट तपाईँको लागि एउटा अक्षर पनि हामी दिन गइरहेको छौं। यसकारण गीत पनि ध्यान दिएर सुन्नुहोला र फोन गर्न तयार भएर बस्नुहोला। म भन्ने गीतपछि उपस्थित हुने नै

0: मनभित्रका बोझ सबै तपाईँ लिनुहोस् भनेर निकै नै अर्थपूर्ण गीत गायिका अञ्जु पन्तको आवाजमा तपाईँको लागि हामीले राख्यौं र यही गीतबाट हामीले तपाईँको लागि अक्षर स पनि लिएर आएको छौं र अब स अक्षरबाट शुरू हुने भजन गीत गाउन तपाईँले हामीलाई फोन गर्न सक्नुहुनेछ। कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्छु म। हेलो हेलो
1: हेलो
0: जयमसी हजुर। हजुर, हाम्रो सावित्रीजी कस्तो हुनुहुन्छ तपाईँ? आमेन आमेन, धन्यवाद। र सावित्रीजीलाई अक्षर स नै परेको छ भजन गीत गाउनको लागि। हजुर, तपाईँ तयार हुनुहुन्छ? हुन्छ, एकदमै सुरु गर्न सक्नुहुनेछ।

0: हुन्छ प्रभुको महिमा भएको
1: प्रेम गर्न शक्तिले अक्षर छोडिदिनु भयो सावित्रीजी, एकदमै धेरै धन्यवाद तपाईँलाई। र अहिलेलाई चाहिँ हामी छुटाउँ हजुर। हाम्रो सावित्री खड्काजी हुनुहुन्थ्यो, साह्रै मिठो भजन गीत उहाँले छोटो मिठो गाएर साथ दिनुभएको छ र यसरी तपाईँले पनि साथ दिन सक्नुहुनेछ। र ल अक्षर तपाईँको भागमा छ, कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो हेलो जय मसी रुचि, कस्तो हुनुहुन्छ तपाईँ? हजुर एकदमै आरामै छौँ। र कामहरू तपाईँको ड्युटीहरू कस्तो हुँदैछ? सबै राम्रो भइरहेको छ?
0: एकदमै ठिक छ। अब खाना बनाउने टाइम हुँदै हुँदैछ अनि तपाईँलाई हेर्दै थिएँ लाइनमा, आइपुगेकै थिएन अनि फेरि काम पनि गर्दै
1: थिएँ।
0: सबै ठिकै छ
1: हजुर, प्रभुलाई धन्यवाद भएको होस्। र रुचजी तपाईँको भागमा अक्षर ल छ, हाम्रो सावित्रीजीले ल अक्षर छोडिदिनु भएको छ, तपाईँ भजन गीत गाउन तयार हुनुहुन्छ?
0: हजुर एकदमै तयार छु, प्रभुलाई धन्यवाद भएको होस्। एकदमै म चाहिँ यीबाट खोज्दै थिएँ, ला म अब यीबाट कुन गीत गाउने होला, कुन भजन गाउने होला भन्दै थिएँ अनि फेरि उहाँले चाहिँ ल अक्षर छोडिदिनु भयो, प्रभुलाई धन्यवाद होस्। अनि म चाहिँ एउटा ड्युटीबाट लिएको भाषण गाउने छु है त।
1: हजुर हुन्छ, हजुर सुरु गर्न सक्नुहुनेछ।

0: हालेलुया
1: आमेन आमेन आमेन
0: आमेन
1: धन्यवाद रुचि प्रभुले धेरै आशिष दिनुभएको सबैलाई छुटाउँछ एमएससी र रुस मकरातीजी हुनुहुन्थ्यो र उहाँले चाहिँ हामीलाई कुवेतबाट फोन गरेर साथ दिनुहुन्छ र एकदमै हामी उत्साहित पनि छौं हामीलाई यसरी विभिन्न देशहरूबाट रहेर सुनेर सहभागिता जनाएर पनि साथी रहनु भएको छ हाम्रो श्रोताले र उहाँले चाहिँ ह अक्षर छोड्नु भएको छ तपाईँको लागि फोन लाइनमा कोही हुनुहुन्छ उहाँलाई स्वागत गरौं हेलो
2: हेलो जय मसी
1: जय मसी सानु नगरकोटीजी बोल्दै हुनुहुन्छ हजुर हामी एकदमै ठिक छौँ तपाईँ कस्तो हुनुहुन्छ
2: हजुर ठिकै छ प्रभुको अनुग्रह कृपाले आजसम्म सबै राम्रै छ भन्नुपर्छ
1: हजुर प्रभुलाई धन्यवाद भएको छ तपाईँको भागमा अक्षर ह परेको छ हबाट सुरु हुने भजन गीत तपाईँले गाएर साथ दिन सक्नुहुनेछ
2: हजुर ए हस्

0: हामी भजौ भजन प्रभु ज्यूको।
1: धेरै धेरै धन्यवाद मिठो भजनको लागि सानुजी छुटौ जय मसी र सानो नगरकोटीजी हुनुहुन्थ्यो। साह्रै मिठो भजन गीत गाउनुभयो उहाँले। एकदमै हामी प्रभुको महिमा गरिरहेको छौ, अन्ताक्षरी खेलिरहेको छौ, भजनहरू गाइरहेको छौ र क अक्षर तपाईँको भागमा छ भन्ने कोही श्रोता अनलाइनमा हुनुहुन्छ, उहाँलाई स्वागत गरौं।
2: हेलो,
1: जय मसी नैनाजी, कस्तो हुनुहुन्छ तपाईँ?
2: म ठिकै छु हजुरलाई।
1: हजुर एकदमै आरामै छौ हामी पनि। र अक्षर कबाट भजन गीत गाउन तयार हुनुहुन्छ?
2: हजुर क क भन्नुभयो
1: है? हजुर हजुर क कमल को क।
2: हजुर म त तयारी छु प्रभुको महिमाको निम्ति। हजुर
1: सुरु गर्न सक्नुहुनेछ। अक्षर तपाईँको भागमा छ भन्ने कोही श्रोता अनलाइनमा हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो
2: हेलो, जय मसी
1: जय मसी नैनाजी, कस्तो हुनुहुन्छ तपाईँ?
2: म ठिकै छु हजुरलाई।

0: अर्पेको छु। धन्यवाद।
1: हुन्छ, धेरै धेरै धन्यवाद सेनाजी, प्रभुले धेरै आशिष दिनुभएको छ। अहिलेलाई छुटौ हामी, जय मसी। हाम्रो नैना थापाजी हुनुहुन्छ, साह्रै मिठो भजन गीत गाएर उहाँले साथ दिनुभएको छ। कार्यक्रम गुड न्यूज अन्ताक्षरी सुन्दै हुनुहुन्छ भने नैनाजीले छ अक्षर छोडेर जानुभएको छ। र कोही श्रोता हुनुहुन्छ वाट्सएप कलमा, उहाँलाई स्वागत गरौं। हेलो हेलो, जय मसी। रुचि हुनुहुन्छ? एकदमै, फेरि पनि स्वागत छ तपाईँलाई कार्यक्रममा। र रुचि छ अक्षरबाट भजन गीत गाउन तयार हुनुहुन्छ?
2: हजुर, म छ अक्षरबाट भजन गाउँछु, गाउँदैछु, प्रभुलाई महिमा भएको होस्। अनि आज मलाई छ अक्षर छोडिदिनु हुने हाम्रो शिक्षालाई धेरै धेरै धन्यवाद। अनि आज चाहिँ हुन्छ, म यो साढी छबाटै म भजन गाउनेछु, प्रभुलाई महिमा भएको होस् है। त
1: हजुर,
2: एउटै भजन गरेर चाहिँ हुन्छ, धन्यवाद प्रभुलाई।

0: तपाईँलाई महिमा भएको
1: होस्। धेरै धेरै धन्यवाद तपाईँलाई जयमसी रूपजी, र एकदमै आशिषमय गीत गाएर साथीहरू जानुभएको छ। हाम्रो रूप मगरातीजी हुनुहुन्थ्यो, छाडी गयो भनेर, उहाँले छाडी गयो भनेर यो अक्षर, यसुको यो अक्षर छोडेर जानुभएको छ। तपाईँको लागि मैले यो अक्षर नै राखेँ यो समयमा श्रोता, र यसुको यो अक्षरबाट शुरू हुने भजन गीत गाएर तपाईँले हामीलाई साथ दिन सक्नुहुनेछ। कोही श्रोता हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो,
2: काम गर्दा गर्दै अन्तर्क्षीलाई सम्झेर आए हजुर, दौडी दौडी काम गर्दा गर्दै अन्तर्क्षीलाई सम्झेर आए हजुर, दौडी दौडी आए, ढिलो भए पनि भाग लिन पाए, यसैमा खुसी छु हजुर। हजुरलाई कस्तो भइसिन्छ भनी सोध्दैछु हजुर। राम्रोसँग उत्साहको वचन बाँड्दै कार्यक्रम चलाउनुहुन्छ, गुनिज एफएममा बसी बसी हजुरलाई दुवै हात जोडेर टक्राउँछु हजुर जयमेसी, हजुरलाई दुवै हात जोडेर टक्राउँछु हजुर जयमेसी।
1: जय मसी पम्पाजी, जय मसी, हामी एकदमै आरामै छौँ, र तपाईँ कस्तो हुनुहुन्छ?
2: म पनि एकदम ठिकठाक छु हजुर, आशीमा छु।
1: आमेन आमेन। र अफिसमा कार्यालयमा भए पनि हाम्रो लागि समय निकालिदिनु भएको लागि धेरै धेरै धन्यवाद तपाईँलाई। र यो अक्षरबाट भजन गीत गाउन, यसुको यो अक्षरबाट तपाईँ तयार हुनुहुन्छ? हुन्छ, सुरु गर्न सक्नुहुनेछ। पम्पाजी, हेलो, पम्पाजी हुनुहुन्थ्यो र म एकदमै गीत गाउन तयार छु भन्दै हुनुहुन्थ्यो, तर कता जानुभयो पम्पाजी। र तपाईँले हामीलाई फेरि पनि फोन गरेर साथ दिन सक्नुहुनेछ, र कार्यक्रममा आफ्नो तपाईँले अवश्य पनि भजन गीतहरू गाएर अन्ताक्षरी खेलेर साथ दिन सक्नुहुनेछ। कोही श्रोता हुनुहुन्छ व्हाट्सएप कलमा, उहाँलाई स्वागत गर्छु म। हेलो,
3: जय मसी।
1: हाम्रो शान्ता सुनवारजी कस्तो हुनुहुन्छ?
3: हजुर धन्यवाद धेरै, म ठिकै छु हजुर, कस्तो हुनुहुन्छ अनि?
1: एकदमै आरामै छु हामी शान्ताजी। र यो अक्षर, यसुको यो अक्षर हामीसँग छ, तपाईँ तयार हुनुहुन्छ भजन गीत गाउन?
3: हजुर हुन्छ, प्रयास गर्नेछु।
1: एकदमै सुरु गर्न सक्नुहुनेछ।

0: चलाउने छन् भनेर न अक्षर छोडिदिनु भयो शान्ताजी, धन्यवाद धेरै धेरै तपाईँलाई। यसलाई छुटौँ हामी, जय मसी। शान्ता सुनवारजी हुनुहुन्थ्यो, हामीलाई फोन गरेर साथ दिनुभएको थियो भने न अक्षर तपाईँको लागि उहाँले छोड्नु भएको छ। र अब अक्षर नबाट शुरू हुने भजन गीत गाउने पालो तपाईँको हो र कोही श्रोता हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो,
0: जयमसी।
1: हजुर, म फेरि पनि आएँ। हजुर, जयमसी।
0: हजुर, फेरि पनि स्वागत छ सानुजी तपाईँलाई कार्यक्रममा। र न अक्षर छ तपाईँको भागमा, तपाईँ तयार हुनुहुन्छ भजन गीत गाउन?
1: नयाँको
0: न हुन्छ, सुरु गर्न सक्नुहुनेछ।

0: हजुर जयमुक्ति
1: प्रभु भन्छन् मेरो आत्माले. हुन्छ, धेरै धेरै धन्यवाद सानुजी, अहिलेलाई छुटौँ.
0: जयमुक्ति.
1: र हाम्रो सानो नगरकोटीजी हुनुहुन्थ्यो र उहाँले ल अक्षर तपाईँको लागि छोडेर साथ दिनु भएको छ भने अक्षर लबाट शुरू हुने भजन गीत गाएर तपाईँले हामीलाई साथ दिन सक्नुहुनेछ. कोही श्रोता हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ. हेलो
2: हेलो, जय मसी.
1: जय मसी. हाम्रो साराजी बोल्दै हुनुहुन्छ. कस्तो हुनुहुन्छ तपाईँ? हजुर, हामी पनि एकदमै आरामै छौँ. र साराजी ल अक्षरबाट भजन गीत गाउन तयार हुनुहुन्छ? अक्षर लबाट भजन गाउन तयार हुनुहुन्छ? हजुर, ल हुन्छ, सुरु गर्न सक्नुहुनेछ.

0: मिठो मिठो वचन गीत गाउनु भयो, धन्यवाद साराजी, यसलाई छुट्याउँ जय मिसी,
1: जय मिसी हजुर,
0: हजुर हुन्छ हस् धन्यवाद। र हाम्रो सारा तामाङजी हुनुहुन्थ्यो, अक्षर लबाट गीत गाउनु भयो र अक्षर ल नै उहाँले छोडिदिनु भएको छ। र तपाईँले पनि फोन गरेर हामीलाई साथ दिन सक्नुहुनेछ भने तपाईँले अक्षर लबाट नै सुरु हुने भजन गीत गाउनु पर्ने हुनेछ। भर्खरै साराजीले गाउनुभएकै भजन गाउनुपर्छ भन्ने छैन, किनभने हामीसँग धेरै भजनहरू छ र ल अक्षरबाट सुरु हुने अन्य थुप्रै भजन गीतहरू गाएर तपाईँले हामीलाई साथ दिन सक्नुहुनेछ। कोही हुनुहुन्छ फोनलाइनमा, उहाँलाई स्वागत गरौं। हेलो
2: हेलो, जय मसी म्याम।
0: जय मसी हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: म पवित्र नगरकोटी।
0: पवित्राजी कस्तो हुनुहुन्छ तपाईँ?
2: हजुर सन्चै छु, हजुरलाई?
0: हजुर हामी पनि एकदमै आरामै छौँ, धेरै समयपछि कुराकानी हुँदैछ जस्तो लाग्यो हाम्रो।
2: अस्ति मोबाइलहरू बिग्रेको थियो त्यही भएर।
0: हजुर हजुर, हामीलाई सम्झिनु भयो, धेरै धेरै धन्यवाद। ल अक्षर छ तपाईँको भागमा, भजन गीत गाउन तयार हुनुहुन्छ?
2: हुन्छ
0: हुन्छ, सुरु गर्न सक्नुहुनेछ।

0: राखलाई धेरै धेरै धन्यवाद पवित्राजी, आइलाई छुटाउँ जय मसी। हजुर पवित्रा, नगरकोटी चाहिँ हुनुहुन्थ्यो, साह्रै मिठो गीत उहाँले गाएर साथ दिएर जानुभएको छ र तपाईँले पनि फोन गर्न सक्नुहुनेछ। अक्षर ई तपाईँको भागमा छ, ईश्वरको ई, र यो समयमा एउटा गीतको साथ हामी दिन चाहन्छौ भन्दै थियौ तर कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो हेलो, कोही श्रोता हुनुहुन्थ्यो तर सायद उहाँको रेडियो अन छ जस्तो लाग्यो। कृपया तपाईँले फोन गर्नुहुँदाखेरि चाहिँ आफ्नो साइडमा भएको रेडियोलाई चाहिँ तपाईँले एकैछिन बन्द गरिदिनु भयो भने अनि डिस्टर्बेन्सहरू फिडब्याकहरू आउँदैन र हामी कुराकानी गर्नलाई पनि एकदमै सहज हुनेछ। र अक्षर ई छ, ईश्वरको ई, र कोही हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गर्छु म। हेलो
1: हेलो, फेरि पनि
0: हजुर, फेरि पनि स्वागत जयमसी भन्न चाहन्छौ सावित्रीजी। र ई छ, ईश्वरको ई अक्षर छ, तयार हुनुहुन्छ भजन गीत गाउन?
1: भन्छु, कोरसै गाउँछु है त।
0: हुन्छ, एकदमै सुरु गर्न सक्नुहुनेछ।

एकदमै धेरै धन्यवाद सायुजी र प्रविधि आशिष दिनुभएको हो. सायलाई चाहिँ छुटौ हामी. जय मसी. हजुर, उहाँले ईश्वरको राज्य पहिले खोजी गरेर बोल्नु निकै नै मिठो. उहाँले कोरस गाएर साथ दिनुभएको छ र ह अक्षर छोडेर जानुभएको छ. कोही श्रोता हुनुहुन्छ, उहाँलाई स्वागत गरौं. हेलो हेलो हेलो. कोही श्रोता हुनुहुन्थ्यो तर उहाँसँग हामी कुराकानी गर्न सकेनौं र तपाईँले हामीलाई फेरि पनि फोन गरेर साथ दिन सक्नुहुनेछ र ह अक्षर हामीसँग छ र यो समयमा एउटा गीतको साथ हामी दिन चाहन्छौ. गीतपछि उपस्थित हुने नै छौं.

0: गीत बजी पनि स्वागत गर्न चाहन्छौ र कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौं. हेलो
1: हेलो
0: जय मसी पम्पाजी, फेरि पनि स्वागत छ. हामीले पनि तपाईँको आवाज नसुनेर हामी छक्कै पर्यो पम्पाजी. र एकदमै प्रबल धन्यवाद ह अक्षर छ हाले लुयाको र तपाईँले अब हबाट सुरु गर्न सक्नुहुनेछ.
1: हुन्छ
0: सुरु गर्नुहोस्.

0: गाउँछु, खुसीले म गाउँछु, आँसु खुसी उमङ्गमा
1: हस् हुन्छ, धेरै धेरै धन्यवाद पम्फाजी, यसलाई छुटाउँछ मिसी। हजुर, र पम्फा रोकाजी हुनुहुन्थ्यो, म अक्षर, उहाँले छोड्नु भएको छ, कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौँ। हेलो,
2: हेलो,
1: हजुर, जय मिसी।
2: हेलो, जय मसी,
1: जय मसी, लक्ष्मी महर्जनजी बोल्दै हुनुहुन्छ?
2: हजुर
1: हजुर, आरामै हुनुहुन्छ तपाईँ?
2: आरामै छु।
1: र लक्ष्मीजी, म अक्षरबाट भजन गीत गाउन तयार हुनुहुन्छ तपाईँ?
2: तयार छु।
1: हुन्छ, सुरु गर्न सक्नुहुनेछ।
2: आठ नम्बर भजन नेवारीबाट गाउँछ है?
1: हुन्छ हुन्छ हजुर।

0: धन्यवाद।
1: कति महान कति महान। हुन्छ, धेरै धेरै धन्यवाद तपाईँलाई लक्ष्मीजी। अहिलेलाई छुटौँ हामी। हजुर, लक्ष्मी महर्जनजी हुनुहुन्थ्यो, साह्रै मिठो भजन गीत नेवारी भाषामा उहाँले गाएर साथ दिनुभएको छ र एउटा गीतको साथ यो समय हामी तपाईँलाई दिन चाहन्छौ। गीतपछि उपस्थित हुने नै छौं।

0: निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौँ। श्रोता अब चाहिँ भने कार्यक्रमको अन्तिमतिर हामी आइसकेको छौँ र विदा माग्नुपर्ने बेला भइसकेको छ। तर त्योभन्दा अगाडि हामीले लकी ड्र पनि गरिसकेको छौं। आज थुप्रै श्रोताहरूले फोन गरेर साथ दिनुभएको छ, एकदमै धन्यवाद दिन चाहन्छौ। हृदयदेखि नै तपाईँले गाउनुभएका भजनहरूबाट प्रभु महिमित हुनुभएको छ हामी विश्वास गर्दछौ। र कार्यक्रमको नियम अनुसार हामी एकजनालाई मात्र रिचार्ज कार्ड प्रदान गर्न सक्छौ। यसै कारण हामीले लकी ड्र गरेर एउटा नाम लिएर आएको छौं र आज रिचार्ज कार्ड प्राप्त गर्न सफल नाम रहेको छ पवित्रा नगरकोटी।
1: Congratulations.
0: पवित्राजी, यहाँलाई बधाई छ। कार्यक्रम सकिए पश्चात पुनः फोन गर्नुभएर हाम्रो प्राविधिक मित्रलाई तपाईँले आफ्नो फोन नम्बर टिपाइदिनुहुनको लागि म अनुरोध गर्न चाहन्छु र फेरि पनि धन्यवाद दिन चाहन्छु फोन गरेर साथ दिनुहुने श्रोता, कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई र कार्यक्रममा हामीलाई रिचार्ज कार्ड स्पोन्सर गर्नुहुने राइजिङ फ्रुट सेन्टरलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छौ। र अब भने विदा माग्नुपर्ने बेला भइसकेको छ र प्राविधिक मित्र सुजनजी र म पुनम हामी विदा हुन चाहन्छौ। जय मसीह। नमस्कार।

0: कार्यक्रमलाई गिफ्ट ह्याम्पर प्रायोजन गरेको छ राइजिङ फ्रुट सेन्टर बल्खु कुलेश्वर काठमाडौँ सप नम्बर 2
1: म्यानेजिङ डिरेक्टर राजन खड्की फोन नम्बर 9813-1895 9813-1895
2: नमस्ते डाक्टर सर
3: नमस्ते बस्नुहोस् न भन्नुहोस् त के हो
2: हेर्नुहोस् न डाक्टर साहब मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
3: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ ओहो अनि खाना कति हो खान्छ नि
2: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
3: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
2: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
3: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
2: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब
3: हो नि बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न सुरु गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: हेलो
7: नमस्ते म ब्याङ्कबाट बोल्दैछु
6: नमस्कार हजुर
7: तपाईँको ब्याङ्क खातामा समस्या आएको छ तुरन्तै तपाईँको ओटिपी भन्नुहोस् होइन भने खाता ब्लक हुनेछ
6: तपाईँलाई पनि टेलिफोन मोबाइल वाट्सएप मैसेंजर भाइबर जस्ता विभिन्न प्रविधि को प्रयोग करी चिठा पड़े व्यापारिक साझेदार बनाईदु विदेश को भिस्सा लगाईदु लगाय प्रलोभन दिए मैसेज टेलिफोन आएको त छैन
8: अनलाइन बाट वित्तीय कारोबार गर्दा सधैं सतर्क रहनुहोस्
9: नक्कली इमेल एप लिंक जस्ता कुराहरू कोहीसँग पनि आदान प्रदान नगर्नुहोस् आफ्नो पासवर्ड बलियो राख्नुहोस् र समय समयमा परिवर्तन गरिरहनुहोस् इन्टरनेटको प्रयोग पश्चात सधैँ लग आउट गर्नुहोस् आफ्नो पासवर्ड ओटिपी लगायतका गोप्य जानकारी साझा नगर्नुहोस् र शंकास्पद व्यक्ति फोन नम्बर आईडी इमेल आदिलाई ब्लक गर्नुहोस्
10: यदि तपाईँबाट गल्ती भइहालेमा वा समस्यामा पर्नु भएमा तत्काल नेपाल प्रहरीको साइबर ब्युरोलाई खबर गर्नुहोस् साइबर अपराधीबाट आफू पनि बच्नुहोस् र अरूलाई पनि साइबर अपराधीबाट बच्न सचेत गराउनुहोस्
11: हामी आफै सचेत रहे ठूलो ठगीबाट बच्न सकिन्छ
12: बागमती प्रदेश सरकार आन्तरिक मामला तथा कानून मन्त्रालय संचार रजिस्ट्रारको कार्यालय हेटौडा मकवानपुर नेपाल
13: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस
14: हरेक किसिमका छपाईहरू एउटै छानामुनि
15: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस् हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ सेवाको लागि सम्पर्क
13: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड गल्कुपाका 29 थमेल काठमाडौँ
14: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ
15: फोन नम्बर 4022544 4022544
13: र 4022572 4022572
0: किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस् योहन्ना 3:16 टाइम चेक यति बेला अपराह्नको 2 बज्यो

0: गुड न्यूज एफएम 105.1
1: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
2: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
2: निराशा बढ्नु, खुसी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
2: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
2: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
2: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
2: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन हो।
3: ओहो, यो विवाह भोज मिटिङ पिकनिक सभा सम्मेलन हुँदा भरपर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ।
4: होइन भाइ, किन चिन्ता लिनुहुन्छ? सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स छँदैछ नि।
3: कहाँ छ?
4: हजुर, विवाह भोज मिटिङ पिकनिक सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
5: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
4: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर, महालक्ष्मी स्थान 4, फोन नम्बर 9840201996, 9840201996
5: र सरिता महर्जन 9841910094, 9841910094।
3: ओहो, भरपर्दो र विश्वासिलो क्याटरिङ त यो सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स पो रहेछ त। अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो ठ्याक्क पारेर।
6: कार्यक्रम जीवनको वचन प्रत्येक दिन दिउँसो 3 बजेदेखि 3:30 सुन्न नभुल्नुहोला, मात्र गुड न्यूज एफएम 105.1 MHz।
2: मानसिक समस्याबाट बच्ने उपायहरू:
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं,
2: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं,
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं,
2: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ,
1: असल साथीहरूसँग मात्रै संगत गरौं,
2: मादक पदार्थ र लागू औषध सेवन नगरौं,
1: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
2: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम समर्पण।
2: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनिबस्त राख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम समर्पणमा। आदरणीय श्रोता, कार्यक्रम समर्पण लिएर प्राविधिक मित्र विजयजी र म प्राम उपस्थित भइसकेका छौं र अब भने एक घण्टाभरि यो समयलाई हामी अर्थपूर्ण बनाउनेछौ र यसको निम्ति त तपाईँले हामीलाई कार्यक्रम सुनेर साथ दिनुपर्ने हुन्छ। र श्रोता, एउटा समर्पित जीवनकै बारेमा हामी कुराकानी गर्ने गर्छौं। म तपाईँलाई एउटा कुरा बताउन चाहन्छु शुरूमै, तपाईँ जति नै प्रभुको काममा समर्पित हुनुहुन्छ नि, प्रभुले तपाईँलाई त्यति नै शक्तिशाली बनाउनुहुन्छ। र यो एकदमै महत्वपूर्ण कुरा लाग्छ मलाई, तपाईँ जति नै धेरै प्रभुमा डुब्नुहुन्छ नि, त्यति नै प्रभुले तपाईँलाई शक्तिशाली बनाउनुहुन्छ। र हामी कतिचोटि प्रभुका जनहरूले यति शक्तिशाली काम गरेको देख्छौ क्या, त्यतिकै हुँदैन नि। जब जति धेरै हामी प्रभुमा डुब्छौ, प्रभुमा समर्पित हुन्छौ, त्यति नै प्रभुले शक्तिशाली काम गर्नुहुन्छ। अनि यो कुराहरू एकदमै महत्वपूर्ण कुरा छ। हामीलाई पनि काम गर्न मन लाग्छ, प्रभुको शक्तिशाली काम गर्न मन लाग्छ। प्रभुले हामीलाई होइन मती 10:8 त्यो अधिकारहरू दिनुभएको छ, त्यो कामहरू दिनुभएको छ, त्यो चुनौतीहरू दिनुभएको छ। ती सबै कुरालाई गर्न त तपाईँ र म समर्पित हुनै पर्छ। जब तपाईँ र म समर्पित हुन्छौँ, परमेश्वरले दिएको जिम्मेवारीलाई निर्वाह गर्छौँ, पूरा गर्छौँ, अनि परमेश्वरले तपाईँ र मलाई शक्तिशाली बनाउनुहुन्छ। सम्भव छ कयौं प्रभुका जनहरूको जीवन गवाही मैले सुनेको छु, उनीहरूलाई नजिकबाट कतिलाई हेर्ने मौका पनि बुझ्ने मौका पनि पाएको छु, तर त्यतिकै उनीहरू शक्तिशाली भएका छैनन्। शक्तिशाली हुनको लागि नि शक्तिशाली परमेश्वरसँग हुनुपर्छ, नजिक हुनुपर्छ, अनि थाहा हुन्छ। त्यो भएर हामी यस्तो सोच्छौ, मैले त केही गर्न सकिनँ, होइन, सक्छौ तर सक्दिन भन्ने कुरा चाहिँ तपाईँ र मेरो जीवनमा हुनुहुँदैन। एउटा लिडर, ऊ आफै एउटा लिडर हो क्या। तपाईँ एउटा लिडर हो, तपाईँ एउटा शक्तिशाली मान्छे हो, तर आफूलाई आफूले प्रकट गर्ने कि नगर्ने भन्ने मात्रै कुरा छ। चन्द्रमामा पुग्ने मानिसहरू पनि त तपाईँ र म जस्तै मानिसहरू होइनन् र, यो प्लेन बनाउने मानिसहरू पनि तपाईँ र म जस्तै होइनन् र, तर उनीहरूले म को हुँ भन्ने कुरा चिने क्या। तर तपाईँ र मैले अझैसम्म पनि म को हुँ भन्ने कुरा चिनेको छैनौ कि, त्यो म भित्र भएको शक्तिलाई निकालेका छैनौ कि। त्यो म भन्ने छ नि, त्यो भित्र चाहिँ एउटा शक्ति छ, त्यो त्यसले जे पनि गर्न सक्छ, त्यसलाई तपाईँ र मैले प्रकट गरेका छैनौ कि, निकालेका छैनौ कि भन्ने कुरा चाहिँ एकदमै महत्त्वपूर्ण कुरा हुन्छ। परमेश्वरले प्रत्येकलाई शक्तिशाली बनाउनु भएको छ, तर कति आफूलाई प्रयोग गरेका छन् त कति प्रयोग गरेका छैनन्, त्यति मात्रै हो। जो मानिसले आफूलाई प्र्याक्टिकल रूपमा अगाडि बढाए ती मानिसहरू शक्तिशाली छन्। कोही दौडमा दौडिँदैछ भने नि सँगै दौडिने मान्छेहरू कति हुन्छन् हुन्छन् होइन, तर प्रथम, दोस्रो र तेस्रो हुने तिनजना मात्रै हुन्छन्। भन्न खोजेको कुरा के हो भने, जसले बढी परिश्रम गर्छ, जसले बढी प्र्याक्टिस गर्छ, जसले बढी दर्शन र बोझ लिएको हुन्छ नि, त्यो मान्छे मात्रै सफल हुन्छ। कयौँ मान्छेहरू पछाडि छोडिन्छन् किनभने त्यो मान्छेले म को हुँ भन्ने कुरा उसले जानिसकेको छ कि म यो हुँ, म यो बन्नुपर्छ भन्ने कुरा। जब तपाईँ र ममा एक प्रकारको भित्रबाट त्यो म भन्ने कुरा भरिँदै आउँछ नि, अनि मले तपाईँ र मलाई शक्तिशाली बनाउने हो। जहिले पनि मान्छे एक्लो हुन्छ, हामी भन्छौँ मलाई कसैले साथ सपोर्ट छैन गरेन, त्यो भन्न मिल्दैन। परमेश्वर हाम्रो साथमा हुनुहुन्छ, उहाँले यति शक्तिशाली कुरा भन्नुभएको छ नि, न डराउ किनकि म तिमीसित छु भनेपछि मान्छेमा त भरोसा गर्नु हुँदैन, मान्छेले त तपाईँ र मलाई हाते लगेर तान्दिन्छ, तर परमेश्वरले कहिले पनि तान्नुहुन्न। मान्छेले चाहिँ खुट्टा तान्छ, तर परमेश्वरले चाहिँ हात तान्नुहुन्छ। हात तान्ने मान्छे जहिले पनि माथि हुन्छ, खुट्टा तान्नेले तल तान्छ। भन्न खोजेको कुरा के हो भने, परमेश्वरले त हात माग्नु भएको छ क्या तपाईँ र मेरो, होइन हात हातै थाम्नेछु भन्नुभएको छ। मान्छेले खुट्टा तान्छन्, परमेश्वरले हात तान्नुहुन्छ। तपाईँ कसलाई रोज्ने, खुट्टा तान्नेलाई रोज्ने कि हात तान्नेलाई रोज्ने? किनभने उहाँको हात तपाईँ गाह्रो परिस्थितिमा हुँदाखेरि पछाडि हेर्दा तल कहाँ छ, त्यहाँबाट छोडिनु भने, त्यहाँबाट लड्नु भने, त्यहाँबाट चिप्लिनु भने तपाईँको अस्तित्व रहँदैन। तर जब तपाईँ माथि हेर्नुहुन्छ, त्यहाँ एउटा हात छ जुन हातले तपाईँलाई तान्न चाहिरहेको छ, जुन हात छोरा तेरो हातले, छोरी तेरो हातले तेरो हात समाउनमा जतिखेर पनि रेडी छु भन्ने चाहिँ हाम्रो परमेश्वर हुनुहुन्छ। त्यो भएर मान्छेमाथि भरोसा नगर्नुहोस्। किनभने संसारमा म बारम्बार भन्ने गर्छु, त्यो मान्छे सबैभन्दा दुखी मानिस हो जो मान्छेमाथि भरोसा गर्छ, तर सबैभन्दा सुखी मानिस त्यो हो जो परमेश्वरमाथि भरोसा गर्छ। तपाईँ र म चाहिँ परमेश्वरमाथि भरोसा गर्ने मानिसहरू हौँ। त्यो भएर परमेश्वरमा समर्पित जिउँ भन्दै कार्यक्रमको शुरूआत यो अर्थपूर्ण सङ्गीतबाट।

एउटा असल लिडरले मानिसमा ऊर्जा भर्ने काम गर्छ। उनीहरू भित्र एक नयाँ आशा वा विश्वासको भावना पैदा गर्छ र कसैभित्र जति साहस हुन्छ त्यसै अनुसार उसको जीवन घट या बढ्छ। होइन, तपाईँ र म जति साहस छ नि, हिम्मत छ नि, त्यही अनुसार उसको जीवनमा चाहिँ के हुन्छ, घट्ने बढ्ने हुन्छ। तपाईँ एकदमै उत्साह र साहसले भरिनु भएको छ भने तपाईँ पढ्नुहुन्छ, तपाईँमा उत्साह जोस जाँगर केही छैन भने तपाईँ घट्नुहुन्छ। र जहिले पनि एउटा लिडरले, अगुवाले विश्वासीहरूलाई ऊर्जा भन्ने काम गर्छ, उनीहरू भित्र एक नयाँ आशा र विश्वासको भावना पैदा गर्छ। त्यो भएर तपाईँ र मलाई परमेश्वरले लाखौं करोड़ौं मानिसहरूको बीचबाट चुन्नुको कारण पनि यो हो कि हामीले एकअर्कालाई उत्साह दिनै पर्छ। किनभने जब तपाईँ र मैले अरूलाई उत्साह दिन्छौ नि, अनि परमेश्वरबाट स्वर्गीय उत्साह तपाईँ र मलाई पनि प्राप्त हुन्छ। जहिले अरूलाई उत्साह दिने मानिसहरू उत्साहित हुनुपर्छ। यस्तो चिन्ता, यस्तो फिक्री तपाईँ र ममा हुनुपर्छ कि भोलि बिहान उठेर फेरि पनि मैले धेरैलाई के दिनु छ, उत्साह दिनु छ, सही बाटो देखाउनु छ, आशा देखाउनु छ। एउटा असल लिडर चाहिँ जहिले पनि यसरी सोच्छ अरे कि मैले भोलि फेरि कसैलाई उत्साह दिनु छ। र तपाईँ र मलाई परमेश्वरले दिएको जुन वरदान छ, परमेश्वरले दिनुभएको जुन महान आज्ञा छ, सुसमाचार सुनाउने आज्ञा छ, गरिरहेका छौँ कि छैनौँ? हामीलाई लाग्ला कतिचोटि हामीलाई पास्टर बाले भन्नुभयो भन्ने होइन क्या। जुन दिन तपाईँले पानीको बप्तिस्मा लिनुभयो पिता पुत्र पवित्र आत्माको नाउँमा, तपाईँ र मेरो जिम्मेवारी सुसमाचार सुनाउने नै हो। पास्टरले मलाई भनेकै छैन भन्ने नै हुँदैन क्या। जबसम्म तपाईँमा त्यो महसुस हुँदैन, मैले सुसमाचार सुनाउनु पर्छ भन्ने कुरा महसुस हुँदैन नि, तबसम्म तपाईँले गर्नुहुन्न। महसुस हुनुपर्छ। जब तपाईँ प्रभुमा आउनुभयो, तपाईँ बाँच्नुभयो, अनन्त जीवनको भागीदार हुनुभयो, यो मौकाहरूलाई नदिने, कसैले त तपाईँलाई सुसमाचार सुनायो नि होइन र, अनि तपाईँले चाहिँ नसुनाउने, यो जिम्मेवारी तपाईँको पनि हुने होइन र। त्यो भोग, त्यो तृष्णा तपाईँ र ममा हुनुपर्छ। कयौं मानिसहरू समस्यामा छन्, समस्यासम्म पुग्ने काम तपाईँ र मेरो हो, छुटकारा दिने काम परमेश्वरको हो। त्यो भएर तपाईँ पसलमा हुनुहुन्छ होला, पसलमा आउने मानिसलाई प्रभुको प्रेमको बारेमा बताइदिनुहोस्। तपाईँ हस्पिटलमा हुनुहुन्छ होला, मानिसहरू एकदमै तडपिरहेका होला, त्यो ठाउँमा प्रभुको शान्ति बोलिदिनुहोस्। कति परिवारमा मेलमिलाप छैन होला, मेलमिलापको बारेमा परमेश्वरको वचनबाट उत्साह दिनुहोस्। मानिसहरू त प्रतीक्षामा छन् होइन र, उत्साह पनि चाहिन्छ नि मान्छेलाई। हुन्छ होला, पसलमा आउने मानिसलाई प्रभुको प्रेमको बारेमा बताइदिनुहोस्। तपाईँ हस्पिटलमा हुनुहुन्छ होला, मानिसहरू एकदमै तडपिरहेका होला, त्यो ठाउँमा प्रभुको शान्ति बोलिदिनुहोस्।

लय झिकन पनि चाहिन्छ। मान्छे जब बिरामी भएर घर फर्किन्छ टाउकोमा ठूलो बोझ लिएर आएको हुन्छ र परमेश्वरले भन्नुहुन्छ मत्ती 11:28 यो सारा बोझले दबेका हो म कहाँ हो म तिमीलाई विश्राम दिनेछु। त्यो विश्राम दिने परमेश्वर त चिनाउने काम त तपाईँ र मेरो पनि हुने होइन र पास्टर अगुवा लिडरको मात्र होइन। र यो कुरा याद गर्नुहोस् परमेश्वरले देशलाई जित्नको लागि तपाईँ र मलाई परमेश्वरले चुन्नु भएको जुन जिम्मेवारीहरू दिनुभएको छ त्यो जिम्मेवारीहरू तपाईँ र मैले वहन गर्नै पर्छ। तपाईँले राम्रो जिम्मेवारी वहन गर्नुभयो भने त्यसको परिणाम परमेश्वरले दिनुहुन्छ तर जिम्मेवारी राम्रो गर्नु भएन भने तपाईँ अफिसबाट निकालिनुहुन्छ। तपाईँ र मेरो जिम्मेवारी के हो निर्धक्क साथ ढुक्क भएर पाइला अगाडि चाल्नु छ। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

यो अर्थपूर्ण भजनपछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र अर्को महत्वपूर्ण कुरा तपाईँको निम्ति जुन भिजन दर्शन भएको व्यक्ति कहिल्यै सुत्न सक्दैन तर भोलिपल्ट बिहान शक्ति वा जोसले भरिएर उठ्छ होइन त्यो भएर तपाईँ र म चाहिँ जहिले पनि जोस तपाईँ र ममा हुनुपर्दछ दर्शन एउटा परमेश्वरको भिजन भएको व्यक्ति कहिल्यै सुत्न सक्दैन क्या तर भोलिपल्ट बिहान शक्तिको साथ जोसले भरेर हुन्छ तपाईँ र म कतिजोडी देख्छौँ हामी उठ्न खोज्छौँ तर उठ्नै सक्दैनौँ किनकि सुतेर त निन्द्रा मात्र पुरा हुन्छ सपना पुरा गर्न त उठ्नै पर्छ त्यो भएर तपाईँ र म यो बेलामा यो समयमा जोसले भरिनुपर्छ तपाईँमा र ममा त्यो जोस त्यो जाँगर हुनुपर्छ किनभने हामी देख्न सक्छौ संसारमा धेरै प्रकारका समस्याहरू आइरहेका छन् अहिले मान्छेहरूमा हेर्यौं भने बढी मात्रामा निराशपनहरू देखिन्छ होइन त्यो तपाईँ र मलाई थाहा छ कारण के भन्दा विभिन्न शक्तिशाली देशहरू युद्धमा लडिरहेका छन् युद्धमा होमिरहेको अवस्था छ वार्ता गरे जस्तो गर्छन् तर एकअर्कालाई ठूलो शक्तिशाली बम बारूदले उनीहरूले हानिरहेको अवस्थाहरू छ दिनदिनै मानिसहरू चिन्तित अवस्थामा त्रसित अवस्थामा छन् अहिले तपाईँ र मैले देख्न सक्छौ पेट्रोल डिजलको भाउ छुइसक्नु अवस्थामा छैन ग्यासको भाउ त्यस्तै छ होइन बत्तीको भाउ बढेको अवस्था छ यो के भइरहेको छ कतिचोटि हामी सोच्न पनि सक्दैनौ अनि यी सबै कुराले गर्दा आफ्नो देशमा बसेर काम गर्ने वातावरण नै छैन धेरैले भन्नुहुन्छ पहिले जस्तो बिजनेस छैन पहिले जस्तो मान्छेहरू आउँदैनन् किनभने मान्छेसँग पैसा छैन होइन तपाईँ र म नै एउटा विचार गरौँ न तपाईँ र म विभिन्न अफिसमा काम गर्छौँ प्रशस्त मात्रामा पैसा हुँदैन हामीसँग त्यो भएर मान्छे विदेशीमा भारतीय हुन्छ तर म के कुरा भन्दैछु भने तपाईँ र ममा जोस जाँगर हुनुपर्छ जब तपाईँ र म जोस जाँगर छ भने हामी केही गर्न सक्छौ मान्छे के कारणले बिरामिनुहुन्छ तपाईँलाई थाहा छ नि चिन्ता चिन्ता चिन्ता चिन्ता चिन्ताले जहिले पनि मान्छेलाई चितामा पुर्याउँछ त्यो थाहा छ तपाईँलाई अनि मान्छे रोगी हुनुको कारण त्यो पनि हो हामी यस्तो जीवन जिउनुपर्छ दुई दिनको जिन्दगी हो होइन तपाईँको सानोतिनो रोग त नि तपाईँ र म जब जोसिलो हुन्छौँ त्यो कुराले पनि रोग दिन्छ क्या तपाईँ र म निराश भएर बस्यौँ भने निराश निराश निराशले हस्तक्षेप गर्छ तपाईँ र मेरो जीवनमा जब तपाईँ उत्साह उत्साह उत्साहित हुनुहुन्छ उत्साहले हस्तक्षेप गर्छ तपाईँ र मेरो जीवनमा र लुसिफरको योजना पनि यो तपाईँ र मलाई जहिले निराश बनाइराख्ने होइन झोक्रेको अनुहार बनाइराख्ने अरूलाई देख्दा पनि निराशै हुने लुसिफरको एउटा षड्यन्त्र छ कि यो मानिसलाई चाहिँ म निराश बनाउँछु यसलाई म निराशबाट उठ्न दिँदिनँ भन्ने छ तर तपाईँ र म निराश छैन जोसिलो हुन आजको आवश्यकता हो जोसले भरिनु पर्दछ किनकि तपाईँ र मेरो सम्बन्ध चाहिँ कोसँग छ परमेश्वरसँग छ परमेश्वरसँग कनेक्सन भएको मानिसहरू निराश हुन्छन् कहिले काहीँ शरीरमा होला तर सधैँ हुँदैन किनकि उसको सम्बन्ध चाहिँ परमेश्वरसँग हुन्छ र अहिलेलाई यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। हामी समर्पण कार्यक्रममा छौं। एउटा समर्पित जीवनकै बारेमा मैले तपाईँलाई बताइरहेको छु। कतिचोटि तपाईँहरू म सेवकाई गर्ने क्रममा होइन यति धेरै गाह्रो अवस्था भएर गइरहेका हुन्छौँ, अभावमा भएर गइरहेका हुन्छौँ। हामीलाई सबै कुराको अभाव भइरहेको हुन्छ, खान लाउन बस्न, तर पनि कुनै कुनै मानिसहरू नि यति धेरै सन्तुष्टि देखिन्छ, उहाँहरूमा खुसी देखिन्छ। उनीहरू मण्डली आउँदा पनि चिउरा खाएर आएका हुन्छन्, तर उनीहरूको अनुहारमा त्यो प्रकारको उत्साह, त्यो प्रकारको उमङ्ग देखेको हुन्छ क्या, किनकि उनीहरूले हृदय नै परमेश्वरमा समर्पित गराएका हुन्छन् क्या, होइन? उनीहरू समर्पित मानिसहरू हुन्। तर कति मानिसहरू मजाले मासु भात खाएर आएर पनि उनीहरू समर्पित हुन सक्दैनन्, अथवा खुसी हुन सक्दैनन्, अथवा ह्याप्पी हुन सक्दैनन्। किन भन्दाखेरि उनीहरूको हृदय परमेश्वरमा समर्पित छैन। त्यो भएर तपाईँ र म चाहिँ परमेश्वरमा समर्पित छोराछोरी बन्नु परमेश्वरको इच्छा हो क्या, होइन? कतिले मैले जस विनोद चौधरी नेपालको सबसे धनी व्यक्तिको बारेमा एउटा लेख पढ्ने मौका पाएको थिएँ। उहाँको ठूलो सपना थियो इन्डिया गएर पढ्ने, तर उहाँ जानुभन्दा केही समय अगाडि उहाँको बुवा बिरामी पर्नुभयो, तर उहाँको पढ्ने सपनाहरू रोकियो। त्यो बुवाको सम्पूर्ण व्यवसाय उहाँले के गर्नु पर्यो, एउटा घरको जेठो छोरा भएको कारण सम्हाल्नु पर्यो, बुवाले सम्हाल्दै आएका सबै कुरा सम्हाल्नु पर्यो। उहाँलाई यति धेरै गाह्रो भयो, होइन? कतिले सपोर्ट गरेनन्, होइन? विरोधमा निस्के उहाँका मानिसहरू, होइन? यसले बाउले जस्तो गर्न सकेन, यो निस्किनुपर्छ भने। तर उहाँले त्यो चुनौतीलाई नि एउटा समस्याको रूपमा लिनु भएन क्या, यो चुनौतीसँग सामना गर्छु भनेर अगाडि बढ्नुभयो। तर अनि उहाँले जित्नुभयो र अहिले 200 भन्दा बढी होइन बिजनेस विभिन्न देशमा उहाँले गरिराख्नु भएको छ। हेर्नुहोस् त, त्यतिकै मान्छे कहाँ सफल हुन्छन् र सङ्घर्षसँग लड्ने मानिसहरू नै सफल हुन्छन्, होइन? भाग्ने होइन, समस्यादेखि भाग्ने होइन, समस्यासँग चाहिँ लड्ने हो क्या, होइन? समस्यासँग लड्न सक्यौँ भने अनि हामी विजय हुन्छौँ। हामी जहिले पनि समस्यासँग हार्यौँ, हारे मैले हारे भनेर होइन, यसलाई म जित्छु भनेर त्यो हिम्मत र आँट तपाईँले ल्याउँ भने तपाईँ र म जित्छौँ, होइन? मलाई योसेफको याद आउँछ। उनी मिश्र देशको प्रधानमन्त्री भए, उसले यति धेरै दुःख भोग्नु पर्यो नि। हामी उसको सङ्घर्षका कुराहरू हेऱ्यौँ भने लगभग 80 वर्ष त उसले जिन्दगी समस्यामै बिताएका छन्, होइन? बाँच्न त उनी 110 वर्ष बाँचेका छन्, तर त्यसपछि उसको जीवन चाहिँ यति अर्थपूर्ण भएको छ नि, अरूलाई आशिष दिने जीवन भएको छ। त्यतिकै हामी कुनै पनि कुरा सहजै सामना गर्न सक्दैनौँ, प्राप्त गर्न सक्दैनौँ, र परमेश्वरले तुरुन्तै त्यो कुरा पनि दिनुहुन्न। त्यसको महत्व तपाईँ मैले बुझ्नुपर्छ, होइन? मान्छे जो पनि चन्द्रमामा जान चाहन्छ नि, तर चन्द्रमामा जानको लागि मान्छेले धेरै लगानी गर्नुपर्छ, प्रोसेस हुन्छ, अनि मात्र म चन्द्रमामा जान्छु भनेर एउटा हेलिकप्टरमा चढेर कहाँ हुन्छ र, होइन? त्यो भएर जति नै धेरै ठूलो तपाईँ र मैले भिजन लिन्छौँ, दर्शन लिन्छौँ नि, त्यति नै धेरै समस्या पनि तपाईँ र मेरो जीवनमा आउँछ क्या। तपाईँ जति धेरै समुद्रको गहिराईमा डुब्नुहुन्छ अनि मात्र हिरा भेटिने हो क्या। म तुरन्त गएर हिरा लिएर आउँछु भनेर कहिले पनि हुँदैन। समुद्रको गहिराईभन्दा गहिराईको त्यो अन्तिम बिन्दुमा पुगेर मात्रै तपाईँले हिरा लिएर फर्किन सक्नुहुन्छ। त्यो भएर कति धेरै सामना गर्नुपर्ने हुन्छ समुद्रभित्र, होइन? विभिन्न आफूभन्दा शक्तिशाली माछाहरूको सामना गर्नुपर्ने हुन्छ, कहिलेकाहीँ कता गएर ठोक्किन्छ, के हुन्छ, जाँदा जाँदै वा अक्सिजन सिद्धिने हो कि, अथवा अक्सिजनमा समस्या आउने हो कि, वा सिङ्गे माछाले निन्दिने हो कि, कति कुराको सामना लिएर ऊ समुद्रको गहिराईमा पुग्नुपर्ने हुन्छ अनि मात्र उसले हिरा प्राप्त गर्न सक्छ। त्यो भएर तपाईँ र मेरो पनि दर्शन बोझ भिजन होला त्यत्तिकै हातमा कसैले लिएर राखिदिँदैन, त्यसको लागि तपाईँ र म उठ्नै पर्छ, परिश्रम गर्नै पर्छ,
परिश्रम गर्ने मान्छेले नै इतिहास बनाउँछ। परिश्रम नगर्ने मान्छेले इतिहास बनाउँदैन, अथवा परिश्रम गर्ने मान्छेले नै पहिचान बनाउँछ, आफ्नो आइडेन्टिटी बनाउँछ, आफ्नो पहिचान बनाउँछ। तपाईँ परिश्रम नगरिकन म यस्तो गर्छु उस्तो गर्छु त्यो कहिले हुन सक्दैन। तपाईँको परिश्रमले तपाईँको पहिचान बनाउँछ। त्यो भएर जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, परिश्रम गर्न नछोड्नुहोस्। परिश्रमले नै हो तपाईँलाई तपाईँको पहिचान बनाउने। अहिलेलाई भने अर्थपूर्ण संगीतको साथ कार्यक्रम

आदरणीय श्रोता, अब भने लगभग समयले पनि मलाई बिदा दिइसकेको छ र विशेष गरिकन मैले तपाईँलाई जुन कुरा बताए यी कुराहरू एकदमै महत्वपूर्ण कुरा छ। तपाईँ र म परमेश्वरको निम्ति नै हो, उहाँको काम गर्नकै निम्ति हो परमेश्वरले तपाईँ र मलाई बोलाउनु भएको। तर यो पृथ्वीमा तपाईँ र मैले आफ्नै काम गरेर जीवन गुजारिरहेका छौं कि परमेश्वरको काम पनि गरिरहेका छौं भन्ने कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा हुन्छ। हो, आफ्नो काम पनि गर्नुपर्छ, तर परमेश्वरको काम चाहिँ के गरिराख्नु भएको छ? एकातिर राख्नु भएको छ कि आफ्नो काममा मात्र व्यस्त हुनुहुन्छ, र परमेश्वरको काम पनि तपाईँ र मैले गर्नुपर्छ किनभने समय नजिक छ। सबैतिर फर्किएर हेर्दाखेरि कतै समय त नजिक आएको होइन भन्ने प्रश्न सबैसँग उठ्न सक्छ, तर त्यो समय आउनुभन्दा अगाडि तपाईँ र मैले गर्नुपर्ने काम पनि त धेरै छ नि, होइन र? तपाईँले घर बनाउनु भयो, तपाईँ 200 तला घर बनाउनु भयो, तपाईँले माथिको कोठामा बस्नुभयो, 200 होइन 200 तलाको माथिको टप कोठामा तपाईँ बस्नुभयो, जहाँबाट तपाईँ सबै कुरा देख्न सक्नुहुन्छ। तपाईँ सिडीबाट भएर जानुभयो होला, तर एउटा कुरा, माथि त पुग्नुभयो तर तपाईँले चाबी लान बिर्सिनु भयो भने तपाईँलाई कति कष्ट हुन्छ फेरि फर्किन। त्यो भएर समयमै सबै काम गर्नु आवश्यक छ, सोच्नु आवश्यक छ, होइन? त्यो 2 तला माथि उहाँ सिँढीबाट चढ्नुभयो, जब ढोका खोल्न खोज्नुभयो मैले चाबी तरै बिर्सिनु भएको थियो, फेरि 200 तला ओर्लिन कति गाह्रो हुन्छ। त्यो भएर तपाईँ र म सोच्नुपर्छ, तपाईँ र मैले सोच्ने बेला आएको छ कि मैले प्रभुको काम गरेको छु त, परमेश्वरको महान आज्ञा पूरा गरेको छु त भन्ने कुरा पनि एकदमै महत्वपूर्ण कुरा हुन्छ। र अब भने लगभग समयले पनि मलाई बिदा दिइसकेको छ। जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै, र प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै कार्यक्रमबाट अहिलेलाई पनि बिदा हुन्छु। धन्यवाद, जय मसीह, नमस्कार।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जीवनको वचन।
2: रेडियो कार्यक्रम जीवनको वचन

0: जयमसी तथा ख्रिष्टीय अभिवादन। यहाँहरू सम्पूर्ण हाम्रा प्रिय श्रोताहरूलाई कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचनको यो नयाँ श्रृंखला लिएर आज पनि तपाईँको घर आँगनको रेडियो स्टेशन मार्फत हामी उपस्थित भइसकेका छौं। प्रिय श्रोता, रेडियो कार्यक्रम जीवनको वचन तपाईँको आफ्नै कार्यक्रम हो। हाम्रो विश्वासको आधार धर्मशास्त्र बाइबल हो। धर्मशास्त्र बाइबलको यहुन्नाको पुस्तक 3:16 पदमा यसरी लेखिएको छ, किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यो कार्यक्रमको मुख्य व्यक्ति प्रभु येशु ख्रीष्ट हुनुहुन्छ। उहाँ मानिसको पाप उठाई लैजाने परमेश्वरको थुमा हुनुहुन्छ। उहाँ स्वयं परमेश्वर हुनुहुन्छ, तर आजभन्दा धेरै वर्ष पहिले उहाँ मानवको रूप धारण गरेर यो संसारमा तपाईँ र मेरो लागि आउनुभयो। त्यसकारण वचनमा भनिएको छ कि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश हुने छैन तर त्यसले अनन्त जीवन प्राप्त गर्नेछ। श्रोता, कार्यक्रम जीवनको वचनमा अब भने हामी तपाईँका लागि प्रस्तुत गर्दैछौ जीवन गवाई। अध्ययारोबाट उज्यालोतर्फ, मृत्युदेखि जीवनतर्फ जीवन रूपान्तरण भएको कथा सुनाउने सेगमेन्ट उज्यालो किरण लिएर आएका छौं। अब लागौं उज्यालो किरणतर्फ। हुन्छ म्याम, हजुरलाई हाम्रो कार्यक्रममा स्वागत छ।
1: धन्यवाद।
0: अलिकति तपाईँको बारेमा थोरै भनिदिनुहोस् हाम्रो श्रोताहरूलाई, होइन, हजुर चाहिँ कहिले प्रभुलाई विश्वास गर्नुभयो अनि अहिलेसम्मको यो यात्रालाई छोटो रूपमा सम्झिनु पर्दाखेरि के भन्नुहुन्छ म्याम?
1: धन्यवाद यो मौका दिनुभएको लागि। हजुरलाई आफ्नो विषयमा केही कुरा भन्ने यो अवसर दिनुभयो हजुरले। मैले चाहिँ खास प्रभुमा चाहिँ नि 2046 सालमा एउटा दिदीबाट उहाँले मलाई सानो एउटा ट्र्याक्स दिनुभएको थियो अनि त्यो ट्र्याक्स पढ्ने मौका पाएँ। अनि फेरि पनि उहाँले आएर मलाई पसलमा एउटा अर्को बुक एउटा दिनुभयो, त्यसमा चाहिँ नि अब यीशु ख्रीष्टको बारेमा थियो अनि त्यो पढ्ने मौका पाएँ। अनि जसले गर्दा मेरो मनमा भएका प्रश्नहरू जिज्ञासाहरू चाहिँ नि त्यो उहाँले चाहिँ नि त्यसको एन्सर त्यो किताबले मलाई दियो।
0: के प्रश्न थियो हजुरको मनमा?
1: मेरो मनमा चाहिँ कस्तो थियो भनेदेखि अब हामी त एउटा हिन्दू संस्कारमा हुर्केको होइन, त्यसैमा बढी भएको मान्छेहरू, अनि मेरो मनमा चाहिँ कस्तो प्रश्न थियो भने मेरो माहौल अनि मेरो हुर्केको वातावरण चाहिँ नि त्यस्तै मठ मन्दिरले भरिएको ठाउँ थियो दरबार स्क्वायर, अनि त्यहाँनिर चाहिँ नि अब विभिन्न प्रकारको देवी देवताहरू हामी पाउँछौ नि, अनि मेरो मनमा चाहिँ कस्तो थियो भने के यो मैले मानि आएको ईश्वर चाहिँ नि उहाँहरू नै हुनुहुन्छ, के उहाँहरू नै उहाँहरूमा चाहिँ अनन्त जीवन छ, के मलाई यो जीवनमा चाहिँ उहाँहरूले पार गर्न सक्नुहुन्छ, यस्तै जिज्ञासाले भरिएको मान्छे म चाहिँ है।
0: कति वर्षको हुनुहुन्थ्यो त्यो बेलामा?
1: त्यति बेला चाहिँ म त्यस्तै 15 वर्ष भनौँ न, 15-16 वर्ष।
0: बिस्तारै सबै कुरा बुझ्दै हुनुहुन्थ्यो होइन, किशोर अवस्थामा सबै कुराहरू एकदम उत्सुकता थियो होला त्यो बेलामा पक्कै पनि।
1: एकदमै म त एकदमै जिज्ञासाले प्रश्नै प्रश्नले भरिएको मान्छे है, अनि हतपति मान्छेलाई भनौँ न त्यो कुनै पनि कुरा एक्सेप्ट गर्नको लागि म विचार गर्थे, हतपति चाहिँ म स्वीकार गर्दिन थिए।
0: अनि तपाईँले बाइबल अध्ययन गर्नुभयो भनेर भन्नुभयो होइन बिस्तारै, अनि त्यसबाट के कुरा पाउनुभयो? तपाईँले खोज्नुभएको प्रश्नको उत्तर भेट्नुभयो त?
1: त्यहाँनिर चाहिँ मैले एउटा बुकमा त्यो सत्यताको पक्षमा तपाईँको निर्णय भन्ने एउटा त्यस्तै समथिङ किताब थियो, अनि यीशु ख्रीष्ट चाहिँ संसारमा सबै पापीहरूको निम्ति उद्धार गर्नलाई आउनुभएको, एउटा कन्या मरियमको कोखबाट जन्म भएर अनि उहाँ मानव जातिको लागि भनेर बलिदान हुनलाई आउनुभएको कुराहरू मैले पाएँ। अनि त्यसपछि उहाँ मर्नु मात्र भएन, उहाँ मर्नुभयो, गाड्नुभयो र तेस्रो दिनमा फेरि त्यही शरीरमा उहाँ जीवित भएर आउनुभएको कुराले मलाई एकदम नै अचम्बित तुल्यायो, अनि जसले गर्दा यसबारे अझ बुझ्नुपर्छ भन्ने कुराहरू आयो मनमा, अनि यस्तै क्रममा चाहिँ म अघि बढ्दै गएँ।
0: 2046-47 साल भन्नुभयो, त्यो बेलामा त देशमा नै एक किसिमले ठूलो परिवर्तन आएको समय होइन, व्यवस्था नै परिवर्तन आएको त्यो बेलाको समयमा तपाईँले प्रभुलाई विश्वास गर्नुभयो, प्रभुलाई आफ्नो मुक्तिदाताको रूपमा यीशुलाई स्वीकार्ने निर्णय गर्नुभयो भनौँ न, पछि परिवारहरूले अनि त्यसपछि अन्य गाउँ समाजले तपाईँले विश्वास गरिसकेपछि भनौँ न, त्यो खालको समस्याहरू के कस्तो समस्याहरू आयो, सताउटहरू के कस्तो आयो?
1: अब त्यति बेला अब विश्वासी पनि भनौँ न अब हाम्रो टोलमा त छँदै थिएन, तर फेस गर्नलाई धेरै गाह्रो भयो, किनभने अब परिवारबाट अलाउड थिएन, बुवाले त अब पठाउनै हुन्न, कि घर छोड़ कि चर्च छोड़ भन्नुहुन्थ्यो सिधै। अनि कहिले काहीँ अब यता हामी चर्चमा जाँदा अथवा हाउस भिजिटिङमा जाँदाखेरि अलिकति ढिला हुँदा बुवाले चुकुल लगाइहालिदिनुहुन्थ्यो क्या, अनि घरमा भित्र पस्न पस्न पाउने मौका चाहिँ पाउँदैनथे। अनि सँगै दिदी हुनुहुन्थ्यो, माइली दिदी, दिदी बिनाजु, अनि उहाँको घरमा हामी बास गर्न जान्थे, अनि भोलिपल्ट फेरि बुवा कहाँ जान्थे। अनि माया पनि मलाई बुवाको धेरै माया लाग्थ्यो, अनि आदर गर्थे म बुवालाई, किनभने उहाँले त्यति साह्रो बुझ्नु भएको थिएन, अनि बुझाउने क्रममा पनि आफू पनि बुझ्ने क्रममै थिएँ भनौँ न। अनि यसरी चाहिँ अब त्यो त भइहाल्यो, तर समाजले पनि अलि अर्कै दृष्टिकोणले हेर्ने कि, एकदम नराम्रो दृष्टिकोणले हेर्ने, यो अन्य धर्ममा लाग्यो भनेर। तर मैले उहाँहरूलाई हेरेन, मैले चाहिँ परमेश्वरलाई हेरेँ, किनभने उहाँले हामीलाई कति साह्रो प्रेम गर्नुभएको छ, त्यो कुरालाई मैले कुनै कुरामा चाहिँ नि दाज्न मिल्दैन भनेर उहाँहरूलाई मैले चाहिँ हेरेन, तर परमेश्वरलाई हेरेँ।
0: निर्णय लिनु कतिको गाह्रो होइन, त्यो बेलामा तपाईँ एउटा चाहिँ टिनेजमै हुनुहुन्थ्यो, त्यसमाथि पनि अब आफ्नो सोसाइटी, समाज, परिवार सबैजना विपक्षमा हुनुहुन्छ, सामना गर्ने त्यो निर्णय गर्ने निर्णय पछि त्यो जीवन संघर्षमय जीवन भनौँ न, त्यो हौसला कहाँबाट आउँथ्यो हजुरलाई?
1: अब मैले पढेको धर्मशास्त्र बाइबल नै हो, अनि त्यसबाट मलाई धेरै ऊर्जा र धेरै आनन्द र शान्ति मैले पाएको थिएँ। अनि त्यो शान्तिको कारणले पनि मलाई एक प्रकारको संसारको जुनै पनि अब चुनौती आए तापनि त्यसलाई म सामना गर्न सक्थे, प्रभुको शक्तिले, प्रभुको त्यो भनौँ न त्यो वचनले है, त्यो वचनले मलाई छोएको थियो। अनि अब भनौँ न अब त्यो अवस्था त थियो नै, स्ट्रगल गर्ने अथवा मानिसहरूसँग फेस गर्नुपर्दा धेरै गाह्रो हुन्थ्यो नि, एक्लिन थिए कहिले काहीँ होइन, अनि परिवारमा पनि त्यति सपोर्ट थिएन, अब कहिले बाइबल पनि पढ्न नदिने, प्रार्थना पनि गर्न नदिने, अब उहाँले त एक प्रकारले बुझ्नु पनि भएको थिएन, फेरि थप चाहिँ नि अब समाजले पनि हामीलाई त्यति राम्रो दृष्टिकोणले हेर्नु भएन।
0: तपाईँले विश्वास गर्नुभएको कारणले समाजले तपाईँ लगायत तपाईँको परिवारलाई अलिकति अर्कै तरिकाले हेर्न थाल्नुभयो,
1: अभियसली हजुर हजुर हजुर। अनि त्यसपछि चाहिँ एक समयमा मैले चाहिँ अब चाहिँ म प्रभुलाई चाहिँ छोड्दिन, तर चर्च जान चाहिँ बन्द गर्नुपर्छ भनेर त्यो निर्णय लिएँ क्या मैले। अनि त्यसपछि चाहिँ अब भएन, अब चर्चमा गएर अब मण्डलीको अगुवाहरूलाई भन्न जानुपर्छ भनेर म सिधै गएँ कि, दायाँ बायाँ हेरिन। अनि हाम्रो त्यति बेला पास्टर बुवा चाहिँ नि तन्सिलको अपरेसन गर्नुभएको थियो, पास्टर सन्त श्रेष्ठ, अनि उहाँको चाहिँ तन्सिलको अपरेसनको कारणले बोल्नु भएन। अनि मैले भने मेरो परिवारमा यस्तो यस्तो समस्या भयो, त्यसकारण म चर्चमा त आउन सक्दिनँ, तर प्रभुलाई चाहिँ म त्याग्दिनँ भनेर आफ्नो कुरा सबै कुरा उहाँमा मैले स्योर गरेँ। अनि उहाँले चाहिँ मलाई कुनै कुनै भर्सहरू लेखिदिनु भयो क्या बाइबलको, अनि गएर यो घरमा पढ्नु भनेर। अनि एउटा कुराले मलाई फेरि टच भयो कि, अनि त्यो कुरा के हो भनेदेखि यो मत्ती 10:28 तिमीहरूको शरीर र आत्मालाई मार्नेसँग नडरौ, उनीहरूले हामीलाई चोट पुर्याउन सक्छ, तर तिम्रो आत्मा र शरीर दुवैलाई चाहिँ नि नरकमा नाश गर्न सक्नेसँग डरौ। त्यो कुराले फेरि मेरो हृदयमा चाहिँ नि ओहो साँच्चै हो रहेछ, मेरो शरीरलाई पो उहाँले अलिकति यातना दिनुभयो, मलाई अलिक टचर भयो, तर प्रभुले त मेरो आत्मा त सुरक्षित राख्नु भएको छ, यसलाई उहाँहरूले कसैले पनि चोट पुर्याउन सक्दैन, अब म चाहिँ प्रभु मलाई क्षमा गर्नु, अबदेखि म कहिल्यै टर्निङ ब्याक हुन्न भनेर फेरि म निरन्तर जान
0: थालेँ। मण्डलीमा आउँदैन है भनेर भन्न जानुभएको, तर उहाँले जुन पद बाइबलको पद लेखेर दिनुभयो पास्टरले, त्यसबाट झन् तपाईँ अभिप्रेरित हुनुभयो होइन?
1: एकदमै एकदमै। अनि त्यति बेला म प्रार्थनामा पनि अलिकति बलियो भएँ है, अनि कुनै पनि समस्याहरू आउँदाखेरि चाहिँ म कुरा टेकेर जहाँ पनि छेलीमा होस्, माटनमा होस्, बैगलमा होस्, अनि कुरा टेकिहालेँ, प्रभु मलाई यो बाधा आयो, तपाईँलाई थाहा छ, अब मलाई त थाहा छैन भनेर। अब त्यति बेला टिनेजरमा त्यति थाहा पनि हुँदैन होइन, अलिअलि थाहा भएको कुरा प्रभुलाई सेयर गर्थे, अनि त्यसको जवाब छिट्टो आइहाल्थ्यो कि, यति खुसी हुन्थे कि अघि पछि त बुवाले चुकुल लाउनुहुन्थ्यो, अनि पछि चाहिँ ल तिमी भर्खर आएको रहेछ जाउ खाना खान जाउ भन्नुहुँदाखेरि मलाई यति ऊर्जा मिल्थ्यो नि। यो सबै कुरा मेरो प्रभुले मलाई जवाब दिनुभएको हो, म प्रभुप्रति धेरै कृतज्ञ छु भनेर म उहाँलाई यसको श्रेय परमेश्वरलाई म दिन्छु।
0: अब पछि तपाईँले अघि मलाई सेयर गर्नुभयो अनुसार पछि आमा बुवाहरूले पनि प्रभुलाई तपाईँको माध्यमबाट विश्वास गर्नुभयो भन्नुभयो होइन, तपाईँको जीवन हेरेर उहाँहरूले विश्वास गर्नु भएको हो कि अथवा अन्य केही कुराले गर्दाखेरि उहाँहरू अब छोरी त गइहालिन् अब हामी पनि जाउँ भन्ने, अथवा रिजन के थियो, कारण चाहिँ के थियो आमाबुवाहरूले विश्वास गर्नु?
1: कारण चाहिँ नि सुरुमा उहाँहरूलाई पनि त्यो कुरा मन पर्यो परमेश्वरको बारेमा, त अर्कोतिर चाहिँ समाज पनि छ होइन, थोरै समय अब एक दुई घण्टा हाम्रो घरमा घरेलु संगति हुन्थ्यो अनि त्यति बेला राम्रै वातावरण हुन्थ्यो, तर बाँकी समय बुवाले चाहिँ अब समाजमा यताउता मानिसहरूसँग पनि घुलमिल हुनुहुन्थ्यो अनि अब हाम्रो नेवारहरूको गुठीको कुराहरू पनि छन् होइन, अनि त्यो छोड्न नमिल्ने कुराहरू यताउता कुराहरू मरण परण हुँदाखेरि गुठी नै चाहिन्छ भन्ने कुराहरू पनि थियो त्यस कारणले अनि उहाँहरू चाहिँ नि अलिकति फेरि पछि हट्नुभयो। तर मेरो एकजना भाइ र दिदी चाहिँ नि उहाँलाई चाहिँ मैले अलिकति प्रभुमा हुर्काउने मौका पाएँ अनि फेरि पछि गएर के भयो भनेदेखि अब फेरि उता हाम्रो दिदी भिनाजुको पनि एउटा छोरी एकदमै बिमारी हुने डेढ वर्ष अथवा एक वर्षको हुँदाखेरि अनि हस्पिटलमा टिचिङ हस्पिटलमा तीन महिना राखेको त्यो नानीलाई अनि पछि आएर फेरि अब धामी चाकरी बैदी धेरै देखाएर बिनाले आफ्नो सबै सम्पत्ति सकाउनु भयो अनि केही सेप लाएन, उहाँहरू धेरै निराशमा हुनुहुन्थ्यो अनि उहाँहरूले त्यो कर्मकाण्ड धर्मकर्म गरेको मैले देखिरहेको हेरिरहेको हुन्थे, मलाई धेरै माया लाग्थ्यो किनभने परमेश्वरले त्यो कुराहरू कहिले पनि माग्नुहुन्न अनि उहाँले त हामीलाई दिन पाउनु भयो कहिले पनि हामीलाई लिन आउनु भएन भनेर मैले यसरी दिदीलाई मैले सुनाएँ, प्रभुको बारेमा पनि अलिकति कुरा मैले सेयरिङ गरेँ अनि छोरीलाई राम्रो भयो भनेदेखि म आउँछु भनेर भन्नुभयो। होइन पहिला तपाईँले हेर्नु प्रार्थना म गरिदिन्छु, दिदीहरूलाई म बोलाउँछु, छोरी निको हुन्छ तपाईँलाई केही हुँदैन किनभने आमाको गर्भमा राख्ने र लिने उहाँलाई मात्रै अधिकार छ भनेर मैले दिदीलाई अलिकति कुरा प्रभुको बारेमा सुनाउने मौका पाएँ र चर्चको दिदीहरूलाई बोलाएर त्यो नानीको लागि हामीले प्रार्थना गर्यौं है, त्यो दिपु छोरीको लागि प्रार्थना गर्यौं अनि त्यो नानी त पछि दुई तिन तका प्रार्थना गर्दाखेरि निको भयो कि अचम्म भयो है, अनि मेरो भिनाजुको पनि मनमा धेरै जिज्ञासाले भरिएको, मलाई पनि अलिकति कहिले काहीँ गाली गर्नुहुन्थ्यो आमा बुवालाई मन नपर्ने काम नगर भनेर मलाई सम्झाउनुहुन्थ्यो अनि उहाँ फेरि चाङ्गोको पनि पुजारी हुनुहुन्थ्यो अनि पछि आएर जुन त्यो काम आश्चर्य कर्म देख्नु भएपछि उहाँको मनमा ओहो मैले यत्रो गरे बीसको उन्नाइस भएन तर मेरो साली र चर्चको दिदी बहिनी आएर यसरी प्रार्थना गर्दा चाहिँ नि मेरो छोरी निको भयो केही न केही छ भनेर चाहिँ उहाँले चाहिँ पछि विरोध गर्न भन्न भनौ न यताउता नजाऊ भन्न छोड्नुभयो तर बिस्तारै आफै उहाँ आउनुभयो,
2: उहाँहरू सबै
1: परिवारले हजुर परिवारै आउनुभयो अनि एउटा छोरा एउटा छोरी अनि दिदी बहिना अनि उहाँहरू त्यो पुजारीको पद सबै छोडेर अनि प्रभुमा आउनुभयो, अहिले उहाँहरू चाहिँ एन्डरको काम गर्नुहुन्छ मण्डलीमा है, अनि आफूलाई पनि धेरै गर्व लाग्छ होइन। अनि यो त भयो अब त्यति बेलाको कुरा अनि मेरो चाहिँ त्यति बेला भनौँ न अब मण्डलीको जुन कुरा छ अनि परिवारको पनि थियो त्यो फेस गर्नलाई गाह्रो भएर म विवाह गरेँ है मैले चाहिँ।
2: कति सालमा विवाह गर्नुभयो?
1: मैले चाहिँ 52 सालमा।
2: ए हजुर हजुर
1: 52 सालमा विवाह गरेँ अनि त्यसमा पनि अलिकति अब तपाईँलाई भन्नु पर्दाखेरि के छ भनेदेखि मेरो एउटा साथी थियो यहाँ भक्तपुरको, त्यो साथी चाहिँ टिभीले धेरै ग्रसित अनि त्यो टिभीले जुन उहाँ बित्नु भयो अनि त्यो उहाँसँग चाहिँ नि मैले प्रार्थना गर्नको लागि मेरो साइली दिदीलाई पठाउँथे, म पाटनदेखि आउनुपर्ने भएर गाह्रो भयो अनि त्यो दिदीलाई पठाउँथे प्रार्थना गर्न जानु म पनि आउँछु भनेर। पछि त्यो नानी चाहिँ बित्नु भयो मेरो साथी, म भन्दा जुनियर नै थियो अनि अब हामीलाई थाहा थिएन त्यति बेला टिभी चाहिँ एउटा सर्वारोग भनेर है, अनि दिदी चाहिँ नै दिदीलाई पनि छोयो कि त्यो टिभीले अनि दिदीले चाहिँ खासै अब त्यो औषधि खान सक्नु भएन, त्यो डोज अलिक कडा भएको रहेछ अनि पछि दिदी चाहिँ एक्सपायर हुनुभयो अनि फेरि भाइलाई भयो मेरो भाइ अनि उहाँहरू यङ हुनुहुन्थ्यो हजुर जस्तै अनि उहाँलाई पनि टिभी भयो अनि उहाँ पनि भित्नु भयो है अनि उहाँलाई हेरचाह गर्दै अनि हस्पिटल लाने क्रममा म पनि भएँ धेरै गाह्रो भयो त्यति बेला अनि त्यसै हामी त्यति बेला भक्तपुर आइसकेका थियौँ हजुर, उहाँलाई हस्पिटल लाने यताउता क्रम गर्ने बेलामा म पनि टिभीले थलिएँ। त्यसपछि आएर म यहाँ भक्तपुरमै थिएँ, म मेरो सानो ठुलो छोरी चाहिँ नि त्यस्तै 6-7 वर्षको समथिङ थियो अनि आफ्नो श्रीमानलाई छोरीलाई छोडेर म माइतीमा अनि भाइहरूलाई यताउता लग्ने क्रममा भाइ पनि एक्सपायर हुनुभयो अनि म पनि थलिएँ। त्यस्तै 6 महिना कन्टिन्यू औषधि खाएँ टिभीको अनि त्यो फेलर भयो, त्यो औषधले काम गरेन अनि फेरि अर्को औषधि खानुपर्छ भनेर डाक्टर साहेबले भन्नुभयो अनि त्यति बेला हाम्रो कजन पनि थियो अनि उहाँले मलाई धेरै केयर गर्नुभयो, बुहारी हेर तिमीले कन्टिन्यू औषधि खानुपर्छ केही हुँदैन भनेर उहाँले धेरै हौसला दिनुहुन्थ्यो, हामीलाई धेरै हौसला दिनुहुन्थ्यो, यो तपाईँको एमडीआर भनेको धेरै हाई डोजको औषधि हो अनि दिनमा एउटा सुई लिने, मैले 1000 जति सुई लिएँ अनि दिनमा 25 चाहिँ औषधि खानुपर्छ एउटाको तपाईँको 500 mg को, त्यो औषधले मलाई यति गाह्रो बनाउँथ्यो कि म एक डेढ वर्ष बेड रेस्ट गरेँ, रगत धेरै छार्ने धेरै गाह्रो अनि श्रीमानलाई पनि अब भनौँ न मैले गर्दा उहाँलाई पनि गाह्रो अनि प्रभुसँग म धेरै प्रार्थना गर्थेँ तर दिनभरि चर्चको अगुवाहरू आउनुहुन्थ्यो घरमा प्रार्थना गर्न र विश्वासीहरू पनि कन्टिन्यू उहाँहरू आएर मेरो लागि प्रार्थना गर्नुहुन्थ्यो अनि प्रार्थना गर्ने क्रम भइरह्यो जारी भयो र बीचमा त्यस्तै 12-13 महिनापछि चाहिँ मेरो शरीरमा पूरा साइड इफेक्ट भयो त्यो औषधि मैले छोड्नै पर्यो किनभनेदेखि खानै सकेन कि अनि डक्टरले चाहिँ मलाई फोन गरेर त्यहाँ उहाँले फोन गर्नुहुन्थ्यो तिमीले औषधि नछोड कन्टिन्यू गर्नुपर्छ यो औषधि छोड्यो भने तिमीलाई गाह्रो हुन्छ भनेर मेरो श्रीमानलाई भन्नुहुन्थ्यो अनि श्रीमानले मलाई चाहिँ जसरी भए पनि मायाले उहाँले खुवाउने त कोसिस गर्नुभयो तर खान सकेन मैले अनि मेरो वेट पनि बढ्दै गयो कि सुनिने बढ्दै गयो म डिप्रेसनमा पनि गएँ कि धेरै गाह्रो भयो अनि म दिनभरि त हाँसेरै बस्थेँ किनभने त्यति बेला अब चर्चको विश्वासीहरू आफ्नो त मान्छेहरू भेटघाट गर्न आउनुहुन्थ्यो अनि उहाँहरूसँग आफ्नो कुरा म त्यति सेयर गर्न सक्ने अवस्था थिएन अनि म राति भएपछि अयुबको पुस्तक पढ्थेँ म प्रभु अयुब त यति धर्मी थियो तर म त धेरै पापी छु मैले केही पनि तपाईँको निम्ति गरेको छैन मैले आफ्नो पेटको निम्ति गरेँ तर तपाईँको निम्ति केही गरेको छैन त्यसकारण मलाई एउटा मौका दिनुहोस् भनेर उहाँसँग म बातचित गर्थेँ परमेश्वरसँग धेरै गाह्रो भयो अनि एउटा भनौँ न सैतानले लिन आएको जस्तो मलाई त्यो फिल भयो कि त्यो कफन बक्समा सुटाउने त्यस्तो धेरै मलाई ऊ भयो एकदम गाह्रो म एकदम कामे अनि मण्डलीको अगुवाहरू आएर प्रार्थना गरिदिनु भयो रातिको समय थियो त्यो म कराएँ चिच्याएँ मलाई लिन आयो म जान्न तर मलाई प्रार्थना गर्नुपर्छ सबैसँग भेट गरेर जान्छु त्यतिकै जान्दिनँ भनेर म आफ्नो विश्वासमा अडिग भएँ अनि त्यसपछि आएर चर्चको अगुवाहरू आएर प्रार्थना गर्नुभयो श्रीमान पनि मसँगै हुनुहुन्थ्यो उहाँले धेरै मलाई सपोर्ट गर्नुभयो त्यति बेला छोरीले पनि सानै थिए तर धेरै बुझ्ने अनि पछि आएर एकछिनमा प्रभुसँग म बातचित गरेँ प्रभु मलाई छुनुहोस् भनेर म प्रार्थनामा थिएँ अचम्म लाग्यो उहाँले मलाई छुनुभयो अनि एक प्रकारको यति आनन्द आयो अनि मलाई उहाँले भजन गाउनलाई सहायता गर्नुभयो मैले त्यो भजन गाएपछि मलाई यति आनन्द भयो त्यो आनन्द चाहिँ मैले ममा भएको त्यो रोगहरू छ भन्ने कुरा पनि मलाई त्यो फिल भएन सबै बिर्से त्यो आनन्दको क्षण मैले कसैसँग पनि मैले तुलना गर्न सकिनँ अनि त्यो बिस्तारै मैले त्यो औषधि त्यो जुन अब मान्छेले त भन्छ नि टिभीको औषधि छोड्यो भने के बाँच्दैन तर मेरो साधारण प्रकारको टिभीको औषधि पनि थिएन त्यो एमडीआरको धेरै हाई डोजको थियो अनि पछि आएर म प्रभुसँग कुरा टेक्दै प्रार्थना गर्दै फेरि थाइरोइड त्यति बेला थाइरोइड पनि भयो मलाई अनि यहाँदेखि टेकुसम्म म जान्थेँ अब त्यो रिपोर्ट आउनलाई किनभने यो थाइरोइड यहाँ भक्तपुरमा कहीँ पनि थिएन त्यही जानु पर्थ्यो अनि 3-2 हप्तापछि त्यो रिपोर्ट आउँथ्यो अनि म उपवाससहित त्यो रिपोर्ट लिन जान अगाडि बाटोभरि घरदेखि बाटोसम्म म हस्पिटलसम्म मनमनले रुँदै कराउँदै मान्छेले सोध्छ होला त्यति बेला मलाई यो आइएमआई पागल भयो किनभने मेरो आँखाबाट आँसु थामेको थिएन अनि पछि प्रभु रिपोर्ट चाहिँ नेगेटिभ आओस् भनेर मैले प्रार्थना गरेँ अब डक्टरले भन्थ्यो अब यो थाइरोइड पनि जिन्दगीभर खानुपर्छ अनि पछि आएर त्यो रिपोर्ट सबै नर्मल आयो कि अनि मैले प्रभुलाई धन्यवाद दिएँ है अनि यति धेरै मिराकलको कामले उहाँले गर्नुभएको थियो अनि डक्टरले पनि तिमीले औषधि नछोड है अनि अब नानीहरू पनि हुँदैन भनेर मेरो श्रीमानलाई भन्नुभयो अनि चिन्ता नगर होइन अब आफ्नो श्रीमती छोरीहरू छ तिमी आफ्नो श्रीमतीलाई केयर गर उसले मागेको कुरा दिनु किनभने उहाँले आशा मारेको थियो मलाई अब टिभीको
2: परिवारले नै आशा मारिसक्नु
1: हजुर त्यो त एकदमै अब मलाई भेट्न आउने मानिसले पनि अब फलानु मेरो कजन चाहिँ नि बित्छ अब यो छोरी एक्लो हुन्छ यसलाई धेरै माया गर्नुपर्छ भनेर त्यो रुम पछाडि उहाँहरू बसेर रुनुहुन्थ्यो तर म सबै सुन्थेँ कि सुनेर पनि नसुनेको जस्तै गरेर बस्थेँ किनभने म त्यति बेला अब रुने अवस्थाै नै थिएन मैले उहाँलाई अलिकति म हाँसेर भए पनि उहाँलाई देखाउनुपर्छ भनेर नि अनि टुटेको थियो परिवार सबै अनि त्यसपछि आएर राति चाहिँ खुब रुन्थेँ म 1-1.5 वर्ष जति मेरो रुने क्रम चाहिँ जारी नै भयो तर उहाँले मलाई छुनुभयो अनि जब उहाँले मलाई छुनुभयो नि म हिँड्न सकेँ मानिसहरूसँग कुरा गर्न सकेँ अनि जब म बाहिर जान्छु नि तब मान्छेले मलाई तोलाएर मतलब ढेद भएर एकदम भनौँ न एक तक लगाएर ल फलानु मान्छे अब मर्छ होला है त्यो सोचको मान्छेहरू पनि मैले धेरै देखेँ अनि तर म प्रभुलाई यति धन्यवाद दिन्छु कि जन्म र मरण भनेको उहाँ सार्वभौम सर्वशक्तिमान सर्वदयालु परमेश्वरको हातमा यीशु ख्रीष्टको हातमा मात्र छ भन्ने कुराहरू मलाई थाहा थियो अनि त्यो निश्चयता लिएर नै आज मैले त्यो जीवन पाएँ म त्यसकारण प्रभुलाई धेरै धन्यवाद दिन्छु
2: तपाईँलाई पछि त्यो सबै त्यो भनौँ न रोगको त्यो बन्धनबाट तपाईँ छुटकारा हुनुभयो। एकदमै हजुरको कुरा सुन्दाखेरि म आफै पनि निकै नै आशिषित महसुस गरिरहेको छु। निकै कठिन परिस्थितिबाट गुज्रिनु भएको रहेछ, परिवारको त्यो दुःख, परिवारमा जुन शोकको घडी थियो त्यसमाथि आफू पनि त्यसमा रहँदाखेरि र सबै परिवारले आशा मारिसकेपछि, तर परमेश्वरले चाहिँ उठाउनु भयो। परमेश्वरले तपाईँलाई त्यो मृत्युबाट पनि तपाईँले मृत्युको सामना गरेर अझै तपाईँले भनौँ न जीवन, नयाँ जीवन पाउनुभयो होइन। निकै नै खुसी छु हजुरसँग अहिले म बातचित गर्न पाउँदाखेरि। धेरैजनाले भन्छन् नि अब परमेश्वरलाई विश्वास गरिसकेपछि सबै कुराहरू असल हुँदाखेरि के सबै कुराहरू जीवनमा फलिफाप हुने कुराहरू, जीवनमा आशिषको कुराहरू आउँदाखेरि चाहिँ अनि परमेश्वर हुनुहुन्छ है मेरो साथमा, अथवा परमेश्वरले मलाई राम्रो गर्नुभयो, परमेश्वर हुनुहुन्छ भन्ने कुराको भान हुन्छ। तर तपाईँ त अघि भन्नुभयो अनुसार संघर्षको समयमा तपाईँको जीवनमा वज्रपातहरू आइरहँदाखेरि पनि तपाईँले विश्वासलाई छोड्नु भएन, परमेश्वरलाई त्याग्नु भएन, निरन्तर प्रार्थना गरिरहनु भयो। पक्कै पनि त्यो कुरा चाहिँ निकै नै आशिषको कुरा हो होइन म्याम? त्यो बेलाको घडीलाई कसरी सम्झिनुहुन्छ?
3: सबै कुरा हुँदाखेरि मात्र कि अथवा गाह्रो अप्ठ्यारो परिस्थितिमा प्रभु हुनुहुन्छ भन्ने कुराको विश्वास भित्रैबाट आयो तपाईँलाई?
1: हजुर हजुर हजुर।
3: त्यो समयपछि तपाईँ जब मण्डलीमा फेरि अब फर्किनु भयो अनि आफ्नो जीवनलाई तपाईँले परमेश्वरको सेवामा अब समर्पण गर्नुभयो होइन, त्यसपछि अहिलेको समय चाहिँ के छ? तपाईँले कसरी मण्डलीमा सेवा पुर्याइरहनु भएको छ अनि कुन कुराले बढी प्रेरित गर्छ तपाईँलाई?
1: मलाई चाहिँ अब परमेश्वरको सुसमाचार जुन मैले पाएको छु, परमेश्वरको वचन हुन त मलाई कसैले अब त्यति बेला मैले जुन ट्र्याक्सबाट मैले परमेश्वरलाई पाएँ, तर आफूले अब त्यो कुरा पढेर परमेश्वरको वचन हेरेर अरूलाई त्यो सुनाउन पाउनु चाहिँ नि मेरो लागि धेरै गौरवको कुरा हो। त्यो चाहिँ हामीले मानिसहरूलाई दिनै पर्छ, किनभने परमेश्वरले मानिसहरूलाई कहिले पनि पक्षपात गर्नुहुन्न, उहाँ चाहिँ सबैका परमेश्वर हुनुहुन्छ। त्यसकारण ती मानिसहरूले पनि जसरी मैले परमेश्वरलाई पाएँ उहाँहरूले पनि पाउन् भन्ने हेतुले चाहिँ नि मैले चाहिँ नि अब आफूले सकेको परमेश्वरको बारेमा अरूलाई बताएर सुनाएर अनि प्रभुमा अब सकेसम्म प्रभु चिनाउने काम चाहिँ म आफ्नो सकेको आफूले सकेको चाहिँ गरिरहेको छु।
2: जसरी तपाईँलाई परमेश्वरले नयाँ जीवन दिनुभयो, त्यो मृत्युबाट फेरि अझै त्यो एउटा नयाँ जीवन तपाईँले प्राप्त गर्नुभयो, अब चाहिँ मेरो जीवन म परमेश्वरको लागि समर्पण गर्छु भन्ने प्रतिज्ञा तपाईँले?
1: हजुर।
2: अब चाहिँ यो समयसम्म जति सेवागाईमा तपाईँ होमिनु भएको छ, एउटा मण्डलीमा सेवागाई गरिरहनु भएको छ, कतिपय कठिनाईको परिस्थितिहरू पनि आउँछन् होला होइन, हरेक कुराहरू, ती कुराहरूको सामना कसरी गर्दै हुनुहुन्छ?
1: अब कठिनाई परिस्थितिहरू त अवश्य आउँछ नै होइन, अब आउँदैन भन्न मिल्दैन, हामी शरीरमा छौं, संसारमा छौं, तर त्यो कुरा हामीले समाधान गर्न सक्दैनौ। हामीले चाहिँ नि परमेश्वरको चरणमा हामीले राख्नुपर्छ, अनि जुन कुरा त्यो कुरा मैले पहिलादेखि नै राख्दै पनि आएको छु र त्यसको समाधान परमेश्वरले नै गर्नुहुन्छ। हामीले त सिर्फ उहाँको वेदीमा लाने हो अनि उहाँलाई सुनाउने हो, बाँकी काम परमेश्वरले गर्नुहुन्छ।
0: हवस् त श्रोता, तपाईँलाई हाम्रो कार्यक्रम के कस्तो लाग्यो? यदि कार्यक्रम मन परेमा हामीलाई तपाईँको प्रतिक्रिया दिन सक्नुहुनेछ। त्यसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349। हामीलाई तपाईँको प्रतिक्रियाको निकै प्रतीक्षा रहनेछ। हवस् त, आजका लागि जीवनको वचनको सम्पूर्ण टीम एकैसाथ बिदा हुन्छौ। तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम बाइबल पाठ।
2: जय मसीह, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम बाइबल पाठमा। आदरणीय श्रोता, कार्यक्रम बाइबल पाठ लिएर म पुनः उपस्थित भइसकेकी छु र कार्यक्रम मार्फत विशेष गरिकन हामी पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको वचन यहाँहरू समक्ष पाठ गर्दै आइरहेको छौं र आज पनि म तपाईँलाई यसरी नै कार्यक्रम अवधिभर साथ दिनेछु। तर यो समयमा एउटा मिठो गीतबाट कार्यक्रमको शुरूआत गर्न चाहन्छु।

न्यायकर्ताको पुस्तक अध्याय 11 इप्ताले इजरायलीहरूलाई अमन्यहरूबाट छुटाएका। गिलादी इप्ता एक वीर योद्धा थिए। तिनी एक वेश्यातर्फका गिलादका छोरा थियो, तर गिलादकी पत्नीले पनि तिनका धेरै छोराहरू जन्माइन्। अनि जब तिनीहरू ठूला भए तब तिनीहरूले इप्तालाई धपाए। तिनीहरूले तिनलाई भने, हाम्रो पिताको घरमा तेरो केही हक छैन, तँ त अर्की स्त्रीको छोरो होस्। यसैले आफ्नो दाजुभाइहरूदेखि बच्नलाई इप्ता भागेर तोब देशमा बस्न लागे, र केही साहसी मानिसहरू तिनका चारैतिर भेला भए र उनीहरू तिनको पछि लागे। केही समयपछि अमोनीहरूले इसरायलसित लड़ाई गरे। जब लड़ाई शुरू भयो तब गिलादका बुढापाकाहरू तोब देशबाट इप्तालाई ल्याउन गए। तिनीहरूले तिनलाई भने, आएर हाम्रो सेनापति हुनुहोस् र हामी अमोनीहरूसित लड़ाई गर्न सक्नेछौं। तर इप्ताले गिलादका बुढापाकाहरूलाई भने, तिरस्कार गरेर तिमीहरूले मलाई मेरा पिताको घरबाट दबायो, दुःख पाउँदा अब किन तिमीहरू म कहाँ आउँछौ? तिनीहरूले जवाफ दिए, तथापि अब हामी तपाईँतिर लागेका छौं, हामीहरूसित आएर अमोनीहरूसँग लड़ाई गर्नुहोस् र तपाईँ गिलादका सारा बासिन्दाहरूको शासक हुनुहुनेछ। इप्ताले तिनीहरूलाई भने, यदि तिमीहरूले मलाई अमोनीहरूसित लड़ाई गर्न फकाएर लग्यौ र यदि परमप्रभुले उनीहरूलाई मेरो हातमा सुम्पिदिनु भयो भने, के साँच्चै म तिमीहरूका शासक हुनेछु? गिलादका बुढापाकाहरूले फेरि इप्तालाई भने, परमप्रभु हामीहरूको बीचमा साक्षी हुनुहुन्छ, उहाँको शपथ खाएर भन्दछौ कि हामी तपाईँले भन्नुभयो चाहिँ गर्नेछौ। तब इप्ता गिलादका बुढापाकाहरूको साथमा गए र मानिसहरूले तिनलाई आफ्नो शासक र सेनापति तुल्याए, र मिस्पामा परमप्रभुको उपस्थितिमा इप्ताले आफ्ना सबै कुरा दोहोराए। इप्ताले अम्मोनका राजा कहाँ उनको तिनीहरूसित के झगडा थियो र उनले तिनीहरूको देशलाई आक्रमण गरे भनी सोध्नलाई दूतहरू पठाए। अमोनी राजाले इप्ताका मानिसहरूलाई यो जवाफ दिए, जब इजरायलीहरू मिश्र देशबाट उक्लेर आए तब तिनीहरूले अर्नोनदेखि एबोक र एर्दन नदीसम्मका हाम्रो देश लिए, यो देश शान्तिसित हामीलाई फर्काइदेऊ। इप्ताले अम्मोनका राजा कहाँ दोस्रो पल्ट यसो भनेर दूतहरू पठाए। इप्ता यसो भन्नुहुन्छ, इजरायलले न त मुआबीहरूको देश न अम्मोनीहरूको देश लिए, तर जब इजरायलीहरू मिश्र देशबाट उक्लेर आए तब तिनीहरू जाडिस्तानबाट भएर लाल समुद्रमा गए र कादेशमा पुगे। तब तिनीहरूले उनको देशबाट छिरेर जानलाई अनुमति माग्न भने एदोमका राजा कहाँ दूतहरू पठाए, तर एदोमका राजाले सुन्दै सुनेनन्। तिनीहरूले मोआबका राजा कहाँ पनि पठाए, तर उनी पनि राजी भएनन्। यसैले इजरायल कादेशमा नै रहे। त्यसपछि तिनीहरू एदोम र मोआबको फेरा मारेर उजाडिस्थानबाट भए मोआबका पूर्वपट्टि लागे। तिनीहरूले अर्नोनको पारिपट्टि छाउनी हाले, तर तिनीहरू मोआबीहरूको देशभित्र त पसेनन्, किनभने अर्नोन चाहिँ मोआबको सिमाना थियो। त्यसपछि इजरायलले उनको देशबाट छिरेर आफ्नो ठाउँमा जान पाऊ भनी हेसबोनमा शासन गर्ने एमोरीहरूका राजा सिहोन कहाँ दूतहरू पठाए, तर सिहोनले इजरायललाई उनको देशबाट जानलाई विश्वास गरेनन्। उनले आफ्नो सबै मानिसहरूलाई भेला गरे र यहसामा छाउनी हालेर इजरायलसँग लड़ाई गरे। तब परमप्रभु इजरायलका परमेश्वरले सिहोन र उनका सबै मानिसहरूलाई इजरायलको हातमा सुम्पिदिनुभयो, र तिनीहरूले उनीहरूलाई जितेर त्यस प्रान्तमा भएका एमोरीहरूको जम्मै इलाका अधिकार गरे। तिनीहरूले अर्नोनदेखि येबोकसम्म र उजाडिस्थानदेखि एर्दन नदीसम्म एमोरीहरूको सबै इलाकाहरू लिए। परमप्रभु इजरायलका परमेश्वरले आफ्नो प्रजा इजरायलका भलाइको निम्ति एमोरीहरूलाई धपाउनु भयो। अब यो फिर्ता लिन तिम्रो के अधिकार छ? तिमीहरूको देवता कमोशले तिमीहरूलाई जे दिन्छ त्यही लिन्छौ, होइन? त्यसरी नै परमप्रभु हाम्रा परमेश्वरले हामीलाई जे दिनुहुन्छ त्यही लिन्छौ। अब के तिमी मोआबका राजा सिप्पोरका छोरा बालक भन्दा असल छौ र? कि उसले कहिले इजरायलसित झगडा गरेर आक्रमण गर्यो र 300 वर्षसम्म इजरायलीहरू हेसबोन, अरोयर र तिनका चारैतिरका बस्तीहरूमा र अर्नोनका किनारका सबै शहरहरूमा बसे? त्यसबेला तिमीहरूले तिनीहरूलाई किन फिर्ता लिएनौ? हामीहरूले तिमीहरूलाई केही खराबी गरेका छैनौ, तर तिमीले हामीलाई आक्रमण गरेर खराबी गरिरहेका छौ। परमप्रभु जो न्यायकर्ता हुनुहुन्छ, उहाँले नै इजरायलीहरू र अम्मोनीहरूको बीचमा आजको दिन न्याय गरून्। तर इप्ताले पठाएको समाचारलाई अम्मोनीहरूको राजाले केही वास्ता गरेनन्। इप्ताको भाकल। तब परमप्रभुका आत्मा इप्तामाथि आउनुभयो र तिनी गिलाद र मनसेबाट भई गिलादको मिस्पाबाट छिरेर अम्मोनीहरूको विरूद्ध अघि बढे। इप्ताले परमप्रभुलाई यो भाकल गरेर भने, यदि तपाईँले अम्मोनीहरूलाई मेरो हातमा सुम्पिदिनु भयो भने, जब म अम्मोनीहरूबाट कुशलसित फर्कुला
तब मलाई भेट्नलाई मेरो घरको ढोकाबाट बाहिर आउने पहिलो प्राणी परमप्रभुको हुनेछ। म त्यसलाई होम बलि गरी चढाउनेछु। तब इप्ता अम्मोनीहरूलाई आक्रमण गर्नलाई पारी गरेर गएर परमप्रभुले उनीहरूलाई तिनको हातमा सुम्पिदिनु भयो। तिनले अरोयरदेखि मिन्नित र हाविल करमिम सम्म 20 शहरहरू ध्वस्त पारे। यसरी इस्रायलले अम्मोनलाई आफ्नो अधीनमा पारे। जब इप्ता मिस्पामा आफ्नो घरमा फर्के तब तिनलाई बाहिर भेट गर्न खैजडी बजाउँदै र नाच्दै तिनकी छोरी आइन्। यिनी तिनकी एउटै छोरी थिइन्, तिनको अरू कोही छोरा छोरी थिएनन्। जब तिनले यिनलाई देखे तब तिनले आफ्नो लुगा च्यातेर भने, हाय मेरो छोरी, तिमीले मेरो मनै भाँचिदिएकी छौ। तिमीले कस्तो कष्टमा माथि ल्याएकी छौ। मैले परमप्रभुसित एउटा भाकल गरेको छु र म त्यो टार्न सक्दिन। यिनले जवाफ दिनुभुवा, तपाईँले परमप्रभुमा गम्भीर भाकल गर्नुभएको छ। तपाईँले त्यही अनुसार मलाई गर्नुहोस्, किनभने परमप्रभुले तपाईँका शत्रु अम्मोनीहरूसँग बदला लिनुभएको छ। तर बुबा, ममाथि एउटा कृपा गर्नुहोस्, 2 महिनासम्म मलाई छोडिदिनुहोस् र म आफ्नो सहेलीहरूसित यी डाँडाहरूमा घुमफिर गर्न पाऊ र म आफ्नो कुमारी अवस्थाको मृत्युमाथि शोक गर्न सकू। तिनले भने, जाऊ। र तिनले यिनलाई 2 महिनाको निम्ति बिदा गरे। तिनी आफ्नो सहेलीहरूसित गइन् र डाँडाहरूमा आफ्नो कुमारीत्वको निम्ति रोइन्। 2 महिनाको अन्तमा तिनी आफ्नो पिता कहाँ फर्केर आइन् र इप्ताले आफूले गरेको भाकल पूरा गरे। तिनी कुमारी थिइन्। यसैबाट इस्रायलका छोरीहरू प्रत्येक वर्ष 4 दिनसम्म गिलादी ताकि छोरीको स्मृतिमा बाहिर जाने एउटा परम्परा भयो।

न्यायकर्ताको पुस्तक अध्याय 12 इप्ता र इफ्राइम। इफ्राइमीहरूले आफ्ना फौज भेला गरे र पारी तरेर सापोनमा गए। तिनीहरूले इप्तारा गर्ने अम्मोनीहरूसँग लड़ाई गर्न जाँदा हामीलाई किन बोलाउनु भएन? हामी तपाईँलाई तपाईँको घर समेत चलाइदिनेछौ। इप्ताले जवाफ दिए, म र मेरा मानिसहरूको अम्मोनीहरूसँग झगडा थियो र मैले तिमीहरूलाई सहायताको निम्ति विन्ती गरेको थिएँ। तिमीहरूले हामीलाई उनीहरूका हातदेखि बचाएनौ। जब मैले यो देखेँ कि हामीले तिमीहरूबाट केही सहायता नपाउने रहेछौ, तब आफ्नो प्राण जोखिममा हालेर अम्मोनीहरूको विरूद्धमा हिँडे र परमप्रभुले उनीहरूलाई मेरो हातमा सुम्पिदिनुभयो। अब किन तिमीहरू आज मलाई आक्रमण गर्दैछौ? तब इत्ताले गिलातका सबै मानिसहरूलाई भेला गरेर इफ्राइमसँग लड़ाई गरे। गिलातीहरूले तिनीहरूमाथि प्रहार गरे, किनकि इफ्राइमी हरूले यसो भनेका थिए, तिमी गिलादीहरू इफ्राइम र मनस्सेबाट बागी भएर गएका हौ। गिलादीहरूले यर्दनका जंघारहरू लिए र इफ्राइमीहरूलाई जान नदिने गरी रोकिराखे। जब भागेको कुनै इफ्राइमीले पारी जानलाई विन्ती गर्थ्यो, तब गिलादका मानिसहरूले त्यसलाई सोद्धथे, के त इफ्राइमी होस्? र त्यसले होइन भन्यो भने देखि तिनीहरूले भन्थे, त्यसो भए शिबोलेत भन। त्यसले त्यो शब्द ठिकसँग उच्चारण गर्न नसकेर सिबोलेत भन्यो भने तिनीहरूले त्यसलाई यर्दनका जंघारहरूमा पक्रेर मार्दथे। त्यस बेला इफ्राइमका 42,000 मानिसहरू मारिए। इप्ता 6 वर्षसम्म इजरायलका अगुवा भए, तब गिलादी इप्ता मरे अनि तिनी गिलादको एउटा शहरमा गाडिए। इप्सान, एलोन र अब्दोन। इप्ता पछि बेथलेहेमका इप्सान इजरायलका अगुवा भए। तिनका 30 जना छोरा र 30 छोरी थिए। तिनले ती 30 छोरीहरूलाई अरू वंशसित विवाह गरिदिए र आफ्नो छोराहरूका निम्ति 30 जना बुहारीहरूलाई अरू वंशबाट ल्याए। तिनी 7 वर्षसम्म इजरायलका अगुवा भए, तब तिनी मरे र बेथलेहेममा गाडिए। तिनी पछि जबुलुनी एलोन 10 वर्षसम्म इजरायलका अगुवा भए, तब तिनी मरे र जबुलुनका देशको अयालोनमा गाडिए। त्यसपछि पिरातोनी हिल्लेलका छोरा अब्दोन इजरायलका अगुवा भए। तिनका 40 छोरा र 30 नाति थिए र हरेक आआफ्नो गदामा सवार हुन्थ्यो। तिनी 8 वर्षसम्म इजरायलका अगुवा भए। त्यसपछि तिनी मरे र अमालेकीहरूको पहाड़ी देशका इफ्राइमको पिरातोनमा गाडिए।

न्यायकर्ताको पुस्तक अध्याय 13 सिमसोनको जन्म। फेरि इजरायलीहरूले परमप्रभुको दृष्टिमा जुन कुरा खराब थियो त्यही गरेर उहाँले तिनीहरूलाई 40 वर्षसम्म पलिस्तेहरूको हातमा सुम्पिदिनुभयो। दानको कुलका छोरामा बस्ने एकजना मानिस थिए जसको नाउँ मानोह थियो र जसकी पत्नी बाजी थिइन् र तिनको कोही छोराछोरी थिएन। परमप्रभुको दूत ती स्त्री कहाँ देखा परेर तिनलाई भने, तिमी बाजी छौ र तिम्रो कोही छोराछोरी छैन, तर तिमी गर्भवती हुनेछौ र एउटा छोरा जन्माउनेछौ। अब मैले भने चाहिँ तिमीले गर्नु, होसियार हौ, दाखमध्य वा अरू मताएको मध्य नपिउनु र कुनै अशुद्ध भोजन नखानु, किनभने तिमी गर्भवती हुनेछौ र एकजना छोरा जन्माउनेछौ। त्यसको कपालमा छुरा नलागोस्, किनभने त्यो बालक जन्मेको दिनदेखि नै परमेश्वरको निम्ति अलग गरिएको एक नाजिरी हुनेछ, त्यसले नै इजरायललाई पलिस्तीहरूको हातबाट छुटाउन सुरु गर्नेछ। ती स्त्री गएर आफ्नो पतिलाई यसो भनेर बताइदिन्, परमेश्वरको एकजना मानिस म कहाँ आए। तिनको मोहडा परमेश्वरको दूतको झैं थियो र हेर्नमा अति भय योग्य थियो। तिनी कहाँबाट आएका हुन् भनी मैले तिनलाई सोधिन र तिनले पनि मलाई आफ्नो नाउँ बताएनन्। तर तिनले मलाई भने, तिमी गर्भवती हुनेछौ र एकजना छोरा जन्माउनेछौ। आजदेखि उसो तिमीले दाँतमध्ये वा अरू केही मताएको मध्ये नपिउनु र अशुद्ध भोजन नखानु, किनभने त्यो केटो जन्मेको दिनदेखि मर्ने दिनसम्म परमेश्वरको निम्ति अलग गरिएको नाजिरी हुनेछ। तब मानोहले परमप्रभुलाई यसो भनेर प्रार्थना गरे, हे परमप्रभु, बिन्ती छ तपाईँले पठाउनु भएका परमेश्वरका ती मानिस फेरि एकपल्ट आउन् र त्यो जन्मने बालकलाई हुर्काउन हामीले के गर्नुपर्छ सो हामीलाई बताइदेऊन्। परमेश्वरले मानवको प्रार्थना सुन्नुभयो र परमेश्वरको दूत बारीमा बसिरहेकी ती स्त्री कहाँ फेरि आए। तिनका पति तिनीसँग थिएनन्। स्त्री झट्टै दगुरेर गई मानवलाई भनिन्, त्यस दिन आएका ती मानिस फेरि म कहाँ आएका छन्। मानव झट्टै तिनीसँग गए र त्यस व्यक्तिलाई भेटेर भने, के मेरी पत्नीसँग कुरा गर्ने तपाईँ नै हुनुहुन्छ? तिनले भने, हो, म नै हुँ। मानवले भने, जब तपाईँको वचन पूरा हुनेछ तब त्यो केटाको जीवन र कामको नियम कस्तो हुनेछ? परमप्रभुका दूतले जवाफ दिएर भने, मैले जे भनेको छु सो कुरा तिम्री पत्नीले होसियारीसँग पालन गर्नुपर्छ। दाखको बोटबाट निस्केको केही पनि तिनले चाख्नु हुँदैन। तिनले दाखमध्य वा अरू मताएको मद पिउनु हुँदैन। कुनै पनि अशुद्ध खानेकुरा तिनले खानु हुँदैन। मैले जे भनेको छु त्यो सबै तिनले गर्नुपर्छ। मानवले परमप्रभुको दूतलाई भने, कृपा गरी पर्खनुहोस् र हामी तपाईँको निम्ति एउटा पाटो तयार गर्नेछौ। परमप्रभुको दूतले जवाफ दिए, तिमीहरूले मलाई रोक्यो भने पनि म तिमीहरूले चढाएको भोजन खान्न, तर तिमीहरूको इच्छा छ भने होम बलि तयार गर र त्यो परमप्रभुमा चढाऊ। मानवले तिनलाई परमप्रभुको दूत हुन् भने चिनेनन्। तब मानवले तिनलाई भने, तपाईँको नाउँ के हो? किनकि तपाईँको वचन पूरा भएपछि हामी तपाईँको आदर गर्न चाहन्छौ। परमप्रभुको दूतले तिनलाई भने, तिमी किन मेरो नाउँ सोध्ने आँट गर्छौ? यो नाउँ समझदेखि बाहिर छ। तब मानवले पाठो र उचित अन्न बलि लिएर ती चट्टानमाथि परमप्रभु कहाँ चढाए। अनि मानव र तिनकी पत्नीले हेरिरहेकै बेलामा परमप्रभुले आश्चर्यमय काम गर्नुभयो। जब त्यस वेदीबाट स्वर्गतिर एउटा ज्वाला उठ्यो तब ज्वालासँगै परमप्रभुका दूत मासतिर गए। यो देखेर मानोह र तिनकी पत्नी घोप्टो परे। त्यसपछि परमप्रभुका दूत मानोह र तिनकी पत्नी कहाँ फेरि देखा परेनन् र मानोहले ती त परमप्रभुका दूत रहेछन् भन्ने थाहा पाए। तर तिनले आफ्नो पत्नीलाई भने, हामी त निश्चय नै मर्नेछौ किनभने हामीले परमेश्वरलाई देखेका छौं। तर तिनकी पत्नीले जवाफ दिन, परमप्रभुले हामीलाई मार्ने नै इच्छा गर्नुभएको भए उहाँले हाम्रो हातका होम बलि र अन्न बलि ग्रहण गर्नुहुने थिएन र यी सबै कुरा देखाउनु हुने थिएन वा भन्नुहुने थिएन। ती स्त्रीले एउटा छोरो जन्माइन् र तिनको नाउँ सिमसोन राखिन्। त्यो बालक बढ्न लाग्यो र परमप्रभुले त्यसलाई आशिष दिनुभयो अनि त्यो सोरा र एस्तोलको बीचमा भएको महनेह दानमा हुँदा परमप्रभुको आत्माले त्यसलाई प्रेरणा दिन लाग्नुभयो। आदरणीय श्रोता, कार्यक्रम बाइबल पाठ मार्फत आज हामीले परमेश्वरको वचनलाई हेरेको छौ, सुनेको छौ र आशा छ परमेश्वरको वचन सुनेर तपाईँ आशिषित हुनु भएको छ र यसरी नै आगामी श्रृंखलाहरूमा पनि तपाईँलाई साथ हामी दिँदै जानेछौ। र आजलाई भने मैले विदा माग्नुपर्ने बेला भइसकेको छ। कार्यक्रम यतिखेरसम्म सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्रलाई पनि धन्यवाद दिँदै यो समयमा कार्यक्रम बाइबल पाठबाट म पुनम विदा हुन चाहन्छु। जय मसीह, नमस्कार।

0: दश आज्ञाहरू म बाहेक अरू कुनै देवता देवीहरू नमान्नु, आफ्ना निम्ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनु, माथि आकाश अथवा तल पृथ्वी वा तल पानीमा भएको कुनै कुराको आकारको प्रतिमूर्ति नबनाउनु, तिनीहरूको सामु ननिउरिनु, तिनीहरूको पूजा नगर्नु, परमप्रभु आफ्ना परमेश्वरको नाउँ व्यर्थैमा नलिनु, किनकि उहाँको नाउँ व्यर्थैमा लिनेलाई परमप्रभुले निरअपराध ठहराउनु हुने छैन। सपात दिन विश्राम दिन पवित्र मान्नुपर्छ भनी याद राख्नु, आफ्नो बाबु र आमालाई आदर गर, हत्या नगर्नु, व्यभिचार नगर्नु, चोरी नगर्नु, आफ्नो छिमेकीको विरुद्धमा झुटो गवाही नदिनु, आफ्नो छिमेकीको घरको लालच नगर्नु, आफ्नो छिमेकीको स्वास्नीको लालच नगर्नु, आफ्नो छिमेकीको गमारो कमारी गोरु गदा वा त्यसको कुनै पनि थोकको लालच नगर्नु।
1: टाइम चेक यति बेला अपराह्नको 4 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम शुरुआत, प्रस्तुता श्याम काजीको साथमा।
2: बसन्तमा पालुवा लाग्नु पनि त छ जरुरत, बसन्तमा पालुवा लाग्नु पनि त छ जरुरत, त्यही पालुवामा फुलेको यो कार्यक्रम शुरूआत, त्यही पालुवामा फुलेको यो कार्यक्रम शुरूआत। प्रिय श्रोताबिन स्वागत छ, अन्जय मसी नमस्ते, ला सोफ्या फुल्ला झोलले सेवाहरू, म प्रस्तुता श्याम काजी सदाजय कार्यक्रम शुरूआत कथा संघर्ष र सफलताको लिएर तपाईँको माझमा आइसकेको छु। हामी हरेक हप्ता फरक व्यक्तिसँग फरक आशिषका कुराहरू, अनुभवका कुराहरू र प्रेरणाका कुराहरू गर्ने गर्छौं र फरक व्यक्तित्वहरूसँग आजलाई हुने कार्यक्रम शुरूआत कथा संघर्ष र सफलताको लिएर म आएको छु तपाईँको माझमा। आज हाम्रो बीचमा हुनुहुन्छ पाहुनाको रूपमा, नेपालको अलि विकट मानिने ठाउँ जसलाई हामी विकटका साथसाथै हिमाली क्षेत्र जहाँ चाहिँ अलि उपभोग्य वस्तुहरूदेखि लिएर सबै कुरा कठिनाईको बीच पनि संघर्षरत गर्दै आउनुभएका मुगु रारा जुन चाहिँ कालीकोटमा रहेको एकदम रमणीय स्थल पनि भन्छौँ, कालीकोटको मुगु रारामा जुन चाहिँ ताल तलैयाहरू बीचमा, अनि त्यही सुन्दरतालाई अझ परमेश्वरको महिमासँग जोड्नुहुने अत्यन्त युवा अनि समाजमा अभियन्ताका रूपमा काम गर्ने व्यक्तित्व, अनि उहाँको लामो अनुभव र सेवकाईको बीचबाट ग्रेस चर्च मुगुका पास्टर र युवा व्यक्तित्व हाम्रो प्रकाश बमज्यू पिटर वाला, हामी कार्यक्रम शुरूआत कथा संघर्ष र सफलताको म स्वागत गर्नेछु। स्वागत छ पास्टरज्यू तपाईँलाई, निकै नै होइन रमणीय स्थलबाट भन्छु चाहिँ यहाँसम्म आइपुग्नु भएको छ।
3: धन्यवाद पास्टर, अनि यो समय विशेष अवसर जुटाउनु हुने परमेश्वरलाई चाहिँ हृदयदेखि धन्यवाद दिन्छु, र साथै यो एफएम सुनिराख्नुहुने श्रोताबिनहरूमा पनि मेरो तर्फबाट र साथै हाम्रो मण्डली तर्फबाट चाहिँ जय मसीह तपाईँ आउन चाहन्छु। जुन जुन क्षेत्रबाट चाहिँ तपाईँ सुनिराख्नु भएको छ, म अहिले पास्टरवाले पनि भनिसक्नुभयो, मेरो नाम प्रकाश बम पिटर,
2: परिचयमा आउनेछु है, पुनः स्वागत छ तपाईँलाई हामी होइन। एउटा सामाजिक नेतृत्व र समुदायको पनि समुदायमा पनि निरन्तर योगदान दिने व्यक्तित्वको रूपमा चाहिँ आज हामीले उहाँलाई तपाईँको बीचमा लिएर आएका छौँ। स्वागत छ, पुनः स्वागत छ पास्टरज्यू तपाईँलाई, र छोटो परिचयबाटै सुरु गरौँ।
3: हुन्छ, धन्यवाद यो विशेष समय र अवसर दिनुभयो, विशेष गरेर यो कार्यक्रम सञ्चालन गर्ने सम्पूर्ण जुन चाहिँ आफ्नो क्षेत्रबाट काम गरिराख्नु भएको छ उहाँलाई चाहिँ हृदयदेखि धन्यवाद दिन्छौँ। परमेश्वरले चाहिँ तपाईँको जीवनमा यो सबै कार्यक्रमहरूमा परमेश्वरले औधि आशिष दिनुभएको होस्। सम्पूर्ण श्रोताबिन्दहरूमा ख्रिस्टियन अभिवादन जयमसी, मेरो नाम चाहिँ प्रकाश बम हो, घर चाहिँ मुगु जिल्ला, जुन चाहिँ अघि नै भनिहाल्नु भयो मुगु जिल्लाको एउटा सुन्दर रारा ताल क्षेत्रकै नजिकैको व्यक्ति हो, अनि र साथै हामी सदरमुकाममा चाहिँ एउटा सानो झुण्ड चाहिँ स्थापना गरिरहेका छौँ, एपोस्टल ग्रेस चर्च, हाम्रो चर्चको एपोस्टल ग्रेस चर्च
2: मुगु गमगढीमै
3: सदरमुकामै अवस्थित। आजभन्दा 5-7 वर्ष अगाडिबाट नै हामीले त्यहाँ सानो झुण्ड चाहिँ स्थापना गरेर अगाडि बढ्दैछौँ। जे होस्, हामी सेवा संगति र साथै म सामाजिक काम पनि गर्छु, अघि भनिहाल्नु भयो होइन, म यो अनाथ बाबु नानीहरूको बीचमा पनि कामहरू गरिरहेको छु,
2: हामी त्यो धेरै कुरा सुनिरहेछौँ। अनि सँगसँगै होइन एउटा पास्टरीय सेवकाईमा युवा व्यक्तित्व होइन, युवाहरूले युएलको पुस्तकले भने जस्तो युवाहरूले चाहिँ दर्शन र बोझ बोक्ने छन् भन्ने छन्, यो आउँदै गर्दा आफ्नो बाल्यकाल र पारिवारिक पृष्ठभूमिबारे छोटो संक्षिप्तमा होइन, पहाडी भेगमा होइन रमणीय स्थलमा कसरी बित्यो आफ्नो बाल्यकाल
3: कुरा गर्दै गर्दा र यो सबै कुराहरू गर्दै गर्दा धेरै ठुलो चाहिँ सायद एउटा किताब नै बन्छ होला मेरो जीवन गवाही र मेरो हरेक कुराहरू चाहिँ लेख्दै गर्दा, तर छोटो म समय र श्रोता माझमा चाहिँ राख्न चाहन्छु। म चाहिँ बाल्यकाल मेरो अवस्था हेर्ने हो भने अलिक फरक ढङ्गले चाहिँ हुर्क्यो। मेरो बाबा र आमाको सम्बन्ध अलिक फरक भएको कारणले बाबा चाहिँ पुलिसको फोर्स हुँदै गर्दा साथै त्यो ठाउँमा चाहिँ जानुभयो, सरुवा हुनुभयो, अनि त्यहाँसँग म हाम्रो आमासँग चाहिँ एकअर्का परिचय हुँदै गर्दा उहाँसँग भेटघाट भएर विवाह एउटा लभ म्यारिज नै भन्छ नि होइन त्यो नै भएर उहाँले म र मेरो दिदी चाहिँ जन्म भयौँ। अनि बाबाको केही कारण वस्त्र अवस्था त्यो बारेमा मलाई त्यति खासै स्टोरी चाहिँ थाहा छैन, के कारणले गर्दा उहाँहरू अलिक टाढा हुनु पुग्नु भयो अनि मामा घरमा चाहिँ हुर्केँ। अनि मेरो बाल्यकाल चाहिँ दुःख कष्ट सङ्घर्ष हुँदै अहिलेसम्म चाहिँ म यहाँसम्म आइपुगेँ। त्यसको बारेमा भन्दै गर्दाखेरि चाहिँ धेरै लामो लाग्न सक्छ है। त्यस पछाडि मैले 15 वर्षको उमेरमा चाहिँ यीशु प्रभुमा चाहिँ विश्वास गर्ने मौका पाएँ। सुसमाचार यो क्रिसमस कार्यक्रम सँगैसँगै त्यो हुँदै गर्दा यीशु ख्रिस्टको बारेमा चाहिँ मैले प्रभुलाई पाउन पाएँ। यीशु प्रभु को हुनुहुन्छ त भन्ने कुराहरू चाहिँ मैले बुझ्न पाएँ। म खासै नास्तिक पनि हो पहिला है, अहिले त चाहिँ छैन, त्यो उमेरमा चाहिँ ईश्वर नै छैन, ईश्वर कहाँ हुन्छ होला भन्ने चाहिँ सोच्थेँ होइन। कहाँ हेर्ने भए त म यति दुःख पाउँदैन थियो होला, मेरो अवस्था यस्तो हुँदैन थियो र मेरो सम्बन्ध यसरी टुक्रिँदैन थियो होला, मेरो बाबाले मलाई वास्ता गर्थ्यो होला भन्ने चाहिँ हुन्थ्यो। जब 16 वर्षको उमेरमा पुग्दै गर्दा जाँदै गर्दा पार गर्दै गर्दा मलाई एउटा सुसाइडको आत्माले चाहिँ के भन्छ करप्सन या चाहिँ उसले चाहिँ जकेट नखोज्यो। म चाहिँ 17 वर्षको उमेरमा मेरो पारिवारिकै अवस्था र चाहिँ त्यहाँको वातावरणको कारणले गर्दा म मर्नुपर्छ, म बाँचेर चाहिँ काम छैन है, म मर्नुपर्छ भन्दै गर्दा चाहिँ जब यीशु प्रभुको बारेमा चाहिँ 16-17 वर्षको उमेरमा एकचोटि चाहिँ मैले सुन्न पाएँ, परमेश्वरले चाहिँ तपाईँलाई फ्रेम गर्नुहुन्छ, म फ्रेमविहीन पनि थिएँ हो, ममा चाहिँ केही पनि छैन भनेर चाहिँ म एउटा चाहिँ धन सम्पत्ति पनि छैन, मलाई कसैले पनि माया गर्दैन, अब चाहिँ म मर्नुपर्छ भन्दै गर्दा प्रेम केमा छ होइन। यीशु प्रभुको बारेमा चाहिँ परमेश्वरले चाहिँ निस्वार्थ प्रेम गर्नुहुन्छ भन्ने कुरा चाहिँ मैले बुझ्न पाएँ होइन। यीशुमा मुक्ति छ भन्ने कुराहरू चाहिँ मैले बुझ्न पाएँ। मुक्ति र चाहिँ यो प्रेम दिने र चाहिँ सम्पत्ति पनि दिने है, यो चाहिँ शारीरिक कुराहरूमा पनि चाहिँ उसले वास्ता गर्ने को परमेश्वर हो भन्दै खोज्दै जाँदाखेरि यीशु प्रभुलाई विश्वास गर्ने मौका पाएँ। त्यस पछाडि चाहिँ मेरो जीवन चाहिँ फरक ढंगले चाहिँ चल्यो, त्यो सुसाइडको आत्माहरू चाहिँ हट्यो, कुराहरू
2: त्यो ग्रेसले चाहिँ फेरि अनुग्रहद्वारा
3: नयाँ
2: भयो अनि एउटा यङ युवा व्यक्तित्व हुनुहुन्छ होइन, धेरै अवसरका ढोकाहरू छन् र पनि तपाईँलाई सेवा काहीमै लाग्ने प्रेरणा चाहिँ कहाँबाट प्राप्त भयो?
3: प्रेरणा चाहिँ म खासै मलाई यो भन्दै गर्न जाँदाखेरि प्रेरणा चाहिँ मलाई यीशु प्रभुको चाहिँ प्रेम, उहाँले मलाई सित्तै त्यो प्रेम मलाई चाहिँ दिनुभयो भने मैले पनि सित्तैमा अरूलाई मानिसहरूलाई चाहिँ गर्नुपर्छ, सित्तैमा चाहिँ उनीहरूलाई चाहिँ परामर्श दिनुपर्छ, सत्यता चाहिँ बताइदिनुपर्छ है। म जस्तै मान्छेहरू पनि धेरै छन्, मैले विशेष यो समयमा चाहिँ अनाथ बच्चाहरू बीच सँगैसँगै असहाय मानिसहरूको बीचमा पनि चाहिँ केही सहायता गर्ने र सहयोगी हातहरूबाट पनि काम गर्ने मौका पाउँछु। अनि त्यो समयमा के हुन्थ्यो भने म कुनै समयमा चाहिँ त्यो अवस्थामा थिएँ, अब त्यो अवस्थामा भएको मानिसहरू या बालबालिकाहरू या चाहिँ बेसारा मानिसहरूलाई चाहिँ मैले सहायता गर्नुपर्छ, मैले चाहिँ उनीहरूलाई चाहिँ हौसला दिनुपर्छ, उत्साह दिनुपर्छ, अब चाहिँ ती मानिसहरू नैराश्यपन नहोस् र उनीहरू अब मेरो जीवन चाहिँ शून्यता छ भनेर नसोचोस् भनेर त्यो एउटा चाहिँ म तिनीहरूको बीचमा चाहिँ इन्फर्मेसनको फ्रेमद्वारा है उहाँकै हरेक कुराहरू चाहिँ द्वारा उहाँकै शिक्षाहरूद्वारा चाहिँ मैले यो काम गर्ने मौका पाएँ। अगाडि बढियो
2: अलि अब पश्चिम भेगलाई विशेष गरी हेर्दाखेरि नेपालको मुगु र कर्णाली कलकत्ती यो क्षेत्रहरूमा अलिकति गाह्रो छ, सेवकाईकादेखि लिएर हरेक कुरा गाह्रो छ, त्यहाँको जनजीवन गाह्रो छ होइन, भोगाईहरू गाह्रो छ भन्दाखेरि मुगुमा सेवकाईको भविष्यलाई कसरी हामीले अझ अगाडि बढाउन सकिन्छ, सेवकाईलाई अझ प्रभावकारी बनाउन सकिन्छ भन्ने लाग्छ, तपाईँको अनुभवले के भन्छ?
3: म चाहिँ पास्त्रीय या एउटा लिडरसिप सेवकाई गरेको 6-7 वर्ष नै भयो, तर धेरै पहिलादेखि नै मैले धेरै मण्डलीहरूमा चाहिँ आफ्नो दाजुभाइहरूसँग चाहिँ जहाँ चाहिँ त्यहाँका अग्रजनहरूसँग चाहिँ हातेमालो गर्दै अगाडि बढ्ने एउटा मौका पनि पाएँ, साथै भएर धेरै कुराहरू चाहिँ एकजना जवानहरूको बीचमा पनि मैले काम गर्ने मौका पाएँ र त्यहाँ चाहिँ हेर्ने हो भने अवसरहरू धेरै छन् है तर खेतालाहरू चाहिँ बाहिर ल्याउने भन्छ नि होइन, खेतालाहरू चाहिँ प्रशस्त चाहिँ फसल पाकेको छ, खेतालाहरू चाहिँ कमी छ, त्यहाँ हेर्ने भने काम गर्ने अवसरहरू चाहिँ धेरै छन्। म आशा गर्दछु परमेश्वरको योजना भयो भने त्यो ठाउँमा चाहिँ धेरै मानिसहरू चाहिँ ती व्यक्तिहरू जहाँ चाहिँ त्यो क्षेत्रमा काम गर्नको लागि अग्रसर हुने मानिसहरूको लागि ढोका चाहिँ सधैँभरि खुल्ला नै रहनेछ। र चुनौती कुराहरू पनि छन्, गाह्रो छ, कठिनाई यातायातको कुराहरू भन्दै गर्दा होइन, त्यहाँ जान आउन पनि चाहिँ धेरै कष्टहरू चाहिँ लाग्छ है, कठिनाइ छ। यहाँबाट चाहिँ जानियो भने नन्स्टप चाहिँ हामी हिँड्ने भने 36 आवर चाहिँ लाग्छ गाडीमा या बाइकमा चाहिँ जाममा नै होइन, एकदमै अफ रोड बाटो पनि छ। सुर्खेत दैलेखबाट उता हेर्ने हो भने जुम्लाको यता भाग हेर्ने हो भने खासै नेपालगञ्जदेखि चाहिँ त्यहाँको चाहिँ किलोमिटरको हिसाबले हेर्ने हो भने यहाँदेखि नेपालगञ्ज नगए जस्तै चाहिँ कम नै छ, तर त्यहाँ अफ रोडको कारणले गर्दा धेरै
2: अप्ठ्यारो होइन त्यस्तै परिस्थिति छ। अहिले भनिहाल्नु यातायात संचार भौगोलिक कठिनाईका बावजुद पनि सेवकाईलाई कसरी निरन्तरता दिइरहने एउटा ऊर्जा
3: एउटा दर्शन पनि हो सबैभन्दा ठुलो कुरा होइन। हामी परमेश्वरको चाहिँ परमेश्वरले भन्नुभएको कुराहरू चाहिँ परमेश्वरले देखाउनु भएको चाहिँ जब मानिससँग चाहिँ दर्शन हुन्छ उसले चाहिँ सङ्घर्ष गर्नुपर्छ, त्यो गर्दै गर्दा कठिनाई घटी कमी कमजोरीहरू धेरै कुराहरू हुन सक्छ, तर पनि परमेश्वरले चाहिँ हरेक कुरा अवस्थामा चाहिँ सहायता गर्नुभएको छ, अगाडि बढाउनु भएको छ।
2: अलिकति पारिवारिक बीच जाउँ, पारिवारिक सेवकाई बीच सन्तुलन, परिवार र पारिवारिक होइन सेवकाई बीचको सन्तुलन चाहिँ कसरी
3: पारिवारिक सन्तुलन चाहिँ एउटा मैले बीचमा चाहिँ उखरे धेरै कुराहरू चाहिँ आउँछ, तर उतार चढावहरू पारिवारिकमा पनि आउँछ नभन्ने कुरा होइन, एउटा चाहिँ आर्थिक रूपमा पनि होइन आत्मिक रूपमा पनि चाहिँ समय त्यो दुइटैलाई चाहिँ दाँजेर चाहिँ जानुपर्ने हुन्छ पारिवारिक समयहरूमा, मेरो विचारमा त्यस्तो लाग्छ। र कहिलेकाहीँ चाहिँ एकै हातले ताली बज्दैन सेवकाई क्षेत्रहरूमा पनि होइन, दुईटा हात चाहिँ चाहिन्छ ताली बजाउनको लागि, एउटा चाहिँ हामी कुनै आवाज दिनु पर्यो भने पनि दुईटा हात चाहिँ हाललाई जोड्नुपर्छ, सहयोगी हात चाहिँ चाहिन्छ, सहयोगी मानिस र सहयोगी व्यक्तिहरू चाहिँ चाहिन्छ, त्यो पारिवारिकले चाहिँ महत्वपूर्ण भूमिका खेलेको हुन्छ है। प्राय एउटा श्रीमान श्रीमतीमा पनि चाहिँ श्रीमान चाहिँ सेवा संगतिमा चाहिँ अग्रसर बढ्दैछ भने श्रीमतीले पनि घरैसी कामहरू चाहिँ गर्न सकिन्छ, श्रीमानसँग चाहिँ नजिकता भएर आत्मिक र शारीरिक दुइटै कुरा चाहिँ नजिकता भएर चाहिँ काम सहायता गर्न सक्छ, त्यसरी चाहिँ काम गर्न सक्छ। आर्थिकमा पनि चाहिँ एउटा भर पर्ने पनि हुन्छ, इन्कमको कुराहरू हरेक कुराहरू होइन, घरैसी चलाउनको लागि पनि चाहिँ चाहिन्छ हरेक कुराहरू।
2: तर सेवकाईमा मात्रै नभइकन सामाजिक अगुवाको रूपमा पनि तपाईँको भूमिका छ,
3: अवसर दिनुभएको छ
2: भनेपछि कसरी सामाजिक कार्यलाई चाहिँ सँगसँगै
3: सामाजिक चाहिँ दयाको भावना चाहिँ ख्रिस्टबाट आउँछ है, दया चाहिँ हुनुपर्छ, दयालु मन चाहिँ परमेश्वरलाई चाहिँ मनपर्छ है। यो सामाजिक अवस्थामा चाहिँ हेर्दै गर्दा सामाजिक काम गर्ने कुराहरूमा चाहिँ गर्दै गर्दा एक्लैले मान्छेले सक्दो रहेनछ है, एक्लै म गर्न सक्छु म सामाजिक अभियन्ता बन्छु भन्दै गर्दा पनि चाहिँ उसलाई चाहिँ हरेक पाटोहरूबाट चाहिँ सहायता गर्ने, कोहीले आत्मिक हौसला होइन, कोहीले आर्थिक हौसला होइन, कोहीले चाहिँ शारीरिक हौसला, त्यहाँ तीनवटा कुरा चाहिँ आत्मिक शारीरिक र आर्थिक है तीनवटा कुरा चाहिँ हुनुपर्दछ। अनुसारी आत्मिक कुरा के भने प्रार्थना गर्न पनि सकिन्छ, धेरैजना चाहिँ मैले काम गर्ने क्रमहरूमा चाहिँ धेरै अवस्थाहरूमा चाहिँ दिनदुखीहरूको बीचमा चाहिँ अनाथ बच्चाहरूको बीचमा चाहिँ असहाय मानिसहरूको बीचमा चाहिँ राहतको कुराहरू चाहिँ अवस्थाको कुराहरू चाहिँ हेर्दै गर्दा ती पारिवारिकसँग चाहिँ डाइरेक्ट भेट्दै जाँदा मैले मात्रै गरेको होइन है, मसँग पनि ब्याक सपोर्ट मान्छेहरू चाहिँ छ है, म जस्तै मन भएका अरू मानिसहरू पनि छन्, उनीहरूले चाहिँ आत्मिक रूपमा पनि काम गर्छन्। धेरै जसो मान्छेले चाहिँ सेवकाई क्षेत्रमा के गर्छ भने उसले चाहिँ दिएको छ भएको छ मात्रै भन्ने चाहिँ सोच हुन्छ, तर आत्मिकको महत्वपूर्ण भूमिका हुन्छ मलाई चाहिँ मेरो विचारमा यो सामाजिक कामहरूमा जोडिनको लागि आर्थिकले चाहिँ 100% काम गरेको हुन्छ, आर्थिकले पनि 100% काम गरेको हुन्छ, शारीरिकले पनि 100% काम गरेको हुन्छ, एउटा कमजोर भयो भने फेरि गाह्रो फेरि है. किन भन्दाखेरि चाहिँ आत्मिकले चाहिँ घरमै बसेर पनि म दिन सक्दैन र म जान सक्दैन, तर म चाहिँ कोठाभित्रै बसेर पनि म प्रार्थना गरेर पनि चाहिँ सहायता गर्छु है भनेको. त्यसले स्वर्गीय ढोकाहरू चाहिँ खोलिदिने काम गर्छ आत्मिक क्षेत्र, त्यसले बेस्ट काम गरेको. शारीरिक कुराहरूमा चाहिँ म जान सक्दैन, म प्रार्थना गर्न पनि सक्दैन. मैले के भन्न खोजेको भने प्रार्थना गर्न पनि सक्दैन, तर चाहिँ आर्थिक पनि दिन सक्दैन, तर म त्यहाँ गएर हौसला दिन्छु भन्नु भने चाहिँ एउटा चाहिँ ठुलो कुरा
2: त्यो पनि है.
3: आर्थिक कुराहरूमा म टाढा छु, डिस्टेन्स समयले चाहिँ टाढा बनाइरहेको छ, म त्यहाँ जान सक्दैन र प्रार्थना गर्न पनि मलाई चाहिँ अवसर चाहिँ छैन, तर म चाहिँ आर्थिक रूपमा के भेटी चाहिँ मोटिभेटीहरू ख्रिसको लागि चाहिँ म दिन्छु भनेर भन्यो भने त्यसले पनि असल
2: सामाजिक कार्यमा पनि
3: काम हुन्छ. यस्तो काम गर्ने अवसरहरू चाहिँ मिल्छ र गर्न सकिन्छ.
2: ऊर्जाशील कुराले पक्कै हामीलाई अझ ऊर्जा होइन ऊर्जा थपेको छ. तपाईँ जस्तो युवाले जसरी म होइन त्यो ठाउँमा चाहिँ सुसमाचारका भ्यूहरू छर्दै हुनुहुन्छ
3: है.
2: धेरै युवाहरू निराशा र भविष्यप्रतिको अन्यलमा छन्, उनीहरूले तपाईँ के भन्न चाहन्छ?
3: सकेसम्म ख्रिस्टलाई पाएको मानिस चाहिँ निराश बोक्नु हुँदैन, अन्यल हुनु हुँदैन, किनकि म चाहिँ ख्रिस्ट बोकेको मानिस हो है भनेर अग्रसर बढ्नुपर्छ. आज धेरैजना चाहिँ युवा दाजुभाइ बहिनीहरू जवान चाहिँ लिडरहरू निराशपन हुनको कारण के हो भने शरीरको अभिलाषालाई हेर्छ. जब मानिसले शरीरको अभिलाषालाई चाहिँ हेर्न खुसी गर्छ नि हो, हामीलाई चाहिँ शारीरिक रूपमा चाहिँ केही कुराहरू चाहिँ आवश्यकता पर्छ है. तर ओभर आँखाको अभिलाषा भन्छ नि होइन, आँखाको अभिलाषाले गर्दा चाहिँ मानिसहरूलाई चाहिँ निराशमा ल्याउँदछ. म यही आग्रह गर्दछु, हामीलाई चाहिँ प्रशस्त नहुन सक्छ, हेर्दाखेरि चाहिँ कमजोर अवस्था त हुन सक्छ, हामी निराश नहौं. एक दिन परमेश्वरले चाहिँ बेस्ट तयार गर्नुहुन्छ. अनि ती युवा पुस्ता साथी जवान भाइ बहिनीहरूलाई म यही भन्न चाहन्छु कि तपाईँ चाहिँ आँट्नुहोस् है, तपाईँ आँट्नुहोस्, परमेश्वरले चाहिँ ढोका खोलिदिनुहुन्छ. धेरै जसो मान्छेहरू चाहिँ युवा पुस्ता दाजुभाइहरूले के भन्छ, मलाई चाहिँ मण्डलीले चाहिँ अवसरै दिँदैन, म एउटा कुनामा गएर प्रार्थना गर्नुपर्छ, म चाहिँ म मेरो पास्टर या लिडरसिप अरू मानिसहरूले चाहिँ मलाई हौसला दिँदैन, निराश भएर जान्छ. ख्रिस्ट चाहिँ हामीसँगै हुँदै गर्दा किन निराश हुनु? परमेश्वरले चाहिँ त्योभन्दा बेस्ट ठाउँ चाहिँ तयार गरिदिनु भएको हुन्छ है. अनि मैले र अर्को कुरा चाहिँ के हो भने यो सेवगाई गर्ने क्रमहरूमा चाहिँ किन निराशपन हुन्छन् भने कहिलेकाहीँ चाहिँ हाम्रो लिडरसिपहरूले बाटो तयार नगरेर पनि हुन्छ है, अवसर नदिएर क्या. उसँग सबै ट्यालेन्ट छ तर अवसर चाहिँ कहिलेकाहीँ नहुँदाखेरि निराश हुन्छ. तर म के भन्न चाहन्छु भने निराश नहुनुहोस्, हाम्रो लिडरसिपले चाहिँ अवसर नदिँदा पनि परमेश्वरले तपाईँको लागि उज्जवल भविष्य राखिदिनु भएको छ, तर सङ्घर्ष गर्नुहोस्, सङ्घर्ष नगरेर भन्ने. र अर्को कुरा चाहिँ के हो भने उनीहरूको आँखाको अभिलाषाहरू चाहिँ पास्टर उनीहरूले चाहिँ लिनु हुँदैन. धेरै जसो मान्छेले चाहिँ आँखाको अभिलाषातिर चाहिँ गएको कारणले उसले चाहिँ निराश भएर चाहिँ ब्याक सर्नु परेको छ. उसले चाहिँ आँखाको अभिलाषा सोच्छ, मलाई यो चाहियो, यो भए हुन्थ्यो, म यस्तो गर्न पाए हुन्थ्यो. सांसारिक कुराहरूमा चाहिँ उनीहरूले चाहिँ बेसी प्राथमिकता के बेसी फोकस गरेको कारणले उनीहरू निराश हुन्छ. त्यो चाहिँ नगर्नुहोस्, परमेश्वरले तपाईँलाई उज्जवल भविष्य चाहिँ तयार गर्नुभएको छ. राइट टाइम आउँछ है, फेरि टाइम चाहिँ पर्खिनुपर्छ, धैर्यताले के गर्छ आशिष उत्पन्न गराउँछ, विश्वासले चाहिँ आशा उत्पन्न गराउँछ
2: होइन. निकै नै आशिषित कुरा हुँदैछ तपाईँसँग र खुसी लागिरहेको छ कि एउटा युवा अवस्थामा चाहिँ परमप्रभुको सेवकाईमा र सँगसँगै होइन विभिन्न सामाजिक कार्यमा अग्रसर एउटा नेतृत्वसँग चाहिँ यसरी हामी प्रत्यक्ष रूपमा कुराकानी गर्न पाउँदा युवा नेतृत्व युवाहरूलाई नेतृत्वमा आउनको लागि भनौँ अथवा होइन सेवकाईमा आउनको लागि अथवा कुनै पनि कार्य गर्नको लागि आवश्यक पर्ने उनीहरूलाई आवश्यक के तत्त्वहरू चाहिँ के होला होइन. अब भनौँ सेवकाईमा त आउन चाहन्छन् तर कतिपय कुराहरू पुगिरह हुँदैन होइन, नेतृत्वमा आउन चाहन्छन् होइन. अघि हामीले भने जस्तै होइन मैले चाहिँ कुनामा बसेर चाहिँ प्रार्थना गर्नु पर्यो भन्ने जस्तो होइन, र त्यो कुराले चाहिँ के जन्मिरहेको छ भने पछिल्लो नेतृत्व जन्माउनलाई सहयोग गरिरहेको छैन. भनेपछि के कुरा यो कुरा चाहिँ ठ्याक्कै तपाईँको एउटा अनुभवले भन्ने कुरा चाहिँ युवाहरूलाई सेवकाई र नेतृत्वमा आउनुको लागि चाहिँ के कुरा आवश्यक पर्ला?
3: मण्डलीले चाहिँ अवसर दिनु पर्यो सबैभन्दा ठुलो कुरा है. हाम्रो अभिभावकले चाहिँ अवसर दिनुपर्छ है, उसको ट्यालेन्ट सो हेरेर होइन, ऊ चाहिँ के काम छ त, उसको वरदान चाहिँ के हो त भन्ने कुराहरू चाहिँ. आज धेरैजना युवा दाजुभाइहरूलाई चाहिँ त्यो वरदान चाहिँ छ तर प्रयोगमा ल्याउन सकेका छैनन्। किन भन्दाखेरि अवसर पाएको छैन है। र अर्को कुरा चाहिँ के हो भने हामीभन्दा अगाडिको पिढीले हामीभन्दा अघिल्लो पुस्ताको चाहिँ पिढीले हाम्रो अग्रज गुरुबाहरूले चाहिँ तिनीहरूलाई चाहिँ अवसर दिने एउटा कुरा मण्डलीमा चाहिँ काम दिनु पर्यो उनीहरूलाई काम दिने अनि कामलाई चाहिँ तिनीहरूले चाहिँ हेरेर काटसाट धेरै कुराहरू चाहिँ गरेर तिनीहरूलाई चाहिँ तयार पारिदिने अवसर चाहिँ धेरै छ मण्डलीभित्र है। फेरि चलाउन जान्यो भने फेरि जानेन भने चाहिँ छैन। फेरि युवाहरूले चाहिँ आफ्नो जे वरदान छ त्योमा चाहिँ प्रयोग गर्ने निरन्तर सबैभन्दा चाहिँ त्यो हो। निरन्तरता जब चाहिँ मान्छेमा चाहिँ भएन भने त्यो लस हुँदै जान्छ। अग्रजनले चाहिँ अवसर दिने तर युवा पुस्ताले के गर्ने निरन्तरता दिने यो भयो भने सुखमा सुगन्ध।
2: छेउकाईको बेहुरानमा त्यस्तो कुनै घटनाहरू घटेका छन् जसले गर्दा आज पनि मानस पटलमा अथवा मस्तिष्कमा त्यत्तिकै होइन ऊर्जा थप्छ अथवा होइन ओहो यो कुराले त मलाई आज यस्तो बनायो भन्ने कुनै त्यस्तो घटनाहरू घटेका छन् जीवनमा छेउकाईको द्वारा धेरै छन् तीमध्ये।
3: मलाई फेरि एकचोटि चाहिँ भनिदिनुहोस् यो बारेमा कस्तो भन्नुभयो सेवकाईको
2: सेवकाई गर्दै गर्दाखेरि कुनै एउटा कुनै घटनाहरू घटेका छन् अथवा कहीँ जाँदै गर्दाखेरि होइन जस्तो चाहिँ जीवनमा हामीलाई कहिले काहीँ जोखिम दुर्घटना त्यहाँ किन जोखिमसँग सम्बन्धित कुरा रह्यो कि किन हिमाली उच्च हिमाली पनि सेवकाई गर्नु पनि हुन्छ होइन यतापट्टि त
3: एकदमै एकदमै म सुसमाचार सुनाउने क्रमहरूमा चाहिँ हामी म र दुई जवान भाइहरू चाहिँ हामी यात्रामा थियौँ। हिँडेरै पैदल गयौँ। लगभग चाहिँ हामी बिहान छ बजे हिँडेको बेलुका चाहिँ सात बजे हार आइपुग्यौँ त्यो क्षेत्रमा है हिँडेर पैदललाई किनकि गाडी चढ्ने हामीसँग चाहिँ त्यो आर्थिक थिएन। गाडी चाहिँ थियो तर सानो गाडी महँगो कस्ट एकतर्फी मात्रै चाहिँ 750 रुपियाँ लाग्थ्यो। तिन चारजनाले तिनजना जाँदाखेरि चाहिँ 2400 रुपियाँ चाहिँ चाहिन्थ्यो। 2400 रुपियाँमा त हामीलाई चाहिँ 4 दिन खाना पुग्थ्यो। अनि जब त्यो क्रमहरूमा चाहिँ होइन भाइ हामी चाहिँ जवान छौँ बढ्दै बढ्दै जाउँ भन्ने चाहिँ होइन भाइ हामी जानुपर्छ अगाडि बढ्नुपर्छ भनेर दुईवटा भाइहरू चाहिँ हुनुहुन्छ। एउटा दानियल भाइ एउटा पत्रुस भाइ पनि हुनुहुन्थ्यो। जो हामी सानो हुँदाखेरि उहाँको गुण चाहिँ म अहिले भुल्न सक्दिनँ किनकि ऐसेमा ऐसे गर्नुभयो मेरो ब्याक सपोर्ट भएर चाहिँ हुर्राहरू जस्तै भएर चाहिँ होइन त्यो तरिकाले चाहिँ उहाँले चाहिँ काम गर्नुभयो। अनि त्यो जाँदै गर्दा चाहिँ हामी एक ठाउँमा चाहिँ बास बस्नको लागि होटलमा बस्नलाई चाहिँ त्यो आर्थिक नहुँदा पनि एकजना दाईसँग चाहिँ हामीले बास माग्यौँ अनि त्यहाँ सुसमाचार प्रार्थना कामहरू चाहिँ भयो। अनि बेलुका सुत्दाखेरि चाहिँ त्यो पल अहिले पनि मलाई याद आउँछ जहाँ चाहिँ खाली हामी कहाँ मैडा भन्छ होइन यो मैडा भनेको जमिन चाहिँ जुन चाहिँ खाली शीतले चाहिँ भिजेको नयाँ घर थियो शीतले चाहिँ भुइँ भन्छ यो भुइँ लेभल चाहिँ न कार्पेट छ न केही छ उहाँले एउटा चाहिँ आफूसँग जे थियो है जे थियो त्यो एउटा चाहिँ पाल ल्याइदिनु भयो पालमाथि एउटा चाहिँ पातलो तन्ना अहिले पनि म त्यो याद आउँछ कि जुन चाहिँ यति कष्टताको चाहिँ याद है। जब चाहिँ सुसमाचार सबै कार्यक्रम भइसकेपछि हामी सुत्नको लागि प्रार्थना गऱ्यौँ हामीले चाहिँ हो हामीले यो चाहिन्छ फेरि अर्काको घरमा गयो भने चाहिन्छ अरू चाहिन्छ भन्नु भएन होइन जे उपलब्ध छ चाहिँ त्यो भुइँमा पाल भाँति चाहिँ एउटा चाहिँ बाक्लो खाले भए पनि तन्ना भए पनि केही हुन्थ्यो होला। त्यो जब चाहिँ तल शीत छ शीत भाँति चाहिँ पाल छ पालको चिसोको कारणले लगभग डिसेम्बर हिउँ परिराख्ने है त्यो एकदमै तुसार लाग्ने हाम्रो चाहिँ कस्तो जाडो हुन्छ भने यो पुस र माघको हिसाबमा हामीले कपडा धोयो भने बाहिर चाहिँ सुकाउन जाँदाखेरि त्यो बरफ नै जमिन्छ क्या त्यो उनी जम्छ। अनि त्यो समयमा चाहिँ हामी त्यहाँ ठाउँमा गइरहेको थियो अनि त्यो रात छेड चाहिँ एकदमै प्रार्थना गर्दै मैले कटाएँ त्यो टाइममा चिसो हुन्थ्यो अनि एकदमै निन्द्राले गर्दा झ्याप्प सुत्थेँ फेरि त्यो चिसोको कारणले फेरि उठ्दै हेर्दाखेरि चाहिँ प्रार्थना गर्ने एउटा अवसर हुन्थ्यो। त्यो चाहिँ क्षण मलाई चाहिँ एकदमै याद आउँछ अझ पनि मेरो दिमागमा छ।
2: त्यो क्षण भोगाई पछाडि तपाईँको तपाईँले कस्तो खालको त्यहाँनिर होइन एउटा सेवकाई गर्नुभयो भन्ने कुरा हामी फेरि पनि निरन्तर गरि नै रहनेछौँ। अहिलेलाई भने समयको अभावमा आज कार्यक्रम सुरुवात कथा संघर्ष र सफलताकोमा यहाँलाई अर्को हप्ता पनि हामी निरन्तर हाम्रो पिटर बमसँगको कुराकानी हामी जारी नै गर्नेछौ। अहिलेलाई भने समय सँगसँगै कार्यक्रम शुरूआत कथा संघर्ष र सफलताको बाट म प्रस्तोता श्यामकाजी लगायत प्राविधिक मित्र सुजन घिमिरे र विजय सरलाई पनि तपाईँ आजलाई विदा दिनुहोस् र हामी अर्को हप्ता फेरि पिटर बमसँगको कुरा निरन्तर गर्छौँ।
3: धन्यवाद धन्यवाद।
2: किन लामो यात्रा गरेर यहाँसम्म हामीलाई माया गरेर हाम्रो स्टुडियोसम्म आइपुग्नु भएको छ। उहाँका धेरै अनुभवका आशिषका कुराहरू सुन्न नै बाँकी छ। अर्को हप्ता यसै समयमा प्रतीक्षा गर्नुहोला। हामी तपाईँलाई तपाईँको बीचमा फेरि पनि जारी नै राख्नेछौ। अहिलेलाई भने समय सँगसँगै कार्यक्रम शुरूआत कथा संघर्ष र सफलताको बाट म प्रस्तोता श्यामकाजी लगायत प्राविधिक मित्र सुजन घिमिरे र विजय सरलाई पनि तपाईँ आजलाई विदा दिनुहोस्।

जय मसीह साथी नमस्कार, हार्दिक स्वागत गर्न चाहन्छु होली ट्रिनिटी ब्रिभस इस्टर्न चर्च बुढानी कण्ठको प्रस्तुति कार्यक्रम ज्योतिमा पाइलामा। म कार्यक्रम प्रस्तोता सुशी थिङको। यो कार्यक्रम प्रत्येक हप्ताको आइतबार 4:30 देखि 5 बजेसम्म सुन्न सक्नुहुनेछ भने यो कार्यक्रमबाट समसामयिक विषय वस्तुमा रहेर भलाकुसारी परमेश्वरको वचनबाट उत्साह नाटक र जीवन गवाई सुन्न सक्नुहुनेछ। आजको यस कार्यक्रमबाट भने वचनबाट उत्साह दिनेछौ। त्यसका लागि उपस्थित भइसक्नु भएको छ होली ट्रिनिटी बिलिभर्स इस्टर्न चर्च बुढा निलकण्ठका आदरणीय चर्च फादर दिपेश नुवारज्यू। अब हामी उहाँबाट वचन सुन्नेछौ।

0: पिता पुत्र र पवित्र आत्मा त्रिएक परमेश्वरलाई महिमा होस्। यहाँ उपस्थित सबैजनालाई जय मसीह छ। आज हामी पवित्र चर्च भनेको कुन हो र चर्च भनेको के हो भन्ने सम्बन्धमा आज परमेश्वरको वचनबाट हामी हेर्नेछौ। यस विषयमा हामी एकछिन बातचित गर्नेछौ। मैले एउटा विषय बनाए, पेन्टिकोस्टलको दिनदेखि आजसम्म पवित्र आत्माद्वारा जीवित रहेको चर्च भनेको चाहिँ हामीले सेवा गरेको चर्च हो। हामी जहाँ परमेश्वरको प्रार्थना र आराधना गरेर उहाँलाई महिमा दिन्छौं। ख्रिस्टमा विश्वासयोग्य जनहरूले बुझ्नुपर्छ, आज हामी चर्चको महान रहस्य बारे मनन गर्न एकत्रित भएका छौं, अथवा हर सातौं दिनमा हामीहरू परमेश्वरलाई आराधना गर्नको लागि एकत्रित हुन्छौं। यो रहस्य भनेको एउटा धर्मशास्त्रीय शिक्षा मात्र होइन, यो हाम्रो आत्माको जीवन, हाम्रो उद्धार र हाम्रो अनन्त गन्तव्यसँग जोडिएको सत्य हो। यो सत्यलाई जान्न हामीले पवित्र चर्चलाई जान्नुपर्छ। आज संसारमा धेरै मानिसहरूले चर्चलाई एउटा संस्था जस्तो ठान्छन्, कसैले एउटा भवन जस्तो मात्र ठान्छन्, कसैले चल्दै आएको एउटा परम्परा जस्तो सम्झिन्छन्। तर प्राचीन चर्चको विश्वासले हामीलाई यो कुरा सिकाउँछ कि चर्च भनेको कुनै मानवद्वारा स्थापित संस्था मात्र होइन, संस्था जस्तो पनि होइन। पवित्र चर्च भनेको त ख्रिस्त येशूको जीवित शरीर हो। पवित्र धर्मशास्त्रले यसरी भन्छ, र परमेश्वरले सबै कुरा उहाँका पाउमुनि राखिदिनु भयो र मण्डलीको निम्ति उहाँलाई नै सबै कुराको शिर बनाइदिनु भयो। जुन मण्डली उहाँको शरीर, उहाँको पूर्णता हो र उहाँले नै सबै थोक परिपूर्ण पार्नुहुन्छ भनेर एफिसीको पुस्तकमा हामीले पढ्न पाउँछौ। यो वचन अनुसार पवित्र चर्चलाई बुझ्नु भनेको ख्रिस्ट येशूलाई बुझ्नु हो। चर्चबाट अलग भएर ख्रिस्टलाई पूर्ण रूपमा चिन्न सकिँदैन, किनकि चर्च भनेको ख्रिस्ट येशूको शरीर हो र हामी उहाँका शरीरका अङ्गहरू हौ। अनि शरीरका अङ्गहरू मध्ये कुनै एउटा अङ्ग बिरामी भयो भने सारा शरीरलाई कष्ट हुँदछ। पवित्र शास्त्रको पवित्र वचन अनुसार पवित्र आत्माको जीवन्त एउटा प्रवाह हो। पवित्र परम्परा, पवित्र वचन चाहिँ पवित्र आत्माको जीवन्त परम्परा हो। पवित्र परम्परा कुनै मृत इतिहास पढे जस्तो कुरा होइन। पवित्र परम्परा भनेको पुराना पुस्तकहरू वा संस्कारहरूको एउटा संग्रह जस्तो कुरा होइन। यो चाहिँ पेन्टिकोस्टलको दिनदेखि निरन्तर बगेर आएको, बगिरहेको पवित्र आत्माको जीवन्त पवित्र प्रवाह हो। यसै कारण हामी चर्चमा जन्मिन्छौ, चर्चमा बाँच्छौ, अनि चर्चबाट नै हाम्रो अन्तिम गन्तव्य पनि चर्चतिरै हुन्छ, चर्चतिरै हामी प्रस्थान गर्छौ। हामीले चर्चलाई राम्ररी जान्नुपर्छ। पवित्र वचनमा यसरी लेखिएको छ, प्रेरितको किताब 2:4, अनि तिमीहरू सबैजना पवित्र आत्माले भरिए र पवित्र आत्माले तिमीहरूलाई दिनुभएको उच्चारण बमोजिम तिमीहरू अन्य भाषाहरूमा बोल्न लागे भनेर त्यहाँ लेखेको छ। प्रियहरू, जब पवित्र आत्मा प्रेरितहरूमाथि आगोका जिब्राहरूको रूपमा ओर्लाउनु भयो, त्यही दिन चर्चको सार्वजनिक जीवन आरम्भ भएको कुरा हामीले बुझ्नुपर्छ। अनि तिमीहरू सबै पवित्र आत्माले त्यतिखेर भरिए भनेर वचनमा लेखेको छ। त्यही पवित्र आत्माले प्रेरितहरूलाई डोर्याउनु भयो, शहीदहरूलाई बल दिनुभयो, सन्तहरूलाई पवित्र बनाउनु भयो, र आज पनि पवित्र चर्चलाई सत्यमा डोर्याइरहनु भएको छ। जुन चर्चमा तपाईँ आराधना गर्दै हुनुहुन्छ, प्रार्थना गर्दै हुनुहुन्छ, तपाईँले आफ्नो चर्चलाई चिन्नुहोस्। प्रभु येशूले भन्नुभयो, सन्त योहन्नाले यसरी लेखे, योहन्ना 16:13, जब उहाँ अर्थात सत्यका आत्मा आउनुहुनेछ, तब उहाँले तिमीहरूलाई सबै सत्यतामा डोराउनुहुनेछ। उहाँ आफ्नो तर्फबाट बोल्नुहुने छैन, उहाँले जे सुन्नुहुन्छ त्यही बोल्नुहुन्छ र हुन आउने कुराहरू तिमीहरूलाई घोषणा गरिदिनुहुन्छ भनेर यहाँ लेखिएको छ। जब सत्यका आत्मा आउनुहुन्छ, उहाँले तिमीहरूलाई सबै सत्यतातिर डोराउनुहुन्छ भनेर लेखेको छ प्रियहरू। यसैले पवित्र परम्परा, स्वर्गीय परम्परा, धर्मशास्त्र, लिटर्जी, सन्तहरूको शिक्षा, पवित्र सभाहरू, प्रार्थना, उपवास र आराधना, यी सबै पवित्र चर्चभित्र हुने सम्पूर्ण आत्मिक जीवनका निरन्तरताहरू हुन्। यी कुराहरू जहाँ छैनन् अनि त्यहाँ चाहिँ पूर्णता हुँदैन। हामी चर्चमा जन्मिन्छौ, चर्चमै बाँच्छौ र हाम्रो अन्तिम गन्तव्य पनि चर्च नै हो। जीवित र दिवंगत बीच चर्चमा कुनै भेदभाव र कुनै विभाजन छैन र हुँदैन। प्रभु यीशुले भन्नुभयो, सन्त मत्तीले यसरी लेख्नुहुन्छ, मत्तीको किताब 22 अध्यायको 32 पदमा, म अब्राहमका परमेश्वर, इसहाकका परमेश्वर र याकुबका परमेश्वर हुँ भन्नुहुन्छ। परमेश्वर मृतकहरूका परमेश्वर हुनुहुन्न तर जीवितहरूका परमेश्वर हुनुहुन्छ भनेर लेखिएको छ। उहाँ मृतकहरूका होइन तर जीवितहरूका परमेश्वर हुनुहुन्छ। हामी एक पवित्र विश्वव्यापी र प्रेरित चर्चमाथि विश्वास गर्छौ भनेर हाम्रो विश्वासको सारले वर्णन गरेको छ। जब हामी डिभाइन लिटर्जीको कुरा गर्छौ, मा विश्वासको प्रतीक अर्थात एउटा चैत्यको पाठ गर्छौ, त्यति बेला हामी शब्दहरू मात्र दोहोऱ्याइरहेका हुँदैनौ। हामी सम्पूर्ण जीवनले सत्यतालाई स्वीकार गरिरहेका हुन्छौ अनि हामी दृढताका साथ भन्छौ, म एक पवित्र विश्वव्यापी र प्रेरित चर्चमाथि विश्वास गर्दछु, प्रेरितहरूले प्रचार गरेको परमेश्वरलाई विश्वास गर्दछु। प्रियजनहरू, चर्चमा आएपछि हामीले चारवटा कुरा बुझेको हुनुपर्छ। यी चारवटा कुराहरू नै ख्रीष्टका शरीरका जीवित चिन्हहरू हुन्। म तपाईँलाई बताउन चाहन्छु, पहिलो कुरा, चर्च एउटा मात्र हुन्छ, त्यो चर्चमा शिक्षा एउटै मात्र हुन्छ, परमेश्वर एउटा मात्र हुनुहुन्छ। आज संसारमा धेरै प्रकारका विभाजनहरू हामी देख्छौ। यो संसार विभाजनले भरिएको छ, परिवार विभाजित छन्, समाज विभाजित छ, राष्ट्र विभाजित छन्, मानिसको हृदय पनि विभाजित भएको छ। तर चर्च विभाजनको स्थान होइन। जो चर्चमा जानुहुन्छ, जोहरू चर्चमा गएर परमेश्वर आराधना गर्नुहुन्छ, तपाईँले र मैले के बुझ्नुपर्छ भने, पवित्र चर्च विभाजनको स्थान होइन, चर्च भनेको एकताको स्थान र रहस्य हो। चर्च किन र कसरी एउटा हुन्छ भन्दा, परमेश्वर एक मात्र हुनुहुन्छ। यो कुरा बुझ्न हामीले व्यवस्था विवरण 6 अध्यायको 4 पदलाई हेर्नुपर्छ। त्यहाँ यसरी लेखेको छ, हे इसरायल सुन, परम प्रभु हाम्रा परमेश्वर एउटै परम प्रभु हुनुहुन्छ भनेर लेखेको छ। फेरि प्रेरित सन्त पावल लेख्नुहुन्छ एफेसीको पुस्तक 4 अध्यायको 4 र 5 पदमा, शरीर एउटै छ र पवित्र आत्मा एउटै हुनुहुन्छ, जसरी तिमीहरू बोलाइँदा एउटा आशामा बोलाइएका थियो, जुन आशा तिमीहरूको बोलावटसँग गाँथिएको छ, एउटै प्रभु, एउटै विश्वास र एउटै बप्तिस्मा यसका आधारहरू हुन्। प्रियहरू, यहाँ लेखेको कुरा तपाईँले फेरि याद गर्नुहोस्, एउटै प्रभु, एउटै बप्तिस्मा र एउटै विश्वास, यी कुरा चाहिँ यसका आधारहरू हुन्। शरीर एउटै छ भन्ने कुरा, चर्चको एकता भनेको कुनै राजनीतिक सम्झौता जस्तो होइन, यो युखारिस्ट एकता हो, भनेको पवित्र प्रभुमा सहभागी भएर सँगै आराधना गरिने र उहाँको शरीरसँग सहभागी हुने एकता हो। जब हामी एउटै चालिसबाट प्रभुको शरीर र रगत ग्रहण गर्छौ, त्यति बेला हामी एउटै जीवनमा सहभागी हुन्छ। सन्त पावल लेख्नुहुन्छ पहिलो कुरन्थियो किताब 10 अध्याय 17 पदमा, किनभने रोटी एउटै हो, हामी धेरै भए तापनि एउटै शरीर हौ, किनकि हामी सबै एउटै रोटीबाट खान्छौ भनेर त्यहाँ लेखेको छ। प्रियजनहरू, यदि हामी चर्चको एकतामा विश्वास गर्छौ भने हामीले विभाजन, घृणा, ईर्ष्या र अहंकारलाई त्याग्नुपर्छ। प्रभु यीशुले भन्नुभयो योहन्नाको किताब 13 अध्यायको 35 पदमा, यदि तिमीहरूले एक अर्कालाई प्रेम गर्यौ भने यसैबाट सबैले जान्नेछन् कि तिमीहरू मेरा चेला हौ भन्नुभयो। त्यसैले चर्च एउटा मात्र हुन्छ भन्नुको अर्थ चाहिँ हामी प्रेममा बाँधिन सिक्नुपर्छ र हामीले एकले अर्कालाई प्रेम गर्नुपर्छ। चर्च एउटा मात्र छ भन्ने कुरा चाहिँ यो हो। दोस्रो कुरा चाहिँ चर्च पवित्र हुनुपर्छ भन्ने कुरा। धेरै मानिसहरूले प्रश्न गर्छन्, यदि चर्च पवित्र हुन्छ भने छ भने चर्चभित्र किन कमजोरीहरू देखिन्छन् त, किन पापी मानिसहरू त्यहाँ देखिन्छन् त भनेर मानिसहरूले प्रश्न गर्छन्। प्रियजनहरू, यो प्रश्नको उत्तर यस्तो छ, पवित्र चर्च मानिसहरूको सिद्धान्तले पवित्र पारिएको भएको होइन। चर्च पवित्र भनेको येशु प्रभुको शरीर हो, पवित्र चर्चको शिर येशु ख्रीष्ट हुनुहुन्छ अनि चर्चलाई पवित्र भनिएको हो। यस विषयमा सन्त पावल यसरी लेख्छन् एफिसीको किताब 5 अध्यायको 25 र 26 पदमा, पति हो आफ्ना पत्नीहरूलाई प्रेम गर, जसरी ख्रिस्तले पनि चर्चलाई प्रेम गर्नुभयो र त्यसको निम्ति आफूलाई अर्पण गर्नुभयो, यस हेतुले कि उहाँले त्यसलाई पानीले धोएर वचनद्वारा पवित्र पार्न सकुन्। ख्रिस्तले चर्चलाई प्रेम गर्नुभयो र पवित्र चर्चलाई पवित्र बनाउनका लागि आफूलाई पवित्र चर्चको निम्ति सुम्पनुभयो। त्यसैले पवित्र चर्च पवित्र आत्माको मन्दिर हो भनेर सन्त पावल लेख्छन्। पहिलो कुरन्थी 3 अध्यायको हामी 16 पदमा पढ्छौ, के तिमीहरूलाई थाहा छैन, तिमीहरू परमेश्वरका मन्दिरहरू हौ र परमेश्वरका पवित्र आत्मा तिमीहरूमा बास गर्नुहुन्छ भनेर यो वचनद्वारा उनले त्यहाँ सुझाएको छ। पवित्र चर्च भनेको सिद्ध र धर्मी मानिसहरूको संग्रहालय जस्तो होइन, पवित्र चर्च भनेको त पापीहरूको उपचार गर्ने अस्पताल जस्तो। प्रभु यीशुले भन्नुहुन्छ, प्रचारक मर्कुसले मर्कुस 2:17 यसरी लेखे, यो सुनेर यीशुले तिनीहरूलाई भन्नुभयो, निरोगीहरूलाई वैद्यको खाँचो पर्दैन तर रोगीहरूलाई मात्र पर्छ। म धर्मीहरूलाई होइन तर पापीहरूलाई बोलाउन आएको हुँ। स्वास्थ्य मानिसलाई वैद्यको आवश्यकता पर्दैन तर बिरामीलाई पर्छ भन्नुभयो। हामी चर्चमा किन आउँछौ भन्दा हामीलाई रोग बिमारबाट निको हुन आवश्यक छ, हामीलाई रूपान्तरण हुन परिवर्तन हुन आवश्यक छ, हामीलाई उद्धार र मुक्ति चाहिएको छ। यसकारण हामी चर्चमा आराधना गर्न पवित्र परमेश्वरलाई धन्यवाद दिन आउँछौ। चर्चभित्र संस्कारहरू हुन्छन्, सक्रामेन्ट अर्थात् पवित्र रहस्यहरू जस्तै बप्तिस्मा, युखारिस्ट, पश्चाताप, अभिषेक, यी सबै अनुग्रहका स्रोतहरू हुन्। यी कुरा प्राप्त गर्न हामी चर्चमा आउने जाने गर्छौँ र हामी चर्चमा आउने जाने व्यक्तिहरू हुनुपर्छ। प्रियहरू, पवित्र चर्चको पवित्रता सन्तहरूद्वारा प्रकट हुन्छ। सन्तहरू पनि हामी जस्तै संघर्ष गर्ने मानिसहरू थिए ती दिनहरूमा, तर पवित्र आत्माले उनीहरूलाई रूपान्तरण गर्नुभयो। सन्त पावलले यो विषयमा यसरी लेख्छन् गलातीको किताब 2:20, म ख्रीस्टसँगै क्रुसमा टाँगिएको छु, अब उपरान्त जिउने म होइन तर ख्रीस्ट ममा जिउनुहुन्छ, जुन जीवन शरीरमा अहिले जिउँछु त्यो परमेश्वरका पुत्रमा विश्वास गरेर जिउँछु जसले मलाई प्रेम गर्नुभयो र मेरो निम्ति आफूलाई अर्पण गर्नुभयो भनेर लेखेको छ। प्रियजनहरू, पवित्रता कुनै विशेष मानिसका लागि मात्र होइन, पवित्रता प्रत्येक विश्वासीहरूको बोलावट हो। प्रेरित पत्रुसले यसरी लेखे 1 पत्रुस 1:16, तिमीहरू पवित्र हौ किनकि म पवित्र छु। हामीले हाम्रो पवित्रतालाई पवित्र चर्चमा जान मात्रै जोगाउन सक्छौ। You have to live better for the best भन्छ। जब अङ्ग्रेजी तपाईँ पढ्नुहुन्छ त्यहाँ अङ्ग्रेजीमा एउटा गुड हुन्छ, अर्को बेटर हुन्छ, अर्को बेस्ट हुन्छ, सबैभन्दा राम्रो बेस्ट हुन्छ, त्यसपछि बेटर, फेरि त्यसपछि गुड हुन्छ। तपाईँलाई बेस्ट चाहिन्छ भने बेटरलाई छाड्नुपर्छ। You have to live better for the best। बेटरलाई नछाड्ने हो भने तपाईँले बेस्टलाई नखोज्नुहोस्। बेटर चाहनुहुन्छ भने गुडलाई छोड्नुहोस्, गुडमा नै बस्नुहुन्छ भने बेटरलाई छोडिदिनुहोस्। तेस्रो कुरा, पवित्र चर्च भनेको विश्वव्यापी क्याथोलिक, क्याथोलिकको अर्थ विश्वव्यापी भन्ने हुन्छ भनेर हामीले बुझ्नुपर्छ। विश्वव्यापी शब्दको अर्थ रोमन क्याथोलिक सम्प्रदाय भनेको होइन, यसको गहिरो अर्थ छ, पूर्णता अनुसार बनेको हो यसको अर्थ। अर्को अर्थमा भन्ने हो भने विश्वव्यापी चर्च भनेको हो, यसको अर्थ चर्चमा सत्यको पूर्णता छ भनेको हो, अनुग्रहको पूर्णता छ भनेको हो, उद्धारको पूर्णता छ भनेको हो। क्याथोलिक शब्दको अर्थ जहाँ ख्रिस्ट हुनुहुन्छ त्यहाँ पूर्ण चर्च हुन्छ। सबैले एउटा गाउँको सानो चर्चमा पनि सम्पूर्ण विश्वव्यापी चर्च प्रकट हुन्छ सानो चर्चमा पनि। प्रियजनहरू, पवित्र चर्च भनेको कुनै एउटा जाति वा संस्कृतिको लागि मात्र होइन, पवित्र चर्च भनेको सम्पूर्ण मानव जातिको उद्धारका लागि हो। हामीले यसरी बुझौँ, प्रभु यीशुले भन्नुभयो, सन्त मत्तीले यसरी लेखे, मत्ती 28:19, यसकारण जाओ र सबै देशका जातिहरूलाई चेला बनाऊ, पिता पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्तिस्मा देऊ भन्नुभयो। सन्त योहन्ना अझै लेख्छन् 3:16, किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्रलाई दिनुभयो। हिरीहरू, यसैले पवित्र चर्चले सबैलाई अँगालो हाल्छ। यहाँ धनी गरिब, शिक्षित अशिक्षित, शक्तिशाली कमजोर, कसैमाथि कुनै भेदभाव छैन, सबैलाई बराबरी माया गर्दछ। सन्त पावल लेख्छन् गलाती 3:28 न त यहुदी छ, न यहाँ गरिब छ, न कमारा न पुक्का, न त पुरुष न स्त्री, किनभने ख्रीष्ट यीशुमा तिमीहरू एउटै हो भनेर त्यहाँ लेखिएको छ। हामीले ती लेखेका वचनहरूलाई बुझ्नुपर्छ। प्रियजनहरू, यदि पवित्र चर्च विश्वव्यापी हुन्छ भने हामीले आफ्नो विश्वासलाई संकुचित सांस्कृतिक सीमामा कैद गर्नु हुँदैन। हामीले सुसमाचार संसारमा पुर्याउनु पर्छ र संसारलाई पवित्र चर्चमा ल्याउनु पर्छ। नम्बर 4, पवित्र चर्च प्रेरित हुन्छ। हामीले हाम्रो चर्चमा कुनै नयाँ कुरा ल्याउनु हुँदैन, ल्याएका छैनौ, ल्याउनु हुँदैन। हामीले कुनै आधुनिक आविष्कार गर्नु हुँदैन चर्चमा, गरेका छैनौ। हामी प्रेरितीय पवित्र चर्चका सदस्यहरू हौ। यसको पहिलो अर्थ चाहिँ ऐतिहासिक निरन्तरता भन्ने हुन्छ। प्रेरितहरूले जुन विश्वास ग्रहण गरे त्यही विश्वास बिशपहरू, याजकहरू, सन्तहरू हुँदै आज तपाईँ हामीसम्म आइपुगेको छ, यसलाई जोगाउनु पर्छ। प्रेरित पावलले तिमोथीलाई यसरी भने, दुई तिमोथी 2:2 धेरैजना साक्षीहरूका उपस्थितिमा तिमीले मबाट जे कुरा सुनेका छौ ती अरूहरूलाई पनि सिकाउन सक्ने विश्वासयोग्य विश्वासीहरूलाई सुम्पिदेऊ भनेर भने, तिमीले मबाट सुनेका कुराहरू विश्वासयोग्य मानिसहरूलाई सुम्प भनेका छन्। चर्चमा अर्थात् हस्तोरोपण हातले रोपेर हस्तान्तरणको निरन्तरता छ। हस्तोरोपण र हस्तान्तरण यो कुरा बुझ्नु पर्दछ। पवित्र चर्चमा बाहिरी उत्तराधिकार मात्र प्राप्त छैन, विश्वासको उत्तराधिकार पनि उत्तिकै आवश्यक छ। यहुदा 1:3 लेख्छन्, प्रिय हो, हामी सबै सहभागी भएका उद्धारको विषयमा लेख्न म साह्रै उत्सुक भएको छु, त्यसैले सन्तहरूलाई सदाकालको निम्ति सुम्पिएको विश्वास रक्षा गर भन्ने निवेदन गर्न तिनीहरूलाई लेख्न मैले आवश्यक ठाने। प्रियजनहरू, आज हामीलाई सुम्पिएको विश्वास हामीले के त्यसलाई सुरक्षा गरेका छौँ, रक्षा गरेका छौँ? प्रियजनहरू, आज संसारमा परिवर्तन भइरहेको छ, मानिसहरूले सत्यलाई आफ्नो इच्छा अनुसार बदल्न खोजिरहेका छन्, तर पवित्र चर्चको काम सत्यलाई बदल्नु होइन, पवित्र चर्चको काम सत्यलाई जोगाउनु हो। प्रेरित पावल भन्नुहुन्छ 1 तिमोथी 3:15, ताकि कतै म ढिलाएँ भने पनि परमेश्वरको घरमा, जो जीवित परमेश्वरको मण्डली हो र त्यसको खाँबो र आड हो, त्यहाँ कसरी चल्नु पर्छ सो तिमीले जानिराख भन्छ। चर्च जीवित परमेश्वरको मण्डली, सत्यको स्तम्भ र जग हो, यसैले हामी युग अनुसार सुसमाचारलाई बदल्दैनौ, बरु सुसमाचार अनुसार आफूलाई बदल्छौ। म अन्तमा तपाईँहरूलाई भन्न चाहन्छु, दाजुभाइ दिदी बहिनीहरू, यी चारवटा कुरा हाम्रो लागि गर्वका शब्दहरू मात्र होइनन्, यी चारवटा कुरा हाम्रो जीवनको जिम्मेवारीहरू हुन्। पवित्र चर्च पवित्र हुन्छ भने हामीले विभाजनलाई त्याग्नु पर्छ, पवित्र चर्च पवित्र हुन्छ भने हामीले पश्चाताप गर्दै जिउनु पर्छ, पवित्र चर्च पवित्र हुन्छ भने हामीले सबैलाई प्रेम गर्नुपर्छ, पवित्र चर्च प्रेरितीय हुन्छ भने हामीले सत्यको रक्षा गर्नुपर्छ। आज अहिले हामीले आफैलाई आफैले सोधौं, के म चर्चको एकतामा योगदान पुर्याइरहेको छु, के म पवित्रताको यात्रामा अघि बढ़िरहेको छु, के म मानिसहरूलाई सुसमाचार बाँडिरहेको छु, के म प्रेरित विश्वासलाई मा स्थिर र अटल छु, यो बुझ्नु पर्दछ। प्रियहरू, चर्च भनेको शनिबार मात्र जाने स्थान होइन, चर्च भनेको हाम्रो जीवन हो, चर्च भनेको हाम्रो उद्धारको जहाज हो, चर्च भनेको ख्रिष्टको शरीर हो। त्यसैले आफ्नो विश्वासलाई बुझ्नुहोस्, आफ्नो विश्वासमा जिउनुहोस्, आफ्नो विश्वास अरूलाई पनि बाँड्नुहोस्। चर्च भनेको हाम्रो उद्धारको जीवित जहाज हो, चर्च भनेको ख्रिस्टको जीवित शरीर हो, चर्च भनेको ख्रिस्टमा हाम्रो अनन्त एकता हो, चर्च भनेको एउटा मात्र छ, एउटै प्रभु, एउटै विश्वास, एउटै बप्तिस्मा, चर्च भनेको सत्यको स्तम्भ र हाम्रो जीवन हो, चर्च भनेको हाम्रो विश्वास र उद्धारको केन्द्र हो। सधैँ सम्झिनुहोस्, येशूले अझै पनि हाम्रो जीवन बचाइरहनु भएको छ, हाम्रा पवित्र चर्च फादरहरूको प्रार्थनाद्वारा। यसैले हामी हाम्रो चर्चमा भन्ने गर्छौ, हे प्रभु येशू ख्रिस्ट, हाम्रा परमेश्वर, हामी माथि दया गर्नुहोस् र हाम्रो रक्षा गर्नुहोस्, उद्धार गर्नुहोस् भन्दै निरन्तर प्रार्थना गर्दै आराधना गर्दै उहाँको सेवामा हामीहरू सबै सहभागी बनौं। परमेश्वरले यस वचनमा हामी सबैलाई आशीर्वाद दिउन्। तपाईँले ध्यान दिएर सुनिदिनु भएको छ, यस वचनलाई पालन गर्नुहोस्। सबैलाई जय मसीह।
1: आजको कार्यक्रम कस्तो लाग्यो? आशा गर्छौ परमेश्वरको वचनबाट उत्साह मिलेको छ। कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद, साथै प्रविधिमा रहेर साथ दिनुहुने प्राविधिक मित्रलाई पनि धेरै धेरै धन्यवाद, र फादर दिपेश सुनवारज्यूलाई पनि धन्यवाद। आजको कार्यक्रम प्रति कुनै सल्लाह, सुझाव, प्रतिक्रिया भएमा यहाँले हामीलाई स्टुडियोको नम्बरमा कल गर्न सक्नुहुनेछ। हाम्रो नम्बर रहेको छ 4770754770754 फोन गरेर आफ्नो प्रतिक्रियाहरू दिन सक्नुहुनेछ भन्दै अर्को हप्ता पनि यही समय उपस्थित हुने नै छौ। आजको यस कार्यक्रमबाट म कार्यक्रम प्रस्तुता सुशी सिंह पनि बिदा हुन चाहन्छु। जय मसीह।

0: प्रिय श्रोता मित्र, गुड न्यूज एफएमको यो नयाँ कार्यक्रम ज्ञानमालामा हार्दिक स्वागत अनि जय मसीह। यस कार्यक्रमलाई तपाईँले म आइजेक राईको साथमा हरेक आइतबार साँझ 5 बजेदेखि 5:30 बजेसम्म गुड न्यूज एफएम 105.1 MHz काठमाडौँबाट र गुड न्यूज एफएम 105.6 MHz पोखराबाट सुन्न सक्नुहुन्छ। मित्र, कार्यक्रम ज्ञानमालाको श्रृंखलामा हामी तपाईंलाई विशेष गरेर बालबालिका, किशोर किशोरी र युवाहरूलाई लक्षित विषयवस्तु सुनाउने गर्छौं, जसले हामी सबैलाई भौतिक र आत्मिक ज्ञान बढ़ाउने काम गर्दछ। हामी तपाईंलाई जीवन उपयोगी प्रेरक प्रसंगहरू, रोचक जानकारीहरू र यसको साथमा हामी तपाईंलाई नियमित रूपमा पवित्र बाइबलबाट येशु ख्रिष्टको जीवित वचनबाट ज्ञान दिने उद्देश्यमा, आत्मिक लाभ प्रदान गर्ने उद्देश्यमा यी दिनहरूमा बाइबलका घटनाहरूलाई प्रस्तुत गर्दै आएका छौ र हामी तपाईंलाई बाइबलको पुरानो करार र नयाँ करारका घटनाहरूलाई सुनाउँदै जानेछौ, जसै हामी कार्यक्रमलाई प्रस्तुत गर्दै जानेछौ नयाँ नयाँ श्रृंखलामा। रहिलाई भने हामी एउटा गीत सुनौ।
1: येशूले भन्नुभयो, तिमीहरू जगतको ज्योति हौ, डाँडामा बसालिएको सहर लुक्न सक्दैन। मानिसहरूले बत्ती बालेर पाथी मनिता होइन, तर सामदानमाथि राख्दछन् र घरमा हुने सबैको निम्ति त्यो चम्कन्छ। उसरी नै तिमीहरूको ज्योति मानिसहरूका सामु चम्कोस् र तिमीहरूले तिमीहरूको सुकर्म देखुन् र स्वर्गमा हुनुहुने।

0: श्रोता, यो अर्थपूर्ण अनि मिठो गीतपछि कार्यक्रम ज्ञानमालामा स्वागत छ।
1: प्रिय श्रोता मित्र, कार्यक्रम ज्ञानमालामा हामी फेरि पनि वैज्ञानिकहरूका बारेमा सुन्ने समयमा आइपुगेका छौं। मित्र, हामीले तपाईँलाई गएका समयमा आर्किमिडिजको बारेमा, अल्बर्ट आइन्स्टाइनको बारेमा, थोमस अल्वा एडिसनको बारेमा, म्याडम क्युरीको बारेमा, ग्यालिलियोको बारेमा, जोन डाल्टनको बारेमा, अल्फ्रेड बर्नार्ड नोबल लगायत विभिन्न अन्य वैज्ञानिकहरूका बारेमा केही कुरा बताइसकेका छौं र आज भने हामी तपाईँलाई लुइस पास्टरको बारेमा केही कुरा बताउनेछौ। वैज्ञानिक लुइस पास्टरको जन्म 27 डिसेम्बर 1822 फ्रान्सको जुरमा भएको थियो भने उनको मृत्यु 73 वर्षको उमेरमा ईस्वी सम्वत 1895 जनवरीमा भएको थियो। एउटा जीवित कोषबाट नयाँ जीवित कोषहरू तथा एउटा जीवित प्राणीबाट नयाँ जीवित प्राणीहरू बन्ने तथ्य बनाउने पहिलो वैज्ञानिक पास्टरले ब्याक्टेरिया र भाइरस सम्बन्धी अनेकौं अनुसन्धानहरू गरेका छन्। उनको पास्टराइजेसन, बायोजेनेसिस जस्ता अनेकौं शोधका विषयहरू रहेका छन्। ईस्वी सम्वत 1822 जन्मिएका लुइस पास्टर हाइड्रोफोबिया रोगको उपचार विधिको खोज गर्ने फ्रेन्च रसायनविद हुन्। यिनले फर्मेन्टेशन विधिबारे महत्वपूर्ण अनुसन्धान गरेका हुन्। यिनी रेबिज र टीबी रोगको औषधिका आविष्कारक पनि हुन्। प्रारम्भिक शिक्षा अर्बोइस कलेजबाट लिएका पास्टरका 5 सन्तान मध्ये 3 सन्तान सोरा रोगको कारणले निधन भएको थियो, जसबाट उनी दुखित त भए नै तर अरूको यसरी निधन नहोस् भन्नका खातिर सोरा रोगको उपचारमा प्रयोग गरिने खोपहरूको आविष्कार गर्ने काममा उनी अग्रसर भए। पास्टरको नाममा फ्रान्सको पेरिस र भियतनामको होचिमिहन शहरमा पास्टर इन्स्टिच्युट रहेका छन्। उनले अध्ययन अनुसन्धान गरेका क्षेत्रहरू यस प्रकार छन्: पास्टराइजेसन पद्धतिको आविष्कार, क्राइसाइलोग्राफी, युनिट कोष अनुसार क्रिस्टलको वर्गीकरण गर्ने कार्य, स्टिरियो केमिस्ट्री, 3 आयाममा एटमको व्यवस्थापन, रेशम किराको रोगको नियन्त्रण, थेउला, हैजा, गाईवस्तुको प्लिहोजोर, रेबिस रोग जस्ता संक्रामक रोगको विरुद्धका खोपको आविष्कार गरे। अर्को अनुसन्धानको क्षेत्र रहेको छ फर्मेन्टेशन, फर्मेन्टेशन प्रक्रियाको विकास। फर्मेन्टेशन भनेको अक्सिजन बिनाको श्वास प्रश्वास रूप हो, यस जस्ता सूक्ष्म जीवाणुमा हुन्छ। फर्मेन्टेशनको कारणले रक्सी बन्दछ। प्रिय मित्र, आज हामीले तपाईँलाई वैज्ञानिक लुइस पास्टरको योगदान र छोटो जीवनी प्रस्तुत गरेका छौं। आशा छ यसबाट तपाईँले अवश्य पनि केही ज्ञान प्राप्त गर्नुभएको छ र आफ्नो जीवनमा केही गर्नुपर्छ भन्ने उत्साह पनि प्राप्त गर्नुभएको छ र परमेश्वरप्रति धन्यवादी हुन पनि तपाईँले केही उत्साह पाउनु भएको छ कि परमेश्वरले मानिसलाई प्रयोग गर्नुभयो र हामीलाई विभिन्न रोगहरू नियन्त्रण गर्ने बुद्धि वैज्ञानिकलाई चलाएर खोप आविष्कार गर्ने काम गराउनु भयो, जस्तै कि थेउला अनि हैजा, रेबिज जस्ता रोगबाट बच्नको लागि। यसै गरेर अर्को पास्चराइजेसन प्रोसेसको कुरा पनि हामीले सुन्यौं। हामी तपाईँलाई यस्तै वैज्ञानिक योगदानका बारेमा र ज्ञानगुणका कुरा तपाईँलाई यस कार्यक्रममा बताउन जानेछौ। अब आउनुहोस् कार्यक्रमको अर्को भागतर्फ लागौं। अब भने हामी तपाईँलाई नीति कथा सुनाउनेछौ, शान्तिमा समाधान। पछिल्लो समय चोरीका घटना धेरै भएका थिए एक देशमा, अनि त्यस देशका राजा पनि चोरहरूको चिन्तामा थिए। अदालतमा पनि सबै चिन्तित देखिन्थे। अदालतका प्रमुख एक साँझ अदालतबाट घर फर्कदै थिए। त्यसै बेला उनले आफ्नो बगैँचाको इनार नजिकैको ठूलो आँपको रूखको पछाडि लुकेका दुईवटा आकृति देखे। मैले तिनीहरूलाई पाठ सिकाउनै पर्छ, घर पुगेपछि उनले सोचे। त्यसपछि उनले घरमा यति ठूलो स्वरले बोले कि चोरहरू चकित भए। उनले पत्नीलाई भनिरहेका थिए, हाम्रा गहनाहरू घरमा राख्न सुरक्षित छैन, त्यसैले तिमी यी सबै गहनाले फलामको बाकस भर्नु, हामीले यसलाई सुरक्षित राख्नका लागि इनारमा फ्याँक्नुपर्छ। त्यसपछि उनले पत्नीलाई खुसुक्क सुनाए, चोरहरू बगैँचामा लुकेका छन्। चोरहरूले पनि बठ्याई अपनाए, तिनीहरूले इनारमा ढुङ्गा आदि हालेर भरे। उता बाकस भरिएपछि प्रमुख र उनकी श्रीमतीले सो बाकसलाई इनारमा फ्याँके। यो यहाँ सुरक्षित हुनेछ, उनले पत्नीलाई ठूलो स्वरमा भने। दुई चोरहरू घरको छेउमा कान थापेर के हुँदैछ भन्नेलाई बुझ्नका लागि पर्खिरहेका थिए। तिनीहरूको
0: योजना थियो कि इनारबाट पानी निकाल्ने, प्रत्येकले इनारबाट पानी निकाल्न पाले पालो काम गर्ने। तिनीहरूको उत्साह चाँडै नै थकानमा परिणत भयो। तिनीहरूले विश्राम दिने निर्णय गरे। त्यतिकैमा कसैले भन्यो, यति नै बगैँचामा सिँचाइ गर्नु थियो तर कसैले गरिदिएनछ। जे होस्, आजको दिन धेरै राम्रो भयो। चोरहरूले मालिकलाई बेलचा र लट्ठी बोकेको देखे। दुवै छक्क परे। तिनीहरू उठे र भागे। त्यसपछि त्यस ठाउँका जनताले लुटपाट भएको गुनासो गरेनन्। यो घटनाबाट ती चोरहरूले पाठ सिकेका थिए र तिनीहरू अर्कै ठाउँमा बसाइ सरे र उनीहरूले चोरी काम गर्न छोडेका थिए। प्रिय मित्र, यस नीति कथाबाट हामी यही शिक्षा पाउँदछौ कि शान्त रहनु र समस्याको समाधान खोज्नु नै असल कुरा हो। हामीले कुनै पनि समस्या हुँदा होहल्ला नगरिकन शान्त बसी कुनै पनि कुराको समाधान खोज्न थाल्यौं र त्यसको कुनै समाधान निकाल्यौं भने एकदम असल हुन पुग्छ। जसरी हामीले यहाँ देख्यौं कि ती चोरहरूलाई बुद्धि लगाएर त्यो मानिसले कुरै कुरामा अल्झाएर पानी निकाल्न लगायो र ती थकित भए। तर त्यही बेलामा त्यो घरमालिकले आफ्नो सिँचाईको काम पनि गर्यो र ती चोरहरूले पाठ पनि सिके। यसरी हामी थाहा गर्दछौ कि शान्त रहनु र समस्याको समाधान खोज्नु हरेक समयमा राम्रो हुन सक्दछ। अनि मित्र, बाइबलले पनि हामीलाई शान्त रहेर परमेश्वरको आवाज सुन्नु न कि हामी चाहिँ होहल्ला गर्दै या चिन्तित हुँदै बस्ने भनेको छ। हामीहरू चाहिँ शान्त भएर प्रभुको स्वर सुनेर उहाँले जुन समाधान दिनुहुन्छ त्यसलाई पछ्याउनु एकदमै असल हुन्छ। अहिलेसम्म कार्यक्रम ज्ञानमालामा साथ दिइरहनु भएको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। हामी यसरी नै तपाईँलाई आगामी श्रृंखलामा पनि नीति कथा सुनाउँदै जानेछौ र आशा गर्छौ यस नीति कथाबाट तपाईँले अवश्य पनि केही ज्ञान प्राप्त गर्नुभएको छ र कुनै पनि समस्यालाई बुद्धि पुर्याएर समाधान गर्नको लागि उत्साह प्राप्त गर्नुभएको छ। आउनुहोस्, कार्यक्रमको हामी अर्को प्रश्नतर्फ जाउँ। अब हामी तपाईँलाई प्रेरक प्रसंग प्रस्तुत गर्नेछौ। स्वर्गबाट उपलब्ध बिहानको खाजा। आफ्नो हरेक आवश्यकताको निम्ति परमेश्वरमाथि भरोसा गर्ने एक विश्वचर्चित प्रभुका जनको नाउँ हो जर्ज मुलर। एक दिन तिनको अनाथालयमा खाजा थिएन, किन्नको लागि पैसा पनि थिएन, तर ती अनाथ केटाकेटीहरू भने खाजाको लागि पर्खिरहेका थिए। प्रिय मित्र, मुलरले केटाकेटीहरूलाई भने, अब स्कूलको लागि तयार हुनुपर्छ, खाजा जुटोस् भनी प्रार्थना गरौं। तिनको प्रार्थना समाप्त हुने बित्तिकै ढोका ढकढक गरेको आवाज आयो। त्यहाँ एकजना मान्छेले रोटी ल्याएको रहेछ। उसले भन्यो, म आज राति सुत्नै सकिन, आज बिहान तपाईँका केटाकेटीहरूलाई खाजाको अभाव हुने कुरो थाहा पाएँ मैले। त्यो मबाट पूर्ति भएको प्रभु चाहनुहुन्थ्यो, तसर्थ म राति 2 बजे उठे र ती ताजा रोटीहरू तयार पारे। जर्ज मुलरले उसलाई धन्यवाद दिए र परमेश्वरको हेरचाहको निम्ति उहाँको प्रशंसा गरे, येशु ख्रिस्टको प्रशंसा गरे। तिनीहरू कुराकानी गरिरहँदा ढोकामा फेरि कसैले ढकढक गर्यो। अनाथालय नजिकै आइपुग्दा दूध बोकिरहेको उसको गाडा बिग्रेकोले गाडालाई मर्मत गर्न त्यसलाई रित्याइनु पर्ने भएछ। त्यसैले त्यहाँ आएको त्यो व्यक्तिले त्यो दूध बच्चाहरूलाई दिन चाहिरहेको रहेछ। यसरी परमेश्वरले उक्त दिनमा अनाथालयमा रहेका केटाकेटीहरूका लागि खाजा उपलब्ध गराउनु भएको थियो। प्रिय मित्र, परमेश्वरले प्रार्थना सुन्नुहुन्छ र उत्तर दिनुहुन्छ भन्ने निश्चयता विश्वासमा अन्तर्निहित भएको हुन्छ। आशा गर्छु जर्ज म्युलरको जीवनीमा घटित भएको यस घटनाबाट तपाईँले अवश्य पनि परमेश्वरप्रति दृढ भरोसा राख्नको लागि केही प्रेरणा र उत्साह प्राप्त गर्नुभएको छ र परमेश्वरले हाम्रो प्रार्थना सुन्नुहुन्छ र उत्तर दिनुहुन्छ भन्ने निश्चयता पाउनु भएको छ। हामी तपाईँलाई यस्तै प्रेरक प्रसंगहरू कार्यक्रम ज्ञानमालाका अन्य श्रृंखलाहरूमा बताउँदै जानेछौ। अब भने हामी कार्यक्रमको अर्को भागतर्फ लागौं। प्रिय श्रोता मित्र, अब भने कार्यक्रम ज्ञानमालामा केही दृष्टान्त चित्रहरू अर्थात उपयोगी उपाख्यानहरू प्रस्तुत गर्न चाहन्छु। पहिलो रहेको छ, अरिन्टा स्वीकार छ। छैटौं चर्चलाई क्याटनबेरीको आर्च बिशपले राज्यभिषेकमा सिपिय पहिराउनु ठिक अघि कुरा टेक्न लगाउँछन्। त्यसपछि आर्च बिशपले जनतालाई प्रश्न गर्छन्, जनताहरू हो, के तपाईँहरू छैटौं जर्जलाई राजा भनी स्वीकार गर्न तयार हुनुहुन्छ? के उहाँको अधीनमा बस्न तयार हुनुहुन्छ? जनताले सहर्ष साथ सहमति जनाउँछन्। तब आर्च बिशपले छैटौं जजलाई थ्रिपेच लगाइदिएर राजा घोषणा गर्छन्। प्रिय मित्र, यही सन्दर्भमा म तपाईँलाई प्रश्न गर्न चाहन्छु, के हामी आफ्नो जीवनको राजा प्रभु येशूलाई हर्षसँग स्वीकार गर्न तयार छौं र उहाँको अधीनमा बस्न तयार छौं? यो हाम्रो लागि एउटा महत्वपूर्ण प्रश्न हो। आशा छ तपाईँले अवश्य पनि भन्नुभएको छ र जीवनमा ख्रीष्ट येशूमा बढ़िरहनु भएको छ र भन्नुभएको छ, म मेरो जीवनको राजा येशूलाई सहर्ष स्वीकार गर्छु र उहाँको अधीनमा बस्न तयार छु। मित्र, अब भने फेरि पनि म तपाईँलाई अर्को दृष्टान्त चित्र उपयोगी प्रेरक प्रसंग प्रस्तुत गर्न चाहन्छु, जसको शीर्षक रहेको छ, तपाईँको आँखा केमा छ। सात वर्षको ठिटोले एक दिन बाटोमा हिँडिरहेको बेला एउटा सानो सुनको टुक्रा पाउँछ। यसरी सुन पाएको हुनाले ऊ सदैव बाटोमा हिँड्दा भुइँतिर मात्र हेर्ने भयो। त्यो बालक जब 40 वर्ष भयो, यो अवधिमा उसले 5,000 चुरकका ठुटा, 250 टाक, 200 पिन, 101 सेन्ट, 7,720 फलामका टुक्राहरू जम्मा गर्यो। 73 रूपियाँ बराबरको चान्चुन सिक्का बटुल्यो। उसले जीवनमा बहुमूल्य र महत्वपूर्ण काम गर्न सकेन, विवाह गर्न सकेन। उसको आँखा जहिले पनि भुइँतिर नै रह्यो। मित्र, आज हाम्रो आँखा कतातिर छ? हाम्रो आँखा केमा छ? म तपाईँलाई भन्न चाहन्छु कि हाम्रो आँखा हाम्रो प्रभु येशू ख्रीष्टतिर हुनुपर्दछ। हाम्रो आँखा हाम्रो जीवनलाई प्रगति गराउने कुराहरूतर्फ हुनुपर्छ। हाम्रो जीवन चाहिँ भुइँतिर होइन कि प्रभुतिर हेर्ने हुनुपर्छ। आशा छ यस प्रेरक प्रसंगबाट, यो दृष्टान्त चित्रबाट तपाईँ केही उत्साह प्राप्त गर्नुभएको छ र जीवनमा ज्ञान प्राप्त गर्नुभएको छ कि हाम्रो आँखा केमा हुनुपर्छ भन्ने विषयमा। प्रिय मित्र, भर्खरै तपाईँले रेडियोलाई ट्युन गर्नुभएको छ भने म भन्न चाहन्छु कि अहिले तपाईँ सुनिरहनु भएको छ कार्यक्रम ज्ञानमाला, गुड न्युज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र गुड न्युज एफएम 105.6 मेगाहर्ज पोखराबाट तपाईँले हामीलाई सुनिरहनु भएको छ र अहिलेसम्म साथ दिइरहनु भएकोलाई तपाईँलाई धेरै धेरै धन्यवाद। र भने हामी फेरि पनि यस समय अर्को एउटा गीत सुन्नतर्फ जान्छौं र तपाईँलाई यस कार्यक्रममा अझ आशिषित बनाउनको लागि म कार्यक्रमको अर्को भागमा उपस्थित हुने नै छु।

0: श्रोता यो अर्थपूर्ण अनि मिठो गीतपछि कार्यक्रम ज्ञानमालामा स्वागत छ।
1: श्रोता मित्र, हामी तपाईँलाई यस कार्यक्रममा विभिन्न विषयबाट सामान्य ज्ञानहरू प्रस्तुत गर्दछौ, जुन चाहिँ विद्यार्थीहरूका लागि उपयोगी, बालबालिकाहरूका लागि उपयोगी, किशोर किशोरीहरूका लागि उपयोगी र हामी सबैका लागि पनि उपयोगी छन्। त्यसै क्रममा हामी तपाईँलाई बाइबलबाट पनि केही जानकारीहरू दिनको लागि कोशिश गर्दछौ र त्यसमध्येमा हामी तपाईँलाई बाइबलको पुरानो करार या बाइबलको पुरानो नियम खण्डबाट बाइबलका घटनाहरूलाई प्रस्तुत गर्दै साथ दिन चाहन्छौ यो समयमा।
0: श्रोता मित्र, हामीहरू फेरि पनि कार्यक्रम ज्ञानमालामा पवित्र बाइबलको पुरानो करार खण्डबाट बाइबलको घटनालाई हेर्ने समयमा आइपुगेका छौं। हामीले गएका श्रृंखलामा परमेश्वरको सेवक अयुबको विषयमा हेर्नलाई शुरू गरेका थियौं, अयुबको दुःख, अयुबको पुस्तक अध्याय एकबाट। आज भने हामी तपाईँलाई अयुब बिरामी हुन्छ, अयुब अध्याय दुईदेखि अयुब अध्याय 37 बाइबल घटनालाई छुटकरी रूपमा सुनाउन लागिरहेका छौं। अयुब बिरामी हुन्छ। शैतान फेरि परमेश्वर कहाँ बात गर्न गयो। परमेश्वरले शैतानलाई सोध्नुभयो, के तैले अयुबलाई भेटिस्? अयुब खुबै असल मानिस छ, तैले उसलाई गरीब बनाइस्, तरै पनि उसले मलाई प्रेम गर्न छोडेको छैन। परमेश्वरको यस्तो कुरा सुनेर शैतानले भन्यो, बिरामी पर्यो भने अयुबले तपाईँलाई प्रेम गर्नु तुरन्तै छोड्नेछ। तब परमेश्वरले भन्नुभयो, तैले उसलाई बिरामी पार्न सक्छस्, तर खबरदार, मार्न चाहिँ पाउने छैनस्। खुशी भएर शैतान पृथ्वीमा झर्यो। तब त्यसले अयुबलाई बिरामी पार्यो। अयुबको जिउभरि घाउै घाउ थियो। के गर्नुपर्ने हो? ऊ अलमल्लमा पर्यो, ऊ छक्क पर्यो। उसलाई साह्रो दुःख थियो, घाउ साह्रो दुख्द थियो। तब उसकी श्रीमतीले भनी, के अझै तिमी परमेश्वरमाथि नै भरोसा राख्छौ? तब अयुबले जवाफ दियो, परमेश्वरले सबै राम्रो ठोक दिनुहुन्छ, बेला बेलामा यस्तो दुःख पाउँदा पनि म खुसी नै छु। यी सब परिस्थितिमा पनि अयुबले पाप गरेन, परमेश्वरको विरूद्ध कुनै खराबी बोलेन, तर दुःख आइलागेको कारण भने उसले असम्म बुझ्नै सकेन। त्यसपछि अयुबका साथीहरू उसलाई हेर्न आए र उसको दुःख देखेर तिनीहरूलाई एकदमै दुःख लाग्यो, तीर्थ लाग्यो, तर उसको दुःख राम्ररी बुझ्न तिनीहरूले सकेनन्। ती साथीहरूले भने, सायद तिमीले कुनै खराब काम गरेको हुनुपर्छ, यसर्थ त्यही पापको दण्ड दिनलाई परमेश्वरले यो दुःख पठाउनु भएको हो। अयुबले बिस्तारै टाउको हल्लायो, कारण यो दुःख पापको दण्ड होइन भन्ने उसलाई थाहा थियो। अयुबले भन्यो, परमेश्वर ठूला हुनुहुन्छ, पृथ्वी उहाँको मुठीमा छ, उहाँले नै तारागण बनाउनुभयो, उहाँ मानिसहरूभन्दा कता हो कता ठूलो हुनुहुन्छ, उहाँको चाल हामी बुझ्न सक्दैनौ, अनि मलाई थाहा छ उहाँले मलाई राम्ररी चिन्नुहुन्छ। त्यसपछि फेरि साथीहरूले भने, पापीहरूले दुःख पाउनुपर्छ, पापीहरूलाई मात्र परमेश्वरले दण्ड दिनुहुन्छ, तर परमेश्वरले उसलाई प्रेम गर्नुभएको कुरा अयुबलाई राम्ररी थाहा थियो। उसले परमेश्वरमाथि नै भरोसा गरिरह्यो, उसको भरोसा परमेश्वरमाथि टुटेन। उसले भन्यो, परमेश्वर असल हुनुहुन्छ, उहाँले राम्रो कुरो मात्र गर्नुहुन्छ, एक दिन उहाँको दर्शन गर्न म पाउनेछु, मलाई पक्का विश्वास छ। मित्र, अयुब बिरामी हुन्छ बाइबल घटना पवित्र बाइबलको अयुबको पुस्तकको 2 अध्यायदेखि 37 अध्यायसम्ममा रहेको घटना एकदमै टुङ्गिएको छ। हामी आशा गर्छौं यसबाट पनि तपाईँले अयुबको विश्वासको बारेमा थाहा गरेर आफ्नो क्रिश्चियन जीवनमा अर्थात् आफ्नो दैनिक जीवनमा केही उत्साह प्राप्त गर्नुभएको छ र बाइबलबाट पनि केही ज्ञान प्राप्त गर्नुभएको छ। मित्र, हामी तपाईँलाई अयुबको जीवनीको अन्तिम खण्ड परमेश्वर अयुबसँग बोल्नुहुन्छ अयुब अध्याय 38 देखि 42 खण्डलाई आगामी श्रृंखलामा बताउनेछौ, कृपया प्रतीक्षा गर्नुहोला। र मित्र, यदि तपाईँ अयुबको बारेमा अझ विस्तृत जानकारी प्राप्त गर्न चाहनुहुन्छ भने कृपया पवित्र बाइबलको पुरानो करारमा रहेको पुस्तक अयुबलाई पढ्नुहोला। र आज हामीले प्रस्तुत गरेको बाइबल घटना चाहिँ अयुब 2 अध्यायदेखि अयुब 37 अध्यायसम्मको थियो र यस विषयमा तपाईँले ती अध्यायहरूलाई पढेर अधिक जानकारी पनि लिन सक्नुहुन्छ र परमेश्वर अवश्य तपाईँसँग ती वचनबाट बोल्नुहुनेछ भनी हामी तपाईँलाई बताउन चाहन्छौ। र आउनुहोस् कार्यक्रमको अर्को भागतर्फ लागौं।

0: प्रिय श्रोता मित्र, अहिले तपाईँ कार्यक्रम ज्ञानमालामा हुनुहुन्छ। हामी आशा गर्छौ आज प्रस्तुत गरिएका कुनै न कुनै विषयद्वारा अवश्य पनि तपाईँले ज्ञान र आत्मिक आशिष प्राप्त गर्नुभएको छ। त मित्र, अन्त्यमा म तपाईँलाई कार्यक्रम ज्ञानमाला मार्फत प्रश्न सोध्न चाहन्छु। मित्र, लागू औषध, मादक पदार्थ र अनैतिकताका सम्बन्धमा आज तपाईँको जीवनले तपाईँको परिवार, समाज र देशमा कस्तो साक्षी दिइरहेको छ? कतै तपाईँ मादक पदार्थ, लागू औषध वा कुनै प्रकारको खराब बानी व्यवहार र लटमा त फस्नु भएको छैन। कतै तपाईँ कुनै प्रकारको अभिलाषा, स्वार्थी अभिलाषा, अपराध वा निराशा वा मृत्युलाई निम्त्याउने भयहरू वा डरमा जिइरहनु भएको त छैन? मित्र, यदि तपाईँ मैले अहिले भर्खर भनिएका कुराहरूमा डुब्दै गइरहनु भएको छ भने त्यस दलदलबाट बाहिर निस्कने सबैभन्दा उचित समय अहिले नै हो। आफ्नो समस्त जीवनलाई स्वेच्छाले मुक्तिदाता प्रभु येशू ख्रीष्टको चरणमा अहिले नै सुम्पनुहोस् र ख्रीष्ट येशूको जीवित वचन पवित्र बाइबललाई र पवित्र आत्मालाई साँचो आज्ञाकारितामा यही क्षणदेखि अनुसरण गर्नुहोस्। प्रिय मित्र, परिवर्तन वा बदलिएको जीवनका आशिषहरू भनेकै शुद्ध विचारहरू हुन्। यिनै सोच विचारहरूले हामीले गर्ने कार्यहरू र सहभागी हुने क्रियाकलापहरूमा असल अनि गजबको परिवर्तन ल्याउँदछन्। जीवनका समस्याहरूसँग सामना गर्न चाहिने साहस र दुष्ट शैतानले तपाईंलाई प्रहार गर्न सक्ने परीक्षाहरूमाथि विजय हुन चाहिने शक्ति ख्रीष्ट येशूले तपाईंलाई दिनुहुनेछ। मित्र, मुक्तिदाता प्रभु येशू ख्रीष्टले बोलाउँदै गर्नुहुँदाको तपाईँको जीवनको यही क्षणमा नै उहाँ कहाँ आउनुहोस्। यस संसारमा अहिले जिइरहेका कुनै पनि मानिसले आफ्नो मृत्युपछि यो अवसर पाउँदैन, किनभने परमेश्वरको जीवित वचन पवित्र बाइबलले यसाया 26:6 स्पष्ट रूपमा हामी जीवित मानिसहरूलाई यसो भन्दछ, जबसम्म परमप्रभुलाई पाउन सक्छौ उहाँलाई खोज, उहाँ नजिक हुनुहुँदा नै उहाँलाई भेट। यसैया 55:6। प्रिय मित्र, यही अनुरोध र चुनौती तपाईँका लागि छोड्दै अहिलेसम्म मलाई प्रविधिमा साथ दिनुहुने मित्र लगायत तपाईँ सम्पूर्ण श्रोतालाई पनि धन्यवाद दिन चाहन्छौ। हामी आशा गर्छौं कि तपाईँले हामीलाई फेरि पनि कार्यक्रम ज्ञानमालाको अर्को श्रृंखलामा अवश्य पनि साथ दिनुहुनेछ। तबसम्मलाई म आजकालाई बिदा दिनुहोस्। जय मसीह।
1: गुड न्युज एफएम लाई सुन्दै गर्नुहोला।
2: गुड न्युज एफएम 105.1।
3: अब प्रस्तुत हुँदैछ कार्यक्रम गोस्पल।

नेपालगंज सुसमाचार मण्डली रामनगरको प्रस्तुति कार्यक्रम सुसमाचार सबैका लागिमा आस्मीको हार्दिक स्वागत तथा जय मसीह। श्रोता, यो कार्यक्रम अस्ट्रेलियाको रेडियो रिजबाइनका साथै नेपालका अन्य विभिन्न 12 भन्दा बढ़ी रेडियो स्टेशनहरूबाट प्रसारण हुने गर्दछ। आगामी दिनमा नेपालका अन्य थप रेडियो स्टेशनहरूबाट पनि यो कार्यक्रम चाँडै नै प्रसारण गरिने कुरा यहाँहरूलाई जानकारी गरिन्छ। श्रोता, यो कार्यक्रम विशुद्ध ईश्वरीय यथार्थताको बारेमा जानकारी दिने कार्यक्रम हो, जसले तपाई हामीलाई मुक्ति र उद्धारको सुसन्देश प्रदान गर्दछ। साथै यस कार्यक्रमले संसारका प्रत्येक व्यक्तिलाई सत्यको ज्ञानमा आई अनन्त स्वर्गीय राज्यको हकदार बन्न आग्रह गर्दछ। श्रोता, आजको यो कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा लागेका जिज्ञासा, प्रतिक्रिया र सल्लाह सुझावको लागि तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो कन्ट्याक्ट नम्बर र इमेल एड्रेस कार्यक्रमको अन्तमा दिनेछौ। कृपया सम्पर्क नम्बर र इमेल एड्रेस प्राप्त गर्नलाई तयारी अवस्थामा रहनुहोला। श्रोता, आजको कार्यक्रम

0: मा हामी यसु ख्रीष्टको सेवाको विषयमा हेर्नेछौ। यसु ख्रीष्ट एउटा परमेश्वर भइकन पनि संसारमा रहँदा ठूला मान्यजनहरूको होइन तर गरीब असहाय टुहराहरूको सेवा कसरी गर्नु भएको थियो भन्ने कुरामा आजको कार्यक्रम केन्द्रित रहनेछ। त्यसैले श्रोता आउनुहोस्, आजको विषयमा आधारित रहेर पवित्र धर्मशास्त्र बाइबलबाट विस्तृत रूपमा जानकारी दिनको लागि आदरणीय दाई हरि तपाई हाम्रो माझमा उपस्थित हुनु भएको छ।
1: कार्यक्रम सुसमाचार सबैका लागि सुनेर बसिराख्नुभएका सम्पूर्ण श्रोता मित्रहरूमा म हरिको तर्फबाट फेरि पनि अभिवादन नमस्कार। म आशा गर्छु तपाईँहरू सबैजना स्वस्थ हुनुहुन्छ अनि हाम्रो यस कार्यक्रमलाई सुनेर आत्मिक लाभ उठाइराख्नु भएको छ। अनि आज फेरि यसरी तपाईँहरूको बीचमा येशु ख्रीष्टको बारेमा केही विशेष सन्देश लिएर आउन पाउँदाखेरि म अति नै खुसी छु। अनि हामी सबैलाई बनाउनु हुने, हामी सबैलाई सृष्टि गर्नुहुने महान परमेश्वरलाई म धन्यवाद दिन चाहन्छु। अनि हाम्रो कार्यक्रमले तपाईँहरू सबैलाई येशु ख्रीष्ट कसरी बहुमूल्य व्यक्ति हुनुहुन्छ अनि उहाँमा हामीले कसरी मुक्ति पाउन सक्छौ भन्ने प्रयत्न हामीले यो कार्यक्रमबाट तपाईँहरूलाई सुनाउने कोसिस गरिराखेका छौं। अनि म आशा गर्छु तपाईँले प्रत्येक समयमा हाम्रा विभिन्न कार्यक्रमहरूलाई सुनेर तपाईँले आत्मिक लाभ उठाइराख्नु भएको छ। अनि आज तपाईँहरू सबैको लागि मसँग एउटा विशेष सन्देश छ र यो सन्देश तपाईँको लागि हो, व्यक्तिगत रूपमा तपाईँको लागि भनेर मैले ईश्वरबाट प्रेरणा पाएर यो लिएर आएको छु। अनि म आशा गर्छु सम्पूर्ण सन्देश सुनुन्जेल तपाईँहरू कहीँ पनि जानुहुने छैन र यस सन्देशबाट आत्मिक लाभ तपाईँले उठाउनुहुनेछ।

0: अनि आज म तपाईँहरूको बीचमा चाहिँ येशु ख्रिष्ट एक सेवक भन्ने विषयमा प्रचार गर्न गइराखेको छु। येशु ख्रिष्ट जो आजभन्दा 2000 वर्ष अगाडि यो संसारमा आउनु भएको थियो, उहाँ एउटा राजा शक्तिशाली व्यक्ति मात्र नभइकन एउटा सेवक बनेर उहाँ यो संसारमा आउनु भएको थियो। अनि उहाँको जन्म, उहाँको मृत्यु र उहाँको जीवन शैलीले यो कुरा स्पष्ट पारेको हामी पाउँदछौ। ऐतिहासिक रूपमा हेर्दाखेरि उहाँले एउटा सेवकको रूपमा जीवन बिताउनु भएको थियो। अनि हामी वर्तमान संसारमा पनि हेर्यौं भने, र यो संसारको यथार्थता हो, धेरैजना व्यक्तिहरू चाहिँ सेवा गर्न उनीहरू रुचाउँदैनन्। हुनसक्छ समाजमा समाजसेवीहरू या यो सेवक त्यो सेवक विभिन्न प्रकारका नामहरू दिए तापनि संसारमा धेरै जसो मानिसहरूले सेवा लिनमा उनीहरू रुचाउँदछन्। मानिसहरूलाई अरूले उनीहरूको सेवा गरिदिँदा एकदमै प्रसन्न हुने गर्दछन्। अनि सायद त्यस्ता थुप्रै विरलै व्यक्तिहरू होलान् जसले पूर्ण समर्पित हृदयले अरूको सेवा गर्दछन्। येशु ख्रिष्टको विषयमा हामीले हेर्यौं भने उहाँले कहिल्यै पनि मानिसहरूबाट सेवा लिनु भएन। उहाँले जहिले पनि दुखी, रोगी, बिरामीहरू, कष्टमा परेकाहरू, समस्यामा परेकाहरू, विभिन्न प्रकारको समस्याका सामना गरिराखेका मानिसहरूको सेवा गरेर आफ्नो जीवन बिताउनुभयो। बाइबलले उहाँको जीवनको बारेमा स्पष्ट रूपमा उल्लेख गरेको छ। बाइबलको मत्ती, मर्कुस, लुका र युहन्ना नाम गरेका यी चारवटा पुस्तकले उहाँको जीवनको बारेमा सठिक रूपमा बयान गरेको हामी पाउँदछौ। उहाँको जन्मदेखि उहाँ स्वर्ग उचालिनु भएको समयसम्मका घटनाहरू यी पुस्तकमा उल्लेख गरिएको छ। अनि यी सबै पुस्तकले चाहिँ येशु एउटा सेवक हुनुहुन्थ्यो भन्ने कुरा देखाउँछ। उहाँ केवल एउटा सेवक मात्र नभए यो सम्पूर्ण ब्रह्माण्डलाई सृष्टि गर्ने महान परमेश्वर पनि हुनुहुन्थ्यो। उहाँ एउटा राजा पनि हुनुहुन्थ्यो। उहाँ एउटा शक्तिशाली व्यक्ति पनि हुनुहुन्थ्यो। उहाँले अचम्मको काम गर्ने, एउटा आश्चर्य कर्म गर्ने व्यक्ति पनि हुनुहुन्थ्यो। उहाँ महान परमेश्वर पनि हुनुहुन्थ्यो, साथै एउटा महान व्यक्ति पनि हुनुहुन्थ्यो। र त्यसको बावजुद उहाँ एउटा सेवक पनि हुनुहुन्थ्यो। अनि यो केवल हामीले यसरी दावी गरेर भनेको मात्रै होइन, तर येशूले आफ्नो विषयमा यो कुरा बाइबलमा बताउनु भएको हामी पाउँदछौ। बाइबलमा मर्कुस नामक सुसमाचारको 10 अध्यायको 45 पदमा येशूले यस्तो भन्नुभएको छ, तपाईँहरूको लागि म यो खण्डलाई पढिदिनेछु। यहाँ भनिएको छ, किनकि मानिसको पुत्र सेवा पाउन होइन तर सेवा गर्न र धेरैका छुटकाराको मोलको निम्ति आफ्नो प्राण दिन आएको हो। एकपटक फेरि तपाईँले ध्यान दिएर यसलाई सुन्नुहोस् भन्ने म चाहन्छु। किनकि मानिसको पुत्र सेवा पाउन होइन तर सेवा गर्न र धेरैका छुटकाराको मोलको निम्ति आफ्नो प्राण दिन आएको हो। यो एकजना महान परमेश्वर जसले सम्पूर्ण स्वर्ग छोडेर हामीलाई बचाउनको लागि यो संसारमा आउनु भएको थियो, उहाँले यो कुरा यहाँनिर बताउनु भएको हामी पाउँदछौ। संसारको नियम हामीले हेर्यो भने संसारको नियम अनुसार चाहिँ सेवा लिनु सबभन्दा राम्रो कुरा हो। सेवा दिनु भन्दा पनि हामीले सेवा लिँदाखेरि चाहिँ हामी बढी आशिषित हुन्छौ, हामी बढी धन्य हुन्छौ। अनि हामीलाई जहिले पनि दिनु भन्दा चाहिँ लिनु हामीलाई अति नै मनपर्छ। हामी कुनै कुरा पाउँदाखेरि हामी अति नै खुसी हुन्छौ, तर हामीले कसैलाई दिनु पर्यो भने हाम्रा दुईवटा आँखाहरूबाट आँसु बगिराखेका हुन्छन्। अनि अर्को कुरा चाहिँ हामी कसैको सेवा गर्न रुचाउँदैनौ, बरु अरूले हाम्रो सेवा गरून् हामी त्यसमा प्रसन्न हुन्छौ। कसैको सेवा गर्नु पर्यो भने हामीलाई एकदमै मनमा पिरोली राखेको हुन्छ। यो संसारको रीत हो, यो केवल तपाईँ र मेरो वास्तविकता मात्रै होइन, समस्त संसारको वास्तविकता नै यही हो। तर हामीले जब येशू ख्रिष्टको बारेमा हेर्छौ भने सबैभन्दा महान परमेश्वर जसले तपाईँको सृष्टि गर्नुभयो, जसले मलाई जीवन दिनुभयो, जो तपाईँ र मेरो लागि आएर यो संसारमा मर्नुभयो, उहाँ सेवा दिनको लागि आउनुभयो, सेवा लिनको लागि होइन। बाइबलले स्पष्ट रूपमा यो कुरा दावी गरेर भनेको छ, महान परमेश्वर केवल एकमात्र जीवित परमेश्वर यो संसारमा हामीलाई छुटकारा दिनको लागि आफ्नो प्राण दिन आउनुभएको। मानिसको पुत्र अर्थात येशू ख्रिष्ट सेवा पाउन होइन तर सेवा दिन आउनुभएको थियो। अनि यही नै येशु ख्रिष्टको विषयमा एकदमै ठूलो महान कुरा हो। अघि पढेको खण्डमा येशूले भन्नुभएको छ, किनकि म सेवा पाउन होइन तर सेवा गर्न र धेरैका छुटकाराको मोलको निम्ति आफ्नो प्राण दिन आएको हुँ। यहाँनिर येशूले भन्नुभएको छ, म सेवा लिन होइन, कसैले मेरो सेवा गर्न जरूरी छैन, कसैले आएर मलाई विभिन्न तरिकामा सेवा पुर्याउनु आवश्यक छैन, तर म त मानिसहरूको सेवा गर्न आएको हुँ, तिनीहरूको छुटकाराको निम्ति, तिनीहरूलाई स्वर्गको बाटो देखाउनको लागि, तिनीहरूलाई मुक्तिको मार्ग चिनाउनको लागि म यो संसारमा मानिस बनेर आएको हुँ, म एउटा सेवक, एउटा नोकर, एउटा दास बनेर आएको हुँ। आज तपाईँ येशू ख्रिस्टको बारेमा एकपटक यो कुरा विचार गर्नुहोस्। संसारमा भएका प्रख्यात मानिसहरूले के हामीलाई उनीहरूको दास सम्झन्छन्? संसारमा भएका प्रख्यात मानिसहरू, धेरै शक्तिशाली व्यक्तिहरू छन्, के उनीहरूले आफैलाई विभिन्न तरिकामा सेवकको रूपमा चिनाइराखेका छन्? छैनन्। हुन सक्छ सायद कुनै नेताले भाषण दिँदाखेरि या विभिन्न आश्वासन दिँदाखेरि उनीहरूले भन्ने गर्छन्, हामी तपाईँका सेवकहरू हौ, हामी तपाईँकै सेवाको लागि छौ, हामी तपाईँकै सेवाको लागि हामी काम गरिराखेका छौ, हामी त तपाईँका नोकरहरू भन्ने गर्दछन्। तर यथार्थमा हेर्यो भने यसको यथार्थ वास्तविकता हामीलाई थाहा छ, उनीहरूले आफैलाई पछि गएर कस्तो रूपमा प्रस्तुत गर्दछन्। तर जब तपाईँ येशूको बारेमा हेर्नुहुन्छ भने उहाँले आफूलाई दासको रूपमा दाबी पनि गर्नुभयो अनि दासको रूपमा जीवन पनि बिताउनुभयो, उहाँ एउटा सेवक बनेर जीवन बिताउनुभयो। त्यो महान परमेश्वर जो स्वर्गमा हुनुहुन्थ्यो, अति नै महिमित हुनुहुन्थ्यो, स्वर्गमा करोड़ौं र अरबौं स्वर्गदूतहरूले, स्वर्गीय प्राणीहरूले उहाँको सेवा गर्ने गर्थे, स्वर्गमा रहेका ती अरबौं खरबौं स्वर्गीय प्राणीहरूले उहाँलाई आराधना महिमा चढाउँथे, उहाँ स्वर्गमा अति नै सम्मानित र महिमित भएर रहनु भएको थियो। तर यो खराब र दुष्ट संसारमा, यो एकदमै कुरीतिले भरिएको संसारमा उहाँ तपाईँ र मलाई, तपाईँ र मेरो सेवा गर्नको लागि येशु ख्रीष्ट आउनुभयो। के यो उदयको कुरा होइन र के यो अचम्मको कुरा होइन र तपाईँ र मेरो छुटकाराको निम्ति मोल तिर्न येशु ख्रीष्ट यो संसारमा आउनु भएको थियो अनि उहाँले यो कुरा आफै दावी गर्नुभयो। उहाँको दावीबाट मात्र यो कुरा प्रश्न हुँदैन। तपाईँहरू सम्पूर्णलाई, सम्पूर्ण श्रोता मित्रहरूलाई मेरो अनुरोध छ, तपाईँले एकपटक बाइबललाई पढिदिनुहोस्। बाइबलमा रहेको विशेष गरी नयाँ करार, बाइबललाई दुई भागमा विभाजन गरिएको छ, पुरानो करार र नयाँ करार। पुरानो करारमा 39 साना साना पुस्तकहरू छन् भने नयाँ करारमा चाहिँ 27 पुस्तकहरू रहेको हामी पाउँदछौ। अनि तपाईँले नयाँ करारमा हेर्नुभयो भने येशू ख्रीष्टको जीवनी त्यहाँनिर संक्षिप्त रूपमा एकदमै सठिक रूपमा उल्लेख गरिएको हामी पाउँदछौ। अनि येशू ख्रीष्टको विषयमा तपाईँले त्यहाँनिर थुप्रै कुराहरू देख्न पाउनुहुनेछ अनि त्यो सम्पूर्ण कुराको निचोडमा तपाईँले यो पाउनुहुनेछ कि येशू ख्रीष्ट एक मात्र उद्धारकर्ता हुनुहुन्छ जो तपाईँ र मेरो लागि यो संसारमा आउनु भएको थियो अनि येशू ख्रीष्टले त्यही अनुसार यो संसारमा जीवन बिताउनुभयो। उहाँले सेवा गरेर जीवन बिताउनुभयो अनि एकपटकको घटना जो बाइबलमा उल्लेखित छ, येशूले आफ्ना चेलाहरूको गोडा धुनुभयो, उहाँले तिनीहरूको नजिकमा जानुभयो अनि पानी लिएर तिनीहरूको गोडाहरू, तिनीहरूका खुट्टाहरू धुन शुरू गर्नुभयो। त्यो समयमा चाहिँ, जब त्यो समयको संसारमा सबभन्दा पहिले गोडा धुने काम चाहिँ घरमा रहेको सबभन्दा तुच्छ, सबैभन्दा सानो नोकरले गर्ने गर्थ्यो। जब कुनै घरमा पाहुना आउने गर्दथे, कुनै अतिथि आउने गर्दथे, त्यो समयमा घरको सबभन्दा तुच्छ, सबैभन्दा सानो, सबभन्दा कमजोर नोकर गएर, दास गएर आएका उक्त पाहुनाको, उक्त अतिथिहरूको गोडाहरू धोएर उनीहरूलाई घरभित्र स्वागत गर्ने गर्दथ्यो। अनि येशूले आफ्नो अन्तिम रातमा आफ्ना ती 12 चेलाहरूको, आफ्नो पछाडि लाग्ने अनि आफूले सिकाएका ती व्यक्तिहरूको गोडा धुन उहाँले शुरू गर्नुभयो, तिनीहरूका खुट्टाहरू सफा गर्न उहाँले शुरू गर्नुभयो, उहाँले तौलिया लिनुभयो, पानी लिनुभयो, अनि पानी हालेर तिनीहरूका खुट्टाहरू, ती फोहरी खुट्टाहरूलाई उहाँले सफा गर्नुभयो अनि तौलियाले तिनलाई पोछ्नुभयो। त्यो समयमा सबै चेलाहरूका आँखाहरूबाट आँसुहरू आइराखेका थिए। तिनीहरूले भन्दै थिए, गुरुज्यू, तपाईँले हाम्रो गोडा धुन सक्नुहुन्न, तपाईँ त हाम्रो गुरु हुनुहुन्छ, तपाईँ त हाम्रो मसीह हुनुहुन्छ, तपाईँ हाम्रो ख्रिस्ट हुनुहुन्छ, तपाईँ हाम्रो राजा हुनुहुन्छ, तपाईँ महान परमेश्वर हुनुहुन्छ, तपाईँले हाम्रा यी फोहरी खुट्टाहरू किन सफा गर्ने? अनि उनीहरूले यही प्रश्न गरिराखेका थिए। येशूले त्यो समयमा भन्नुभयो, यदि मैले तिमीहरूको गोडा सफा गरिन भने, तिमीहरूका खुट्टा धोइन भने, तिमीहरूसँग मेरो केही पनि हुने छैन। अनि यो पक्कै पनि आज संसारका नेताहरू, संसारका ठूला ठूला व्यक्तिहरूले येशू ख्रीष्टबाट यो कुरा सिक्न आवश्यक छ। हामी प्रत्येकले यो कुरा सिक्न आवश्यक छ। कति कारुणिक र कति एउटा प्रकारको सन्देश दिने घटना हामी यहाँनिर पाउँदछौ। उहाँले आफ्ना पछाडि लाग्ने ती साधारण सामान्य मानिसहरूका खुट्टा उहाँले धुनुभयो, उहाँले तिनीहरूको सेवा गरेर समय बिताउनुभयो, रोगी बिरामीहरूलाई उहाँले भेट्नुभयो, रोगी बिरामीहरूलाई त्यो समयमा कुष्ठरोग लागेका अनि विभिन्न प्रकारका रोगहरू भएका क्षयरोग लागेका व्यक्तिहरूलाई समाजमा अति नै हेला गर्ने गरिन्थ्यो। त्यो समयको समाज त्यस्तो प्रकारको थियो, समाजले उनीहरूलाई बहिष्कृत गर्ने गर्थ्यो र समाजभन्दा बाहिरै अन्य ठाउँमा जंगलहरूमा ओडारहरूमा तिनीहरू राख्ने गरिन्थ्यो। तर येशूले तिनीहरूलाई भेट्नुभयो, तिनीहरूलाई प्रेम गर्नुभयो, तिनीहरूलाई निको पार्ने काम गर्नुभयो, उहाँसँग निको पार्न सक्ने क्षमता पनि थियो किनकि उहाँ एकमात्र परमेश्वर हुनुहुन्थ्यो अनि परमेश्वरको लागि कुनै पनि कुरा असम्भव छैन। हाम्रो परमेश्वरले हामीलाई जीवन दिन सक्नुहुन्छ, उहाँले हामीलाई चंगाई दिन सक्नुहुन्छ। येशू ख्रीष्टमा विजय छ, येशू ख्रीष्टमा चंगाई छ, येशू ख्रीष्टमा आरोग्यता छ। हाम्रो जीवनका प्रत्येक समस्याहरू येशू ख्रीष्टको नजिकमा हामी गयौं भने ती हटेर जान सक्छन्। हाम्रो जीवनका प्रत्येक कष्टहरू येशूको नजिकमा हामी गयौं भने ती हटेर जान सक्छन् किनकि उहाँ महान परमेश्वर हुनुहुन्छ। अनि तेस्रो शताब्दीका अति नै प्रख्यात एकजना ईश्वर शास्त्री जसको नाउँ चाहिँ सन्त अगस्टिन थियो, उनले यस्तो भनेका छन्, यदि समस्त मानव जातिमा एकजना मात्र पापी र बाँकी सबै धर्मी भएको भए तापनि येशू त्यस एकजना पापी मानिसलाई छुटकारा दिनका लागि यो संसारमा आउनु हुने थियो। उहाँले प्रत्येक व्यक्तिलाई त्यति धेरै प्रेम गर्नुहुन्छ। यहाँनिर सन्त अगस्टिनले भनेको हामी पाउँदछौ, यदि समस्त संसार धर्मी छ र एकजना मात्रै पापी छ भने तापनि त्यस पापीलाई बचाउनको लागि येशू ख्रीष्ट यो संसारमा आउनुहुने थियो, त्यसको लागि क्रुसमा मर्नुहुने थियो, त्यसको सेवा गर्नुहुने थियो। येशू त्यति नम्र परमेश्वर हुनुहुन्छ, उहाँ आफै परमेश्वर भए तापनि यो संसारमा तपाईँ र मलाई बचाउनको लागि उहाँ मानिस बनेर आउनुभयो। मानिसमाथि शासन गर्नको लागि उहाँ आउनु भएन, तर मानिसको सेवा गर्नको लागि आउनुभयो, मानिसको छुटकाराको लागि आफ्नो प्राण दिनलाई उहाँ यो संसारमा आउनुभयो। अनि आजभन्दा 1900 वर्ष अगाडि नै उहाँ क्रुसमा चढेर तपाईँको पाप, तपाईँभन्दा अगाडिका व्यक्तिहरूको पाप र भविष्यमा जन्मने व्यक्तिहरूका पाप पनि, भविष्यमा हुन आउने मानिसहरूका पाप पनि उहाँले धोइसक्नु भएको छ किनकि उहाँ सेवक परमेश्वर हुनुहुन्छ। त्यसको साथसाथै उहाँले हामीले अचम्म रीतिले मुक्तिको काम दिनुभएको छ, उहाँले हामीलाई अचम्म रीतिले मुक्ति दिनुभएको छ। केवल त्यसको लागि तपाईँ र मैले गर्नुपर्ने एकमात्र काम उक्त येशू ख्रीष्टलाई तपाईँ र मेरो जीवनको स्वामी र उद्धारकर्ता मानिकन उहाँलाई ग्रहण गर्नुपर्छ, उहाँमाथि विश्वास गर्नुपर्छ, उहाँलाई तपाईँ र मेरो जीवन अर्पण गर्नुपर्छ, उहाँको कामको लागि तपाईँ र मेरो जीवनलाई बहुमूल्य भेटी स्वरूप हामीले अर्पण गर्नुपर्छ। हामीले पश्चाताप गर्नुपर्छ किनकि तपाईँ र हामी सबैले पाप गरिराखेका छौं। सम्पूर्ण मानव जाति जन्मस्व उनीहरूको जन्मदेखि नै पापी रहेको छ अनि हामीले त्यो पापको पश्चाताप गरिकन हाम्रो एकजना सेवक येशू ख्रीष्टलाई, तपाईँ र मेरो परमेश्वरलाई हामीले विश्वास गर्नुपर्छ। आज तपाईँ र मेरो सामुन्ने यो प्रश्न छ कि तपाईँ त्यो सेवक येशू ख्रीष्टलाई जसले यो संसारमा आएर त्यति महान परमेश्वर भए तापनि यो संसारमा मानिस बनेर उहाँ गाईको गोठमा जन्मनुभयो, एउटा नराम्रो मृत्यु उहाँ मर्नुभयो, त्यसपछि उहाँ मरेको मरे हुनु भएन तर फेरि तेस्रो दिनपछि जीवित भएर उठ्नुभयो र यो संसारमा सेवा गरेर जीवन बिताउनुभयो, त्यस्तो महान परमेश्वरलाई आज के तपाईँ आफ्नो जीवन अर्पण गर्न तयार हुनुहुन्छ? तपाईँहरू सबैलाई म व्यक्तिगत रूपमा यो अनुरोध गर्छु, येशू ख्रीष्टमाथि विश्वास गर्नुहोस्, आफ्नो पापको पश्चाताप गर्नुहोस्, उहाँलाई तपाईँको मुक्तिदाताको रूपमा ग्रहण गर्नुहोस्। उहाँले तपाईँको जीवनलाई आशिषमय बनाउनुहुनेछ, तपाईँको जीवनमा प्रशस्तै आशिष उहाँले ल्याउनुहुनेछ, तपाईँलाई डोर्याउनुहुनेछ र त्योभन्दा ठूलो कुरा एक दिन हामीले अनन्त जीवनलाई देख्नेछौ, हाम्रो अनन्त जीवनको यात्रा शुरू हुनेछ। र जब हामी यात्रा गर्न शुरू गर्छौ, मानौ मलाई नेपालगंजदेखि काठमाडौँसम्म जानु पर्नेछ अनि त्यसको लागि मैले हुनसक्छ प्लेनमा यात्रा गरूला या बसमा यात्रा गरूला, यदि मैले बसबाट यात्रा गर्न चाहे भने मैले बस काउन्टरमा गइकन टिकट लिएको हुनुपर्छ, त्यसपछि बल्ल मैले मेरो यात्रा शुरू गरिकन काठमाडौँसम्म पुग्न सक्छु। ठिक यदि तपाईँ अनन्त जीवनको यात्रा शुरू गर्न चाहनुहुन्छ, तपाईँ आजको जीवनबाट तपाईँ स्वर्गसम्म जान चाहनुहुन्छ तपाईँको मृत्यु पछिको जीवनमा भने त्यसको लागि तपाईँले टिकट काट्नु पर्छ। पर्नेछ, त्यो टिकट चाहिँ येशु ख्रिस्ट हुनुहुन्छ। तपाईँले येशु ख्रिस्टलाई विश्वास गर्नु पर्नेछ। तपाईँ सबैलाई मेरो सादर अनुरोध छ, येशु ख्रिस्टको बारेमा तपाईँ मनन गर्नुहोस्, उहाँको बारेमा विचार गर्नुहोस्। अन्तिममा तपाईँ यही निष्कर्षमा पुग्नुहुनेछ कि उहाँ नै यो संसारको एकमात्र उद्धारकर्ता र महान परमेश्वर हुनुहुन्छ। र आजको सन्देश तपाईँहरू प्रत्येकको लागि हो, अनि तपाईँहरू सबैलाई मेरो व्यक्तिगत र साधारण अनुरोध छ, येशु ख्रिस्टमाथि विश्वास गर्नुहोस्, जो यो संसारमा एउटा सेवक बनेर उहाँ आउनु भएको थियो। र आजको सन्देशबाट हाम्रो महान परमेश्वरले हामी सबैलाई आशिष दिनुभएको होस्, अनि यो समयको लागि पनि हाम्रो महान परमेश्वरलाई अति नै धन्यवाद भएको होस्। म आशा गर्छु आजको सन्देशले तपाईँहरू सबैमाथि आशिष ल्याएको छ। हाम्रो महान प्रभु येशु ख्रिस्टको अनुग्रह तपाईँहरू सबैको जीवनमाथि भइरहन सकेको होस्।
1: धन्यवाद दाई हरिलाई, साँच्चीकै आजको कार्यक्रम अति आशिषमय थियो। श्रोता, आज प्रस्तुत भएको वचनबाट अवश्य पनि तपाईहरूले केही न केही शिक्षा अवश्य लिनुभयो होला भन्ने आशा हामीले राखेका छौं। वचनमा प्रस्तुत येशु ख्रीष्टको महान काम साँच्चीकै आज संसारका मान्छेहरूले गर्न सक्दैनन्, किनभने हामीले वचनमा स्पष्टसँग सुन्यौं कि मानिस सेवा दिन भन्दा सेवा लिन इच्छुक छ, तत्पर छ अनि उत्सुक छ। तर श्रोता, येशु ख्रीष्ट एउटा परमेश्वर, तपाईँ हाम्रो सृष्टिकर्ता, सारा सृष्टिको रचनाकार भइकन पनि उहाँले संसारमा आइकन समाजले तुच्छ ठान्ने व्यक्तिलाई माया, आदर र चंगाई दिकन उहाँले उनीहरूलाई समाजमा पुनर्स्थापित गर्नुभयो। यी र यस्ता थुप्रै कुराहरूबाट उहाँले संसारमा एउटा उच्च सेवाको नमूना पेश गर्नुभयो, जसकारण आज संसारका अरू व्यक्तिहरूले पुर्याएको सेवाको अगाडि येशु ख्रीष्टले गर्नुभएको सेवा उच्च सराहनीय, उदाहरणीय र प्रशंसनीय योग्य छ। त्यसैले श्रोता, आजको वचनमा भने जस्तै यदि तपाईँमा सेवाको भाव छ भने त्यो अत्यन्तै सराहनीय कुरा हो, तर त्यो सेवा चाहिँ येशु ख्रीष्टको जस्तो हुनु पर्दछ। निस्वार्थ, बिना झन्झट, हार्दिकतापूर्ण तरिकाले सेवा गर्नुहोस्। जुन कुरा येशु ख्रीष्टले मानिसलाई पुर्याउनु भएको सेवाबाट हामी सिक्न सक्छौ, अनि महत्वपूर्ण कुरा चाहिँ हाम्रा पाप र अधर्मका निम्ति बलिदान हुनु भएको येशु ख्रीष्टको बलिदानबाट प्राप्त मुक्तिलाई जीवनमा अंगाल्नुहोस्, जुन आज संसारका हरेक व्यक्तिको निम्ति अत्यन्तै आवश्यक र महत्वपूर्ण छ, किनभने यो मुक्ति चाहिँ मानिसले आफ्नो कर्म धर्मबाट अथवा उसको समझ, बुद्धि, विवेक र ज्ञान आदि इत्यादिबाट प्राप्त गर्न सक्दैन। यसको निम्ति येशु ख्रीष्टले त्यो महान त्याग गरिसक्नु भएको छ। अब हामीले उहाँको महान बलिदानलाई विश्वास गरी आफ्ना पापहरूलाई उहाँको अगाडि स्वीकार गर्दै नयाँ जीवनको निम्ति उहाँमा विन्ती गर्यौं भने उहाँले अवश्य पनि तपाईँलाई आशिषित र मुक्ति सहितको नयाँ जीवन दिनुहुनेछ। त्यसैले श्रोता, समयमै आफ्नो नयाँ जीवनको लागि उहाँलाई भन्नुहोस्। उहाँले नयाँ जीवन दिनलाई तपाईँलाई पर्खिरहनु भएको छ। श्रोता, तपाईँलाई आजको यो कार्यक्रम कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव दिन चाहनुहुन्छ? केही प्रतिक्रिया छ अथवा यस कार्यक्रमको बारेमा अझै थप जानकारी लिन चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो सम्पर्क नम्बर रहेको छ 9860274754। हाम्रो सम्पर्क नम्बर फेरि एकपटक 9860274454। र त्यसै गरी हाम्रो इमेल एड्रेस रहेको छ gnnepal17@gmail.com gnnepal17@gmail.com। हवस् श्रोता, कार्यक्रमको समय सकिएको छ। प्राविधिक मित्रलाई धन्यवाद। परमेश्वरले तपाईँ हामीलाई आफ्नो शान्ति, सुरक्षा र आशिषमा राख्नु भएको होस्। कार्यक्रम सुसमाचार सबैका लागिबाट हामी बिदा चाहन्छौ। नमस्कार, जय मसीह।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम विश्वासको वचन।
2: तिम्रो आस्थामा आनन्द गर, संकटमा धैर्य धारण गर र निरन्तर प्रार्थनामा लागिरह। रोमी 12:12। आदरणीय श्रोता, विभिन्न कारणले गर्दा तपाईँ निराश हुनुहुन्छ होला, चिन्तामा हुनुहुन्छ होला, हजुरलाई छटपटी भइरहेको होला, आर्थिक समस्या होला, पारिवारिक समस्या होला, रोग बिरामले गर्दा चिन्तामा हुनुहुन्छ होला, भने जस्तो केही भएको छैन होला। अब चिन्ता नगर्नुहोस्, परमेश्वर भन्नुहुन्छ, तिम्रो सारा फिक्र मलाई सुम्पिदेऊ, म तिम्रो वास्ता गर्नेछु। त्यति मात्र होइन, ए सारा बोझले दबिएका हो म काउ, म तिमीलाई विश्राम दिनेछु। बारम्बार परमेश्वर यो कुरा तपाईँ र मलाई भन्दै हुनुहुन्छ र बोलाउँदै पनि हुनुहुन्छ। के तपाईँ यस्तै अवस्थामा हुनुहुन्छ? छटपटी, एकान्त, निराश, अशान्ति, यी सबै कुराका आवाज सुन्ने प्रभु येशू ख्रीष्ट मात्र हुनुहुन्छ। त्यसैले त उहाँ भन्नुहुन्छ, तिमीहरूले गरेको प्रार्थना सुन्न, मेरो कान र आँखा सदा खुल्ला रहनेछ। र तपाईँको खुसी नै हाम्रो खुसी, अनि हाम्रो खुसी नै परमेश्वरको खुसी। श्रोता, तपाईँको लागि जीवन परिवर्तन गर्ने, तपाईँलाई दिनदिनै शक्तिशाली बनाउने, तपाईँको बाटो निर्देशन गर्ने कार्यक्रम विश्वासको वचन लिएर आउँदै हुनुहुन्छ आदरणीय पास्टर अनिल सुनाम।
3: सबैभन्दा उच्च अनि सबैभन्दा माथि हुनुहुने यीशु प्रभुको नाममा तपाईँहरू सबैजनालाई जय मसीह। म अनिल सुनामको तर्फबाट आज हामी यस्तो विषयमा चर्चा गर्नेछौ, यो विषयले तपाईँ र मलाई चुनौती दिँदछ र यो विषयले तपाईँ र मलाई व्यावहारिक रूपमा परमेश्वरको उपस्थितिमा जानलाई सहायता गर्दछ। प्रियहरू, यो संसारमा हेर्यौँ भने नि प्रियहरू, यो हल्लै हल्लाको संसारमा हामीले परमेश्वरको आवाजलाई सुन्न सकिराखेको छैन। प्रियहरू, यो आधुनिक संसारमा हामी परमेश्वरको उपस्थितिमा जान सकेको छैन। प्रियहरू, अनि प्रियहरू, हामीले परमेश्वरलाई अनुभव गर्न सकेका छैनौ र परमेश्वरको सत्यतालाई हाम्रो जीवनमा हामीले लिन सकेका छैनौ। किन भन्दै गर्दा नि प्रियहरू, यो डिजिटल एजले तपाईँ र मलाई परमेश्वरबाट धेरै टाढा बनाइसकेको छ भनेर म तपाईँलाई बताउन चाहन्छु। प्रियहरू, अहिले मैले तपाईँसँग चर्चा गर्न गइराखेको विषय चाहिँ डिजिटल उपवास भनेको के हो भन्ने विषयमा म चर्चा गर्न चाहन्छु। जब तपाईँले यो बाइबलमा हेर्नुहुन्छ नि प्रियहरू, तपाईँ र मैले यो बाइबलमा डिजिटल उपवास भनेर पाउँदैनौ, तर हामीले के चाहिँ पाउँछौ भन्दा चाहिँ नि प्रियहरू, बाइबलीय अवधारणा चाहिँ उपवास हो भन्ने कुरा हामी पाउन सक्छौ। अनि तपाईँलाई म डिजिटल उपवासको बारेमा चर्चा गर्नुभन्दा अगाडि उपवास के हो भन्ने कुरा बताउन चाहन्छु। प्रियहरू, उपवास अथवा फास्टिङ भनेको निश्चित समयको लागि केही कुरा नखाइकन परमेश्वरको नजिकतामा हुनु, परमेश्वरसँग प्रार्थना गर्नु, परमेश्वरको वचनलाई अध्ययन गर्नु र परमेश्वरको आवाज सुन्नु नै प्रियहरू उपवास हो भनेर म तपाईँलाई बताउन चाहन्छु। प्रियहरू, उपवास नै तपाईँ र मैले आफ्नो शरीरलाई दुःख दिनको लागि होइन, आत्मिक जीवन गहिरो बनाउन र परमेश्वरको नजिकतामा जान गरिन्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। प्रियहरू, उपवास किन बस्ने भन्दै गर्दा प्रियहरू, परमेश्वरको नजिकतामा जानलाई हामीले उपवास बस्नु आवश्यक छ। किन भन्दै गर्दा चाहिँ प्रियहरू, उपवास बस्दै गर्दा हामी परमेश्वरमा लीन हुन सक्छौ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। हामीले वचन अध्ययन गर्न सक्छौ, प्रार्थना गर्न सक्छौ, उहाँलाई उच्चार्न सक्छौ, हाम्रो शरीरका अभिलाषालाई घटाएर आत्माको कुरालाई माथि बढाउन सक्छौ भनेर म तपाईँलाई बताउन चाहन्छु। प्रियहरू, तपाईँ र मैले मत्ती 6:16-18 हेर्यो भने त्यहाँनिर देखावटी होइन, परमेश्वरलाई मन पर्ने उपवास बस्ने कुरा गरिएको छ। प्रियहरू, उपवासले तपाईँ र मलाई
4: परमेश्वरको नजिकतामा लाने कार्य गर्दछ। अनि अर्को कुरा चाहिँ नि प्रियहरु, तपाई र मलाई आत्मा स्वयं बनाउँछ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। प्रियहरु, हाम्रो शरीरको इच्छालाई दबाएर आत्माको कुरालाई माथि बढाउनलाई पनि उपवासले हामीलाई सहायता गर्न सक्छ। प्रियहरु, अनि हाम्रो गलत सोचलाई पनि उपवासले चाहिँ नियन्त्रण गर्छ भन्ने कुरा चाहिँ तपाईँ र मैले थाहा गर्न आवश्यक छ। प्रियहरु, उपवासले आत्मिक जागृति हाम्रो जीवनमा लिएर आउँछ भन्ने कुरा पनि म तपाईँलाई बताउन चाहन्छु। जब तपाईँ र मैले पेरी 13 अध्यायमा हेर्यौँ भने त्यहाँनिर मार्गदर्शनको कुरा पाउन सक्छौँ। अनि अर्को कुरा चाहिँ प्रियहरु, उपवासले चाहिँ नि तपाईँ र मलाई पापको निम्ति पश्चाताप गर्नलाई सहायता गर्दछ। प्रियहरु, हामीले धेरैचोटि जानी नजानी गरेका पापको निम्ति हामीलाई पश्चातापी हृदय चाहिँ उपवासले दिदछ। उपवासले यीशुले हामीलाई बस्नलाई सहायता गर्नुहुन्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। प्रियहरु, पापबाट फर्किएर परमेश्वरतिर जानलाई उपवासले सहायता गर्छ। अनि अर्को कुरा चाहिँ आत्मिक बल र हाम्रो जीवनमा विजय यीशुले दिनुहुन्छ भन्ने कुरा चाहिँ म तपाईँलाई बताउन चाहन्छु। प्रियहरु, जब हामी आत्मामा भोकाउँछौ परमेश्वरले तृप्त बनाउनुहुन्छ। जब हामी आत्मामा तृषित गर्छौ नि उहाँले हामीलाई सहायता गर्नुहुन्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। तपाईँ र मैले जब उपवास बस्छौ नि आत्मामा हामी अझ धेरै बढ्नलाई शक्तिशाली हुनलाई हामीलाई परमेश्वरले सामर्थ्य दिनुहुन्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। आत्मिक तयारी गर्नलाई हामीलाई सहायता मिल्छ, शक्ति र साहस पाउनलाई सहायता मिल्छ, र उपवासले हामीलाई परमेश्वरको नजिकतामा लाने कार्य गर्दछ। प्रियहरु, बाइबलमा हेर्यो भने धेरै उपवासको उदाहरणहरू देख्छौँ। प्रत्येक उपवासले चाहिँ विजयलाई लिएर आएको छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। प्रियहरु, म यो समय चर्चा गर्न गइराखेको कुरा अघि नै मैले भनिसकेको छु, डिजिटल उपवासको म कुरा गर्न चाहन्छु। हामी चाहिँ अहिले डिजिटल युगमा बाँचिरहेको छौँ। प्रियहरू, बिहानै उठ्ने बित्तिकै हामी मोबाइल हेरेर हाम्रो दिनलाई सुरु गर्छौँ। दिनभरि हामी सामाजिक सञ्जालमा स्क्रोल गर्दै बस्छौँ। अनि सुत्नुभन्दा अगाडि पनि नि प्रियहरू, हामी भिडियोहरू, टिकटकहरू, फेसबुकहरू, इन्स्टाग्रामहरू हेरेर सुत्छौँ प्रियहरू। अनि यो कुरा चाहिँ नि प्रियहरू हाम्रो बानी भइसकेको छ, यसले चाहिँ हाम्रो सोचलाई पनि प्रभाव पारिसकेको छ। प्रियहरू, धेरैचोटि यी कुरामा टाइमहरू हामीले दिँदै गर्दा परमेश्वरसँग हामीले समय बिताउन छोडिसकेको छ। प्रियहरू, डिजिटल कुराले परमेश्वरको ठामलाई ओगटिसकेको छ। तपाईँलाई म बताउन चाहन्छु प्रियहरू, डिजिटल उपवास भनेको चाहिँ नि निश्चित समयको लागि मोबाइल, सामाजिक सञ्जाल, इन्टरनेट, गेम, टिभी वा अन्य डिजिटल उपकरणहरू प्रयोग नगरेर आत्मिक र अनुशासनको अभ्यास गर्नु नै डिजिटल उपवास हो। प्रियहरू, अनि यो डिजिटल उपवास भनेको चाहिँ खानाको उपवास जस्तै हो। त्यो समयमा हामीले भोजन खाँदैनौ, यो समयमा चाहिँ हामी डिजिटल कुराहरू, ग्याजेटहरूबाट टाढा भइकन हामी परमेश्वरको नजिकतामा जानु नै प्रियहरू डिजिटल उपवास हो भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। किन चाहिँ हामीले डिजिटल उपवास बस्न आवश्यक छ भन्दा नि प्रियहरू, परमेश्वरतिर ध्यान केन्द्रित गर्नको लागि हामीले डिजिटल उपवास बस्न आवश्यक छ। किन भन्दा भजन संग्रह 46:10 भन्छ, शान्त हो र परम प्रभु मौ भनी जान भनेर यहाँनिर बताएको छ। धेरैचोटि फेसबुकले, टिकटकले, मेसेन्जरले, युट्युबले, इन्स्टाग्रामले प्रियहरू हाम्रो ध्यानलाई चाहिँ परमेश्वरबाट विकेन्द्रित गरिराखेको छ। त्यही भएर हामीले डिजिटल उपवास बस्न आवश्यक छ। किन भन्दै गर्दा हामी धेरै व्यस्त भइराखेको छ प्रियहरू, यो व्यस्त भइरहेको समयमा हाम्रो ध्यान चाहिँ हामीले परमेश्वरतिर फर्काउन आवश्यक छ। प्रियहरू, यो डिजिटल कुरालाई एक एकैछिनको लागि साइड लागेर परमेश्वरतिर फर्किन आवश्यक छ प्रियर। अनि डिजिटल उपवासले चाहिँ हामीलाई परमेश्वरको आवाज सुन्न, उहाँको नजिक जान, उहाँको मुहारलाई हेर्नलाई सहायता गर्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। त्यति मात्र होइन प्रियर, दोस्रो कुरा चाहिँ संसारको प्रभावबाट जोगिन पनि हामीले डिजिटल उपवास बस्नु आवश्यक छ प्रियर। किन भन्ने गर्दा नि पौलले मिठो कुरा भनेका छन् रोमी 12 अध्यायको 2 पदमा, यस संसारको ढाँचामा नचल तर आफ्नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित हौ भन्ने कुरा यहाँनिर हामीलाई पौलले सिकाउँछ। सामाजिक सञ्जालले चाहिँ प्रियर हामीलाई अश्लीलताको कुरा देखाइराखेको छ। यो संसार चाहिँ व्यभिचारमा भरिँदै गर्दा नि प्रियर हामी कसरी यो प्रभावबाट जोगिन सक्छौ भन्ने कुरा चाहिँ हामीलाई डिजिटल उपवासले सिकाउँछ प्रियर। त्यहाँनिर अशुद्धताको सामग्रीहरू देखाइराखेको छ, तुलना र ईर्ष्याको कुरा देखाइरहेको छ, गलत सम्बन्धको कुराहरू देखाइरहेको छ, झुट पहिचानहरू देखाइराखेको छ प्रियर। त्यति मात्र होइन प्रियर, यो विभिन्न घटनाले हाम्रो मनस्थितिलाई चाहिँ प्रभाव पारिराखेको छ अनि हाम्रो मनलाई बिगारेको छ, हाम्रो मनलाई असर गरेको छ प्रियर। त्यही भएर तपाईँ र मैले डिजिटल उपवास बस्न पर्छ, संसारको प्रभावलाई त्यागिकन परमेश्वरतिर फर्किन आवश्यक छ भनेर म तपाईँलाई बताउन चाहन्छु। अनि अर्को कुरा चाहिँ नि प्रियर, डिजिटल उपवासले चाहिँ तपाईँ र मलाई आत्मा स्वयं हुने कुरामा विकास गर्दछ प्रियर। धेरै चोटि हामीलाई डिजिटल कुराले नियन्त्रण गरिराखेको छ अनि तपाईँ र मलाई आत्मा स्वयं विकास गर्नलाई सहायता गर्दछ प्रियर। जब तपाईँ र मैले गलाती 5:22-23 हेऱ्यौँ भने त्यहाँनिर एउटा फल हामीले देख्न सक्छौ जसलाई चाहिँ आत्मा स्वयं भनिन्छ प्रियर। अनि डिजिटल उपवासले तपाईँ र मलाई आत्मा स्वयं हुनको लागि सहायता गर्दछ प्रियर। कतिचोटि चाहिँ प्रियर यो ग्याजेटहरूले हामीलाई नियन्त्रण गरिराखेको हुन्छ, हामीले उनीहरूलाई नियन्त्रण गर्न सकिराखेको हुँदैन प्रियर। अनि म तपाईँलाई यो पनि बताउन चाहन्छु प्रियर, तपाईँ र म यदि आत्मा स्वयं छौँ भने हामीले हाम्रो फोनलाई, ल्यापटपलाई, अरू ग्याजेटहरूलाई हामीले नियन्त्रण गर्न सक्छौ, नत्र भए ती कुराहरूले हामीलाई नियन्त्रण गर्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु प्रियर। अर्को कुरा चाहिँ के भन्दा बाइबलमा अलग्गै बस्ने उदाहरण तपाईँ र मलाई दिएको छ प्रियर। सबै कुरालाई छोडिकन एक्लै परमेश्वरको उपस्थितिमा गएर प्रार्थना गर्ने, परमेश्वरको नजिक जाने कुरा बाइबलले हामीलाई सिकाउँछ। जब तपाईँ र मैले लुका 5:16 पदमा हेऱ्यौँ भने तर उहाँ सुनसान ठाउँमा गएर प्रार्थना गर्नुहुन्छ भन्ने कुरा त्यहाँ हामी पाउन सक्छौँ। हाम्रो उद्धारकर्ता, हाम्रो मुक्तिदाता, हाम्रो राजा, हाम्रो मालिक, हाम्रो रबीले त आफूलाई एक्लै बनाएर परमेश्वरसँग प्रार्थना गर्नुभयो भने के प्रेयर तपाईँ र मैले चाहिँ प्रार्थना गर्ने कि नगर्ने भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। जब डिजिटल आवाज बन्द हुन्छ नि प्रियर, परमेश्वर बोल्न थाल्नुहुन्छ प्रियर। तपाईँ र मैले यो कुरा थाहा गर्न आवश्यक छ। नि अर्को कुरा चाहिँ प्रियर, समयको सदुपयोग गर्ने कुरा तपाईँ र मैले थाहा गर्नुपर्छ। जब तपाईँ र मैले एपिसी 5:15-16 पदमा हेऱ्यौँ भने यहाँनिर यसरी लेखेको छ, होसियार साथी र मूर्ख जय होइन तर बुद्धिमान झै समयको सदुपयोग गर किनकि दिनहरू खराब छन् भन्ने कुरा चाहिँ पावलले एपिसीको मण्डलीलाई सिकाइराखेको छ प्रियर। समय परमेश्वरले हामीलाई दिनुभएको बहुमूल्य वरदान हो प्रियर। पैसा हरायो भने फेरि पनि हामीले कमाउन सक्छौ, तर एकचोटि गएको समय फेरि फर्काएर हामीले हाम्रो जीवनमा ल्याउन सक्दैनौ प्रियर। म किन यो भन्दैछु भन्दा नि तपाईँले मेरो समय चाहिँ नि डिजिटल एजले खाइसकेको छ प्रियहरू, धेरै ग्याजेटहरूले हाम्रो समयलाई कलप्पै खाइसकेको छ। परमेश्वरलाई दिने समय उसले खाएको छ, परमेश्वरलाई दिने महिमा उसले लिइराखेको छ। हामीलाई बाइबल भन्दा पनि नि अहिले त हामीलाई फोन मनपर्छ, टिभी मनपर्छ, ल्यापटप मनपर्छ प्रियहरू, तर म तपाईँलाई बताउन चाहन्छु ती कुराले हामीलाई शान्ति दिँदैनन्। शान्ति दिनुहुने चाहिँ प्रभु येशु ख्रिस्टले हुनुहुन्छ। त्यही भएर हामीले समयको सदुपयोग चाहिँ उहाँको महिमाको लागि गर्ने हो, आफ्नो प्लेजरको लागि होइन भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु प्रियहरू। अनि म तपाईँलाई बताउन चाहन्छु अब डिजिटल उपवास चाहिँ कसरी बस्ने त प्रियहरू। उपवास भनेको अलग गर्नु भन्ने कुरा तपाईँ र मलाई थाहा छ। पहिलो कुरा चाहिँ स्पष्ट निर्णय तपाईँसँग हुन आवश्यक छ प्रियहरू। तपाईँले हप्तामा एक दिन चाहिँ नि तपाईँका प्रत्येक कुराहरू, मोबाइल, टिभी, ल्यापटप, अरू कुराहरू के छन् तीबाट तपाईँले विश्राम लिनु भनेर म तपाईँलाई बताउन चाहन्छु। सामाजिक सञ्जालको प्रयोगबाट अलग बस्नुहोस् र परमेश्वरसँग समय बिताउनुहोस् भनेर म तपाईँलाई बताउन चाहन्छु प्रियहरू। हप्तामा एक दिन चाहिँ नि तपाईँले डिजिटल उपवास बस्नुहोस्, तपाईँको जीवनमा परमेश्वरले परिवर्तन ल्याउनुहुन्छ प्रियहरू। मैले यो त्यसै भनेको छैन, मैले पनि मेरो जीवनमा लागू गरेको कारण म तपाईँलाई बताइराखेको छु प्रियहरू। अनि अर्को कुरा चाहिँ उद्देश्य निर्धारण गर्नुहोस्। जब तपाईँले डिजिटल उपवासमा बस्दै गर्दा तपाईँले चाहिँ मोबाइल नचलाउने भने मात्र होइन प्रियहरू, त्यो समयमा तपाईँले प्रार्थना गर्नु पर्यो, प्रभुलाई प्रशंसा गर्नु पर्यो, बाइबल पढ्नु पर्यो प्रियहरू, संगति गर्नु पर्यो भनेर म तपाईँलाई बताउन चाहन्छु प्रियहरू। तपाईँले जब उद्देश्य निर्धारण गर्नुहुन्छ, म चाहिँ यो दिन परमेश्वरलाई दिन्छु भन्नुहुन्छ नि, परमेश्वरलाई नै दिनुहोस्, अरू कुरालाई नदिनुहोस् भनेर म तपाईँलाई बताउन चाहन्छु। अनि अर्को कुरा चाहिँ सूचनाहरू बन्द गर्नुहोस्। यदि तपाईँ सक्नुहुन्छ भने चाहिँ तपाईँको फोनलाई अफ गरिदिनुहोस्। धेरैचोटि प्रियहरू अनावश्यक नोटिफिकेसनहरू आउँदै गर्दा तपाईँको ध्यानलाई विकेन्द्रित बनाउनु सक्छ। तपाईँले यदि साँच्चै नै परमेश्वरलाई प्रेम गर्नुहुन्छ भने परमेश्वरको समय परमेश्वरलाई नै दिनु भनेर म बताउन चाहन्छु। अनि तपाईँले योजनाहरू बनाउनुहोस् प्रियहरू। जब डिजिटल उपवास बस्नुहुन्छ नि, म मोबाइल हेर्दिनँ भन्ने मात्र होइन, तर तपाईँले के गर्ने भन्दा भजन गाउने, बाइबल पढ्ने, प्रियहरू प्रार्थना गर्ने, जर्नल लेख्ने र परिवारसँग राम्रो समय तपाईँले स्पेन्ड गर्न सक्नुहुन्छ प्रियहरू। जब तपाईँले यी कुरा गर्नुहुन्छ नि, तपाईँको जीवनबाट परमेश्वरको महिमा हुँदछ, परमेश्वर तपाईँको जीवनबाट प्रकटीकरण हुनुहुन्छ भन्ने कुरा म बताउन चाहन्छु नि। डिजिटल उपवास बस्दै गर्दा ध्यान दिनुपर्ने कुरा चाहिँ के हो भन्दा नि, यो चाहिँ आत्मिक वृद्धिको लागि हो भनेर तपाईँले थाहा गर्नुपर्छ प्रियहरू। परमेश्वरलाई चाहिँ समय दिनुहोस् भनेर म बताइराखेको छु प्रियहरू। जब तपाईँ डिजिटल उपवास बस्नुहुन्छ नि प्रियहरू, फोन नचलाउनुहोस्। अनि अर्को कुरा चाहिँ नि प्रियहरू, तपाईँको ध्यान परमेश्वरलाई दिनुहोस् भनेर म बताउन चाहन्छु प्रियहरू। जब तपाईँ डिजिटल उपवास बस्नुहुन्छ नि, तपाईँले पहिलो कुरा चाहिँ तपाईँको मनको शान्ति पाउनुहुन्छ प्रियहरू। अनि यो शान्ति चाहिँ परमेश्वरले दिनुहुने शान्ति, जसलाई चाहिँ एरेने भनेर भन्दछ, यो शान्तिले चाहिँ तपाईँलाई आनन्द दिने गर्दछ प्रियहरू। अर्को कुरा चाहिँ तपाईँलाई मिठो निन्द्रा लाग्छ, किन भन्दै गर्दा तपाईँको आँखा र तपाईँको स्क्रिन यति धेरै त्यहाँनिर टक्रार भइराखेको हुन्छ, त्यसले गर्दा धेरैचोटि हामी सही तरिकाले सुत्न सकेका हुँदैनौँ प्रियहरू। जब तपाईँले डिजिटल उपवास बस्नुहुन्छ, तपाईँले राम्रो निन्द्रा पाउनुहुन्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु नि। तपाईँको गहिरो प्रार्थनाको जीवन हुन्छ, तपाईँ हेर्दा हेर्दै तपाईँ प्रार्थनाको योद्धा भएर खडा हुनुहुन्छ र तपाईँको परमेश्वरसँग सम्बन्ध एकदमै शक्तिशाली हुन्छ, परिवारसँग पनि शक्तिशाली हुन्छ र तपाईँको जीवनमा आत्मिक वृद्धि हुन्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु प्रियहरू। अनि म तपाईँलाई यो बताउन चाहन्छु प्रियहरू, हामीलाई चाहिँ संसारले नियन्त्रण गर्ने होइन, हामीलाई चाहिँ परमेश्वरले नियन्त्रण गर्नु पर्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु प्रियहरू। हामीलाई हाम्रा मोबाइलहरूले, ल्यापटपहरूले, टिभीहरूले टिकटकहरूले युट्युबहरूले होइन, परमेश्वरले हामीलाई नियन्त्रण गर्नुहुन्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु, नि म तपाईँलाई चुनौती दिन चाहन्छु। के तपाईँ आफ्नो फोनलाई नियन्त्रण गरिकन परमेश्वरसँग समय बिताउनलाई तयार हुनुहुन्छ? प्रियहरू, के तपाईँ परमेश्वरको आवाज सुन्नलाई तयार हुनुहुन्छ? तपाईँले फोनको आवाज धेरै सुनिसक्नुभयो, टिकटकको आवाज धेरै सुनिसक्नुभयो, फेसबुकको आवाज धेरै सुनिसक्नुभयो, अब पालो चाहिँ परमेश्वरको आवाज सुन्ने हो भनेर म तपाईँलाई बताउन चाहन्छु। प्रियहरू, जब तपाईँ डिजिटल उपवासमा बस्नुहुन्छ नि, तपाईँको प्राण आत्मा शरीरले चाहिँ नि विश्राम पाउँदछ, अनि त्यो विश्राम चाहिँ येशू ख्रीष्ट हुनुहुन्छ। आमेन। अनि म तपाईँलाई यही उत्साह दिन चाहन्छु प्रियहरू, तपाईँको फोनलाई तपाईँले नियन्त्रण गर्नुहोस्। फोन चाहिँ नि परमेश्वरको राज्यको बाधा नहोस् तपाईँको जीवनमा। म तपाईँलाई यही उत्साह दिन चाहन्छु, एकचोटि तपाईँले डिजिटल उपवास बसेर हेर्नुहोस्, परमेश्वरले तपाईँको जीवनमा अद्भुत र आश्चर्य काम गर्नुहुन्छ, परमेश्वर तपाईँसँग बोल्नुहुन्छ भन्न चाहन्छु प्रियहरू। र तपाईँहरू सबैजनालाई परमेश्वरले आशिष दिनुभएको होस्। जय मसीह।

आदरणीय श्रोता, कार्यक्रम विश्वासको वचन तपाईलाई कस्तो लाग्यो? मलाई लाग्छ तपाई कार्यक्रम सुनेर आशिषित हुनु भएको छ। यो कार्यक्रमलाई अझै धेरै आशिषमय र अर्थपूर्ण बनाउन चाहनुहुन्छ भने तपाईले हामीलाई प्रार्थना सहित सल्लाह, सुझाव र प्रतिक्रिया दिनको लागि हार्दिक अनुरोध गर्दछौ। प्रतिक्रियाको लागि फोन नम्बर 9818985447, 9818985447 र 9813855447, 9813855447। हस्त श्रोता, अर्को हप्ता भेट्ने बाचा गर्दै कार्यक्रमबाट विश्वासको वचन टिम बिदा हुन्छ। धन्यवाद। जय मसीह। नमस्कार। गड ब्लेस यू अल। प्रतिक्रियाको लागि फोन नम्बर 9818985447, 9818985447 र 9813855447।

0: अब प्रस्तुत छ कार्यक्रम नारी आशा।
1: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम नारी आशा। कार्यक्रम सुनेर आशीषित हुनुहोस्।
2: निराशमा आशा, निरुत्साहमा उत्साह, असहायमा सहारा, अशान्तिमा शान्ति, यो हो तपाईहरूको आफ्नै कार्यक्रम नारी आशा।
3: प्रिय दिदी बहिनीहरू, अज्ञानता, असमानता, विपन्नता, अशिक्षा र व्यवस्थाका कारण नारीहरू हरेक क्षेत्रमा शोषित र पीड़ित छन्। यो कुरा हाम्रो समाजमा कुनै नौलो विषय होइन। नारीहरूले दैनिक जीवनमा झेल्दै आएका विभिन्न मुद्दाहरूलाई यो कार्यक्रम नारी आशामा समेट्ने कोशिश गरेका छौं। आशा छ यस कार्यक्रमले दिदी बहिनीहरूलाई वास्तविक आशा र जीवनको साँचो अर्थ थाहा पाउन सहायता गर्नेछ।

जयमसी अनि नमस्कार प्रिय श्रोता मित्र, स्वागत छ कार्यक्रम नारी आशामा। नारी आशा टीडब्ल्यूआर नेपालद्वारा निर्मित र प्रसारित एक विशेष रेडियो कार्यक्रम हो, जुन तपाईं र म जस्तै महिलाहरूको लागि भनेर हामीले बनाएका छौं। कार्यक्रममा हामी महिलाहरूसँग प्रत्यक्ष सरोकार राख्ने विभिन्न विषयवस्तुमा कुरा गर्छौं र यी दिनहरूमा चाहिँ हामी हाम्रो वैवाहिक सम्बन्धलाई कसरी हामी बलियो बनाउन सक्छौ भन्ने विषयमा कुराकानी गरिराखेका छौ। यो पक्कै पनि विवाहित महिलाहरूको लागि, विवाहित पुरूषहरूको लागि र भविष्यमा विवाहको लागि तयार गरिरहनु भएका जवान

बहिनीहरूको लागि पनि उपयुक्त विषय हो भन्ने हामीले विश्वास लिएका छौं। हामीले अघिल्ला दुई हप्तामा हाम्रो विवाहको बलियो जग हामी कसरी बनाउन सक्छौं र कसरी चाहिँ सम्बन्धमा चंगाई ल्याउने शब्दहरू चाहिँ हामी विवाहमा प्रयोग गर्न सक्छौं भन्ने बारेमा कुरा गरिसकेका छौं भने आजको हप्तामा आजको कार्यक्रममा चाहिँ हामी कसरी हामी बीचको एउटा भावनात्मक सम्बन्धलाई चाहिँ पुनर्स्थापित गर्न सक्छौं अथवा विवाहमा लामो समय बिताइसक्दा या विवाहका यात्रामा अगाडि बढ्दै जाँदाखेरि कतिचोटि हामी बीचमा एउटा भावनात्मक दूरी बढ्न पुग्छ। त्यो अवस्थामा चाहिँ हामी फेरि कसरी त्यो दूरीलाई घटाउन सक्छौ, भावनात्मक रूपमा हामी कसरी चाहिँ हाम्रो वैवाहिक सम्बन्धलाई अझै बलियो बनाउन सक्छौ भन्ने बारेमा कुराकानी गर्न गइराखेका छौं। प्रिय मित्रहरू, धेरै दम्पतिहरू एउटै घरमा बस्छन्। विवाहपछि श्रीमान श्रीमती सामान्यतया एउटै घरमा बस्ने गरिन्छ। हामी सँगै खाना खान्छौं अनि एउटै खालको जिम्मेवारीहरू हामी मिलेर पूरा गर्छौं। तर कहिलेकाहीँ यी सबै कुराहरू गर्दै गर्दाखेरि पनि भित्रभित्रै एउटा भावनात्मक दूरी बढ़िसकेको हुन्छ। हामी शरीरमा त सँगै हुन्छौं, एउटै घरमा एउटै कोठामा हामी हुन सक्छौं, तर भावनात्मक रूपमा चाहिँ हामी एकअर्काबाट टाढा भइसकेका हुन सक्छौ। कहिलेकाहीँ हाम्रो जीवन यस्तो व्यस्त भइदिन्छ कि हाम्रा सम्बन्धहरूको हेरचाह गर्न हामी बिर्सन्छौ। र यो कुरा भन्दै गर्दाखेरि हामीले बुझ्नुपर्छ कि सम्बन्धहरू एकचोटि गाँसिएपछि अब आफै त्यो निरन्तर अगाडि बढ्छ भन्ने कुरा हामीले सोच्नु हुँदैन, किनकि एउटा सम्बन्धलाई हुर्काउनको लागि त्यसलाई हेरचाह गर्नुपर्छ, गोडमेल गर्नुपर्छ, मलजल गर्नुपर्छ। तर विवाहलाई चाहिँ हामीले यस्तोसँग लिइसकेका छौँ, यस्तो ग्रान्टेड हामीले लिइसकेका छौँ कि विवाहमा चाहिँ विवाह भए पश्चात जुन एक दिनको समारोह विवाह भनेर जब हामी भन्छौ त्यसपछि चाहिँ त्यसमा काम गर्नुपर्छ भन्ने कुरा हामी प्राय बिर्सदै जान्छौ। हुन त यो कुरा धेरै पटक सिकाइएको हुन्छ, धेरै कुरा बताइएको हुन्छ, तर दैनिक जीवनमा साँच्चै हाम्रो विवाहको, हाम्रो वैवाहिक सम्बन्धको हेरचाह गर्न चाहिँ हामीले बिर्से राखेका हुन्छौ। यसका धेरै कारणहरू हुन सक्छ। विवाह भइसकेपछि हामीमा तनावहरू बढ्न थाल्छ, कामको दबाव बढ्न थाल्छ, आर्थिक तनाव हुन्छ, हामीलाई जिम्मेवारीहरूले थिच्न थाल्छ, घर व्यवहारका कुराहरू पनि एक्लो मानिसलाई भन्दा वैवाहिक मानिसलाई नै यी कुराहरूको जिम्मेवारी बढी हुन्छ होइन। हामी थाक्छौ शारीरिक रूपमा, भावनात्मक रूपमा, मानसिक रूपमा, यी सबै कुराले, यी बाहिरी कुराहरूले चाहिँ हामीलाई थकाउन सक्छ र हाम्रो यसको प्रत्यक्ष असर चाहिँ हामी हाम्रो सम्बन्धमा देख्न थाल्छौँ र बिस्तारै दम्पतिहरू बीचमा, श्रीमान र श्रीमती बीचमा पनि त्यो नजिकताको होइन, त्यो एउटा प्रेमिलो एउटा सम्बन्धको भावनात्मक रूपमा बलियो एउटा जुन अट्याचमेन्ट हुन्छ त्यो चाहिँ बिस्तारै कम हुन थाल्छ। सुरुमा सानो सानो कुराहरूबाट नै यी कुरा सुरु हुन्छ होइन, बिस्तारै अलिकति अलिकति गर्दै त्यो स्पेस बढ्न थाल्छ, त्यसपछि बिस्तारै कुराकानी कम हुन थाल्छन् अनि हाम्रो मनको सम्बन्ध कमजोर हुँदै जान्छ। धेरैजना मानिसहरूले चाहिँ यो कुरा अनुभव पनि गर्नुभएको छ, यो कुरा थाहा पनि गर्नुभएको छ कि हामी पहिलो जस्तो छैनौ, अथवा विवाहभन्दा अगाडि हामी बीचमा जुन प्रेम थियो, हामी विवाहको लागि कति उत्साहित थियौं, विवाह भइसकेपछि त अब हामी जहिले सँगै हुन्छौं त्यसपछिको जीवन त झन् कस्तो सुमधुर र भावनात्मक रूपमा कस्तो बलियो हुन्छ होला भन्ने हामीले सोचेका थियौं। तर अहिले आएर चाहिँ हामी पहिले जस्तो मानिस रहेनौ, अथवा पहिले जस्तो प्रेमी नै हामी रहेनौ, श्रीमान श्रीमती भइसकेपछि चाहिँ अब हामी फरक मानिस भयौं जस्तो हामीले सोच्छौ। यो कुरा चाहिँ श्रीमानले पनि श्रीमतीले पनि अनुभव गर्नुभएको हुन सक्छ। प्रिय मित्र, भावनात्मक सम्बन्ध विवाहको आत्मा जस्तै नै हो। यदि भावनात्मक सम्बन्ध कमजोर भयो भने घरभित्र हुँदा पनि श्रीमान र श्रीमतीले आफूलाई एक्लो महसुस गर्न सक्छन्। तर आशा लाग्दो कुरा चाहिँ के छ भने टाढा भएको सम्बन्ध फेरि नजिक हुन पनि सक्छ, चिसिएको सम्बन्ध फेरि न्यानो बन्न सक्छ। परमेश्वरले भावनात्मक सम्बन्धलाई पुनर्स्थापित गर्न सक्नुहुन्छ। आज हामी चारवटा महत्वपूर्ण विषयहरूको बारेमा कुरा गर्नेछौ। पहिलो, भावनात्मक आत्मीयतालाई पुनर्निर्माण गर्ने बारे। अर्को, एकअर्काको लागि समय निकाल्नु कति महत्वपूर्ण छ भन्ने बारे हामी कुरा गर्नेछौ।
अर्को कुरा हौसलाले चाहिँ मानिसको जीवनमा या सम्बन्धमा कस्तो फरक ल्याउँछ भन्ने कुरा हामी गर्नेछौँ। र अन्त्यमा विवाहमा चाहिँ आनन्द या एउटा आनन्दित एउटा सम्बन्ध चाहिँ पुनर्जागृत हुनु अति नै आवश्यक छ भन्ने बारेमा हामी कुराकानी गर्न जाँदैछौ। हामी प्रार्थना गर्छौं कि आजको कार्यक्रमले तपाईँको घरमा विशेष तपाईँको विवाहमा फेरि प्रेम न्यानोपन र आत्मीयता ल्याउन सहायता गरोस्। आउनुहोस् आजको कार्यक्रमलाई अझै विस्तारमा शुरू गरौं।

प्रिय मित्र, भावनात्मक आत्मीयता भनेको केवल एउटै घरमा बस्नु या समीपमा बस्नु या सँगै हुनु मात्र होइन, यसको अर्थ हो एकअर्काको मनलाई बुझ्नु, भावनालाई बुझ्नु। डर, चिन्ता, सपना, पीड़ा, चुनौती, यी सबै कुरामा बराबरको हिस्सेदार हुनु या एकअर्कासँग यी कुराहरू बाँड्नु भन्ने कुरा हामी बुझ्न सक्छौ। जब दम्पतिहरूले खुला रूपमा आफ्नो मनको कुरा बाँड्न सक्छन् तब सम्बन्ध दिन प्रतिदिन झन्झन गहिरो बन्दै जान्छ। तर धेरै विवाहहरूमा विस्तारै भावनात्मक दूरी बढ्न थाल्छ, जुन दुःखको कुरा हो। कहिलेकाहीँ श्रीमतीहरू सोच्ने गर्छन् कि मेरो श्रीमानले मेरो मनको कुरा बुझ्नु हुँदैन, श्रीमानले पनि आफूले गरेका कुराहरू श्रीमतीले चाहिँ देखेन या एप्रिसिएट गरेन, कदर गरेन भन्ने कुराहरू चाहिँ गर्न थाल्नुहुन्छ। अनि बिस्तारै दुवैजनाले आफ्नो मनलाई चाहिँ कठोर बनाउन थाल्नुहुन्छ। यस्तै नै रहेछ, सबैको यस्तै नै हुन्छ होला होइन, विवाह पछि त यस्तै नै हुने रहेछ भनेर चाहिँ ती कुरालाई समस्याको रूपमा अगाडि ल्याएर दुवैजना बसेर त्यसको समाधान खोज्नुभन्दा पनि अब हामी चाहिँ हाम्रो मनलाई के त कठोर बनाउन थाल्छौं। कुनै दिनमा बुझ्ला अथवा कतिचोटि त हामी त्यो आशा पनि मारिसकेको हुन्छौं र हाम्रो दैनिक जीवनमा यस्तै नै रहेछ भनेर हामीले त्यो एउटा नियतिलाई स्वीकारेको जस्तो हामी गर्न थाल्छौं। तर सम्बन्धलाई बलियो बनाउनको लागि हामीले प्रयास गर्न जरूरी छ र बुझ्नुपर्ने कुरा, सम्बन्धलाई बलियो बनाउन या भावनात्मक रूपमा हामी फेरि एकअर्कासँग बलियो गरी कनेक्ट हुनको लागि चाहिँ हामीले हाम्रो वरपर एउटा सुरक्षित वातावरण बनाउनु चाहिँ आवश्यक हुन्छ। कहिलेकाहीँ हामी मनका कुराहरू भन्न छोडिदिन्छौँ या आफ्ना भावनाहरू पोख्न छोड्छौँ, किनकि कस्तो हुन्छ भने कहिलेकाहीँ आफ्ना मनका कुराहरू पोख्दाखेरि तपाईँको जीवनसाथीले तपाईँलाई आलोचना गरिदिनुभयो होइन, तपाईँको सिचुएसनलाई अरू कसैको श्रीमतीसँग या अरू कसैको श्रीमानसँग तुलना गरिदिनुभयो अथवा तपाईँको भावनालाई चाहिँ हल्का रूपमा लिइदिनुभयो, मजाक जस्तो लिइदिनुभयो अथवा तपाईँको कुरामा खासै इन्ट्रेस्टै नदिएर सुने जस्तो मात्र गरिदिनु भयो भने ती बानीहरूले मजाक मजाकमा भनेका ती साना शब्दहरूले चाहिँ तपाईँको जीवनसाथीलाई भावनात्मक रूपमा ठूलो चोट पुर्याउँछ। तपाईँको जीवनसाथीले सोच्नुहुन्छ कि सम्भवतः मैले यी कुराहरू भन्नु नै मेरो गल्ती थियो, यी कुराहरू मैले नभन्नु पर्ने थियो। अब सोचौ न, परमेश्वरले तपाईँलाई तपाईँको जीवनसाथी एउटा सहयात्रीको रूपमा सहकार्य गर्नको लागि दिनुभएको छ, परमेश्वरले जुटाउनु भएको छ। बाइबलमा प्रस्तैसँग श्रीमान र श्रीमती बीचको सम्बन्ध कस्तो हुनुपर्छ र कस्तो हो, कति महत्वपूर्ण छ भन्ने कुरा प्रस्तैसँग हामीलाई बताइएको छ। अब आफ्नो जीवनसाथी जो यति महत्वपूर्ण छ, परमेश्वरले यस्तो उद्देश्य र योजनाको लागि तपाईँको जीवनमा दिनुभएको छ, त्यही व्यक्तिको भावनालाई हामी कदर गर्दैनौ र जुन जस्तो खालको जीवनसाथी हुन परमेश्वरले हामीलाई बोलाउनु भएको छ हामी त्यस्तो व्यवहार गर्दैनौ भनेदेखि अब पक्कै पनि त्यो व्यवहारले गर्दा तपाईँ र तपाईँको जीवनसाथीको बीचमा एउटा भावनात्मक दूरी, एउटा भावनात्मक पर्दा या भावनात्मक एउटा वाल, एउटा पर्खाल खडा गराइदिन्छ, जसको कारणले गर्दा अब तपाईँको साथीले, तपाईँको श्रीमान या श्रीमतीले तपाईँसँग आफ्ना कुराहरू खोल्न डराउनुहुन्छ या मन गर्नु हुँदैन। हामीलाई लाग्छ कि यदि मैले भनिहालेँ भने पनि के नै फरक पर्छ र, आखिर उहाँले मेरो कुरा राम्रोसँग सुनिदिने पनि होइन, मेरो कुरालाई महत्व दिने पनि होइन, बिकारमा मजाक बनाइनको लागि म मेरो भावनाहरू किन पोखाउँ भन्ने हुन्छ। जसले गर्दा केवल त्यहाँनिर संवाद मात्र रोकिँदैन, त्यहाँ केवल कुरा मात्र रोकिँदैन, तर त्यसले बिस्तारै तपाईँ बीचको सम्बन्धमा पनि फाटो ल्याउन थाल्छ। यसको सट्टामा या यसरी प्रस्तुत हुनुको सट्टामा चाहिँ हामी उत्साहका शब्दहरू बोल्न सक्छौँ र जेन्युनली साँच्चै वास्तवमै चाहिँ हामी हाम्रो जीवनसाथीको चाहिँ कदर गर्छौँ है, उनीहरूले बोलेका कुराहरूको हाम्रो जीवनमा चाहिँ ठूलो महत्व छ भन्ने कुरा सोचेर हामी उहाँहरूको कुरा सुन्छौँ भने त्यसले चाहिँ एउटा सुरक्षाको अनुभूति तपाईँको जीवनसाथीलाई गराउँछ कि मैले चाहिँ खुलेर आफ्नो कुरा मेरो श्रीमान या श्रीमतीसँग राख्न सक्ने रहेछु भन्ने खालको एउटा भावना विकास हुन्छ। जस्तो सुकै परिस्थिति होस्, मेरो मनमा जस्तो सुकै कुरा किन नहोस्, जस्तो सुकै अप्ठ्यारो या चुनौतीपूर्ण कुरा भए पनि म चाहिँ मेरो श्रीमानसँग खुलेर कुरा गर्न सक्छु है भन्ने भावना कति सुरक्षित अनुभव गराउँछ भन्नुहोस् त। हामी महिलाहरू हौ, विवाहित महिलाहरू हौ भने हामीले यो कुरा प्रष्टसँग बुझ्न सक्छौ। जब तपाईँ आफ्नो श्रीमानसँग सबै कुरा खुलेर राख्न सक्नु
गर्नुहुन्छ यसले तपाईँलाई कति सुरक्षित महसुस गराउँछ होइन? तपाईँको जीवनमा तपाईँले जे कुरा भोगिरहनु भएको छ त्यो आधीभन्दा बढी समस्या त उहाँले राम्रोसँग सुनिदिएकै कारणले नै समाधान हुन्छ, हामी त्यति हलुको अनुभव गर्छौं। अनि यही कुरा श्रीमानहरूमा पनि लागू हुन्छ, कहिलेकाहीँ श्रीमानहरूले पनि आफ्ना कुराहरू राख्दाखेरि हामी श्रीमतीहरूको ध्यान अन्तै कतै छ होइन? श्रीमानले सम्भवतः आफ्नो कामको बारेमा, आफ्नो चिन्ता फिक्रीको बारेमा, आफ्ना योजनाहरूको बारेमा केही कुरा बताउँदै हुनुहुन्छ र हामी चाहिँ घरि बच्चा, घरि खाना, घरि के अथवा आफ्नै समस्याहरूमा मात्रै अल्मलिएका छौं भने श्रीमानले पनि बिस्तारै आफ्ना कुराहरू भन्न बन्द गर्नुहुन्छ, किनकि त्यो सुरक्षा या त्यो सपोर्ट उहाँले पनि अनुभव गर्नुहुँदैन। त्यसकारण यी कुराहरू केवल श्रीमतीलाई मात्रै या श्रीमानलाई मात्रै लागू हुने भन्ने होइनन्। जसरी विवाह दुई बीचको, अझ हाम्रो विश्वास आस्थामा त विवाह तीनजनाको एउटा सहकार्य हो। विवाहमा श्रीमान, श्रीमती अनि स्वयं परमेश्वर हुनुहुन्छ। अनि जब हामी एक्लै अर्काको कुरा सुन्दैनौ, एक्लै अर्कालाई आदर गर्दैनौ भने त्यो सहकार्य कहाँ बाँकी रहन्छ र? अनि यसले चाहिँ भावनात्मक रूपमा हामीलाई कठोर बनाउँछ र यसले हाम्रो सम्बन्धलाई चाहिँ टाढा लैजाने काम गर्दछ। प्रिय साथीहरू, मानिसहरू केवल खाना र पैसाले मात्रै भाग्दैनन् नि, होइन र? यो हामीले सुनेका छौँ, हामीले भोगेका पनि छौँ। हामीलाई भावनात्मक साथ पनि चाहिन्छ। हामी भावनात्मक रूपमा एकदम आफूलाई सुरक्षित र सपोर्टेड हामी फिल गर्न चाहन्छौँ। त्यसकारण आज यो विषयमा कुराकानी गर्दै गर्दाखेरि हामी आफैले आफैलाई प्रश्न गरौँ, हामी यो कुरालाई सोचौं कि के म र मेरो श्रीमान हामी खुलेर आफ्नो मनको कुराहरू शेयर गर्ने गरिराखेका छौं, के मेरो जीवन साथीले मसँग आफ्ना कुराहरू खुलेर राख्नको लागि सुरक्षित महसुस गरेको छ कि छैन होला, मैले त्यो खालको वातावरण बनाएको छु कि छैन होला, कि सम्भवतः मैले भनेका कति कुराले गर्दा मेरो जीवन साथीले, मेरो श्रीमानले या श्रीमतीले मसँग कुरै गर्न पो छोडेको हो कि, ममा त्यस्तो केही कुरा पो छ कि, यी कुराहरू चाहिँ हामी आफैले मनन गर्न जरुरी छ। प्रिय मित्र, अहिलेको समयमा धेरै जसो विवाहको समस्या भनेको हाम्रो व्यस्त जीवनशैली पनि हो। हामी श्रीमान श्रीमती दुवैजना काम गर्छौं, हामी अफिस जाँदैनौ भने पनि हामी घरको काममा व्यस्त हुन्छौं या कुनै न कुनै कुरामा हाम्रो समयहरू बितिराखेको छ र अहिलेको समय यस्तो चुनौतीपूर्ण समय छ कि हामी पक्कै पनि केही नगरिकन बस्न सक्ने अवस्थामा छैनौं। हाम्रो जीवन धान्नको लागि भए पनि हामीले धेरै संघर्ष, धेरै समय चाहिँ घर र परिवारभन्दा बाहिर बिताउनु पर्ने हाम्रो बाध्यता छ, त्यो आफ्नो ठाउँमा छ। तर त्यो सँगसँगै आजभोलिको दिनचर्यामा, दिन एउटा दैनिक जीवनमा चाहिँ यस्ता विभिन्न कुराहरू छन् जसले हाम्रो समयलाई चाहिँ थाहै नपाइकन चाहिँ हामीबाट चोरी राखेको छ। हामी काम गर्छौं, काममा व्यस्त हुन्छौं, घरको जिम्मेवारी छ होइन, त्यो सँगसँगै आजभोलि हाम्रो धेरै समय मोबाइल, सोसल मिडिया होइन यी यस्ता कुराहरूमा पनि बित्ने गर्छ। केही क्षणको लागि त हो भनेर हामीले सोचेको एउटा कुराले पनि हाम्रो जीवनको धेरैभन्दा धेरै समयलाई चाहिँ हामीबाट चोरी राखेको छ। त्यो समय कति छिटो बित्यो हामीले थाहा नै पाइराखेका हुँदैनौ। अनि यी सबै कुराहरूले चाहिँ आजभोलि कतिचोटि दम्पतिहरूमा चाहिँ एकअर्कासँग चाहिँ एउटा राम्रो समय बिताउ एकअर्कालाई मात्रै समय दिने भन्ने कुरा नै बिस्तारै हराउँदै गएको छ। आजभोलिको समयमा श्रीमान श्रीमती बीच कुराकानी हुँदा पनि अनिवार्य हाम्रो हात हातमा मोबाइल फोन हुन्छ। हामी कुरा त गरिराखेका हुन्छौँ तर हाम्रो ध्यान दुईतिर बाँडिएको हुन्छ। हामी यति व्यस्त छौँ कि हामी चुपो लागेर एकअर्कालाई सुन्ने मात्रै भनेको त आजभोलि खासै हुँदैन कि जस्तो पनि लाग्छ। तर यो धेरै महत्वपूर्ण कुरा हो। याद राख्नुहोस्, जहाँ हाम्रो समय हामी लगानी गर्छौँ त्यही कुरा झन्झन बलियो हुँदै जान्छ। भन्नुको मतलब, यदि तपाईँ आफ्नो समयलाई आफ्नो सम्बन्धमा, आफ्नो श्रीमान या आफ्नो श्रीमतीमा लगानी गर्नुको सट्टा यदि तपाईँ आफ्नो मोबाइल फोनमा, मोबाइल चलाउने कुरामा आफ्नो समय लगानी गर्दै हुनुहुन्छ भने तपाईँ र तपाईँको मोबाइलसँगको सम्बन्ध चाहिँ बलियो हुँदै जान्छ। आजभोलि भएको पनि त्यही नै हो। हाम्रो सम्बन्ध पुर हाम्रो श्रीमान र श्रीमतीसँग त्यति बलियो छैन होला जति बलियो सम्बन्ध हामीले हाम्रो मोबाइल फोनसँग बनाएका छौँ। हामी कहीँ गए पनि मोबाइल फोनलाई छोड्दैनौँ होइन? अनि दुःख लाग्दो कुरा हो, कतिचोटि परमेश्वरभन्दा अगाडि पनि कहिलेकाहीँ त हाम्रा यी यस्ता अप्सेसनहरू नै अगाडि आउँछ कि जस्तो पनि हामीलाई लाग्छ होइन? तर यी कुराहरूलाई सुधार गर्नै नसकिने भन्ने चाहिँ होइन है। अब फेरि सबै दोष हामी मोबाइल फोनलाई मात्रै पनि दिन सक्दैनौँ। सबै कुराका सकारात्मक र नकारात्मक पाटोहरू छन्।
यसलाई हामी कसरी चाहिँ चलाउने, कुन चाहिँ पाटोलाई हामीले लिने, कुन चाहिँ पाटोलाई चाहिँ हामीले छोडिदिने भन्ने कुराहरू हामी आफै निर्णय गर्न सक्छौ। त्यस कारणले गर्दा हामीले हाम्रो श्रीमान र श्रीमतीमा चाहिँ समय लगानी गर्न जरुरी छ। अहिलेको समयमा यदि यो पापमय संसारमा जहाँ चाहिँ बिछोड हुनु, छोडपत्र हुनु, डिभोर्स हुनु, एकले अर्कालाई त्यागेर हिँड्नु, धोका दिनु सामान्य जस्तो बन्दै गएको अवस्थामा यदि तपाईँ परमेश्वरले चाहे जस्तो एउटा आदरणीय प्रेमिलो विवाहलाई चाहिँ बलियो बनाइराख्न चाहनुहुन्छ भने आफ्नो श्रीमान या श्रीमतीलाई तपाईँले समय दिनुहोस्, त्यहाँनिर समय लगानी गर्नुहोस्। किनकि त्यस त्यो त्यो तपाईँले लगानी गर्नुभएको समयले साह्रै मिठो फल फलाउनेछ, साह्रै मिठो एउटा रिजल्ट लिएर आउनेछ, जसले तपाईँहरूको विवाहलाई बलियो बनाउनेछ, तपाईँहरू बीचको प्रेम र तपाईँहरू बीचको भावनात्मक सम्बन्धलाई चाहिँ अझ बलियो हुँदै वृद्धि हुँदै जान त्यो लगानीले चाहिँ सहायता गर्नेछ। किनकि जब तपाईँ सम्बन्धलाई समय दिनु हुँदैन, त्यो सम्बन्ध पनि त्यो मल र पानी नदिएको बिरुवा जस्तै नै हुन जान्छ, त्यो बढ्न चाहन्छ, त्यसको प्रवृत्ति बढ्नु नै हो। जसरी एउटा बिरुवाको नेचर भनेको बढ्नु अनि फल फलाउनु हो, विवाहको चरित्र पनि परमेश्वरले त्यसरी नै बनाउनु भएको छ। विवाह भनेको बढ्दै जानको लागि होइन, घनिष्ठ हुँदै जानको लागि र त्यसबाट फल फलाउनको लागि हो, त्यसबाट परमेश्वरको उद्देश्य पूरा गर्नु हो। तर जब हामी त्यसमा समय लगानी गर्दैनौँ, जब त्यसमा हामी फोर्ट लगाउँदैनौ, हेरचाह गर्दैनौ, त्यो पनि बिरुवा जस्तै बढ्न चाहँदा चाहँदै पनि ओइलेर जान्छ अथवा नाश भएर जान्छ, अनि त्यसो हुनु पक्कै पनि असल कुरा होइन। त्यसकारण विवाहलाई बलियो बनाउन तपाईँ चाहनुहुन्छ भने तपाईँले रुपियाँ पैसा विवाहमा लगानी गर्नु पर्दैन। धेरै जसोले चाहिँ पैसा भयो भने चाहिँ विवाह सफल हुन्छ भन्ने पनि धारणा म धेरैजनामा भएको पाउँछु, तपाईँले पनि त्यसो कति ठाउँमा भनेको सुन्नु भएको छ होला। तर वास्तवमै भन्ने हो भने विवाह बलियो बनाउनको लागि तपाईँसँग रुपियाँ पैसा हुनुपर्छ या तपाईँले रुपियाँ पैसा लगानी गर्नुपर्छ भन्ने छैन। तर विवाहलाई बलियो बनाउन तपाईँले साना सोचेका तर महत्वपूर्ण कुराहरू चाहिँ लगानी गर्नु अति नै आवश्यक हुन्छ। जस्तै सँगै चिया पिउनु, के यो महँगो छ र के यसमा धेरै रुपियाँ पैसा लाग्छ र लाग्दैन, यसमा लाग्छ तपाईँको प्रेम, वास्ता र तपाईँको समय निकाल्ने इच्छा। यी कुराहरू चाहिँ तपाईँले इन्भेस्ट गर्न सक्नु पर्यो। केही समय साँझ सुत्नुभन्दा अगाडि श्रीमान श्रीमती बसेर केही मिठा कुरा गर्ने, एकअर्काको दिनबारे सोध्ने अथवा एकअर्काको निम्ति मात्रै छुट्टै प्रार्थनाको समयमा तपाईँहरू दुईजनाले एकअर्कालाई प्रार्थना गर्ने, यी कुराहरू साधारण लाग्छन् तर एउटा बलियो वैवाहिक सम्बन्धको लागि अति नै महत्वपूर्ण कुराहरू हुन्।

0: प्रिय साथीहरू, हरेक मानिसलाई हौसला चाहिन्छ। धेरै मानिसहरू भित्रभित्रै थाकेका हुन्छन्, चिन्तित हुन्छन्, हताश हुन्छन् र कहिलेकाहीँ उनीहरूलाई केवल एउटा दयालु शब्दको आवश्यकता मात्र हुन्छ। हामी हाम्रा शब्दहरूलाई यसरी प्रयोग गर्न सक्छौ कि त्यो शब्दहरू हाम्रो जीवन साथीको लागि शक्ति बन्न सकुन्, प्रेरणा अनि हौसला बन्न सकुन्। हामी गल्तीहरू त देख्छौ तर हामी सकारात्मक कुराहरू चाहिँ भन्न बिर्सन्छौ। हामी गुनासोहरू त पोखाउँछौ तर सँगसँगै हामी उहाँलाई कति कदर गर्छौ या कति प्रेम गर्छौ या उहाँको लागि हामी कस्तो खुसी छौ भन्ने कुराहरू, यी सकारात्मक कुराहरू चाहिँ हामी प्राय भन्न बिर्सिराखेका हुन्छौ। जस्तै तपाईँले राम्रो गरिरहनु भएको छ अथवा सिम्पल थ्याङ्क यू अथवा म तपाईँको कदर गर्छु, तपाईँप्रति म परमेश्वरप्रति धन्यवादी छु, यस्ता कुराहरूले चाहिँ सम्बन्धमा न्यानोपन थप्ने काम गर्छ, भावनात्मक रूपमा चाहिँ एउटा ऊर्जा दिने काम गर्छ। आलोचनाले दूरी ल्याउँछ भने हौसलाले चाहिँ हाम्रो सम्बन्धलाई नजिक ल्याउने काम गर्दछ। त्यसकारण म यहाँहरूलाई उत्साह दिन चाहन्छु कि कहिलेकाहीँ तपाईँको श्रीमान या श्रीमतीले एउटा अदृश्य स्ट्रगल गरिराख्नु भएको हुन सक्छ। सायद त्यसको बारेमा तपाईँलाई उहाँले केही भन्नुभएको छैन होला, तर भित्रभित्र एउटा संघर्षमा उहाँहरू बाँचिराख्नु भएको हुन सक्छ। त्यसकारण तपाईँले घरमा पनि एक निरन्तर आलोचना मात्र गर्नुभयो भने हाम्रो जीवन साथीको हृदय अझ तोडिन सक्छ, अझ थाक्न सक्छ। त्यसकारण हामीले हाम्रो घरलाई या हाम्रो विवाहलाई चाहिँ यस्तो स्थान बनाउनु पर्यो जहाँ चाहिँ हामी एकअर्का आएर हौसला पाउन सकौं। होइन, हामीले हाम्रो काममा, हाम्रो बाहिर संसारमा, हाम्रो जीवनमा, दैनिक जीवनका चुनौतीहरूसँग लड्दै गर्दाखेरि फेरि घरमा आएर पनि विवाहमा पनि त्यही खालको कुराहरूसँग संघर्ष गर्नु पर्यो भने पक्कै पनि त्यसले एउटा भावनात्मक रूपमा मानिसलाई विक्षिप्त नै बनाउँछ। त्यसकारण चाहे संसारमा जस्तो सुकै कुरासँग हामीले सामना गर्नु परोस्, चाहे जस्तो सुकै चुनौतीको सामना गर्नु परोस्, हाम्रो विवाह यो चाहिँ यस्तो सुरक्षित स्थान हामीले बनाउनु पर्यो कि यहाँ आएर चाहिँ जहिले पनि आफ्ना कुराहरू हामी खुलेर गर्न सकौं, एकअर्कालाई सहायता गर्न सकौं, एकअर्कालाई उत्साह दिन सकौं, अनि यस्तो खालको विवाह चाहिँ, यस्तो खालको सम्बन्ध चाहिँ हामीले बनाउनु पर्दछ। त्यसकारण आउनुहोस् आज तपाईँ र म सँगै प्रण गरौं कि अब चाहिँ म मेरो विवाहमा मेरो जीवन साथीलाई चाहिँ प्रोत्साहन दिने शब्दहरू बोल्नेछु। म पक्कै पनि आफ्नो मनको कुरा खुलेर गर्नेछु र उहाँलाई पनि आफ्नो कुराहरू खुलेर राख्नको लागि म त्यही खालको वातावरण सृजना गर्नेछु मेरो घरमा, मेरो विवाहमा। हामीले यदि गरेको यो निर्णयलाई निरन्तर हामीले लागू गर्यौं भनेदेखि पक्कै पनि हाम्रो विवाहमा हामी फेरि हाम्रो भावनात्मक सम्बन्धलाई बलियो बनाउन सक्छौ। र यदि तपाईँ भन्नुहोला कि मेरो विवाहमा त त्यस्तो समस्या छैन अहिलेसम्म भन्नुहुन्छ भने परमेश्वरलाई धन्यवाद होस्। तर विवाहमा समस्या छैन भन्दैमा हामीले यी कुरालाई नजरअन्दाज गर्ने चाहिँ होइन। सम्भवतः तपाईँ कतिपय कुरा अगाडिबाटै गर्दै हुनुहुन्छ जसको कारण तपाईँको विवाहमा समस्या आएको छैन। त्यो कुराको लागि हामी परमेश्वरप्रति धन्यवादी छौं। तर यी कुराहरूलाई निरन्तरता दिन जरूरी छ। जसरी हामी हाम्रो विवाहमा इफोर्ट लगाउँछौ त्यो कुरालाई चाहिँ निरन्तर हामीले गर्न जरुरी छ। किनकि विवाह चाहिँ विवाहमा चाहिँ केवल जिम्मेवारी र चुनौतीका कुराहरू मात्रै छैनन्। विवाह चाहिँ वास्तवमा एउटा आनन्ददायक सम्बन्ध हो। होइन, आनन्द पनि छ, हाँसो पनि छ, खुसी पनि छ, रमाइलो पनि छ। होइन, यी कुराहरूलाई चाहिँ हामीले अंगालेर यसमा भएका चुनौती समस्याहरूलाई चाहिँ मिलेर हामीले अगाडि समाधान गर्न सक्यौं भने पक्कै पनि परमेश्वरले चाहनु भए जस्तो वैवाहिक सम्बन्धमा चाहिँ हामी जिउन सक्छौं। प्रिय मित्र, हामी कार्यक्रमको अन्त्य अन्त्यतिर आइसकेका छौं अनि यी दिनहरूमा म अनुभव गर्दैछु कि अरू विषयहरूमा कुरा गर्दाखेरि चाहिँ मलाई यस्तो छिटो समय गए जस्तो लागेको थिएन, तर विवाहको विषयमा कुरा गर्दाखेरि हुन त हामी दिदी बहिनीकै लागि कार्यक्रम बनाउँछौं र सबै कुराहरू हामी सँगै सम्बन्धित कुरा नै हुन्, तर थाहा छैन सम्भवतः परमेश्वर यी कुराहरू मैले आफैले बोलेको कुराहरूबाट मेरै विवाहको निम्ति पनि परमेश्वरले मलाई धेरै कुराहरू सिकाउँदै हुनुहुन्छ। त्यस कारणले गर्दा यो विषयसँग चाहिँ म अझै धेरै नजिक एउटा नजिकता म महसुस गरिराखेको छु र यो कुरा गर्दै गर्दाखेरि कतै छिटो यो सकियो भन्ने जस्तो मलाई लागिराखेको छ। मैले मात्र त्यस्तो अनुभव गरेको हुँ कि न साँच्चै तपाईँलाई पनि त्यस्तो लाग्दैछ कि? तपाईँले मलाई लेखेर पठाउनु भयो भने मलाई अति नै खुसी लाग्नेछ। तपाईँ कस्तो अनुभव गर्दै हुनुहुन्छ या जुन विषयमा हामी यो महिना कुरा गर्दैछौँ त्यो विषय तपाईँको लागि कतिको फाइदाजनक या आशिषित भएको छ, ती कुराहरू यदि तपाईँ हामीसँग बाँड्न चाहनुहुन्छ भने कार्यक्रमको अन्त्यमा दिने ठेगानामा हामीलाई सम्पर्क गर्न नबिर्सिनुहोला। हवस् त आजको लागि यति नै। अर्को हप्ता फेरि हामी यसै विषयसँग सम्बन्धित अर्को एउटा पाटोमा रहेर कुराकानी गर्नेछौ। आजको लागि म ममता कार्यक्रम नारी आशाबाट विदा हुन्छु। अर्को हप्ता भेटौँला। तबसम्म परमेश्वरको अनुग्रह तपाईँको जीवनमा र विशेष तपाईँको विवाहमा रहिरहोस्। जय मसी अनि नमस्कार।
1: प्रिय श्रोताहरू, तपाईँहरूले यो कार्यक्रम TWR360.org मा पनि सुन्न सक्नुहुनेछ।

0: श्रोताहरू, आजको कार्यक्रम सुनि तपाईँलाई कस्तो लाग्यो? आशा गर्छौ निश्चय नै आशिषमय भयो होला। यदि यस कार्यक्रमप्रति तपाईँको कुनै प्रश्न, जिज्ञासा र सुझाव छन् भने, साथै बाइबल सम्बन्धी कुनै पुस्तक पुस्तिका प्राप्त गर्न चाहनुहुन्छ भने निर्धक्कका साथ हामीलाई पत्रचार गर्नुहोला। पत्रचारको लागि हाम्रो ठेगाना TWR नेपाल, GPO बक्स नम्बर 8975, EPC 2561, काठमाडौँ नेपाल। SMS को लागि NTC प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9847036579 भने, एनसेल प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9813300690, फोन नम्बर 01551100353, र साथै हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन गरी अनलाइन मार्फत रेडियो पनि सुन्न सक्नुहुनेछ।
1: टाइम चेक, यति बेला साँझको 7 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।
2: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम
3: नयाँ आशा। आशा
2: नयाँ आशा।
3: नयाँ आशा।
2: नयाँ आशा। रेडियो सुनिरहनु हुने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन। ममतिनाको कार्यक्रम नयाँ आशामा यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। जीवनको महत्वपूर्ण र गम्भीर प्रश्नहरूको सरल र प्रेमपूर्ण जवाफको खोजी गर्न प्रयासरत रेडियो प्रस्तुति नयाँ आशामा हाम्रा प्यारा श्रोताहरूलाई प्रेमपूर्ण अभिवादन। साँच्चै सत्य वचनले हामीलाई निष्कपट प्रेम गर्नु, एक अर्कामा र जे कुरा असल छ त्यसैमा लागिरहनु भनी अर्हाएको छ भन्ने कुराको बोध गराउँदै आजको प्रस्तुतिलाई अगाडि बढाउन चाहन्छौ। यो संगतिको संगीत मार्फत

0: श्रोता भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति आनन्द एकता मिलाप प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ मदन।
2: प्रिय श्रोताहरू, जय मसीह। आजको अध्यायमा हामीले पुरानो करारबाट परमेश्वरको वासस्थान अर्थात पवित्र स्थानको बारेमा चर्चा गर्नेछौ। आउनुहोस् शुरूआत गरौं एउटा प्रार्थनाद्वारा। हे पिता, हामी तपाईँलाई धन्यवाद दिन चाहन्छौ कि प्रभु तपाईँले हामीलाई यी वचनहरू दिएर अनन्त जीवन प्राप्त गर्ने मार्ग प्रशस्त पारिदिनु भएको छ। हामी तपाईँलाई धन्यवाद दिन्छौँ कि प्रभु जुन प्रेम सद्भाव करुणा प्रभु तपाईँले हामीलाई गर्नुभएको छ र त्यो हृदय दिनुभएको छ जसद्वारा प्रभु हामीले अरूलाई पनि गर्न सक्छ। जसरी प्रभु आज हामीले यस धरतीमा तपाईँले मसाद्वारा स्थापना गर्नुभएको त्यो पवित्र स्थानको बारेमा अध्ययन गर्नेछौँ, हामीलाई सहायता गर्नुभएको छ येशूको नाममा। आमेन। मित्रहरू, जब इजरायलीहरू उजाड स्थानमा भोतारी रहेका थिए तब विशेष वासस्थानमा परमेश्वर विराजमान हुने गर्नुहुन्थ्यो। इजरायलीहरू पालमा बास गर्ने गर्दथे ताकि तिनीहरू मरूभूमिमा एक ठाउँदेखि अर्को ठाउँसम्म सजिलै सर्न सक्दथे। यस प्रकार परमेश्वरको वासस्थान पनि पाल नै थियो भन्दा हामीलाई अचम्म लाग्छ होला। परमेश्वर आफ्ना जनहरूलाई तिनीहरूका शत्रु दियाबलसदेखि बचाउनको निम्ति उहाँको योजनाबारे बुझाउने उद्देश्यका साथ तिनीहरूका नजिक हुन चाहनुहुन्थ्यो। इजरायलीहरू कनान देशमा आफ्नै घरमा बसोबास गर्न थाले तापनि परमेश्वरको वासस्थान त्यही पालनै थियो। झन्डै 400 वर्षसम्म परमेश्वर त्यही पालमा रहनुभयो। उक्त वासस्थान केवल पाल मात्र नभएर त्यो विशेष प्रकारको पाल थियो। के तपाईँलाई खजाना फेला पार्न मनपर्छ? परमेश्वरको पाल रूपी वासस्थान सुन्दर खजानाले भरिपूर्ण ठाउँ थियो। ती खजानालाई कुनै पनि डाकुहरूले चोर्न सक्दैनथे किनकि तिनलाई स्वर्गदूतहरूले रखबारी गर्ने गर्दथे। दिउँसो छाउनीलाई बादलले ढाक्ने गर्दथ्यो जसले मरूभूमिको तेजिलो घाम विरूद्ध छाया दिने गर्दथ्यो र रातको समयमा सो बादल आगोको खाममा परिणत हुने गर्दथ्यो जसले परमेश्वरको अटुट उपस्थिति तथा फिक्री भनी जनाउँदथ्यो। परमेश्वरको पाल रूपी वासस्थानमा भएका सारा थोकहरूले येशू तथा हामीलाई मृत्युबाट बचाउने उहाँको योजना बारे प्रतिनिधित्व गर्दछ। त्यहाँ हाम्रा पापको विषयमा तथा येशूले हामीलाई प्रत्येक पापलाई कसरी क्षमा गर्न सक्नुहुनेछ भन्ने विषयसित सरकार राख्ने कथाहरू पनि थिए। त्यहाँ शैतानलाई त्यहाँ दियाबलसलाई येशूले कसरी पूर्ण रूपले पराजित गर्नुभएको थियो भन्ने विषयमा पनि कथा उल्लेख गरिएको थियो। केही कथाहरू खुसी प्रदान गर्ने प्रकारका थिए जसले परमेश्वरको पुत्र कसरी यस संसारमा मानिसको पुत्रको रूपमा आउनुहुनेछ भनी बताउने गर्दथे। अन्य केही कथाहरू चाहिँ दुःखले भरिपूर्ण प्रकारका थिए जसले येशू कसरी हाम्रो पापको खातिर मर्न तयार हुनुहुन्छ भन्ने संकेत गर्ने गर्दथे। तर ती सबै कथाहरूका खुसीमय निष्कर्ष भन्नु नै यो हुन आउँछ कि येशूमाथि भरोसा राख्ने सबै मानिसहरू दियाबलस पाप तथा मृत्युदेखि स्वतन्त्र हुनेछन् तथा सदाका लागि येशूसँगै हुनेछ। परमेश्वरको पालन रूपी वासस्थानलाई पवित्र स्थान भनिन्छ। जब मूसा सिनै पर्वतमा थिए तब उनलाई पवित्र स्थान बनाउने निर्देशन दिएको थियो। प्रस्थान 25:8-9 पदहरूमा परमप्रभुले मूसालाई पवित्र स्थान बनाउन बताउनु भएको थियो भने हामीले पढ्न सक्छौ। परमेश्वर अवश्य पनि सदा तिनीहरूकै साथमा हुनुहुन्थ्यो तर पवित्र स्थान चाहिँ उहाँको निम्ति विशेष वासस्थान हुनेछ। उक्त पाल तिनीहरूकै पाल वरिपरि रहने अति पवित्र पाल हुनेछ। के तपाईँहरूले नमुना घर वा जहाज देख्नु भएको छ? यी खेलौनाहरू अति ससाना भए तापनि ती साँचो घर वा साँचो जहाजहरू जस्तै देखिन्छ। जब परमेश्वरले मूसालाई पवित्र स्थान बनाउने नमुना दिनुभयो तब सो नमुना वास्तवमा स्वर्गमा अवस्थित परमेश्वरको भव्य दरबारको सानो नमुना मात्र थियो। स्वर्गमा परमेश्वरको दरबार हामीले कल्पना गरे भन्दा विशाल तथा सुन्दर छ। त्यो दरबारमा नै परमेश्वरको सिंहासन अवस्थित छ जहाँ हामीलाई बचाउने उहाँको अद्भुत योजना अहिले कार्यान्वयन हुँदैछ। यीशु ख्रीष्टका चेला युन्नाले वास्तवमा स्वर्गको पवित्र स्थानको दर्शन देखेका थिए। प्रकाश 11:19। परमेश्वरले इजरायलीहरूका साथ साथै हामीलाई बचाउने उहाँको अद्भुत योजना बारे ज्ञान हासिल गर्न मद्दत साबित हुने उक्त सानो पवित्र स्थानको नमुना दिनुहुने हाम्रा परमेश्वर अति दयालु हुनुहुन्छ। जब मूसा सिनै पर्वतबाट वापस फर्किए तब परमेश्वरले देखाउनु भएका कुराबारे मानिसहरूलाई सुनाउन पाउँदा त्यहाँ छाउनीमा धेरै खुसियाली छाएको हुनुपर्छ। उनलाई परमेश्वरको पवित्र स्थान बनाउने योजना दिएको थियो र प्रत्येक व्यक्तिले यस कार्यमा केही न केही योगदान प्रदान गर्न सक्ने थिए। परमेश्वर मानिसहरूलाई उहाँले चौथो आज्ञामा दिनुभएको विशेष चिन्हबारे पुनः याद दिलाउँदै हुनुहुन्थ्यो। अब पवित्र स्थान निर्माण गर्ने समय आइसकेको थियो। उक्त पवित्र स्थान परमप्रभुले जता अगुवाई गर्नुहुने थियो त्यतै लगिनु पर्ने भएका कारण परमेश्वरले मूसालाई दिनुभएको योजना मुताबिक पवित्र स्थानलाई सजिलै भत्काएर अर्को स्थानमा लैजान सजिलो थियो। तर इजरायलीहरूले उक्त पवित्र स्थान निर्माण गर्न आवश्यक पर्ने विभिन्न सरसामानहरू मरूभूमिमा कसरी जम्मा गर्न सक्ने थिए भनेर हामीले प्रस्थान 35:4-5 पदहरूमा पढ्न सक्छौ। मानिसहरूले स्वेच्छापूर्वक भेटी चढाउनु पर्ने थियो। जुन मानिसहरूले भेटी दिने इच्छा गरेका थिएनन् तिनीहरूले दिँदै नदेऊन् भनी परमेश्वर चाहनुहुन्थ्यो। अब परमेश्वरले तिनीहरूलाई कुन कुन सामानहरू आवश्यक पर्नेछ भनी बताउनु भयो। प्रस्थान 35:5-9। यो त निकै लामो सूची थियो होइन त? तिनीहरूले फर्निचर, पर्दा र पुजारीहरूले पहिरिने वस्त्र जस्ता कैयौं यस्ता सामानहरू बनाउनु पर्ने थियो। जब मूसाले आफूले बनाउनु पर्ने जति सबै कुरा बताए तब मानिसहरूले आफ्नो पालतर्फ लागे। तिनीहरूले सो पवित्र स्थान बनाउनमा योगदान पुग्ने के कुरा दिन सक्नेछन् त? के त्यहाँ पुग्दो निर्माण सामग्री जुट्नेछ त? इजरायलीहरू कमाराको रूपमा अति गरिब थिए तर तिनीहरूले मिश्र देश छोड्नु अघि मानिसहरूले तिनीहरूलाई सुन चाँदी र कपडाहरू दिएका थिए भन्ने कुराबारे याद गर। तर के मानिसहरूले पवित्र स्थान निर्माण गर्न आवश्यक पर्ने आफ्ना सुन चाँदी वा कपडाहरू स्वेच्छापूर्वक दिनेछन् त? हेरौ प्रस्थान 35:20-21 हो। इजरायलीहरू परमेश्वरले तिनीहरूप्रति प्रकट गर्नुभएको क्षमताका कारण उहाँप्रति अति कृतज्ञ थिए भनी प्रकट गरे। वास्तवमा तिनीहरूले पवित्र स्थान निर्माणका लागि आफूसँग भएका यति धेरै वस्तुहरू दिए कि मूसाले तिनीहरूलाई थप सामान ल्याउनुदेखि रोक लगाउनु परेको थियो। पवित्र स्थान निर्माण गर्न अनेकौं सिपहरूद्वारा पोख्त मानिसहरूका खाँचो थियो। कुन कुन मानिसहरू यस कार्यका निम्ति आफ्नो दक्षता प्रयोग गर्न इच्छुक तथा खुसी हुनेछन् भने परमेश्वर पहिले नै जान्नुहुन्थ्यो। उहाँले तिनीहरूलाई थप दक्षताहरू पनि प्रदान गर्नुभयो। प्रस्थान 36:2 तब उहाँले ती दक्ष मानिसहरूलाई अन्य मानिसहरूलाई पनि कसरी असल मतदार बनाउने भनी सिकाउनु भयो। जब परमेश्वरले त्यहाँ के भइरहेको छ भन्ने कुरा देख्नुभयो तब उहाँ प्रसन्न हुनुभयो। मूसाले पनि खुसी बन्न पुगेका रूपमा अनुभव गरे। दियाबलस अति क्रोध बन्न पुगेको थियो। दियाबलस यस कुराप्रति पूर्ण रूपले निश्चित बन्न पुगेको थियो कि उसले परमेश्वरका जनहरूप्रति उहाँको योजनालाई नष्ट पारेको छ। पवित्र स्थान नै स्वर्गमा भएको परमेश्वरको भव्य मन्दिरको नमूना बन्नु पर्नेछ भन्ने कुराबारे हामीले चर्चा गर्दै आएका छौँ। यसबारे हामीले हिब्रू 8:1-5 मार्फत जान्न सक्छौँ। वास्तवमा पवित्र स्थानको लम्बाई 55 फिट, चौडाई 18 फिट र उचाइ 18 फिट हुनुपर्ने थियो। पवित्र स्थानले तिनीहरूलाई परमेश्वरको बसाउने योजना बारे याद दिलाइरहनेछ। त्यसै कारण सबै थोक ठिक तरिकाले सम्पन्न गर्नुपर्ने थियो। के मानिसहरू परमेश्वरले बताउनु भएको नमूना बमोजिम पवित्र स्थान निर्माण गर्ने मामिलामा होसियार थिए त? अवश्य पनि थिए। प्रस्थान 39:42-43। जब पवित्र स्थान तयार भयो तब मानिसहरूलाई सदा डुराउने बादल चलायमान हुन थाले र सबैले उत्सुकतापूर्वक उक्त दृश्य हेर्न थाले। के परमेश्वर खुसी हुनुहुन्थ्यो? अवश्य। प्रस्थान 40:34-48। अब हामी उक्त पवित्र स्थानको भ्रमणमा जाउँ। सूर्योदय हुँदै गर्दा हामी आफ्नो यात्रा शुरू गरौं। सेतो वस्त्रद्वारा सुसज्जित पुजारीहरू हाम्रा पथ प्रदर्शक हुनेछ। सर्वप्रथम उनले हामीलाई पवित्र स्थान वरिपरि भएको सेतो पर्दा देखाउनेछ। पवित्र स्थानलाई चारैतिरबाट पखालका रूपमा ढाक्ने उक्त सेतो पर्दाको उचाइ 7.5 फिट र पवित्र स्थानको उचाइ चाहिँ 18 फिट भएका कारण मानिसहरूले पवित्र स्थानको टुप्पोको भागलाई आफ्ना पालदेखि देख्न सक्दथे। तर पर्खाल रूपी पर्दाको रंग शुद्ध सेतो भएको कारण कसैले पनि पर्खाल पारी देख्न सक्दैनथे। बाहिरी पर्दाको कपडा किन सेतो राखियो वा तपाईँको वस्त्र किन सेतो रङ्गको छ भनी हामी पुजारीहरूलाई प्रश्न गर्छौं होला। सेतो पर्दाले हामीलाई यसो पूर्ण हुनुहुन्छ भन्ने कुराको याद दिलाउँछ भने पुजारीहरूले हामीलाई बताउँदछ उहाँ हामीलाई क्षमा गर्नुहुन्छ र उहाँको शुद्ध जीवनद्वारा ढाक्नुहुन्छ। पुजारीहरूको सेतो वस्त्रले पुजारीहरूलाई हाम्रो नमुना यसु जस्तै बन्नुपर्ने कुराबारे याद दिलाउँछ। त्यसै गरी मूल ढोका निलो बैजनी तथा रातो धागो मिसाई बनाएको सुन्दर पर्दा देखिन्छ। निलो रंगले परमेश्वरको सत्यता तथा दश आज्ञा मार्फत प्रकट हुने उहाँको प्रेम भनी जनाउँछ। प्याजी रंगले परमप्रभु नै हाम्रो यस संसारको मालिक हुनुहुन्छ भन्ने कुरालाई जनाउँछ। उहाँ नै साँचो राजा हुनुहुन्छ, दियाबोलस होइन। रातो रंगले दियाबोलसको दुष्ट शक्तिदेखि बचाउनका निम्ति ख्रिस्टले बहाउनु हुने रगतलाई संकेत गर्दछ। जब हामी यो पर्दाबाट पार हुँदै पवित्र स्थानमा प्रवेश गर्दछौं तब हामी यो कुरा याद गर्दछौं कि केवल येशु मात्र हामी परमेश्वरको सामु आउन सक्नेछौं। अब हामी पवित्र स्थानको चोकमा उपस्थित हौ। त्यहाँ हामीले देख्ने सबैभन्दा पहिलो वस्तु भन्नु नै लगभग 8 वर्ग फिटको ठूलो बेदी हुनेछ। उक्त बेदीमा पितलको जलप लगाएको थियो। पुजारी हामीलाई बताउँदछन् कि यहाँ हरेक बिहान साँझ एक निर्दोष भेडाको पाठोलाई बेदीमा राखेर जलाइने गरिन्छ। यस बेदीमा अन्य बलि पनि चढाइने गरिन्छ। जब यस बलि चढाइन्छ तब हामी मानिसहरू पवित्र स्थानको चोकमा प्रार्थना गरिरहेको दृश्य देख्नेछौ। तब हामीहरू यो कुरा याद गर्दछौ। तब मानिसहरू यो कुरा याद गर्दछन् कि बलिमा चढाइने निर्दोष पाठो चाहिँ कुनै दिन ख्रिस्ट पनि तिनीहरूका पापको कारण मर्नुहुनेछ। हामी यसरी चढाइएको बलिदेखि धुवाको मुस्लो माथि उड्दै गरेको दृश्य देख्न सक्छौ। इजरायलीहरूले पनि आफ्नो पालबाट सो धुवा देख्न सक्छ। जब तिनीहरू हरेक बिहान र साँझ सो धुवा देख्ने गर्दछन् तब तिनीहरूले त्यसरी चढाइने बलिको अर्थबारे बुझ्ने गर्दछन् र तिनीहरूले पनि आफ्ना पाप क्षमा गरिस् पनि प्रार्थना गर्ने गर्दछ र तिनीहरूले परमप्रभुको अद्भुत प्रेमका निम्ति उहाँलाई धन्यवाद चढाउने गर्दछ। श्रोताहरू, जब परमेश्वरले हाम्रो पाप क्षमा गर्नुहुन्छ तब हामी उहाँले हामीलाई निर्दोष ठहराउनुहुन्छ भन्ने बताउने गर्दछ। यसको मतलब जब हामी उहाँलाई प्रेम गर्ने र उहाँको आज्ञा पालन गर्ने रोजाई लिने गर्दछौ तब उहाँले हामीलाई आफ्नो पापले परिपूर्ण चरित्रलाई उहाँको शुद्ध तथा सफा चरित्रद्वारा विस्थापन गर्नुहुनेछ। तब परमेश्वरले हाम्रो पापले परिपूर्ण चरित्रको स्थानमा ख्रिस्टको पूर्ण जीवन देखाउनुहुनेछ। आमेन। पवित्र स्थान सम्बन्धी यिनै महत्वपूर्ण विषयहरू तपाईँको बीचमा राख्दै आजको कार्यक्रमबाट मलाई पनि बिदा दिनुहोस्। जय मसीह।
0: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ आशा।
1: श्रोता मित्र, भर्खरै मदनबाट आत्मिक वचन सुन्नुभयो।
0: यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। श्रोता, कार्यक्रममा अब भने पालो भएको छ एउटा ख्रिस्टीय भजनको।

श्रोता मित्रहरू, अङ्ग्रेजीमा एउटा भनाइ छ, All good things must come to an end. अर्थात् हरेक असल कुराको समापन हुन्छ भने जस्तै यहाँहरूसँगको आजको हाम्रो आत्मिक यात्राको गतिलाई समापन गर्दै र फेरि भोलि यही स्टेशन र यही समय भेट्ने बाचाका साथ अनि हाम्रो इमेल ठेगाना न्यू होप फर अल 2013 newhopeforall2013@yahoo.com पोस्ट बक्स नम्बर 12950 12950 काठमाडौँ नेपाल कार्यक्रम नयाँ आशाबाट बिदा हुन्छौ। तबसम्मका लागि शिशिर र म मतिनालाई बिदा दिनुहोस्। धन्यवाद।

0: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
1: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलो भन्दा बढ़ी तौल भएका 18 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
1: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
1: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
1: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।

0: ए दाई, ए दाई, पख्नुहोस् त पख्नुहोस्। के गर्नु भएको?
1: देख्नु भएन, औषधि हालेको।
0: लौ न, शरीर ढाक्ने कपडा, माग छ पन्जा, खोइ यत्तिकै बोट बिरुवामा विसाल्ने?
1: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
0: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
1: विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
0: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
0: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: गर्दैछौँ। सबैलाई जय मसीह।
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
1: सचेत बनाऊ।
2: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

जय मसीह अनि न्यानो अभिवादन नमस्कार। म पास्टर प्रकाश रावत यहाँहरू सबैलाई गुड फ्रेन्ड कोरियामा हार्दिक स्वागत गर्दछु। बैंकको मुद्दती खाता र जग्गाको लगानी त धरतीमै नष्ट भएर जान्छ, तर सन्तानको नाममा स्वर्गको भण्डार र प्रार्थनामा गरिएको लगानीले पुस्तौसम्म आशिष दिइरहन्छ। आजको सन्देश कोरियाको वासन चर्चका आदरणीय पास्टर किम सङ छिपद्वारा हुनेछ र म त्यसलाई नेपाली भाषामा उल्था गर्दै प्रस्तुत गर्नेछु। आजको वचन सुन्न अघि आउनुहोस् एउटा सुन्दर कोरियाली गीत सुन्नेछौं।

प्रार्थना गर्ने आमा बाबु भएका सन्तानहरू संसारको कुनै पनि कुनामा पुगे तापनि कहिल्यै बर्बाद हुँदैनन्। इतिहास साँची छ सेन्ट अगस्टिन, रकफेलर र अब्राहम लिंकन जस्ता महान व्यक्तित्वहरूको जीवनको जग उनीहरूका आमाहरूको यही आँसुको प्रार्थना र वचनको कडा अनुशासन नै थियो। आजको आधुनिक संसारमा मानिसहरू शेयर बजार, जग्गा वा घर जस्ता संसारिक सम्पत्तिमा लगानी गर्न मरिहते गर्छन्। तर जुवातास, मिटर ब्याज र अधर्मी कमाईले अन्तत परिवारलाई विनाशको खाडलमा जाग्छ। बुद्धिमान आमाबुबा र हजुरआमा हजुरबुवाहरूले आफ्ना छोराछोरी र नाति नातिनाहरूका लागि गर्नुपर्ने सबैभन्दा उत्तम र सुरक्षित लगानी भनेको उनीहरूको मुक्तिका लागि उनीहरूको नाममा मण्डलीमा साप्ताहिक बेटी, धन्यवादको बेटी र मिसन बेटीहरू चढाएर स्वर्गको भण्डारमा सम्पत्ति थुपार्नु हो। यसैले आउनुहोस्, आजै घुँडा टेकौं र भनौं, हे प्रभु, मलाई मेरो परिवार र सन्तानका लागि संसारको मरणशील धनमा मात्र होइन तर स्वर्गीय राज्यमा लगानी गर्ने बुद्धि दिनुहोस्। मेरा छोराछोरी र नाति नातिनाहरू तपाईँको जीवित गवाही बन्न सकुन् र मेरो प्रार्थनाको जगले उनीहरूलाई सधैँ उच्च स्थानमा खडा गरोस्। आमेन। यो कार्यक्रम द लभ चर्चद्वारा सञ्चालित गुड फ्रेन्ड कोरिया हो। यदि तपाईँहरूसँग कुनै सल्लाह, सुझाव वा प्रतिक्रिया छन् भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क फोन नम्बर 97 45 63 50 45, 97 45 63 50 45। साथै हरेक शनिबार 10 बजे सुरु हुने हाम्रो साप्ताहिक संगतिमा सम्पूर्ण मण्डली परिवार तपाईँहरू सबैलाई हार्दिक स्वागत गर्दछ। परमेश्वरको अनुग्रह र शान्ति तपाईँहरू सबैमा प्रशस्त होस्। आजका लागि यति नै। अर्को हप्ता फेरि भेटौँला। जय मसीह। साथै नमस्कार।

0: गुड न्युज एफएम 105.1 अपकमिङ नेक्स्ट भोइस अफ मारियर्स.
1: Hi, I'm Todd Nettleton, and this is the Voice of the Martyrs Radio. In West Africa, a Christian leader was gathering new believers for Bible study in an area where Boko Haram is active. The militant group sent a man to identify the leader so they could kill him. The Boko Haram fighter rented a room next door and listened through the wall as the group studied scripture. When he finally approached the leader outside, he had one question. I'm here to identify you, but who is this Jesus you keep talking about? He placed his faith in Christ and returned to share the gospel with those who had sent him. Praise God, his word cannot be stopped, even in the darkest places.
2: I will not let my brothers and sisters suffer in silence, nor will I let them serve alone. To join me in prayer for persecuted Christians, go to vomradio.net.
0: Good News FM 105.1.
3: अब प्रस्तुत छ कार्यक्रम अन्तर बिन्ती.
4: जय मसी, नमस्कार. साथै हार्दिक स्वागत गर्न चाहन्छु. म ज्ञानो तपाईँहरूको बीचमा उपस्थित भइसकेकी छु प्रार्थनासँग सम्बन्धित कुराकानी गर्नको निम्ति. अन्तर्विन्तीमा हुनुहुन्छ तपाईँहरू र हामी सबैजनालाई थाहा छ हामी प्रार्थना गरिरहेका छौँ. कतिजना यहाँ सुन्नेहरूले प्रार्थना भनेको के हो भन्ने पनि तपाईँलाई लागिरहेको छ होला, प्रार्थनाको महत्व के छ भन्ने पनि लागिरहेको छ होला. र म तपाईँहरूलाई भन्न चाहन्छु प्रार्थना चाहिँ परमेश्वरसँगको कुराकानी हो र त्यसको लागि चाहिँ परमेश्वरसँगको सम्बन्ध पक्कै पनि हुनुपर्छ. र प्रार्थनाको पनि महत्व छ. हामी कुनै पनि कुराहरू गर्दैछौँ भने यसको महत्व के छ त भनेर थाहा पाउनु पनि चाहन्छौँ भने थाहा पाउनु पनि एकदमै आवश्यक छ होइन. परमेश्वरले चाहिँ आशिषहरू पृथ्वीमा हाम्रो जीवनको अस्तित्वमा ल्याउने होइन साँचाहरूमा प्रार्थना एउटा एकदमै महत्वपूर्ण छ. र एलियाले प्रार्थना गरे, पृथ्वीमा 6 महिना पानी परेन, तर पुनः प्रार्थना गरे अनि झरी वर्षियो भनेर चाहिँ याकुब 5:17-18 हामी पाउँछौँ. यीशुले प्रार्थना गर्नुभयो र हामीलाई प्रार्थना गर्ने आज्ञा दिनुभएको छ. लुका 1:19-13 हामी हेर्न सक्छौँ. मत्ती 6:9-15 पनि हेर्न सक्छौँ. यीशुले धन्यवाद दिएर प्रार्थना गर्नुभयो. फलस्वरूप 5 रोटी र 2 माछाबाट चाहिँ 5,000 व्यक्तिले भरपूर खाए अनि उब्रेका टुक्रा टाक्री चाहिँ जम्मा गर्दा 12 डाला भयो भनेर मत्तीको पुस्तक 14:19-21 भनिएको छ. प्रार्थनाले चाहिँ पृथ्वीमा हलचल मचिन्छ. स्वर्गमा बस्नुहुने पिताले चाहिँ हामीलाई त्यहाँको आशिष दिनको निम्ति, पृथ्वीमा त्यो आशिष बर्साउनको निम्ति चाहिँ हामीले प्रार्थना गर्नु आवश्यक छ. परिवर्तनको लागि प्रार्थना गर्नु एकदमै महत्वपूर्ण कुरा छ. परमेश्वरका प्रतिज्ञा र आशिषहरू पूरा हुन आउँछन् त्यस पछाडि. र यीशुले बेत्सेदाको पक्षघातीलाई निको पार्नुभयो होइन. योहन्ना 5:1-9 हामी हेर्न सक्छौँ. पत्रुसको सासूलाई निको पार्नुभयो. लुका 4:38-41 कुरा पाउँछौ. हात सुकेको व्यक्तिलाई निको पार्नुभयो. मत्ती 12:9-13 विधवाको छोरालाई जीवित पार्नुभयो. लुका 7:11-15 यसै गरी यीशुले उहाँमाथि विश्वास गर्नेहरूलाई चंगाई र आश्चर्य कर्म गर्ने अख्तियार पनि दिनुभएको छ. मर्कुस 16:15-20 हामी पाउन सक्छौ. यस्ता शक्तिका कार्यहरू सहित सेवा गर्न उपवास प्रार्थना अनिवार्य आवश्यक छ भनेर चाहिँ मत्तीको पुस्तक 17:21 भनिएको छ. हाम्रो जीवनमा सशक्त प्रार्थना गर्ने बानी विकास भएको छैन भने हामी चाहिँ परमेश्वरको सन्तानहरू हौ भन्ने कुरा चाहिँ यो झुटो पनि हुन सक्छ होइन. त्यो कारणले गर्दा प्रार्थना गर्नु पृथ्वीमा सबभन्दा महत्वपूर्ण चाहिँ कार्य हो. प्रार्थना पृथ्वीका सबै कार्यहरू भन्दा कठिन कार्य हो भनिन्छ, तर असम्भव कार्य भने पक्कै पनि होइन भन्ने उत्साह म तपाईँलाई दिन चाहन्छु. र निरन्तर प्रार्थनामा लागिरहनुहोस्, परमेश्वर तपाईँको जीवनमा आशिषहरू बर्साउनुहुनेछ भन्दै तपाईँहरूबाट बिदा हुन चाहन्छु. जय मसीह, नमस्कार.

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम आदम इव।
2: नमस्ते, गुड न्यूज एफएम ट्युन गरेर बस्नुभएका सम्पूर्ण प्यारा श्रोता मित्रमा आज कार्यक्रममा आदमी लिएर म आइसकेको छु। आज बिहिबार हो, हामी 12 बजेसम्म रेडियो सेटमा रहनेछौं र वैवाहिक सम्बन्धका कुराहरू गर्नेछौं अनि परमेश्वरले हाम्रो जीवनमा गर्नुहुने प्रेमका कुराहरू नै गर्नेछौं र साथमा मिठा मिठा गीत संगीतहरू त छँदै नै छन्। प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिन चाहन्छु। कार्यक्रमको शुरूआतमा फेरि उस्तै बोलको निकै मिठो भजन सुनाउँछु।

हजुर, हामीले कार्यक्रम आधारमा निकै अर्थपूर्ण भजन सुनिरहेका थियौं दिलान मंगाको आवाजमा। फेरि उस्तै रहन कहाँ सक्छु र म श्रोता मित्र, कतिजनाको परिवर्तन नहुने बानी हुन्छ होइन। रमेश्वरले चाहिँ तपाईँ र मलाई नयाँ बनाउनु भएपछि उहाँ कुमाले हुनुहुन्छ अनि हामी बाटो हौं, हामीलाई एउटा आदरको योग्य भाँडो अथवा उहाँले प्रयोग गर्न सक्ने भाँडो बनाउनु भएपछि हामी उस्तै रहन सक्दैनौं, किनभने हाम्रो परिवर्तन भएको हुन्छ। हामीलाई यसायाको पुस्तकले पनि भन्दछ, यसायाको पुस्तकमा धेरै राम्रा कुराहरू हामीले पाउँछौ। 39:18-19 पदले भन्दछ, बितेका कुराहरूलाई भुल, उहिलेका कुराहरूलाई विचार नगर, म एउटा नयाँ कुरा गर्दैछु, त्यो अब हुन आउँछ, के तिमीहरूले त्यो देख्दैनौ? म मरूभूमिमा एउटा बाटो र रूखो जमीनमा खोलाहरू बगाउँदैछु बनाउँदैछु भनेर परमेश्वरले यसरी त्यो समयमा भन्दै हुन्छ यसै अभक्तद्वारा। र तपाईँ र मेरो जीवनमा पनि एउटा जीवनको नदी बगाउनको निम्ति परमेश्वरले एउटा आत्मिक नदी बगाउनको निम्ति अनन्ततातिर लानको निम्ति उहाँले हामीलाई परिवर्तन गर्दै हुनुहुन्छ र तपाईँ र म पनि परिवर्तन हुन चाहनुपर्छ। यदि फलामबाट कुनै कुराहरू बनाउनको निम्ति त्यसलाई तताएर पिटेको बेला उसले आफ्नो सेप दिएन भने बनाउने मानिसलाई गाह्रो हुन्छ। त्यसैले बनाउने मानिसलाई जस्तो बनाउनुहुन्छ त्यो बनाउन दिनको निम्ति हामी पनि इमानदारी हुनुपर्छ, हामी पनि त्यस्तै हुन चाहनुपर्छ। हामीले चाहिँ हाम्रो तर्फबाट कसरी परिवर्तन हुन सक्छौं भन्ने कुरा चाहिँ वचनले हामीलाई जहिले पनि बताएको हुन्छ। विलापको पुस्तक मैले हेर्दै थिएँ, 3:22 पनि भन्छ, परमप्रभुको महान प्रेमले गर्दा हामी भस्नुभएका छैनौं, उहाँका कृपाको अन्त कहिले हुँदैन, हरेक बिहान उहाँको कृपा नयाँ हुन्छ, तपाईँको विश्वस्तता महान छ भनेर भनिएको छ। श्रोता, परमेश्वरको वचनले हामीलाई सधैँभरि उत्साह दिइरहेको हुन्छ। आज कार्यक्रम आदम इबमा चाहिँ सम्बन्धका कुराहरू गर्ने कार्यक्रम हो, वैवाहिक सम्बन्धका कुराहरू गर्ने गर्छु म विशेष गरिकन यस ठाउँमा रहेर, र विवाह विज्ञमा पक्कै पनि होइन, तर पनि वैवाहिक सम्बन्धलाई बलियो बनाउनको निम्ति परमेश्वरसँगको सम्बन्ध असल हुनुपर्छ भन्ने कुरा नै विशेष रहनेछन्। र मैले भोगेका कुराहरूबाट पनि, जस्तै तपाईँका भोगाएका कुराहरू हुन सक्छन्, मेरा आफ्ना भोगाएका कुराहरू हुन सक्छन्, सदा विवाहित पुरूषले भोगेका कुराहरू, विवाहित महिलाले भोगेका कुराहरू, अविवाहितले अलिकति अनुभव नगरेको पनि हुन सक्छ, अनि त्यस्ता कुराहरू चाहिँ हामीले विचारको आदान प्रदानद्वारा बुझ्न सक्छौं। र परमेश्वरमा रहेर सबै कुराहरू वचनमा रहेर परमेश्वरलाई प्रार्थना गर्दै अगाडि बढ़ाइएको जीवनमा चाहिँ परमेश्वरको आशिष र सहयोग पनि हुन्छ। वचनले हामीलाई भन्दछ, पति पत्नी बीचमा चाहिँ सम्बन्धमा एउटा सम्बन्ध अर्को हुन्छ जुन चाहिँ यीशु ख्रीष्ट हुनुहुन्छ भनिएको छ। त्यसैले तीन सुताले बाँधिएको डोरी सजिलै चुडिन सक्दैन भनिएको छ, र जोडिएको जोडीलाई कसैले पनि नछुटाओस् पनि भन्नुभएको छ। यसरी विभिन्न तरिकाले परमेश्वरले हाम्रो वैवाहिक सम्बन्धलाई बलियो बनाउनको निम्ति वचनहरू दिनुभएको छ। तपाईँ भन्दै हुनुहुन्छ होला, मैले कसरी वैवाहिक सम्बन्धलाई अगाडि बढाउन सक्छु, मेरो लागि यो बोझको कुराहरू भन्ने कतिलाई लाग्दा पनि छ होला। कतिजनाले विवाहलाई हलुका तरिकाले लिन्छन् भने कतिको निम्ति चाहिँ एकदम बोझिलो पनि भइरहेको हुन्छ, कतिको निम्ति चाहिँ त्यो एउटा सुन्दर परमेश्वरको निम्ति सजाइएको परिवार, अनि आफूले आफूलाई म ब्लेस्ड परिवार हुँ, म चाहिँ आश्रित परिवार हुँ, मेरा छोराछोरीहरू, मेरा श्रीमती, मेरो श्रीमान, हामी आश्रित परिवार हौं भनेर कन्फिडेन्टका साथ भन्ने परिवार पनि हामीले पाउँछौं। र त्यस्तै हुनुपर्छ, किनभने हामी फेरि उस्तै रहने मानिसहरू होइनौं सदामित्र, हामीलाई परमेश्वरले नयाँ बनाउन चाहनुभएको छ, र हामी बनिन चाहँदैन भनेदेखि चाहिँ परमेश्वरलाई फेरि गाह्रो पर्छ। त्यसैले हाम्रो स्वेच्छामा छोडिदिनु भएको छ परमेश्वरले, अदनको बगैंचादेखि प्रवेश गरेको पापको शुरूआतभन्दा पहिलेका कुराहरूलाई हेर्दाखेरि चाहिँ आदम र हब्बालाई भनौँ न त्यहाँ स्वतन्त्र छोडिदिनु भएको थियो परमेश्वरले। परमेश्वरले जान्नुहुन्थ्यो मानिसले अब पाप गर्दैछ भन्ने कुरा चाहिँ अन्तर्यामी परमेश्वरले जान्नुहुन्थ्यो, तर पनि उहाँले स्वतन्त्र छोडिदिनुभयो, किनभने स्वतन्त्र छोडिदिँदाखेरि यिनीहरूले कस्तो किसिमका कुराहरूलाई रोज्दछन् भन्ने परमेश्वरको एउटा त्यहाँ अब के भन्ने परीक्षा पनि, परीक्षा नभनौ जाँचका कुराहरू पनि आएका छन्। त्यसैले हामी स्वतन्त्र छौं, अहिले पनि जसले जे भने पनि हाम्रो इच्छाले काम गर्ने हो। म यहाँ प्रभु येशूलाई विश्वास गरेको कसैको करबलमा होइन, पक्कै पनि तपाईँले पनि कसैको करबलमा होइन। आज मानिसले विभिन्न किसिमका लाञ्छना लगाए पनि येशु ख्रीष्टमा हामीले जुन कुराहरू पायौं ती कुराहरू चाहिँ एकदमै संसारले दिनै सक्दैन होइन। त्यसै कारणले गर्दा हामीले आफ्नो जीवनलाई परिवर्तन गरेका हौं।
त्यसैले यसरी परिवर्तन भएको जीवन पति पत्नी भएर जोडिँदाखेरि चाहिँ असल सम्बन्ध सुमधुर सम्बन्ध हुन सक्छ, त्यहाँबाट एउटा राम्रो कुराको थालनी हुन सक्छ, अनि भोलि त्यहाँबाट जन्मिने बालबच्चा त्यहाँबाट जन्मिने सन्तानहरूले पनि परमेश्वरको महिमाको लागि पुस्ता पुस्तासम्म नै आफ्नो जीवन बलिदान गर्न सक्छ। त्यसैले गर्दा यो सम्बन्ध बनाउनु चाहिँ धेरै असल कुरा हो र वैवाहिक सम्बन्धका कुराहरू गर्दै गर्दा म विज्ञ त होइन तर बाइबलले हामीलाई के भन्दछ त भन्ने कुरा महत्वपूर्ण छ, किनभने बाइबल परमेश्वरको वचन हो अनि यहाँ कुनै कुरा पनि हाम्रो जीवनमा चाहिने जन्मेदेखि मृत्युसम्म चाहिने सबै कुराहरू यहाँ लेखिएको छ। जन्ममा हामीले बाल अर्पण गर्छौं, त्यसपछि त्यो बालकलाई परमेश्वर कहाँ सुम्पिसकेपछि उसको जीवनभरि नै हामी प्रार्थना गरेर बिताउँछौं र अन्तिम संस्कारसम्म पनि हामी प्रार्थना गर्छौं, किनभने बाइबलमा सबै कुराहरू हामीले पाउँदछौ हाम्रो शुरूआतदेखि अन्तसम्म। त्यसैले नै यो बाइबलमा एउटा पूर्णता छ, सम्पन्नता छ, जसले चाहिँ हाम्रो जीवनलाई अनन्ततातिर लगिरहेको छ। र परमेश्वरलाई विश्वास गर्नु अथवा विश्वासी भएर विवाह बन्धनमा बाँधिनु चाहिँ एकदमै असल कुरा हो। परमेश्वरको वचनले के भन्दछ भन्दाखेरि चाहिँ असल कुरा, असल समयमा गरिएको कुराकानी चाहिँ चाँदीको टोकरीमा सुनको स्याउ राखे जस्तै हो भनेर भनिएको छ। कति राम्रा कुराहरू छन् होइन। त्यसैले गर्दा आज हामीले ठिक समयमा गरेका कामहरू, वैवाहिक सम्बन्धका कुराहरू होस्, अन्य कुराहरू भएका होस्, ती सबै कुरा परमेश्वरलाई मनपर्ने पक्कै पनि हुनुपर्छ। र हामीले यस कार्यक्रममा उत्साहका कुराहरू पनि गर्ने गर्छौं र वैवाहिक सम्बन्ध सुध्रिनुपर्छ नै भनिरहन्छौं, किनभने यो सधैँ सुन्नपर्ने हुन्छ। किनभने हामी मानिसहरू कस्ता छौं भने सुनेको समयसम्म हामी ठिकै हुन्छौं, त्यसपछि कहिलेकाहीँ हामी लड्खरिरहेका हुन्छौं। त्यसैले हामीलाई उत्साह त दिनदिनै नै पर्दछ। र जस्तै एकजना व्यक्तिले भनेका थिए, परमेश्वरको वचनलाई म अक्सिजनसँग तुलना गर्छु भनेर भन्नुभएको थियो। त्यस्तै अक्सिजन बिना हामीले सास प्रश्वास लिन पनि गाह्रो पर्छ। जस्तै कोठामा म अहिले एसी चलाइरहेको छु अनि एयर कन्डिसनबाट चाहिँ मैले कृत्रिम भए पनि सास प्रश्वासहरू लिइरहेको छु अनि यो प्राकृतिक सास प्रश्वासको निम्ति अक्सिजनको प्रशस्तै खाँचो पर्दछ। अक्सिजन छैन भनेदेखि चाहिँ एउटा बलिरहेको बत्ती पनि निभ्दो रहेछ। र आज यसरी अक्सिजन चाहिँ परमेश्वरको वचनलाई हामीले मान्यौं भने हामीले दिनरात उहाँको वचनमा नै मनन गर्नुपर्ने हुन्छ, नत्र भने हाम्रो जीवनमा फेरि पनि सुखापन खडेरीहरू पक्कै पनि आउन सक्छन्। कार्यक्रम आधुनिक सुन्दैछौ र यतिखेर एउटा निकै मिठो गीत सुनाउँछु, त्यसपछि म फेरि पनि आउँछु।

हजुर, निकै अर्थपूर्ण हामीले विवाहको भजन सुनेका छौं श्रोता मित्र। र मानिसले कहिले पनि आफ्नो धरातललाई बिर्सनु हुँदैन। जब विवाहको समयमा जुन बन्धन बाँधिएको थियो, परमेश्वरसँग करार हामीले बाँध्दछौं, त्यो करारलाई कहिले पनि बिर्सनु हुँदैन। र कतिजनाले वैवाहिक सम्बन्धको शुभकामना दिँदै गीतहरू पनि गाउनुहुन्छ। अहिले गीतले पनि भन्दै थियो शुभकामना हामी दिन चाहन्छौं। हो, हामीले साँचो हृदयले गर्नुपर्छ जे कुराहरू गर्दाखेरि पनि, एकदम गहकिलो तरिकाले सोच्नुपर्छ। विवाह चाहिँ ख्यालठट्टा होइन, विवाह चाहिँ दुई भिन्दाभिन्दै पृष्ठभूमिबाट आएका व्यक्तिहरू जोडिनुपर्ने अवस्था हो, होइन? त्यसपछि पनि संसारमा रहेको विवाह जस्तो होइन, परमेश्वरको वचन अनुसार हिँड्नुपर्ने भएको हुनाले धेरै चुनौतीका कुराहरू, अप्ठ्यारा परिस्थितिहरू आउन सक्छन्। जस्तो अवस्था पनि धैर्य धारण गरेर एकले अर्कालाई प्रार्थनामा उठाएर अगाडि बढ्न हामी सक्छौं। यसो भन्दै गर्दा तपाईँको वैवाहिक जीवन दिक्क लाग्दो पनि भएको होला कतिजनाको, होइन? कहिलेकाहीँ श्रीमतीले कहिले कुरा पनि बुझ्दैनन् अनि श्रीमानले पनि बुझ्दैनन् भनेर भनिरहेका होला। तर पनि समयलाई पर्खौं। हामीलाई सधैँ एउटै दिन हुँदैन श्रोता, सधैँ प्रार्थना गर्ने मन हुँदैन, सधैँ हाम्रो विश्वासको लेभल एउटै हुँदैन, सन्तुलनमा रहन हामीलाई गाह्रो पर्छ। तर पनि परमेश्वरको वचनदेखि चाहिँ हामी बाहिर जानु हुँदैन। कहिलेकाहीँ हामीलाई दिक्क लाग्दो समय आयो भने पनि यो भन्नुपर्ने रहेछ, ठिकै छ, यो समय जति रहन्छ त्यतिखेर म धैर्य गर्छु, त्यसपछि चाहिँ परमेश्वरको समय आउँछ पक्कै पनि, परमेश्वरले मलाई असल कुराहरू नै दिनुहुन्छ। किनभने रोमीको पुस्तकले पनि यो भन्दछ, सबै कुराहरू मिलेर भलाइ नै हुन्छ भनिएको छ भनेर हामीले धैर्य धारण गर्नुपर्छ। र साँच्ची नै आज म खुसी छु भने तपाईँ बेखुसी पनि हुन सक्नुहुन्छ। आज मेरो सम्बन्ध राम्रो भएको छ पत्नीसँग भने तपाईँको चाहिँ त्यहाँ विवादित पनि भइरहेको हुन सक्छ, होइन? तर यी सबै कुरा चाहिँ क्षणिक मात्रै हामीले लिनुपर्छ। परमेश्वरको वचनले भन्दछ, हामी परमेश्वरका जनहरू हौ, एकछिन हामीलाई रिस उठ्यो भने घाम अस्ताउन अगाडि नै हाम्रो रिस मर्नुपर्छ। सम्बन्ध बलियो बनाउने यस्तै साना तिना तत्वहरू हुन्। त्यसैले गर्दाखेरि झगडा, अप्ठ्यारा परिस्थिति, साना कुराहरूले नै ठूलो रूप लिन नपाओस् भन्ने कुरा चाहिँ हामीले जान्नुपर्ने हुन्छ। हामी असाध्य बुद्धिमानी मानिसहरू हौं, किनभने परमेश्वरले भन्नुभयो तिमीहरू अनमोल छौ मेरो नजरमा। तर फेरि अर्को वचनले के भन्छ भने, मेरा प्रजाहरू ज्ञानका कमीले नष्ट भएका छन्। कहिलेकाहीँ मलाई कस्तो लाग्छ भने, हाम्रो वैवाहिक सम्बन्ध पनि अमिलो हुँदाखेरि चाहिँ सायद हाम्रो कतै ज्ञानको कमी नै होला, होइन? कतै हामी दुवैमा एकजनाको ज्ञानको कमीले गर्दा नै यस्तो भइरहेको छ। नत्र अर्को तर्फबाट भन्नुपर्दाखेरि हामीमा प्रार्थना छैन, हामीमा परमेश्वरको उपस्थिति नभएर सायद हामी टाढा भएर यो हुन सक्छ कि विभिन्न किसिमका कारणहरू हुन सक्छन्। त्यसैले त्यो निवारण गर्नको निम्ति चाहिँ हामीले त्यसलाई पत्तो लगाउनु पर्दछ, होइन? सायद हाम्रो प्रार्थनाको कमी भयो कि, सायद हाम्रो आत्मिक उपचार हामीलाई पुगेको छैन कि, होइन? अनि आफूले एक अर्कालाई सहने बलिदान गर्ने कुराहरू चाहिँ हामीले बिर्सेका छौं कि, होइन? विवाहको दिनमा धेरै राम्रा राम्रा कुराहरू गर्दाखेरि हामी मख परिरहेका हुन्छौं। अनि त्यहाँ विशेष गरी मैले पुरानो विवाह र अहिले मैले देखे अनुसार नयाँ विवाह हेर्दा अत्यन्तै फरक छ, होइन? हाम्रो देशमा उमेर नपुगी विवाह गर्न पनि कानून विपरीत हुन्छ, होइन? विवाह बढी उमेर भएकाले विवाह गर्छन् त्यो ठिकै छ, तर उमेर नभइकन विवाह गर्ने चलन थियो पहिले पहिले, होइन? हाम्रो बाजेको पालामा, हजुरबुवाको पालामा। अहिले त्यो मान्यता नदिएको कारणले गर्दा त्यो सहर्ष स्वीकारयुक्त छ अनि राम्रो कुरा पनि हो। तर त्यो भनेको एउटा शरीरका कुराहरू भयो, तर परमेश्वरमा रहेर हामीले वैवाहिक सम्बन्ध बाँधिनको निम्ति चाहिँ भित्री वर्तावरणमा हामी नयाँ भएर मात्रै गर्न सक्छौं। र त्यहाँ जति पनि मैले पवित्र विवाहमा हेर्छु, होइन, कहिलेकाहीँ कसको विवाह हुन्छ, कहिलेकाहीँ कसको विवाह हुन्छ चर्चमा, है, तर त्यो विवाह पवित्र विवाह भनेर हामी जब त्यो ब्यानरहरू देख्छौं अनि स्वागत योग्य विवाह देख्छौं, तर परमेश्वरलाई चाहिँ त्यो विवाह कत्तिको मन परिरहेको छ, होइन, कतिको पवित्र छ परमेश्वरको नजरमा भन्ने कुरा पनि महत्वपूर्ण छ। यसो भन्दै गर्दाखेरि तपाईँहरू चाहिँ अपवित्र भनेर मैले भन्न खोजेको होइन, तर हामीले यो कुरा पनि बिर्सनु हुँदैन कि म पवित्र भनेर नै यो विवाहलाई पवित्र बनाउनुपर्छ भन्ने कुरा हरेक जोडीले बुझ्नुपर्ने हुन्छ। यसलाई हामीले सच्याउँदै जानुपर्छ। जीवन यस्तै हो, कसले देखेको छ र म खराबी काम गर्दै गर्छु, अपवित्र बने पनि मानिसले देख्दैनन् भनेर त्यो तरिकाले चल्यो भने हाम्रो जीवन पक्कै पनि कहाँ गएर ठोकर खान्छ। ठोकर खाइसकेपछि हाम्रा आशिषका ढोकाहरू बन्द हुन्छन् अनि हाम्रो जीवन राम्ररी चल्न सक्दैन, किनभने मानिसले चलाएको जीवन र परमेश्वरले चलाएको जीवनमा आकाश पातालको फरक छ।
मानिसले आफूले चलाउँदै गरेको जीवन चाहिँ कहाँ गएर ठोकिन्छ, एक्सिडेन्ट पर्छ, गन्तव्यमा पुग्न सक्दैन, तर बिस्तारै बिस्तारै प्रभुसँग हिँडेको जीवनले हामीलाई गन्तव्यमा पक्कै पनि पुर्याउँछ, यो हामीले अनुभव गरेका छौं। त्यसैले जति पनि विवाह भएको दिन चाहिँ हामीले बाइबलबाट चाहिँ हाम्रा गुरूजनहरूले हामीलाई एउटा वाचाबन्धन गर्न लाउनुहुन्छ। कति व्यक्तिहरूले त्यो भुल्नु पनि हुन्न, जहिले पनि झगडा हुने बेला पनि त्यो सम्झिनुहुन्छ, अनि मैले के प्रण गरेको छु भन्ने कुरा चाहिँ बिर्सिँदैनन्। मैले त्यही एउटा धरातल बिर्सनु हुँदैन भनेको, सुरुवातमा हामीले कसरी प्रवेश गरेका थियौं, स्वेच्छाले त हो नि, कसैको करबलले कसैले पनि विवाह गर्दैन होइन। स्वेच्छाले विवाह गर्दै गर्दाखेरि परमेश्वरको वचनमा रहने मानिसले चाहिँ वचन अनुसारै विवाह गरेको हुन्छ नि त। त्यसैले गर्दा भोलि गएर मन परेन भन्न पनि पाइँदैन होइन, हेला गर्न पनि पाइँदैन, अनि प्रेम नगर्न पनि मिलेन। सबै कुरामा चाहिँ हामीले बलिदान त्यो भुल्नु पनि हुन्न, जहिले पनि झगडा हुने बेला पनि त्यो सम्झिनुहुन्छ, अनि मैले के प्रण गरेको छु भन्ने कुरा चाहिँ बिर्सिँदैनन्। मैले त्यही एउटा धरातल बिर्सनु हुँदैन भनेको, सुरुवातमा हामीले कसरी प्रवेश गरे

परमेश्वरलाई नचिनेका व्यक्तिहरू प्राय जसो चाहिँ होइन एकजना बिरामी पर्दाखेरि अथवा अस्वस्थ हुँदा अनि उनीहरूको अपाङ्गता हुँदाखेरि होइन पहिले चाहिँ सबलाई विवाह गरिएको पहिले स्वास्थ्य राम्रो थियो तर पछि केही कारणवश अपाङ्गता भइसकेपछि व्हील चेयरमा बस्नुपर्ने भयो अनि श्रीमतीलाई श्रीमानले डोर्याएर हिँड्नुपर्ने भयो अथवा श्रीमतीले श्रीमानलाई डोर्याएर हिँड्नुपर्ने भयो. यस्तो अवस्थामा प्रश्न आउँछ के गर्ने, उसलाई छोड्ने अर्कोसँग विवाह गर्ने अथवा उसँग नै रहने. हामीले विवाहको दिनमा के निर्णय गरेका थियौं, के परमेश्वरसँग वाचा गरेका थियौं बिर्सन हुँदैन. चाहे बिरामी अवस्थामा चाहे मृत्युले नछुट्याएसम्म चाहिँ हामी अलग रहने छैनौ भनेर किन चाहिँ बाचा बन्धन बाँधिन्छ भन्दाखेरि चाहिँ जस्तो सुकै अवस्थामा पनि हामीले एकले अर्कालाई सहयोग गर्नलाई तयार नै हुनुपर्छ. जस्तै सामान फेरेको जस्तो हामीले विवाहलाई फेर्न सक्दैनौं. सामानहरू घरमा चाहिँ एकदम पुरानो भइसकेपछि हामी नयाँको चाह गर्छौं होइन. अहिले मेरो घरमा सोफा एकदमै पुरानो भइरहेको छ, फेर्नको लागि म एकदमै कोसिस गरिरहेको छु होइन. किनभने त्यो सामानलाई चाहिँ हामीले एक्सचेन्ज गर्न सक्छौँ, नयाँ राख्न सक्छौँ अनि त्यो कम्फर्ट पनि हुन्छ. तर सम्बन्ध त्यस्तो होइन. सम्बन्ध चाहिँ अब योसँग छोडेर अर्कोसँग म सुधार्छु भन्न चाहिँ एकदम मूर्खता हो. त्यसले गर्दा परमेश्वरको वचनले हामीलाई नयाँ हुने कुराहरू धेरै नै भनेको छ र हामी नयाँ हुने नहुने चाहिँ हाम्रो आफ्नो कोशिश पनि हो. किनकि हामी असल कामहरूका निम्ति ख्रिस्ट येशूमा सृजना गरिएका उहाँका हातका सिप हौं भनेर भनिएको छ. शुरूमा हामीले एउटा गीत सुन्दैथ्यौं, फेरि उस्तै रहन कहाँ सक्छु र प्रभुले जसरी हामीलाई बनाउनु भयो परिवर्तन हुनको लागि बनाउनु भएको हो. किनभने बाइबल भनेको परिवर्तन गर्ने शक्ति भएको वचन हो. अरू किताब हामीले पुस्तक कति पढ्यौं जीवनमा होइन, तर ती जीवनमा परेका पुस्तकहरू हामीले बिर्सि पनि सक्यौं होला. उनीहरूले हामीलाई केही पनि असर गर्न सकेन. तर जब मैले पनि यो वचन पढ्न थाले, मेरो जीवन यस्तरी परिवर्तन गरिदियो कि बाइबलले, अनि म हार खाएँ होइन. त्यस्तै हुन्छ हाम्रो जीवनमा, किनभने परमेश्वरको वचन जीवित हो. जीवित कुराहरूले चाहिँ हामीलाई सबै कुरामा कन्ट्रोल गर्न सक्छ. त्यसैले गर्दा जीवन भएको वचन पढ्दाखेरि चाहिँ उहाँका हातका हामी शिव भएको हुनाले उहाँले जे जे हरायो त्यो गर्न पर्ने हुन्छ हामीले. र हामीले ती बमोजिम हिँडौं भन्ने हेतुले परमेश्वरले पहिलेबाट नै ती तयार गर्नुभएको थियो. एफसीएको चारले पनि आमाको गर्भमा नै हामीलाई चुन्नु भएको कुराहरू भन्नुभएको छ. श्रोता मित्र, कार्यक्रम आधुनिकमा सम्बन्ध असल हुनुपर्छ भन्ने कुराहरू लगायत विविध कुराकानीहरू नै भइरहेका छन्. यतिखेर फेरि पनि एउटा गीत सुनाउँछु, त्यसपछि म आउँछु.

अर्थपूर्ण भजनहरू हामीले सुनिरहेका छौं। गुड न्यूज एफएमको प्रसारणमा कार्यक्रम आधुनिक सुन्दै हुनुहुन्छ। वैवाहिक सम्बन्धका कुरा गर्ने कार्यक्रम हो। कहिलेकाहीँ हामी द्वय उपस्थित हुन्छौं भने कहिले एक्लै पनि म आउने गर्छु। चाहे जे भए पनि हामीले सम्बन्धका कुराहरू नै गर्ने हो। हामी विज्ञ नभए पनि बाइबलले भनेका कुराहरू हामीले बुझ्न सक्छौं। सबै कुराहरू पढेर सुनेर नै विश्वास गर्न सकिन्छ, किनभने वचनले भन्दछ विश्वास सुनाइबाट आउँछ। र हामीले नै कसैले प्रचार गर्नुभएको अवस्थामा सुनेर परमेश्वरलाई विश्वास गरेका हौं र अब पनि वचन सुन्ने एकअर्कालाई सुनाउने काम चाहिँ भइ नै रहनुपर्छ। अनि परिवारमा पनि आफ्ना छोराछोरीहरूलाई वरिपरि राखेर बिहान उठ्ने बित्तिकै, मेरो घरमा नित्य कर्म भनिन्छ नि, मानिसले बिहान उठ्ने बित्तिकै हामी सेवकाई गर्छौं। धेरै लामो समय नभए पनि 10-15 मिनट मात्रै प्रार्थना गरेर छोटो वचन पढ्ने गर्छौं। यो पनि एउटा हाम्रो एउटा भनौँ न अभ्यास राम्रो जस्तो लाग्छ, किनभने यो चाहिँ हामीले गर्ने धेरै कामहरूमा थोरै मात्रै गर्न सकिरहेका छौं, तर पनि हाम्रो जीवनमा र हाम्रो घरमा प्रार्थनाको वेदी हुनुपर्छ। सबैजना मिलेर नयाँ बनेर नयाँ कामहरू पक्कै पनि गर्नुपर्छ, शान्ति ल्याउने कोसिस पक्कै पनि गर्नुपर्छ। कति मानिसको बानी हुन्छ शान्तिमा बस्न चाहने, घरमा हो हल्ला झैझगडा मन नपराउने अनि सानातिना कुराहरूलाई माइन नगर्ने, होइन यो हुँदै गर्छ भन्ने वास्ता नगर्ने पनि हुन्छन्। र कतिजना मानिसहरूले चाहिँ झगडा नै मन पराउने पनि हुन्छन्, होइन अनि घरमा बिमेलका कुराहरू अप्ठ्यारा कुराहरू ल्याउने व्यक्तिहरू पनि हुन्छन्। त्यसैले वचनले हाम्रो जीवनलाई सुधार्दछ, वचन हामीले पढ्नुपर्छ। कतिपय हाम्रो परिवारमा जीवनमा अभाव कष्ट अस्वस्थता र यति साह्रो बलियो भएर आउँछन् कि हामीलाई परमेश्वरको कामप्रति नै शंका पनि लाग्न सक्छ। कहिलेकाहीँ भनेका कुराहरू पूरा नहुँदा, प्रार्थना गर्छौं पूरा नहुँदाखेरि चाहिँ कतै परमेश्वर हाम्रो जीवनबाट ओझेलो हुनुभएको हो कि जस्तो पनि लाग्छ, तर त्यस्तो चाहिँ कहिले पनि हुँदैन। मानिसको फेरबदल हुन्छ, परमेश्वर समान हुनुहुन्छ, परमेश्वर कहिले पनि बन्धन हुन्न। हाम्रो सबैको जीवनमा एक किसिमको काँडो छिस्को आउँछ नै, र यसमा चाहिँ कस्तो किसिमले हामीले हाम्रो जीवनलाई सन्तुलनमा राख्ने भन्ने कुरा चाहिँ मिश्रण हुँदैन। हामीलाई दोस्रो कोरिन्थीको पुस्तकले 5:17 भन्दछ, यसकारण कोही ख्रिष्टमा छ भने त्यो नयाँ सृष्टि हो, पुरानो बिति गएको छ, हेर नयाँ आएको छ। यो सब परमेश्वरबाट भएको हो, जसले हामीलाई ख्रिष्टद्वारा आफूसँग मिलापमा ल्याउनु भयो र हामीलाई मिलापको सेवा दिनुभयो भनिएको छ। यो साह्रै राम्रो वचन छ, हेर पुरानो बितिएको छ, नयाँ आएको छ, होइन हामी नयाँ सृष्टि हौ भनेर भनिएको छ। कति असल कुरा हो नयाँ हुनको निम्ति। हामी पहिले पहिले दशैं आउँदाखेरि चाहिँ नयाँ लुगाहरू लाउन पाइन्थ्यो, होइन त्यतिखेरको समय त्यस्तो थियो, अहिलेको जस्तो थिएन, होइन जतिखेर मन लाग्यो त्यतिखेर अहिले चाहिँ आवश्यकता अनुसार हामी किनेर लगाउन सक्छौ, मन परेका कुराहरू खान सक्छौ, होइन तर यस्तो समय पनि थियो जुन समय चाहिँ हामीलाई चाडपर्वहरू कुरिएर चाहिँ हामीले लुगाफाटाहरू लगाउनेदेखि लिएर खानपिनहरूदेखि हरेक कुरा सबै प्राय नेपालीहरूमा त्यो पक्कै पनि थियो। र त्यतिखेरको समयलाई हामीले गर्दाखेरि नयाँ लुगाहरूले चाहिँ एउटा नयाँ उत्साह हामीलाई दिइरहेको हुन्थ्यो, होइन अनि त्यो नयाँ लुगाले चाहिँ एकदम खुसी ल्याइरहेको हुन्थ्यो। नयाँ बन्नु भनेको चाहिँ खुसी ल्याउँ आफ्नो जीवनमा प्रवेश गराउनु पनि हो। अझ परमेश्वरले नयाँ बनाइसक्नु भएपछि चाहिँ संसारले बनाएको जस्तो होइन। मैले पनि पहिले वचनलाई मनन गर्दाखेरि पनि नबुझेको कुरा चाहिँ के हो भन्दाखेरि, यीशुले भन्नुभयो मैले संसारले दिने जस्तो शान्ति होइन अर्कै शान्ति दिन्छु, न तिमीहरूको हृदय विचलित होस् न भय विधोस् भन्नुभएको थियो। अनि यो वचन के भन्नुभएको होला भनेर म मनन गरिरहन्थे। मलाई त अशान्ति छ त, अनि प्रभुलाई मैले विश्वास गर्छु तर पनि शान्ति छैन भन्ने कुराहरू आउँथ्यो। तर संसारको शान्तिसँग तुलना गर्दै गर्दाखेरि चाहिँ यो कुरा प्रष्ट हुन आयो कि जब हामी कसैसँग भेटघाट गर्छौं, वर्षौं नभेटेका हाम्रा साथीभाइहरू आफन्तहरूलाई भेटेर हामी रमाइलो पार्टी गर्छौं, होइन हामी राम्रो राम्रो ठाउँमा जान्छौं, घुम्नलाई जान्छौं अनि हामी भन्छौं हामीलाई आनन्द भयो, केलाई आनन्द भन्ने हामीले, होइन छेडिक आनन्द पक्कै पनि भयो। तर जब हामी घर फर्केर आउँछौं, कुनै राम्रो परमेश्वरले बनाउनु भएको सुन्दर ठाउँमा गएर फर्केर आउँछौं, घरमा आइसकेपछि एज इट इज हामी जहिले पनि दस्ताको दस्तै छौं। जब तपाईँको मनबाट नै आनन्द र खुशी फुटेर निस्कन्छ, कुनै पनि ठाउँमा तपाईँ खुशी हुन सक्नुहुन्छ। तपाईँ देख्नुहुन्छ नि हाम्रो महानगरपालिकामा पनि, म विशेष गरिकन फोहोर मैला व्यवस्थापनमा काम गर्नुहुने व्यक्तिहरूलाई सम्मान पनि गर्न मन लाग्छ, होइन
अनि घरमा सिटी फुक्दै आउँदाखेरि कतिजनाले फोहोर आयो भनेर पनि उहाँहरूलाई सम्बोधन गर्छन्, तर यो गलत कुरा हो र उहाँहरूले हाम्रो घरबाट लगिदिएको फोहोरहरूबाट चाहिँ हामी सफा हुन पाएका छौं। होला हामीले केही पैसा नतिरी हुँदैन, तर पनि हामी आफै त्यो काम गर्न सक्दैनौ र उहाँहरूको जीवनलाई हेर्दाखेरि चाहिँ त्यसैमा नै उहाँहरू खुसी हुनुहुन्छ, होइन? उहाँहरूले केही अलिकति आय आर्जन गर्नुहुन्छ र समाज सेवाको काम गर्दैहुन्छ। त्यसैले गर्दाखेरि काम सानो ठूलो हुँदैन, जसले आनन्द दिन सक्नुपर्छ। कोही मानिस चाहिँ सफा माहौलमा बसेर पनि मन खुसी हुँदैन, कति व्यक्तिहरूले चाहिँ फोहोरलाई मुसार्दै पनि त्यहाँबाट पैसाहरू कमाउन सक्छन्, आनन्द मनाउन सक्छन्, होइन? त्यसैले गर्दाखेरि आज मन खुसी छैन भने हामीलाई संसारको जुनसुकै कुनामा लगेर राखिदिए पनि युरोप अमेरिकाले हामीलाई खुसी दिने होइन, हामीलाई राम्रा राम्रा सुन्दर ठाउँहरूले खुसी दिने होइन, हाम्रो मनमा भएको परमेश्वरले दिने खुसीले मात्रै हामी खुसी हुन सक्छौं। र मैले यही कुरा मनन गरे कि क्षणिक पो हुँदो रहेछ संसारका कुराहरू त। मैले पनि यस्ता आफन्तहरूसँग भेटघाट गरेको छु, टाढा टाढाबाट आउने पाहुनाहरू होइन, अनि डुल्न पनि गएका छौं, कति ठाउँमा घुम्न गएका छौं, अनि हामी भन्छौं कस्तो आनन्द आयो, र त्यो आनन्द त्यही बेला सिद्धियो। निरन्तर रहने चाहिँ प्रभु येशूको प्रेम रहेछ, अनि त येशूले भन्नुभएको रहेछ संसारै दिने जस्तो शान्ति म कहाँ दिन्छु र। संसारले हो दिएको शान्ति चाहिँ एकैछिनमा हरायो, तर प्रभुले दिनुभएको शान्ति चाहिँ रहिरह्यो। त्यसै शान्तिले गर्दा तपाईँ र मलाई बाँच्न पनि सिकाएको छ। आज अशान्तिमा हामी एकैछिन पनि बस्न सक्दैनौँ, शान्तिमा घण्टौं बिताउन सक्छौं कुनै ठाउँमा भने, अशान्ति छ भने 10 मिनट बिताउनको निम्ति पनि हामीलाई ब्लड प्रेसर बढ्छ, होइन? हरेक किसिमका हाम्रा शरीरका ग्लान्डहरूको भनौँ न बढेर चाहिँ हामीलाई एकदम गाह्रो बनाउँछ। त्यसैले अशान्ति भनेको यस्तो कुरा हो कि थोरै कुराले पनि हामीलाई बस्न टिक्न दिँदैन, तर शान्तिमा चाहिँ हामी घण्टौं बिताउन सक्छौँ। त्यसैले सबै कुरा चाहिँ येशू ख्रीष्टबाट नै आउँछन् सदा, सत्य कुरा भन्नुपर्दा। त्यसैले गर्दा तपाईँले ट्राई गर्नुभयो होला, विदेश घुमेर पनि ट्राई गर्नुभयो होला, राम्रा लुगा लगाएर पनि हेर्नुभयो होला, मिठो खाना खाएर पनि हेर्नुभयो होला, कसैले नखाएका कुराहरूमा, कसैले नसुतेको ओछ्यानमा पनि तपाईँ सुत्नुभयो होला, तर निन्द्रालाई तपाईँले किन्न सक्नु भएन। निन्द्रा चाहिँ परमेश्वरले मिठो निन्द्रा दिनुहुन्छ भनेर वचनले भन्दछ। जब म शान्तिमा पल्टन्छु परमेश्वर तपाईँले मलाई मिठो निन्द्रा दिनुहुन्छ। त्यसैले परमेश्वरले दिने कुरा चाहिँ एउटा अलौकिक अचम्मको छ कि त्यसलाई चाहिँ हामीले अनुमान गर्न अघि पनि सक्दैनौ। हामी कार्यक्रम आरम्भमा छौं, विविध कुराकानी हुँदै रहनेछन्। अहिले भने निकै मिठो गीत सुन्छौ, त्यसपछि म आउनेछु।

हजुर श्रोता, पक्कै पनि सबै वैभव टलेर जान्छन्, र परमेश्वरको वचन कहिले पनि टल्दैन, अनि उहाँको शक्ति कहिले पनि कम हुँदैन, र उहाँको शक्ति झनझन बलियो हुन्छ भनेर भनिएको छ। हामीलाई भजनसंग्रहको पुस्तकले भन्दछ, धन्य हो त्यो मानिस जो दुष्टहरूको सल्लाहमा हिँड्दैन, जो पापीहरूको मार्गमा खड़ा हुँदैन, अनि गिल्ला गर्नेहरूको संगतमा बस्दैन भनेर भनिएको छ। हामीलाई के कुरामा परमेश्वरले धन्य भन्नुभएको छ त? धन्य भनेको चाहिँ धेरै राम्रो हो। धन्य हो त्यो मानिस जो दुष्टहरूको सल्लाहमा हिँड्दैन। आज हामीले कुनै षड्यन्त्रमा हिँड्नु हुँदैन, राजनीतिक गर्नु हुँदैन, होइन, हामीले अरूलाई खसाल्ने अनि उचाल्ने कामहरू पनि गर्नु हुँदैन। त्यस्ता मानिस चाहिँ दुष्ट हुन्छन्। दुष्ट मानिसले चाहिँ त्यस्ता सल्लाहहरू दिन सक्छन्, यो यसो गरौं त्यसो गरौं, जुन खराब कामतिर संलग्न गराउन सक्छन्। त्यसले गर्दा यस्ता कुराहरूबाट हामीले एभोइड गर्नुपर्छ यस्ता कुराहरूलाई। र जो पापीहरूको मार्गमा खड़ा हुँदैन अनि गिल्ला गर्नेहरूको संगतमा बस्दैन, त्यसैले दाउदले किन यसो भने भन्दाखेरि चाहिँ आफ्नो जीवनको भोगाई अनि परमेश्वरले के कुराहरू मन पराउनुहुन्छ, किनभने परमेश्वरले दाउदलाई हृदयको मानिस भनेर भन्नुभएको थियो। त्यसैले गर्दाखेरि यो साँचो आनन्दको सिद्ध मार्ग कसरी पाइन्छ भन्ने कुराहरू त्यहाँ भनिएको छ। र त्यो मानिस यस्तो हुन्छ जो परमेश्वरको डर भइमा हिँड्छ, परमप्रभुको व्यवस्थामा नै त्यो खुसी रहन्छ, त्यसले दिनरात उहाँकै व्यवस्था मनन गर्दछ। जब तपाईँले परमेश्वरको वचनलाई एकदम मन पराउनुहुन्छ नि, अनि यो संकेत हो कि यो परमेश्वरले पनि तपाईँलाई मन पराउँदै हुनुहुन्छ, होइन। हामी अब चाहिँ परमेश्वरमा चाहिँ एकदमै लिप्त हुँदैछौँ, तर परमेश्वरको व्यवस्था पढ्नै मन लाग्दैन, परमेश्वरको व्यवस्था बुझ्नै मन लाग्दैन भनेदेखि डराउनु पर्ने पनि हुन्छ, खतरा पनि आउन सक्छ, हामीलाई सुरक्षा नहुन सक्छ। जीवनका आधीबेरीहरूमा परमेश्वरसँग घनिष्ठ भएर हिँड्नु चाहिँ महत्वपूर्ण कुरा हो विश्वासीहरूको निम्ति, र सजिलो समयमा परमेश्वरलाई महिमा दिन पनि सजिलो हुन्छ, जीवन जिउन पनि सजिलो हुन्छ। तर जब दुःख र आपत आइपर्छ अनि मानिस चुप्प रहन्छ, परमेश्वरलाई महिमा दिन पनि सक्दैन। शरीर दुख्छ, शरीर थाकेको हुन्छ, मन दुख्छ, हृदय दुख्छ, फ्रस्ट्रेसन हुन्छ, डिप्रेसन हुन्छ, अनि हामीलाई बोल्न मन लाग्दैन। अझै केही समय अगाडि मलाई अलिकति हाइपोटेन्सन भएर जुन ब्लड प्रेसरहरू बढ़िरहेको थियो, अनि मैले अरूको वास्ता गरिरहेको थिइनँ, त्यो दुई दिनलाई मैले एकदम गाह्रो गरी बिताइरहेको थिएँ, अनि मैले यसो सम्झिँदाखेरि आफ्नो जीवन जस्तो प्यारो अरूलाई वास्ता हुँदैन रहेछ। जब अप्ठ्यारो परिस्थिति पर्दाखेरि वरिपरि कसैलाई पनि देखिँदैन रहेछ, मलाई चाहिँ त्यस्तो भयो, कता कता डर पनि लाग्ने, होइन। त्यसैले गर्दाखेरि मानिस जब कमजोर अवस्थामा हुन्छ, परमेश्वरलाई महिमा दिन पनि हामी सक्दैनौँ। शरीर दुखिरहेको हुन्छ, अप्ठ्यारो परिस्थिति भइरहेको हुन्छ, कसरी परमेश्वरलाई महिमा दिने भन्ने हुन्छ। तर यस्ता मानिसहरू पनि छन् जसले परमेश्वरको निम्ति बलिदान हुँदै गर्दाखेरि पनि प्रभुको नाम लिन छोड्नु भएको छैन। अनि यीशु ख्रीष्टमै ज्वलन्त उदाहरण हुन्छ, जब उहाँलाई पिटिँदै थियो, कुटिँदै थियो, क्रुसमा टाँगिँदै थियो, उहाँले भन्नुभयो, पिता यिनीहरूले के गर्दैछन् यिनीहरूलाई थाहा छैन भन्नुभयो। त्यस्ता शब्दहरू कसरी मृत्युको दुःखाईमा हामीले भन्न सक्छौ होला। अनि पावलले पनि त्यसरी नै भन्छन्, आफू चाहिँ कैदी जीवन बिताइरहेका छन्, जेलभित्र छन्, अनि उहाँले भन्नुहुन्छ विश्वासीहरूलाई पत्रद्वारा, सधैँ आनन्द गर, यो प्रभुको इच्छा हो। जेलभित्र बस्ने मानिसले एउटा हास्यास्पद कुरो भन्यो, कसरी सधैँ आनन्द गर भन्न सक्छ? ऊ नै पीड़ामा छ, उसलाई नै छुटकाराको खाँचो छ नि त, होइन। तर परमेश्वरका जनहरू त्यस्ता हुन्, जब अप्ठ्यारो परिस्थितिमा पनि धन्यवादी शब्दहरू निस्कन्छन् भने त्यो चाहिँ परमेश्वरको मानिस हो। त्यसैले त्यो मानिस चाहिँ व्यवस्थामा रमाउँछ, अनि दिनरात उसकै मन परमेश्वरकै वचनमा मनलाई मनन गर्छ, र त्यति गर्दाखेरि के पाउँछ त मानिसले? आज संसारमा यहाँ जाउँ न त्यहाँ जाउँ न भनेर कसैलाई भन्यो भने के पाइन्छ भन्ने एउटा स्वार्थको कुरा नै हुन्छ। के जानु कामै छैन, त्यहाँ गएर के पाइन्छ भन्ने हाम्रो एउटा स्वार्थी हुन्छ। तर परमेश्वरले भन्नुहुन्छ, परमेश्वरको काम गर्ने मानिसलाई चाहिँ कहिले पनि खेताला ज्यालाको योग्य हुन्छ, तिमीले गरेको कामको ज्याला पाउनेछौ भनेर भन्नुभयो। परमेश्वरले चाहिँ कहिले पनि हाम्रो पाई पाई चुकाउनुहुन्छ। बरु मानिसले पानीको पैसा लिन्छन् मानिसलाई, तर परमेश्वरले भन्नुभएको छ जसले तिमीहरूलाई एक कचौरा पानी दिन्छन् त्यो चाहिँ मलाई गरे जस्तै हो भनेर भन्नुहुन्छ, होइन। त्यसैले आज परमेश्वरको वचनअनुसार हिँड्ने मानिस चाहिँ कस्तो हुन्छ भन्दाखेरि, आश्रित मानिस चाहिँ खोलाको किनारमा रोपिएको बोट जस्तै हुन्छ, जसले आफ्नो ऋतुमा फल दिन्छ, अनि जसको पाप कहिल्यै पनि ओइलाउँदैन,
अनि त्यसले जे गर्छ त्यसमा त्यो सफल हुन्छ। जहिले पनि बोट बिरुवाका कुरा आउँदाखेरि मलाई एकदम नेचर प्रेमी भएको हुनाले बोट बिरुवाकै ख्याल गर्न मन लाग्छ। बालबच्चा हुर्काएको जस्तो हुन्छ सदा बोट बिरुवा हुर्काउनको निम्ति, अनि तिनीहरूको वृद्धि भइरहेको अवस्थालाई हेर्दाखेरि अनि जे कुरा पनि फास्ट ग्रोथ चाहिन्छ होइन, मनपर्छ होइन, यो बिरुवा मैले ल्याएँ अलिक चाँडै ठुलो भए पनि हुन्थ्यो होइन, केही फलफूल रोप्यो भने चाँडै फले पनि हुन्थ्यो, हामीलाई चाहिँ धैर्य धारण हामी गर्न सक्दैनौँ। तर पानी नपाएको बिरुवाहरूलाई हेर्दाखेरि चाहिँ जीवन देखिँदैन, अनि त्यो हेर्दाखेरि उराट लाग्छ। कति फूलहरू यस्ता पनि हुन्छन्, मैले फूलहरू प्रशस्तै रोप्छु, घाम देख्नै नहुने उनीहरू चाहिँ एकदमै टाउको निउराउने, कमजोर भइहाल्ने होइन, अनि उनीहरूको निम्ति एकदम पानी चाहिँ हामीले सन्तुलनमा राख्नुपर्ने हुन्छ होइन, कति गाह्रो छ। अनि बोट बिरुवाले जब पानी पाउँदैन भने उसको रूप हेरिसक्नु नै हुँदैन। तर यहाँ के भनेको छ भन्दाखेरि सदा हराभरा हुन्छ त्यो मानिस जसले परमेश्वरको वचनमा हेर्दछ। त्यसैले गर्दाखेरि खोलाको किनारमा रोपेको जस्तै हराभरा हामी जहिले पनि हष्टपुष्ट वचनद्वारा हुने हो भने चाहिँ परमेश्वरको व्यवस्थामा रमाउनु पर्ने रहेछ भन्ने कुरा हामीले यहाँबाट थाहा पायौं। दुष्टहरू त त्यस्ता हुँदैनन्, तिनीहरू बतासले उडाएर लैजाने भूस जस्तै हुन्छ, किन यसकारण दुष्टहरू न्यायको दिनमा टिक्ने छैनन्, पापीहरूले धर्मीहरूको सभामा स्थान पाउने छैन, किनकि परमप्रभुले धर्मीहरूको मार्ग रक्षा गर्नुहुन्छ तर दुष्टहरूको मार्ग नष्ट गर्नुहुनेछ। त्यसैले हामीले वचन जब पढ्छौं नि प्रकाशको पुस्तकले भन्दछ धर्मी अझ धर्मी भइरहोस्, अधर्मले अधर्म नै गरिरहोस्। परमेश्वरले कति धेरै मानिसलाई परिवर्तन गर्न खोज्दाखेरि पनि नहुने मानिसको निम्ति परमेश्वरले नाश पनि राख्नुभएको छ, नरक पनि राख्नुभएको छ। त्यसैले गर्दाखेरि हामी डराउनुपर्छ, सो त हाम्रो न्याय हुँदैछ र हामी डराउनु पर्ने हुन्छ। आज मैले जति कुराहरू गरे आचरण सुधार्ने कुराहरू नै हुने सबै कुराहरू, हामी वैवाहिक सम्बन्धमा हौ अथवा सिंगल जीवन भए पनि आचरण ठिक छैन र हामी ख्रिस्टमा नयाँ भएका छैनौँ भनेदेखि चाहिँ सबै कुराहरू बिग्रन्छ है। त्यसैले गर्दा सबै कुराहरूमा सुधारिनु, आज श्रीमतीसँग श्रीमानसँग मात्रै राम्रो सम्बन्ध गरेर कतिजनाले चाहिँ परिवारसँग चाहिँ सम्बन्ध बिगारेका हुन्छन्, त्यो पनि हुनु भएन, कति गाह्रो छ नि त सम्झिने हो भने त है। सबैजनालाई राम्रो गर्न सक्नु पर्यो होइन, तर सबै गर्न नसके पनि यस्तो हुन्छ, किनभने मानिसले तपाईँले यदि असल नै गर्दै हुनुहुन्छ भन्दाखेरि चाहिँ असल गर्दा गर्दै पनि त्यसको लागि सजाय भोग्नुपर्छ भने त्यो चाहिँ परमेश्वरले आशिषै तपाईँलाई दिनुहुन्छ, तर तपाईँ खराब गर्नुहुन्छ भने त्यो कुराको रिटर्न त पक्कै पनि पाइन्छ। त्यसैले गर्दा आज जे गर्दैछौ हिजोको नतिजा हो, आज जे गर्दैछौ भोलि हुनको निम्ति आज हामी गर्दैछौ। आज मैले यहाँ जे कुराहरू बोल्दैछु भोलि गएर तपाईँको जीवनमा चाहिँ यो कुराहरूले चाहिँ छुन सक्छ होइन, यो कुराहरूले चाहिँ तपाईँको जीवन परिवर्तन हुन सक्छ। त्यसले गर्दा आज गरिएका कुराहरू भए भविष्यको ख्याल गर्दै हामीले बोल्नुपर्ने हुन्छ, र हिजो गरेका कुरा पनि आज मैले भोग्दै गरेको नतिजा हो। त्यसैले असल कुराहरू गरौं, नसमात नचाख नछौ भनेर परमेश्वरले जसरी भन्नुभएको छ, संसारमा रहेर हामीले आफूलाई बचाउनु पर्ने हुन्छ। मैले विविध कुराकानी गर्दै थिएँ, समय दौडिरहेको छ, समयलाई कसैले पनि रोक्न सक्दैन, अनि परमेश्वरले पनि भन्नुभएको छ सबै कुराको समय छ, अब छुट्टिने समय आएको छ। सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु। तपाईँको वैवाहिक सम्बन्ध मात्र नभएर व्यक्तिगत सम्बन्ध पनि परमेश्वरसँग जस्तोसुकै जीवनको आदि बिरीहरूमा पनि बलियो भइरहन सकोस् भनेर भन्दै प्राविधिक मित्र सन्ध्याजीलाई पनि धेरै धन्यवाद दिँदै कार्यक्रमबाट म छुट्टिन्छु। धन्यवाद, जय श्री।

श्रोता, आजलाई हाम्रो रात्रि प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान ठिक 6 बजे हामी हाम्रो नियमित प्रसारणको साथमा विविध आशिषमय कार्यक्रमको साथमा उपस्थित हुने नै छौ। तबसम्मको लागि गुड न्यूज एफएम रेडियो प्रसारण परिवारलाई विदा दिनुहोस्। तर अनलाइनका श्रोताले भने www.goodnewsfm.com.np मा लगइन गरी संसारभर हाम्रो प्रसारणलाई रातभर सुन्न सक्नुहुनेछ। तपाईको आजको रात आशिषमय बितोस् भनी परमेश्वरसँग प्रार्थना चढाउँदै हामी पनि विदा हुन्छौ। हवस् त, जय मसीह।